0: निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। हालसम्म 66 केभी भन्दा माथिका करिब 7,360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। यस्तै 14,323 एमबीए क्षमताको सब स्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ। 33 केभी क्षमताका करिब 8,225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3,308 एमबीए क्षमताको सब स्टेशन निर्माण सम्पन्न भएका छन्। हालसम्म सौर्य विद्युत उत्पादन क्षमता 62.7 मेगावाट बराबर पुगेको छ। लघु तथा साना जल विद्युत आयोजनाबाट 55.3 मेगावाट बराबर विद्युत उत्पादन भएको छ।
1: भोलिदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ। सरकारले भोलिदेखि जेठ 1 सम्म प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गर्न थालेको हो। यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्ग निर्देशन 2083 समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले जानकारी दिनुभएको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभएको हो। सप्ताह सञ्चालन गर्न सबै संघ प्रदेश र स्थानीय तहलाई पत्राचार गरिसकेको छ। सरसफाई सप्ताह सञ्चालनका लागि बनाइएको मार्गदर्शनमा तोकिएका सूचक अनिवार्य पूरा गर्नुपर्नेछ। कार्यालय सरसफाई मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिक स्थलको सरसफाई, क्यान्टिन तथा भान्साघर स्वच्छता, फोहोर व्यवस्थापन मापन, सेवाग्राही अनुभव मापन, संस्थागत दिगोपन मापन सूचक कायम गरिएकाले तिनको पालना गर्न आग्रह गरिएको छ। नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा हेल्थ असिस्टेन्ट एचए, सीएमए र ल्याब टेक्निसियन समूहलाई पूर्णतः उपेक्षा गरिएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। सरकारले 35 वर्षपछि स्वास्थ्य सेवामा स्थायी दरबन्दी थप गरे पनि आफूहरूलाई सहभागी नगराइएको भन्दै आक्रोशित स्वास्थ्यकर्मीले जनकपुरधामको जनकसुकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको पुतला दहन गरी विरोध गरेका हुन्। विरोध कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मी नवेश अधिकारीले 3.5 दशकपछि दरबन्दी थप्नु खुशीको विषय भए पनि एचएसीएमए र ल्याब समूहको दरबन्दी शून्य राखिनु न्यायोचित नभएको बताउनुभयो। वर्तमान सरकारले मेडिकल माफियाको प्रभावमा परेर यस्तो विभेदकारी निर्णय गरेको उहाँले आरोप लगाउनु भएको छ। सरकारले 2 दिन अघि मात्र स्वास्थ्य क्षेत्रमा 977 नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको छ। अमेरिकी रक्षा मन्त्रालयले पूर्वी भूमध्य सागरबाट शाही नौसेना विनाशक एचएमएस ड्रागन मध्यपूर्व पठाइदिए गरेको बताएको छ। अधिकारीहरूले यसलाई होर्मुजको जल डमरूमबाट हुने व्यावसायिक ढुवानीको रक्षा गर्ने अभियानको एक हिस्सा भनेका छन्। बीबीसीका निक एडली डाउनिङ,
2: "That is a bit of a sign, I think, that the UK wants to be part of any international effort to try and open up the strait. Remember that they don't want to get involved with anything that President Trump is doing unilaterally because the UK is worried about how that might pan out. But for weeks now, the Prime Minister has been talking to other European leaders and to some others on the international stage about how to potentially..."
3: BFBS Gurkha Radio.

0: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नागढुङ्गा नौबिसे मुगलिङ सड़क विस्तारको काम ठप्प भएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै उहाँले हजारौं यात्रु जोखिमपूर्ण र कष्टकर यात्रा गर्न बाध्य भएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको हो। निर्माण सामग्रीको अभाव र मूल्य वृद्धिको बहानामा काम रोकिनु चिन्ताजनक विषय भएको उहाँको भनाइ छ। उहाँले आफूले ऊर्जा जलस्रोत तथा सिंचाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको समयमा आवश्यक पहल र समन्वयका कारण निर्माणको कामले तीव्रता लिएको स्मरण समेत गराउनु भएको छ। नागढुङ्गा नौबिसे मुगलिन सड़क केवल निर्माणको विषय मात्र नभई राजधानीको आपूर्ति व्यवस्था अर्थतन्त्र र नागरिकको दैनिक जीवनसँग जोड़िएको संवेदनशील सवाल भएको घिसिङको भनाई छ। मुलुकको ऊर्जा जड़ित क्षमता 4,296 मेगावाट पुगेको छ।
1: नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको उत्पादन मिलाएर यो क्षमता निर्धारण गरिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेक 4,296 मेगावाट क्षमता निर्धारण भएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म जडित क्षमता 4,500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ। हाल निर्माणको क्रममा 3,000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। हालसम्म 66 केभी भन्दा माथिका करिब 7,360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। यस्तै 14,323 एमबीए क्षमताको सब स्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ। 33 केभी क्षमताका करिब 8,225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3,308 एमबीए क्षमताको सब स्टेशन निर्माण सम्पन्न भएका छन्। हालसम्म सौर्य विद्युत उत्पादन क्षमता 62.7 मेगावाट बराबर पुगेको छ। लघु तथा साना जल विद्युत आयोजनाबाट 55.3 मेगावाट बराबर विद्युत उत्पादन भएको छ।
0: सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा हेल्थ असिस्टेन्ट एचए सीएमए र ल्याब टेक्निसियन समूहलाई पूर्णत उपेक्षा गरेको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। सरकारले 35 वर्षपछि स्वास्थ्य सेवामा स्थायी दरबन्दी थप गरे पनि आफूहरूलाई सहभागी नगराइएको भन्दै आक्रोशित स्वास्थ्यकर्मीले जनकपुरधामको जनकचोकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको पुतला दहन गरी प्रदर्शन गरेका छन्। विरोध कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मी नवेश अधिकारीले 3.5 दशकपछि दरबन्दी थप हुनु खुसीको विषय भए पनि एचएसीएमए र ल्याब समूहको दरबन्दी शून्य राखिनु न्यायोचित नभएको बताउनुभयो। वर्तमान सरकारले मेडिकल माफियाको प्रभावमा परेर विभेदकारी निर्णय गरेको उहाँको आरोप छ। सरकारले 2 दिन अघि मात्रै स्वास्थ्य क्षेत्रमा 977 नयाँ स्थायी प्राविधिक र विशेषज्ञको दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो। यो प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको छ। भोलि सोमबारदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ।
2: सरकारले भोलिदेखि जेठ 1 सम्म प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गर्न थालेको हो। यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्ग निर्देशन 2083 समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले जानकारी दिनुभएको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभएको हो। सप्ताह सञ्चालन गर्न सबै संघ प्रदेश र स्थानीय तहलाई पत्राचार गरिसकेको छ। सरसफाई सप्ताह सञ्चालनका लागि बनाइएको मार्गदर्शनमा तोकिएका सूचक अनिवार्य पूरा गर्नुपर्नेछ। कार्यालय सरसफाई मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिक स्थलको सरसफाई, क्यान्टिन तथा भान्साघर स्वच्छता, पोहोर व्यवस्थापन मापन, सेवाग्राही अनुभव मापन, संस्थागत दिगोपन मापन सूचक कायम गरिएकाले तिनको पालना गर्न आग्रह गरिएको छ।
0: सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष नारायण प्रसाद घिमिरेलाई पक्राउ गरिएको छ। बचतकर्तालाई 4 वर्षदेखि पैसा फिर्ता नगरेको भन्दै बागमती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि पत्रको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले घिमिरेलाई पक्रेको हो। वृत्तका प्रहरी नायब उपरीक्षक सन्तोष रोखाले सहकारी ठगी आरोपमा सोधपुछ गरी थप कार्यवाही प्रक्रिया अघि बढाउन पक्राउ गरिएको जानकारी दिनुभएको छ। आज केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मुलुकका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै र बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

0: सप्तरीमा आगलागीमा परि 13 वटा घरगोठ जलेर नष्ट भएका छन्। तिलाठी कोइलाडी गाउँपालिका 6 भवन गामामा भएको आगलागीमा 6 परिवारका 13 वटा घर तथा गोठ जलेर नष्ट भएका प्रहरीले जनाएको छ। गएको साँझ स्थानीय राम अवतार यादवको गोठमा बालिएको धुरबाट आगो सल्किएको प्रारम्भिक अनुमान छ। स्थानीय राम अवतार यादवको गोठमा बालिएको घुरबाट आगो सल्किएको अनुमान गरिएको हो। साँझ करिब 7 बजे गोठबाट सुरु भएको आगोले तीव्र रूप लिँदा राम अवतार यादवका 2 वटा घर र 1 वटा गोठ जलेको छ। यस्तै जुगाई यादवका 2 घर र 1 गोठ, अनिल यादव गिरिजाका 2 घर र 1 वटा गोठ जलेका छन्। योगेन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवका 1-1 वटा घर जलेर नष्ट भएको स्थानीयको भनाइ छ। आगलागी नियन्त्रणका लागि हनुमाननगर बारुण यन्त्रसँगै प्रहरी र स्थानीयवासी खटिएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ। साँझ 6 बजेका लागि तय भएको सचिवालय बैठकका 6 वटा कार्यसूची छन्। बैठक पार्टी केन्द्रीय कार्यालय चमतीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ। आजको बैठकले पार्टी महाधिवेशन अन्तर्गत कार्यतालिका ल्याउनेछ। केही दिन अघि बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन सम्बन्धी कार्यविधि पारित गरेसँगै रासोपा महाधिवेशनमा केन्द्रित हुन लागेको हो। रासोपाले पहिलो महाधिवेशन भदौभित्रै गर्ने गरी यसअघि नै निर्णय गरिसकेको छ। 2079 साल असार 7 गते गठन भएको रासोपाको पहिलो महाधिवेशन विभिन्न मितिमा गर्ने भनेर निर्णय हुँदै आए पनि पछाडि धकेलिँदै आएको छ। आजको बैठकमा पार्टीका तहगत समितिको भेला अधिवेशनहरूको विशेष तालिकाबारे छलफल गर्ने कार्यसूची छ। यस्तै बैठकले आयोग विभाग पदाधिकारी मनोनयन गर्ने लगायत कार्यसूची तय भएको छ। सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि आम नागरिकबाट सुझाव संकलन गर्न नयाँ डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सञ्चालनमा ल्याएको सुझाव संकलन पोर्टल मार्फत देश विदेशमा रहेका नेपाली विषय विज्ञ तथा नीति निर्माताले आफ्ना राय सुझाव सिधै सरकार समक्ष पठाउन सक्नेछन्। सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताको आवश्यकता र अपेक्षा समेट्ने उद्देश्यले यो पहल गरिएको हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार नीति निर्माण प्रक्रियालाई जनमुखी र पारदर्शी बनाउन पोर्टल सञ्चालन गरिएको हो। यो प्रणालीमा नागरिकले दिएको सुझावको अवस्था ट्र्याक गर्न सकिने सुविधा पनि राखिएको छ। सरकारले सबै नेपालीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
0: भोलि सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ। लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा एकै दिन 39 जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दक्षिणी शहर साक्साकेमाथि भएको इजरायली आक्रमणमा एक बालिका सहित कम्तीमा 7 जनाको ज्यान गएको छ। आक्रमणमा 3 बालबालिका सहित अन्य 15 जना घाइते भएका छन्। इजरायल डिफेन्स फोर्स आईडीएफले भने आफूले लेबनानी सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रेल 16 इजरायल र लेबनान बीच युद्धविराम घोषणा गरेपछि पनि इजरायली सेना र हिजबुल्लाह बीच लगातार आक्रमण जारी छ। लेबननको सरकारी समाचार संस्था एनएनएका अनुसार हिजो दक्षिणी क्षेत्रका विभिन्न ठाउँमा इजरायली आक्रमण भएका थिए। यस्तै नाभाचे क्षेत्रमा मोटरसाइकलमा सवार एक सिरियाली नागरिक र उनकी 12 वर्षकी छोरीमाथि ड्रोन आक्रमण भएको लेबननको स्वास्थ्य मन्त्रालयको भनाइ छ। पछिल्लो आक्रमणपछि उनीहरू घटनास्थलबाट हट्न खोज्दा फेरि ड्रोन आक्रमण भएको र त्यसपछि तेस्रो पल्ट बालिकालाई प्रत्यक्ष निशाना बनाइएको मन्त्रालयको दावी छ। इजरायली सेनाका अनुसार आक्रमणमा 3 सैनिक घाइते भएका छन्। इजरायली सेनाले सीमा क्षेत्रको लेबनानी भूभागमा आफ्नो उपस्थिति कायम राखेको छ। हिजबुल्लाहले ड्रोन मार्फत उत्तरी इजरायलमा आक्रमण गरेको जनाएको छ। हंगेरीको टिस्टा पार्टीका नेता पिटर मग्यारले मुलुकको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएको छ। मध्य दक्षिण पन्थी टिस्टा पार्टीले गएको महिना ओर्बानको राष्ट्रवादी लोकप्रियतावादी फिडेस पार्टीमाथि जित हासिल गर्दै संसदमा 2/3 बहुमत प्राप्त गरेको थियो। टिस्टा हंगेरीको इतिहासमा अन्य पार्टीको तुलनामा संसदमा बढी मत र सीट प्राप्त गर्ने दल बनेको छ। यसले पूर्व प्रधानमन्त्री ओर्बानका अति दक्षिणपन्थी र अधिनायकवादी भनेर आलोचित धेरै नीति खारेज गर्न नयाँ सरकारलाई सहज बनाउने विश्लेषण गरिएको छ। हंगेरीको संसदमा शपथपछि सांसदहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री मग्यारले आफ्नो पदको प्रयोग शासन गर्न नभई मातृभूमि भूमिको सेवाका लागि भएको स्पष्ट पार्नु भएको छ। ओर्बानको 16 वर्षीय शासनकालमा भ्रष्टाचारले व्यापकता पाएको आरोप लाग्दै आएको थियो। मग्यार नेतृत्वको नयाँ सरकारले युरोपेली संघभित्रको राजनीतिक गतिशीलता समेत परिवर्तन गर्ने अपेक्षा लिइएको छ। हंगेरीका प्रधानमन्त्री पिटर मग्यार मध्य
2: रेडियो बीएफबीएस कुलखा।

0: बेनीको बजार जता माया उतै छ नजर। हजुर श्रोता, नजर लगाउँदै हामी तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। तपाईँहरू सबै सबैलाई कार्यक्रम परदेशीको सन्देशमा स्वागत तथा अभिवादन गर्छु। र आज भने म दिदीसँग छु, दिदीलाई पनि कार्यक्रममा स्वागत गरौँ। धेरै पछि कार्यक्रममा आउनु भएको छ दिदी। नमस्ते।
1: नमस्ते नमस्ते निशा, अनि यति बेला परदेशीको सन्देश सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत तथा नमस्कार। म मीना थापाको तर्फबाट।
0: हजुर, आज भने हामी दुईजना दिदी बहिनी मात्र छौँ। आज दाजु भने अलिक कार्य व्यस्तताले गर्दाखेरि कार्यक्रममा आउन पाउनु भएको छैन, र सुसन दिदी पनि अलिक व्यस्त नै हुनुहुन्छ है दिदी।
1: हजुर हजुर, पक्कै पनि आज दुईजना दिदी बहिनी आएका छौँ। विनोद दाई अलिकति व्यस्त छु भन्नुभयो, हामी आएका छौँ, हामीलाई साथ दिनुहुन्छ भन्ने पूर्ण विश्वास पनि छ।
0: अवश्य पनि हजुर, हाम्रा श्रोताले निकै साथ दिनुभएको छ दिदी, र नयाँ नयाँ श्रोता पनि आउनुभएको छ है। हजुर, र अहिले प्रश्नोत्तर सेगमेन्ट जबदेखि हामीले राख्न सुरु गर्यौँ होइन, हाम्रा श्रोता सहभागिता पनि निकै बढेर गएको छ। कार्यक्रमतर्फ लाग्नुपर्छ दिदी। र आजको रूपरेखाको कुरा गर्नुपर्दा, आज भने हामी धेरैभन्दा धेरै टुआर जिआर बुनाइका हाम्रा दाजुभाइ दिदीबहिनीहरूको सन्देश लिन्छौँ, र उहाँहरूको सन्देश पठाउन मद्दत गर्नुहुने हाम्रा दाजु धनराज राई र लाल दाजु टिमलाई हामी धेरै धेरै धन्यवाद पनि सुरुवातमा दिन्छौँ होइन दिदी।
1: पक्कै पनि दिनै पर्छ नि त होइन, सहयोग गर्नु भएको छ उहाँदेखि, त्यसैले पक्कै पनि धन्यवाद त दिनै पर्छ दुईजना दाजु अथवा भाइहरूलाई होइन।
0: उधौली पर्व सुरु भइसकेको छ दिदी, त्यसैले उधौली पर्वको उपलक्ष्यमा पनि उहाँहरूले यो सन्देश पठाउनु भएको छ, र चाडपर्वहरूमा हाम्रा दाजुभाइ दिदीबहिनीहरूले सन्देश पठाउनुहुन्छ। यही क्रममा उधौली पर्व विशेष सन्देश पठाउनु भएको छ, र योभन्दा अगाडि उभौली पर्व पनि पठाउनु भएको थियो हरि दिदी। र यी सन्देशहरू पठाउन जहिले पनि हामीलाई एकदमै तम तयार भएर बस्नुहुन्छ हाम्रा दाजु धनराज राई।
1: हजुर,
0: लाल दाई दाजु पनि हुनुहुन्छ, र उहाँको टिम होइन, विशेष गरी धनराज दाई दाजुलाई चाहिँ हामी अन्तर आत्मादेखि नै धेरै धेरै धन्यवाद टक्याउँछौँ।
1: धेरैजनाको आवाजको सन्देश पठाएर हामीलाई धेरै सहयोग गर्नुभएको छ, फेरि पनि उहाँलाई धन्यवाद छ।
0: अब भने बिएफपिए सङ्केफबाट पनि हाम्रा दिदी बहिनी दाजुभाइहरूले अवश्य पनि सन्देश रेकर्ड गराउनु भएर हामीलाई पठाउनु हुनेछ भन्ने एकदमै ठुलो आशा छ होइन,
1: अपेक्षा गरेका छौँ दिदीबहिनीहरूसँग पनि होइन, हाम्रो दाजु पनि हुनुहुन्छ, सबै सबैसँग यसरी अपेक्षा गरिरहेका छौँ। हुन सक्छ व्यस्त पनि हुन्छ, तर पनि यसो मिल्छ भने होइन।
0: हजुर हजुर, कतै जाने काम छ अथवा रिपोर्टिङकै लागि कतै जाँदै हुनुहुन्छ भने दुई चारवटा बाइट पनि परदेशीको सन्देशको लागि भनेर होइन रेकर्ड गरेर हामीलाई पठाइदिनु भए सबै कुरा टाकटुक मिलाउने काम भने हाम्रो कि कसो दिदी।
1: पक्कै पनि होइन,
0: हजुर अह, अनि चट्ट मिठो गीत पनि राखिदिन्छौँ है। ल त आशा दिदी, शिरीष दिदी, रूपा दिदी अनि योगराज दाजु, तपाईँहरूलाई हामी विनम्र अनुरोध गर्छौँ, तपाईँहरू जहाँ गए पनि परदेशीको सन्देशको लागि भनेर एक दुईवटा यसो बाइटहरू पनि लिइदिनु होला है त। विशेष गरी ब्रिटिस आर्मीमा कार्यरत हाम्रा दाजुभाइ दिदीबहिनीहरू, उहाँको परिवारजन, त्यसै गरी रिटायर्ड लाइफ अहिले बिताइरहनु भएका आमा बुबा बाजे बजै सबै सबैको लागि हो, त्यसैले हामी प्रायोरिटीका साथ उहाँहरूको सन्देश राख्छौँ। यही अनुरोधको साथमा हामी ठेगाना भन्छौँ, र ठेगाना तपाईँको हातमा छ होइन त।
1: हजुर हजुर, पक्कै पनि अब ढिला नगरी ठेगाना पनि भन्नु पर्यो है त। ठेगाना यस प्रकार छ, परदेशीको सन्देश बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल एसक्यूबिजेन बिएफपिओ 4, इमेल आइडी बिएफबिएस गोर्खा @bfbs.com, र हाम्रो फेसबुक पेज बिएफबिएस गोर्खा तपाईँले टाइप गर्नुभयो भने पक्कै पनि निलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ, त्यसमा पनि हजुरहरू जोइन हुन सक्नुहुन्छ। र हाम्रा फोन नम्बरहरू छन् 5428055 5437364 र 5433930 हाम्रो फोन नम्बर हो।
0: हजुर, यी त भयो हाम्रा ठेगाना। हजुर, ठेगाना टिपिसक्नुभयो होला, र यदि छुटाउनु भयो भने हाम्रा श्रोतालाई हामी फेरि पनि विश्रामपछि भन्नेछौँ दिदी होइन। हजुर श्रोता, ठेगाना पछि भने अब हामी सन्देशतर्फ लाग्छौँ। टुआर जिआर बुनाइबाट हामीलाई दिदी बहिनीहरूले सन्देश पठाउनु भएको छ, र सुरुवातमा हुनुहुन्छ बहिनी अनिमा राई, जो चाहिँ सार्जन विजय राई बी कम्पनीमा कार्यरत भाइको श्रीमती हुनुहुन्छ है दिदी। उहाँको सन्देश पनि छ, र उहाँ सँगसँगै हुनुहुन्छ बहिनी बहिनी प्रतिमा गुरुङ, उहाँ भने सार्जन दिनेश गुरुङ भाइको श्रीमती हुनुहुन्छ। उहाँ चाहिँ डी कम्पनीमा कार्यरत हुनुहुन्छ। उहाँहरू दुवैजनाको सन्देश हामीले एकै ठाउँमा राखेका छौँ र ठेगाना भन्नुपर्दा अनिमा राई बहिनीको चाहिँ बुइपाक खोटाङ रहेछ। उहाँहरूको सन्देश लगत्तै गीत पनि सुनौ।
2: नमस्कार, मेरो नाम चाहिँ अनिमा राई, हामी ब्रुनाईमा बसिरहेका छौँ अनि मेरो हस्बेन्डको नाम चाहिँ सार्जन विजय राई, बी कम्पनीमा हुनुहुन्छ उहाँ। अहिले चाहिँ उहाँ न्युजिल्यान्डमा एक्सर्साइजको लागि 2.5 महिनाको लागि जानुभएको छ। मेरो छोरा पनि छ, 2 वर्ष लाग्नु लाग्यो, अभिनन्दन राई। अनि यो कार्यक्रम परदेशीको सन्देशको थ्रुबाट चाहिँ म मेरो नेपालमा हुनुभएको फ्यामिलीलाई सम्झन चाहेँ। फर्स्टली चाहिँ मेरो ड्याडी राजनशिर राई, मम्मी कमला राई, उहाँहरू चाहिँ अहिले खोटाङको मजुवागढी गाउँपालिका बुइपामा बसिरहनु भएको छ। अनि मेरो सासु जुरन कुमारी राई र ससुरा गिरिराज राई, उहाँहरू पनि खोटाङकै मजुवागढी गाउँपालिका लफ्याङमा बसिरहनु भएको छ। अनि मेरो दिदीहरू युकेमा बसिरहनु भएको छ, उहाँहरूको नाम चाहिँ मेरो जेठी दिदी असीमा राई, माइली दिदी अपेक्षा राई अनि मेरो भाइ अमित राई, उहाँहरूलाई स्पेसली सम्झन चाहेँ। मेरो छुटाउने नहुने दाई पनि हुनुहुन्छ, जेठा दाई, उहाँ चाहिँ अहिले काठमाडौँमा हुनुहुन्छ, अनुज राई, उहाँलाई पनि सम्झन चाहेँ। यही म्यासेज दिन चाहन्छु कि यो परदेशीको सन्देश कार्यक्रमको थ्रु सबैजना सधैँ खुसी रहनुहोस्, तपाईँहरूको सुस्वास्थ्यको कामना अनि धेरै माया। अब डेली नबोले पनि तपाईँहरूलाई चाहिँ म एकदम धेरै सम्झिरहेको हुन्छु, आफ्नो दुःखमा खुसीमा तपाईँहरूको याद आइरहेको हुन्छ र तपाईँहरूको थ्रुबाट चाहिँ फ्यामिलीको थ्रुबाट एउटा एक काइन्ड अफ आटाको हुन्छ भन्न चाहन्छु। अनि जाँदा जाँदै हामी यो December 2025 नेपाल गएको थियौँ अनि त्यतिखेर चाहिँ हामी खोटाङ पनि गएको थियौँ। खोटाङ जाँदाखेरि चाहिँ एकदम एउटा मलाई पूर्वेली गीत चाहिँ यो चाहिँ मेरो माइन्डमा एकदम बसिरह्यो भनौँ न। यो गीतको नाम चाहिँ बेसी गाईको गोठ हो। अनि यो गीतमा चाहिँ एउटा फन फ्याक्ट भन्नुपर्दा चाहिँ मेरो 1.5 वर्षको छोरा पनि एकदम खुसीको साथ डान्स गरेको भएर झन् मलाई यो गीत मनमा बस्यो भनौँ न। अनि प्लस हाम्रो उता खोटाङमा यो गीतमा हाम्रो रिलेटिभ्सहरू सबैजना चाहिँ खुसी भएर नाच्नु भएको देखेर अनि भाका पनि एकदम मन परेर चाहिँ म यो गीत मलाई चिन्नुहुने सबैजनालाई, खोटाङवासी मात्र होइन सबैजनालाई चाहिँ डेडिकेट गर्न चाहन्छु। नमस्कार।
3: नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ प्रतिमा गुरुङ, मेरो श्रीमानको नाम चाहिँ चार्जन दिनेश गुरुङ, उहाँ चाहिँ डी कम्पनी रेखीपोर्टमा चाहिँ काम गर्नुहुन्छ। मेरो छोराको नाम चाहिँ काइरो गुरुङ अनि हामी चाहिँ अहिले चाहिँ बुर्नेमा बसोबास गर्दैछौँ र मेरो आमाको नाम चाहिँ थकुरसुमा गुरुङ, मेरो बाबाको नाम चाहिँ दुर्गाबहादुर गुरुङ, उहाँहरू चाहिँ अहिले चाहिँ हालै नै बुर्ने आउनुभएको छ घुम्नको लागि भने। मेरो सासूको नाम चाहिँ दिलकुमारी गुरुङ हो भने चाहिँ मेरो ससुराको नाम चलक बहादुर गुरुङ, उहाँहरू चाहिँ अहिले चाहिँ नेपालमा पोखरा लामोचोरमा बस्नुहुन्छ। आज चाहिँ म BFBS गोर्खा रेडियोमा चाहिँ परदेशीको सन्देशमा आइरहेको छु। नेपालमा हुनुभएको मेरो सासू ससुरा, मेरो आथे भतिहरूलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ अब बर्खा सुरु हुन लागेको छ, बाढी पहिरोको धेरै जोखिम हुन्छ, त्यो भएर चाहिँ हजुरहरू सबैजना सुरक्षित ठाउँमा बस्नुहोला र हजुरहरू कतै घुम्न जानुहुन्छ भने अब राम्रोसँग तपाईँहरू मौसम राम्रोसँग हेरेर मात्रै जानुहोला र यही वर्षाको कारणले धेरै ठाउँमा चाहिँ पानीहरू नालातिर चाहिँ पानी जम्न सक्छ र त्यही भएर चाहिँ हजुरहरूले चाहिँ छेउछेउमा हुने आफ्नो वातावरण चाहिँ सफा राख्नुहोला किनभने चाहिँ अहिले यो मच्छरले गर्दा चाहिँ डेङ्गु पनि राख्ने सम्भावना धेरै नै छ। जाँदा जाँदा गीत डेडिकेट गर्न चाहन्छु वा चाहिँ मेरो वानाजीहरूको एकदम मिल्ने नम्बर्नी र मेरो एकदम प्रिय साथी भनौँ कि अब सोल्टिनी नै भनौँ, उहाँ किबा गुरुङ हुनुहुन्छ, उहाँको लागि चाहिँ डेडिकेट गर्न चाहन्छु र अन्तिममा चाहिँ BFBS गोर्खा रेडियो परदेशी सन्देशमा 1-2 शब्द राख्न दिनुभएकोमा उहाँलाई नै धन्यवाद भन्न चाहन्छु।

0: हजुर, भर्खर हामीले सुन्यौँ अनिमा राई र प्रतिमा गुरुङ बहिनीहरूको सन्देश, अनि मिठो गीत पनि सुन्यौँ, पूर्वेली भाकाको गीत अनि जी।
1: हजुर हजुर, पक्कै पनि मन पर्यो होला भन्ने आशा गरेका छौँ। पूर्वेली गीत यति मिठो पनि थियो, पक्कै पनि दुईजना दिदी बहिनीहरूले मन पराउनु भयो भन्ने आशा राख्छौँ। र फेरि पनि हामी आवाजको सन्देश नै राख्छौँ निशा। यति बेला सुमन राई हुनुहुन्छ, उहाँ भने किओ जेलारको सदस्य हुनुहुन्छ सुमन राई। उहाँको सन्देश रहेको छ, उहाँ अहिले बुर्नाईमा कार्यरत हुनुहुन्छ भने नेपालको घर ताप्लेजुङ हो। अबको पालो सुमन राईको आवाजको सन्देश सुन्छौँ र सँगसँगै उहाँलाई हामीले एउटा गीत पनि राखिदिएका छौँ। यो गीत पनि हामी सुन्छौँ, मेलिना राई र निकेश राईले गाउनु भएको छ, तान मुन्नी
0: सन्देशतर्फ।
2: नमस्ते, मेरो नाम सुमन राई, हाल ब्रुनाई क्युजलाई डेटमा कार्यरत छु। ब्रुनाईमा मेरो श्रीमती रोजा राई तथा मेरो छोरा इक्सुहाङ राईसँग दैनिकी जीवन तथा मेरो कामहरू दिनचर्याहरू बिताउँदै आइरहेको छु। मेरो नेपाल ठेगाना चाहिँ आङखोप 8 हालको सिदिङबा 3 ताप्लेजुङ नेपालमा पर्छ र मेरो बाबा मम्मी हाल त्यहीँ रहनु भएको छ। मेरो बाबाको नाम दीपक कुमार राई र मेरो आमाको नाम हेमकुमारी राई। उहाँलाई मेरो सर्वप्रथम सेवा अनि ढोग। मेरो ससुराली धरान, मेरो ससुरा बाबाको नाम विजय राई, सासुआमाको नाम खडकमाया मगर, उहाँलाई पनि मेरो सेवा ढोक। त्यसै गरी मलाई सुमन राई भनेर चिन्नुहुने मेरो सम्पूर्ण प्रियजनहरू, साथीहरू, इष्टमित्रहरूलाई मेरो ढोक तथा मेरो न्यानो सम्झना। यही जेठ 1 गते पर्न गएको उबौली साकेलामा सुम्निमा पारुहाङले हामी नेपाली दाजु दिदी बहिनी जो जति जहाँ जहाँ रहेर बिहे सुन्दै हुनुहुन्छ, उहाँहरूलाई कल्याण गरून्, उहाँहरूले हामीलाई आशिष दिन सकेको होस्, उहाँहरूले हाम्रो विश्व शान्तिको लागि उहाँहरूले हाम्रो लागि कामना गरिदिन सकेको होस्, हामी नेपालीहरूले पनि खुसीको साहस तथा हामी नेपाली भएर जिउनको एउटा गर्व गर्न सक्ने एउटा नेपाल बनोस्। म जाँदा जाँदै मेलना राईको तामुन्ने भन्ने साकेला गीत सुनाउन चाहन्छु। यो गीत चाहिँ स्पेसल्ली मेरो बाबा मम्मी जो अघि मैले भनेको ताप्लेजुङमा बस्नुहुन्छ उहाँहरूलाई, त्यसै धरानमा हुने मेरो सासु ससुरा, मेरो सासु ससुरा खालहरू, साथै मलाई सुमन राई भनेर चिन्नुहुने सम्पूर्ण मित्रजनहरूलाई चाहिँ म डेडिकेट गर्न चाहन्छु। धन्यवाद।

0: हजुर, कियो जियाका सदस्य भाइ सुमन राईको यो सन्देशपछि अब हामी लाग्छौँ दिदी लीला थापा बहिनीको सन्देशतर्फ है। उहाँ चाहिँ हुनुहुन्छ आनन्द थापा भाइको श्रीमती, जो चाहिँ मोटो प्लटुनमा कार्यरत हुनुहुन्छ र टुआरजिआर बुनाईमा हुनुहुन्छ र उहाँको नेपालको ठेगाना हो पोखरा। उहाँले एउटा मिठो गीत सुनाइदिनुहोस् तर प्रकाश सपुतकै गीत भनेर भन्नुभएको रहेछ, त्यसैले हामीले साँझ पर्यो झमक्कै बोलको गीत राखिदिएका छौँ। आशा गर्छौँ बहिनी लीला थापालाई मनपर्छ नै होला। आउनुहोस् अब उहाँको सन्देश साथसाथै गीत पनि सुनौ।
1: नमस्ते, मेरो नाम लीला थापा, मेरो हस्बेन्डको नाम आनन्द थापा हो। उहाँ चाहिँ टुआरजिआर डी कम्पनीमा मोटर प्लटुनमा काम गर्नुहुन्छ। मेरो नेपालमा घर चाहिँ पोखरा 10 रामबजारमा हो। मेरो बाबा थमबहादुर थापा, मम्मी माया थापा, भाइ हिमाल थापा पोखरामा बस्नुहुन्छ र हाम्रो गाउँमा पनि बाजे बजै दाई भाउजू ठुलो बाबा ठुलो मम्मी हुनुहुन्छ। मेरो गाउँ चाहिँ बागलुङ तित्याङ सगामा हो। अहिले रेडियो सुन्दै हुनुहुन्छ होला उहाँहरू गाउँबाट। र अब बज्ने गीत चाहिँ म प्रकाश सपुतको कुनै पनि गीत, मेरो गाउँमा बस्नुहुने दिदी दाई भाउजू ठुलो बाबा ठुलो मम्मी अनि हजुरहरू जो जसले यो बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ उहाँहरूको लागि समर्पित गर्न चाहन्छु। नमस्ते, थ्याङ्क यू।

0: BFBS Gorkha Radio. यो छोटो विश्रामपछि पुनः स्वागत तथा अभिवादन गर्छौ कार्यक्रम परदेशीको सन्देशमा म हुँ निशा गुरुङ र मलाई साथी दिँदै हुनुहुन्छ
1: मेरो नाम हो मीना थापा सबैलाई फेरि पनि स्वागत तथा नमस्कार छ
0: अब चाहिँ हामी के गर्छौ दिदी
1: हजुर फेरि पनि ढिला नगरी परदेशीको सन्देशमा ठेगाना दिनुपर्छ ठेगाना यस प्रकार छ कार्यक्रम परदेशीको सन्देश BFBS नेपाल पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल र BFPO ठेगाना छ BFBS नेपाल SQBJN BFPO4 इमेल आइडी bfbsgorkha@bfbs.com bfbs.com र फेसबुक पेज रहेको छ BFBS गोर्खा तपाईँले टाइप गर्नुहोला पक्कै पनि पाउनुहुनेछ त्यसमा हजुरहरू जोइन हुन सक्नुहुन्छ र हाम्रा फोन नम्बरहरू छन् 5408055 5437364 र 5433930 हाम्रो फोन नम्बर हो
0: हजुर तपाईँ हाम्रा ठेगाना अबको पालो छ छिनोफानो गर्ने दिदी है गत हप्ता हामीले प्रश्न राखेका थियौँ होइन यो खेलकुद सम्बन्धी थियो करिब 6,000 श्रोताले प्रश्नको उत्तर टिपाउनु भएको छ प्रश्नको उत्तर पनि एकदमै मिलाउनु भएको छ हजुर हजुर 6,000 नै 100% मिलाउनु भएको छ हाम्रो प्रश्न रहेको थियो एउटा रेकर्ड स्थापना भएको थियो कहिले भन्दाखेरि अप्रिल महिनाको 26 तारिक है दिदी र यो चाहिँ एउटा मानवीय रेकर्ड थियो र विधा भने खेलकुद थियो है र त्यो रेकर्ड केमा ब्रेक गरेको थियो होइन र कुन देशका नागरिक थिए ती खेलाडीको नाम के हो भनेर हामीले सोधेका थियौँ है प्रश्नको उत्तर पनि लिएर आएका छौँ र करिब 6 श्रोताको नाम पनि हामीले टिपेका छौँ उहाँहरू हुनुहुन्छ रमा सापकोटा धनकुटाका त्यस्तै गरी हुनुहुन्छ एडमन्ड पराजुली हुनुहुन्छ सुनसरीका उहाँले त गत हप्ता नै पुरस्कार जितिसक्नु भएको छ भन्नुपर्छ है दिदी त्यस्तै गरी हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ कोहलपुर बाँके उहाँले पनि पुरस्कार पाइसक्नु भएको तस्विर फेसबुकमा राख्नु भएको छ है छवि थापा हुनुहुन्छ फोक्सटन केन्ट युके उहाँले पनि प्राइज जितिसक्नु भएको छ पहिला नै फेरि पनि अर्को प्राइज पनि यहाँ चाहिँ के त हामीले एकदमै सेक्योर हिसाबले राखिदिएका छौँ सेफेस्ट वेमा हजुर त्यसै गरी हुनुहुन्छ उमेश रेग्मीजी विराटनगरका र तारा रेग्मीजी विराटनगरका है उहाँहरूले एकदमै उत्तर सही मिलाउनु भएको छ
1: जना हुनुहुन्छ आज हामी यो पुर्जी चाहिँ राखेका छौँ
0: र प्रश्नको उत्तर के हो त त्यो पनि भन्नुपर्ने हुन्छ हजुर हजुर र सही उत्तर दिनुहुने हाम्रा श्रोताका हामीले नाम त भन्यौँ उत्तर पनि भन्नुपर्ने आवश्यक हुन्छ त्यसैले प्रश्नको उत्तर रहेको छ सेबास्टियन सावे नाम गरेका केनियन नागरिकले चाहिँ म्याराथुनमा 1:59:30 मा चाहिँ रेकर्ड ब्रेक गरेका थिए
1: है यो चाहिँ सही उत्तर
0: एकदम सही उत्तर र यो भने अघि मैले भनिहालेँ अप्रिल महिनाको 26 तारिक 2026 हजुर त्यो दिनमा चाहिँ रेकर्ड ब्रेक गरेका थिए खेलको नाम म्याराथुन भइहाल्यो देश केनिया खेलाडीको नाम छ सेबास्टियन सावे हजुर
1: सही आन्सर दिएर 6 आउनु भएको छ
0: एकदमै
1: 6 चाहिँ आज को लक्की विनर हुनुहुन्छ यो चाहिँ हेर्न बाँकी छ
0: एकदमै हेर्न बाँकी छ र उहाँले कसको रेकर्ड तोड्नु भएको रहेछ भन्ने कुरा पनि अलिकति जानकारी लिउँ दिदी
1: हजुर
0: हो अब उहाँले चाहिँ यो 2:35 यो रेकर्डलाई चाहिँ तोडेर है 1:59:30 मा चाहिँ यो म्याराथन पुरा गर्नु भएको रहेछ है र 2:35 समय लिएर म्याराथन पुरा गर्नुहुने पहिला चाहिँ खेलाडी हुनुहुन्थ्यो केल्भिन किप्टु उहाँले चाहिँ 2023 चाहिँ यो रेकर्ड राख्नु भएको रहेछ हजुर हजुर र 2019 अनअफिसियल रूपमा चाहिँ 1:59:40 इल्युड किप्चोग भन्नेले पनि रेकर्ड राख्नु भएको रहेछ तर यो चाहिँ अनअफिसियल भएको कारणले गर्दा 2023 चाहिँ अफिसियल मानेको रहेछ दिदी सो अहिले चाहिँ आएर 2026 चाहिँ सेबास्टियन सावेले रेकर्ड ब्रेक गर्नु भएको रहेछ ल अब यो उत्तर पठाउनुहुने हाम्रा श्रोताको नाम हामीले ससाना पुर्जीमा राखिसकेका छौँ दिदी तपाईँले चाहिँ त्यहाँ खरखरी गर्नुहोला
1: हजुर
0: एकदम फिल्टर्ड गर्नुहोला है त
1: ल रेडी हो नि
0: एकदमै रेडी दिदी
1: मजाले सुन्नुभयो नि
0: हजुर हाम्रो श्रोताले सुन्नु भएको छ दिदी एउटा पुर्जी त्यहाँबाट निकाल्नु होला अनि तपाईँले नै भाषण गर्नु होला है त को हुनुहुन्छ ल
1: चिम्लेर निकालेको छु उहाँ चाहिँ को हुनुहुन्छ हेरौँ है त ल उहाँ चाहिँ रमा सापकोटा हुनुहुन्छ लकी विनर उहाँ धनकुटा बासी हुनुहुन्छ है त
0: एकदमै बधाई रमा बहिनी रमा सापकोटा धनकुटाका हुनुहुन्छ र रमा बहिनी

0: पत्र तर्फ लागौ र अहिले पनि निशाको हातमै देखे है त।
1: हजुर हजुर दिदी, मेरो हातमा पत्र परेको छ र हाम्रा श्रोता हुनुहुन्छ राजेन्द्र बान्तवा राई लन्डन युके अथवा पेल्थम लन्डनबाट हामीलाई यो लेख्नु भएको छ है दिदी। र उहाँले चाहिँ हरेक 15 दिनको अन्तरालमा हामीलाई पत्र लेख्नुहुन्छ,
0: पत्र लेखेर 7 दिनुहुन्छ।
1: हजुर, र कहिले काहीँ चाहिँ व्यस्त भएको कारणले गर्दाखेरि अलिक ढिलो भए बहिनी भन्नुहुन्छ, साकेला नाच्नमा व्यस्त हुनुहुन्छ, हामी त्यो कुरा बुझ्छौँ। र यहाँ चाहिँ यो पत्रमा उहाँहरूले भव्यताको साथमा मे महिनाको 23 तारिक मनाउन गइरहनु भएको छ दिदी।
0: हजुर हजुर,
1: पत्रमा पनि यो कुरा भन्नुभएको छ। सुरुवातमा लेख्नु भएको छ, बिएफबिएस गोर्खा रेडियो नेपालका प्रमुख श्रद्धेय दाजु विनोदस खड्काज्यू, उहाँमा गोर्खे सलाम छ भन्नुभएको छ।
0: हजुर हजुर दाई, कार्यक्रममा स्वागत छ, अनि हामी दुईजना छौँ दिदी बहिनी, नमस्कार छ। र विनोद दाईलाई गोर्खे सलाम भन्नु भएको रहेछ, तर आज चाहिँ विनोद दाई हुनुहुन्न, अलिकति व्यस्त भएको कारणले म आएकी छु, त्यसैले गोर्खे सलाम भने पक्कै पनि हामी यो म्यासेज चाहिँ विनोद दाईलाई पुऱ्याइदिन्छौँ है।
1: हजुर हजुर, उहाँले त सबैजनालाई छुटाउनु भएको छैन दिदी। फेरि पनि भन्नुभएको छ, प्रस्तुता चेलीहरू निशा गुरुङ, सुसन बाला राई, मिना थापा लगायत सबै कार्यक्रम प्रस्तुता र कर्मचारीहरूमा एकमुष्ट अभिवादन।
0: हजुर हजुर दाई, फेरि पनि हामी तिनैजनालाई सम्झिनु भएको छ, एकदमै धन्यवाद छ। र कार्यक्रममा फेरि पनि स्वागत छ, पक्कै पनि सन्चै आरामै कुशलै मङ्गलै हुनुहुन्छ होला भन्ने पूर्ण विश्वास पनि हामी राखेका छौँ।
1: हजुर, उहाँले विभिन्न भाषा भाषीमा पनि यहाँ अभिवादन टक्राउनुहुन्छ दिदी है। र आज भने सेवा हौवा अनि दर्शन नमस्ते भन्नुभएको छ। मैले मान्नुपर्ने अति नै आदरणीय व्यक्तित्वहरू, आफन्तजन तथा दिदी बहिनी दाजुभाइहरूमा हामी मूलवासी किरात राईहरूको महान भौली पर्वको हार्दिक मङ्गलमय शुभकामना, साथै बुद्ध जयन्तीको ढिलो भए पनि शुभकामना व्यक्त गर्छु भन्नुभएको छ।
0: उभौली सुरुवात भएको छ, पक्कै पनि अहिले त व्यस्त पनि हुनुहुन्छ होला, नाचगान होइन, एकदमै रमाइलो यो चाड पर्व भनौँ हजुरहरूको, र अहिले निकै रमाइलो पनि गर्दै हुनुहुन्छ होला, पक्कै पनि यहाँ लगायत सम्पूर्णलाई हार्दिक शुभकामना छ।
1: हजुर, अब उभौली पर्व भर्खरै सुरुवात भयो भनेपछि 1 महिनासम्म मजाले चल्छ दिदी होइन।
0: हजुर,
1: उहाँहरूले 1 महिनासम्म मनाउनुहुन्छ ढोल झ्याम्टाको साथमा र साकेला नजिकको विकेन्डमा नाच्नुहुन्छ। हजुर, अब उहाँले के लेख्नु भएको छ भन्दाखेरि, आगामी मे महिनाको 23 तारिक शनिबारको दिन किरात राई यायोखा केन्द्र युकेको संयोजनमा उभौली साकेला सदा झैँ धुमधामसँगले मनाउने भएको छ है, त्यो पनि आफ्नै जग्गामा, हामी राईहरूले खरिद गरेको ठाउँमा भन्नुभएको छ। उहाँहरूले चाहिँ एउटा जग्गा किन्नु भएको रहेछ, जहाँ चाहिँ हरेक वर्ष उधौली उभौली त्यहाँ चाहिँ मनाउने गर्नुहुन्छ। हजुर, आफ्नै ठाउँ भएपछि त झन् रमाइलो भयो होइन त। लगभग 7-10 हजारको हाराहारीमा साकेला मनाउनको लागि भेला हुने अनुमान छ। हजुर, किरात लगायत गैर किरात दाजुभाइ दिदीबहिनीहरू पनि आउनुहुन्छ है दिदी, त्यसैले 7-10 हजारको हाराहारीमा हुन्छ भनेर उहाँले यो अनुमान लगाउनु भएको छ। अनि गत वर्षको रेकर्ड अनुसार 7-10 हजार भएको थियो है, त्यस कारणले गर्दा सबैलाई चुलो निम्तो छ भनेर भन्नुभएको छ।
0: हजुर हजुर, सबैलाई निमन्त्रणा गर्नुहुन्छ, यहाँ पनि गर्नुहुन्छ नेपालमा पनि होइन, बेला बेलामा यो विकेन्डमा एकदमै रमाइलो गर्नुहुन्छ, बोलाउनुहुन्छ साथी सङ्गीहरू, सबै सबै आफन्तजन त भइहाल्यो, र बाहिरको मान्छेलाई पनि बोलाउनुहुन्छ क्या मजाले नाच्नको लागि, एकदमै रमाइलो गर्नुहुन्छ, त्यहाँ पनि एकदमै रमाइलो हुने अनुमान गर्नुभएको रहेछ। धन्नै 10 हजार भनेको त धेरै धेरै हो नि त।
1: धेरै हो नि। हजुर,
0: एकदमै रमाइलो गर्नुहोला।
1: उभौली पर्व भने 1 मेमा सुरु भएको थियो दिदी होइन, सोही दिन चाहिँ बुद्ध जयन्ती पनि परेको थियो, उहाँहरूको विशेष विशेष यो कार्यक्रम भने 23 मेमा रहेछ। अब सम्झनातर्फ लाग्छु भन्नुभएको छ, मेरी प्रिय हितेशी रमा राई र प्यारा छोरा छोरीहरूलाई माया सहित ह्याप्पी उभौली भन्छु भनेर भन्नुभएको छ। भोजपुर वासिङमा बस्नुहुने ठुलो दाजु ज्ञान बहादुर र भाउजू चन्द्रकुमारीमा सेवा, सुनसरी झुम्कामा बस्नुहुने भाउजू कमलामा सेवा, देश तथा परदेशमा छरिएर बस्नुभएका भतिज तथा भतिज्नीहरू, त्यसै गरी खोटाङमा हुनुहुने ससुरा बुवा लगायत सम्पूर्ण ससुरालीहरू, आफन्तहरू, जिल्लावासी, गाउँले र धरानका सबै सबै मेरा आफन्तहरूलाई पनि नमस्कार छ। युकेमा हुनुहुने काका दान बहादुर परिवार, चिरन कुमारी, त्यसै गरी रबिन, लक्ष्मी राई, जय, प्रेम बहादुर, शिवधोज र कृष्ण राई, सबैको परिवारलाई उभौली साकेलाको शुभकामना छ। एकदमै नछुटाउने नामहरू छन्, शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, निला चामलिङ, दर्पण देविका रोदुङ, संगीता बायुङ राई, गौतम बान्तवा, छवि थापा, धनवीर पुन, प्रेमध्वज गुरुङ, युक्त प्रसाद श्रेष्ठ, अरुण नदी खत्री, सुम्निमा राई।

0: सुनिता राई, संगीता राई, सुनिता पुन, नामछुङमा राई, सिसम बान्तवा, रमिला बान्तवा, शिल्पिनी कान्छी, विनिता सुनवार, मान बहादुर लिम्बू, ओम मणि सापकोटा, अमर निर्दोष, राजाराम रायमाझी र काली बहादुर तामाङ, उहाँहरूको नाम चाहिँ उहाँले कहिले पनि छुटाउनुहुन्न दिदी,
1: हो नि।
0: सबैलाई फेरि पनि उभौली, वैशाखी पूर्णिमा र बुद्ध जयन्तीको हार्दिक शुभकामना। यो राजेन्द्र बान्तवा पोखरी कान्छाको तर्फबाट भन्नुभएको छ। सेवामा राजेन्द्र बान्तवा राई, फेल्थम लन्डन भनेर पत्र डुङ्गाउनु भएको छ।
1: हजुर हजुर, राजेन्द्र बान्तवा राई दाजुलाई धेरै धेरै धन्यवाद छ, यसरी आउँदै गर्नुहोला हामीलाई, सधैँ सधैँ यसरी आएर साथ दिनुहुन्छ, एकदमै खुसी लाग्यो। र फेरि पनि यहाँलाई धन्यवाद भन्दै फेरि पनि एउटा साकेलाको गीत हामी राखिदिएका छौँ, मेलिना राईले गाउनु भएको छ, होइन नि?
0: बन्दुकको गोली। आउनुहोस् अब हामी यो गीततर्फ लागौँ। राजेन्द्र दाईलाई धेरै धन्यवाद छ र आगामी दिनहरूमा पनि हामीलाई साथ दिँदै जानुहोला।

0: कहाँकै लागि भर्खरै हामीले सुन्दै थियौँ र हामीले भने यो गीत विशेष गरी राजेन्द्र वान्तवा राई दाईको निम्ति राखिदिएका थियौँ होइन दिदी?
1: हजुर हजुर, पक्कै पनि मन पर्यो होला र नाच्नु पनि भयो होला भन्ने आशा राख्छौँ
0: है। हजुर हजुर, यो गीतले त अब अहिले त बजार खाएको छ नि त। अब राजेन्द्र दाईलाई धन्यवाद भन्दै हामी अन्ततिर आइसकेका छौँ दिदी।
1: हजुर, अन्ततिर भने हाम्रा छवि थापा दाई आउनु भएको छ बेलायत फोक्सटन केनबाट र उहाँले पत्र लेख्नु भएको छ। आदरणीय परदेशीको सन्देश सञ्चालक विनोद दाईमा दर्शन नमस्कार, साथै पाँच औलाको गोर्खे सलाम भन्नुभएको छ।
0: ओहो, पाँच औलाको गोर्खे सलाम त टक्राउनु भयो, तर दाजु हुनुहुन्न आज है, तपाईँको गोर्खे सलाम भने हामी दाजुलाई दाजु आउनु भएपछि टक्राउने छौँ। छवि दाई, तपाईँलाई कार्यक्रममा स्वागत छ र हामी दुवैजना दिदी बहिनीहरूको नमस्कार छ।
1: सञ्चालिकाहरू दिदी सुसन बाला, बहिनी निशा मिना लगायत सम्पूर्ण काठमाडौँ बिएफबिएस गोर्खा रेडियो परिवार र रेडियो नेपाल परिवारमा दुई हात जोडेर दस औलाको हार्दिक नमस्कार पनि भन्नुभएको छ निशा।
0: ओहो, सबै सबैलाई सम्झनु भएको छ है दिदी, र होलसेलमा एकमुष्ट नमस्कार भन्नुभएको छ। आशा गर्छौँ हाम्रा सबै सबै दाजुभाइ दिदी बहिनीहरू जो अहिले बिएफबिएस गोर्खा रेडियोमा कार्यरत हुनुहुन्छ उहाँहरूले स्वीकारिसक्नु भएको छ।
1: कुशल छु, कुशलताको कामना गर्छु। मेरो परिचय भन्नुपर्दा छवि थापा नेपालको घर गुल्मी जिल्ला हंसरा पम्फुका र हाल भने कर्मभूमि बेलायतको फोक्सलन केन्टमा बसोबास गर्दै आइरहेको छु। सम्झना भन्नुपर्दा विशेष मलाई सधैँ सम्झनु हुने मेरा नम्बरी कृष्ण चामलिङ र उहाँका परिवारजन, स्वदेश तथा विदेशका विभिन्न ठाउँमा छरिएर रहनुभएका सबै मेरा परिवार आफन्तजनहरूमा साइनो अनुसारको ढोक आशीर्वाद छ, माया अनि मिठो सम्झना छ। जीवनसाथी गीता लगायत मेरा सबै परिवारमा मुटुभरिको न्यानो माया अनि धेरै आशीर्वाद छ। अन्य सम्झनामा बेलायतमा रहनुहुने दाईहरू धनवीर पुन, भक्त राई, यामदास मुलिचा, राजेन्द्र बान्तवा राई, प्रेमध्वज गुरुङ, मदन लिम्बू, जसले संसारको जुनै देशमा गए पनि बिएफबिएस गोर्खा रेडियो सुनिरहनुहुन्छ। नेपालमा रहनुहुने अरुण नदी खत्री, युक्त प्रसाद श्रेष्ठ, अमर निर्दोषी, सुषमा सुस्केरा, दर्पण देविका राई, सरस्वती राई, जुनिना राई र उहाँहरूका सम्पूर्ण परिवारहरू लगायत मलाई चिन्नुहुने नहुने सम्पूर्ण परदेशीको सन्देशलाई माया गरी सुन्नुहुने श्रोतालाई पनि मिठो सम्झना छ। अन्तमा विशेष रेडियो नेपाल बिएफबिएस गोर्खा रेडियो काठमाडौँ बुरुनाई बेलायतका सम्पूर्ण परिवारहरूप्रति हार्दिक धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छु। फेरि फेरि पनि आउने वाचा गर्दै आजलाई बिदा लिन्छु। हवस् त, नमस्कार भन्नुभएको छ र करण परियार र गङ्गा सोनामले गाउनु भएको गीत सुनाइदिनु भए आभारी हुने थिए। हवस् त, धन्यवाद भन्नुभएको छ छवि थापा बेलायत फोक्सन केन्टबाट हामीलाई पत्र लेख्नु भएको थियो।
0: हजुर छवि दाई, तपाईँलाई धन्यवाद छ, मिठो गीत रोज्नु भएको छ होइन। करण परियार र गङ्गा सोनामले गाउनु भएको वारी बर पारी पिपलु, हजुर यो गीत पनि राख्छौँ। यहाँलाई धन्यवाद छ कार्यक्रममा भाग लिँदै गर्नुहोला र आउँदा दिनहरूमा पनि हामीलाई यसरी नै पत्र लेखिरहनुहोला र तपाईँका सन्देशहरू हामीले यसरी नै वाचन गर्न पाउँ होइन दिदी?
1: हजुर हजुर, पक्कै पनि छवि दाईले त हामीलाई जहिले जहिले साथ दिनुहुन्छ
0: दिनुहुन्छ। हजुर हजुर, पम्पुका हंसरातिर पनि हाम्रो सन्देश गइसकेको छ, पुगिसकेको छ दिदी होइन। सो छवि दाईको आफन्तजनहरू जो अहिले पम्पुका हंसरातिर हुनुहुन्छ, तपाईँहरू पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने छवि दाईको निम्ति र उहाँको परिवारको निम्ति पनि सन्देश पठाउन सक्नुहुन्छ अथवा फोन पनि गर्न सक्नुहुन्छ है दिदी। र हामीले चाहिँ सम्पर्क नम्बर दिइसकेका छौँ 54 28 055 54 33 364 र 54 33 930 हामीलाई फोन गर्नुहोला। र दिदी, हामी अन्ततिर आइसकेका छौँ है, यो गीत भने हामी राख्दै बिदा पनि माग्नुपर्छ र आजको लागि भने हामीले कुनै पनि प्रश्न राखेका छैनौँ, अर्को साता हामी अवश्य पनि प्रश्न राख्नेछौँ है दिदी।
1: हजुर हजुर, विनोद दाई आउनुहुन्छ पक्कै पनि होइन, निशा र विनोद दाईज्यू आउनु भयो भने प्रश्न राख्नुहुन्छ नै। आजलाई पनि हामी प्रश्न राखेका छैनौँ भन्दै बिदा माग्नुपर्छ र म नै बिदा माग्छु र आज जति पनि भाग लिनुभयो सबैलाई धन्यवाद भन्दै फेरि पनि बेला बेलामा आउने बाचा गर्दै बिदा भए। यहाँको दिन शुभ रहोस्। हवस् त, नमस्ते।
0: आजको विजय श्रोता रमा सापकोटा धनकोटाका हुनुहुन्छ, उहाँलाई बधाई र अन्य श्रोता जसले भाग लिनुभयो यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्दै कार्यक्रम परदेशीको सन्देशबाट निशा गुरुङ आज्ञा चाहन्छु। नमस्ते, शुभ दिन, बाई।

0: सैन्य समुदायमा
1: बेलायतभरि भारतबाट हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेची नगरको बाघुनडाडी लगायत गोठा सेना क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ। मेची नगर नगरपालिकाको वडा नम्बर 1, 4 र 5 बाहुनडाँगी क्षेत्रमा एक साता यता प्रत्येक रात भारतीय जंगलबाट प्रवेश गर्ने 30-40 संख्याका हात्तीको बथानले किसानको मकै सुपारी लगायत बालीमा क्षति पुर्याउने गरेका छन्। प्रवेश नाकामा हात्ती रोक्न स्थानीयलाई सुरक्षा दिन र खेतीबालीमा क्षति हुन नदिन सुरक्षाकर्मी, वनरक्षक, ऱ्यापिड रेस्पोन्स टीम लगायत सम्मिलित संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नम्बर 4 का अध्यक्ष अर्जुन कार्कीले बताउनु भएको छ। एक साता यता भारतको आसामबाट आएका करिब 100 को संख्यामा रहेका हात्तीको बथान दिनभर सीमा पारीको जंगलमा बस्ने गरेको र रात परेपछि बथानबाट अलगिएर 30-40 संख्यामा नेपाल प्रवेश गरेर किसानको बालीमा क्षति पुर्याइएको उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ। साँझ 6 बजेका लागि तय गरिएको सचिवालय बैठकका 6 वटा कार्यसूची छन्। बैठक पार्टी केन्द्रीय कार्यालय चमतीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ। आजको बैठकले पार्टी महाधिवेशन अन्तर्गत कार्यतालिका ल्याउनेछ। केही दिन अघि बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्बन्धी कार्यविधि पारित गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशनमा केन्द्रित हुन लागेको हो। रासोपाले पहिलो महाधिवेशन भदौभित्रै गर्ने गरी यसअघि नै निर्णय गरिसकेको छ। 2079 असार 7 गते गठन भएको राजसभाको पहिलो महाधिवेशन विभिन्न मितिमा गर्ने भनेर निर्णय हुँदै आए पनि पछाडि धकेलिँदै आएको छ। आजको बैठकमा पार्टीका तहगत समितिको भेला लगायत अधिवेशनहरूको विशेष तालिकाबारे छलफल गर्ने कार्यसूची छ। बैठकले जिल्ला समिति विघटन गर्ने बारे पनि छलफल गर्ने जहाँको भनाइ छ। सचिवालय बैठकले अनुशासनात्मक कार्यवाही बारे पनि छलफल गर्नेछ। यस्तै बैठकले आयोग, विभाग, पदाधिकारी मनोनयन गर्ने लगायत कार्यसूची तय भएका छन्। सरकारले भोलि सोमबारदेखि मुलुकभर बजार अनुगमनका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ।
2: बजारमा हुने अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा सञ्चालन हुने यो अभियान जेठ 3 गतेसम्म चल्नेछ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आम नागरिकलाई मूल्य वृद्धिबाट राहत दिन अभियान अघि बढ़ाइएको हो। अन्तर्गत मुलुकभरका पालिकाले वस्तु तथा सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्य सूची राख्न निर्देशन दिनेछन् भने नियमित बजार अनुगमन पनि गरिनेछ।
1: ट्र्याक खोलेको 11 वर्षपछि बागलुङको ढोरपाटन रामतोला गाउँ जोड्ने सड़क कालोपत्र भएको छ।
3: भौगोलिक विकृतताले पछि पर्दा बाटो पहिलो पटक कालोपत्री गरिएको हो। सड़कको बागलुङ नगरपालिका 10 बहकुण्डी होटेतालदेखि रामतोलासम्म करिब 5 किलोमिटरको स्तरोन्नतिसहित 1 किलोमिटर कालोपत्र शुरू भएको बागलुङ नगरपालिका 11 का अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो। पहिलो चरणमा अत्यन्तै साँघुरो र अप्ठ्यारो रहेको स्थानबाट कालोपत्र गरिएको उहाँको भनाइ छ। संघीय सरकारको 2,95,00,000 सड़क कालोपत्र भएको हो। सड़क डिभिजन कार्यालय मार्फत कालोपत्रको काम भएको छ। 2082 वैशाखमा हिल साइड पीकेजेपीले आगामी जेठ 25 गते सक्ने गरी जिम्मा लिएको सड़क डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर विष्णु लामिछानेले जानकारी दिनु भएको छ। 1 किलोमिटर सड़क फराकिलो बनाउने, नाली निर्माण, ग्याबिन लगाउनेदेखि कालो पत्र गर्नेसम्मको काम गरेको उहाँको भनाइ छ।
1: दक्षिणी लेबननमा इजरायली हवाई आक्रमणमा कम्तीमा 39 जना मारिएका छन्। लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी शहर साक्सा कियरमा भएको इजरायली आक्रमणमा 1 बालिका सहित कम्तीमा 7 जनाको ज्यान गएको छ। आक्रमणमा 3 बालबालिकासहित अन्य 15 जना घाइते भएका छन्। इजरायल डिफेन्स फोर्स आईडीएफले भने आफूले लेबननी सशस्त्र समूह हिजबुल्लालाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ। हंगेरीको टिस्सा पार्टीका नेता पिटर मग्यारले देशको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएको छ। मध्य दक्षिणपन्थी टिस्सा पार्टीले गत महिना ओर्बानको राष्ट्रवादी लोकप्रियतावादी फिडेस पार्टीमाथि जित हासिल गर्दै संसदमा 2/3 बहुमत प्राप्त गरेको थियो। टिस्सा हंगेरीको इतिहासमा अन्य पार्टीको तुलनामा संसदमा बढ़ी मत र सीट पाउने पहिलो दल बनेको छ। यसले पूर्व प्रधानमन्त्री ओर्बानका अति दक्षिणपन्थी र अधिनायकवादी भनेर आलोचित धेरै नीति खारेज गर्न नयाँ सरकारलाई सहज बनाउने अपेक्षा गरिएको छ। हंगेरीको संसदमा शपथपछि सांसदहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री मग्यारले शासन गर्न नभए मातृभूमिको सेवाका लागि पदको प्रयोग गर्ने स्पष्ट पार्नु भएको छ। ओर्बानको 16 वर्ष शासनकालमा भ्रष्टाचारले व्यापकता पाएको आरोप लाग्दै आएको थियो।
0: रेडियो, BFBS गोरखा रेडियो।

श्रोताहरू, यहाँहरूलाई कार्यक्रममा हार्दिक स्वागत गर्दछु। म कार्यक्रम सञ्चालक नवराज कटेल र सहयोगी निशा गुरुङ। बालकृष्ण समले नाटकको बारेमा केही आफ्ना धारणाहरू पनि राखेको हामी पाउन सक्छौँ। नेपालमा नाटकको चर्चा गर्नु अगाडि म अहिले हाम्रो भौगोलिक परिस्थितिलाई छुन्छु। यो पर्वतले भेरीको देश संसारमा एक विचित्रको स्थानमा रहन गएको छ। प्राकृतिक पर्खालहरूले परिवेष्टित भएर रहेका ठाउँहरू हुनाले यहाँ कुन बेला कहाँ कहाँ के बित्यो को भन्न सक्छ। यो नेपाल खाल्डो कुनै बेला ठुलो पोखरी थियो। पोखराको फेवाताल भन्दा यो कति विशाल हुँदो हो। डेल भत्क्यो, कटुवाल दहबाट पानीको निकासी भयो, यो खाल्डो नगर भयो। त्यस्तै ठुलो पहिरो गएर कुनै नगरलाई कतैको पहाडले छेकिरहेको पो छ कि कसलाई थाहा छ। महाभारतको डाँडामा खन्दा प्रागैतिहासिक मनुष्यतिर मनुष्य शिर भेटिए। पर्वतको तिथि तलको फेरीमा समेत हिन्दू राजा अशोकले हाम्रा बुद्ध जन्मेको ठाउँमा श्रद्धाले खडा गरेको स्तम्भ कतिसम्म विपत्ता भएर गढिरहेको थियो भने छाती फुलाएर बसेको यस भयानक पर्वतको पेटका त तमा के छ के छैन। हामी नेपाली भन्छौँ। अहिले नेपालको सिमाना भारत र भुटसित जसरी जोडिएको छ त्यसैको आधारमा, तर यो नेपाल कतिचोटि सुक्यो, कतिचोटि फुक्यो, भित्र धेरै राजाहरूले ठाउँ ठाउँको कब्जा गरी राज्य बनाएका थिए। कहिले कतै कतै गोपाल, अहिर, किराँत, लिच्छवी, मल्ल, सूर्य तथा चन्द्रवंशी राजाहरूको आधिपत्य थियो। मिक्याडोलले जापानको राष्ट्रियकरण गरे जस्तै पृथ्वीनारायणले नेपाल राष्ट्रको एकीकरण गरेका हुन्। उनको नैतिक विजय भयो। अङ्ग्रेज इतिहासकार अरूले लेखे अनुसार अमर सिंहको भनाई थियो, हिमालय पर्वतले चर्चे जति ठाउँ नेपाल हो। अझ रणबहादुर शाह अनि भीमसेन थापाको भनाइ थियो, प्रकृतिले हामीलाई अलग राखेको छ। हाम्रो बलेनी गिराए झैँ उत्तरबाट नदीहरू खसाली पर्वतको फेदीलाई घेरेर गङ्गामा मिलाई साँत छुट्याएर पश्चिमतिर समुद्रसम्म भएको छ। त्यही झोकमा अमर सिंह र बलभद्रहरू कश्मीरतिर बढेका थिए। तराईबाट गङ्गा ताकेर झर्दै थिए, तर अङ्ग्रेजहरूको कल हतियारको विशेषताले उनको अभिमान चूर्ण भयो। उल्टो गिरिराज नेपालका पखेटा काटी, तैपनि नेपाल आफ्नो अस्तित्व सुरक्षित राख्न नसकेको भए कदाचित भारत र भुटको साथै महाभारतको डाँडो हुने थियो। अहिले नेपाल मध्यदेश भएर रहेको छ। यहाँका आदिवासीहरू यहीँ हुर्के, उनका भुटतिरबाट पनि मानिसहरू मिल्न आए। गङ्गा वारीका धेरै मानिस धूप खप्न सक्ने जति तराईमै बसे। ठन्डा मन पराउने माथि माथि उक्ले। पर्वतले गर्दा जस्तो बाहिरका शत्रुहरूलाई यहाँ आक्रमण गर्न बाधा पर्यो, उस्तै यहाँका मित्रलाई भित्रभित्र आपस्तमा सम्पर्क राख्न मौका पर्यो। त्यसैले यस देशलाई तपोभूमि सम्झे। कसैले कर्मभूमि, कसैले क्रीडाभूमि, वर्षभरि नै जुन ऋतुमा पनि जस्तो सुकै फुल वातावरण मानिसले खोज्यो त्यो यहाँ पायो। मानिस पहिले वरपरको टिपेर खान्छ, खाइसकेपछि हर्षोत्फुल्ल भएर फ्रन्छ, तालमा उफ्रेर नाच्छ, गाउँछ, भाव लाउँछ। अर्काको भाव लाउनु, अनुकरण गर्नु, घिज्याउनु, त्यस बुढीले धान कसरी रोपे, पछि कम्मर दुख्यो भनेर कसरी मुख बिगारे, यही नाटकको प्रथम बीज हो। सँगै यसरी नाटकको विषयमा लेख्दछन्।

0: समले नाटकको विभिन्न विषय र विभिन्न सामग्रीहरूको बारेमा पनि आफ्नो धारणाहरू व्यक्त गरेका छन्। र बालकृष्ण समले वास्तवमा संस्कृत नाट्य सिद्धान्त पनि पढेका थिए, संस्कृतका नाटकहरू पनि पढेका थिए र नाटकको सिद्धान्त लेखिएका पुस्तकहरू पनि पढेका थिए। त्यसमा भरतनाट्य शास्त्र पनि बालकृष्ण समले पढेका थिए, साहित्य दर्पण पनि बालकृष्ण समले पढेका थिए। अनि सेक्सपियर, अरस्तु र पश्चिमका मोर्ले आदि गरिएका नाटककारहरूको नाटक पनि पढेका थिए र नाट्य सिद्धान्त पनि पढेका थिए। त्यसो भएको हुनाले बालकृष्ण समको नाटकमा हामी पाश्चात्य प्रभाव पनि पाउन सक्छौँ र पौरस्त्य प्रभाव पनि हामी पाउन सक्छौँ। त बालकृष्ण सम नाटककार मात्र नभएर रङ्गकर्मी पनि हुन्, नाट्यकर्मी पनि हुन्। त्यसको प्रभाव पनि हामी समका नाटकमा परेको पाउन सक्दछौँ। समले आफ्नै जीवनकालमा कतिपय नाटकहरू खेलेका थिए, खेलाएका थिए। त्यसो भएको हुनाले समका नाटक पाठ्य नाटक मात्र नभएर रङ्गमञ्चीय नाटक पनि हुन्। सम रङ्गमञ्चमा भावुक भएर अभिनय गर्न सक्दथे, पात्रको मनभित्र पसेर तन्मय बनेर अभिनय गर्न सक्दथे भन्ने कुरा समकालिकहरूले बताउनु भएको पाइन्छ। त्यसो भएको हुनाले बालकृष्ण समका यी नाटकहरू ज्यादै प्रसिद्ध रहेका छन्। समका नाटकहरू आनुपूर्वी यसरी हामी टिप्पण गर्न सक्छौँ। मुटुको व्यथा 1986 यो छापिएको हो, यो त्रासदी छ, दुखान्त छ र यो पद्यमा छ। ध्रुव पनि 1986 तयार भएको, यो पनि पद्यमा छ, कामदी छ अथवा यो सुखान्त छ। मुकुन्द इन्दिरा 1994 तयार भएको हो, यो सामाजिक नाटक हो, यो पनि पद्यमै छ र अलिअलि यसमा गद्य पनि छ र यो कामदी अथवा सुखान्त नाटक हो। प्रह्लाद यो पौराणिक नाटक हो, 1995 यो तयार भएर छापियो र यो पद्यमा छ र यो सुखान्त अथवा कामदी छ। अन्धवेग पनि 96 तयार भयो, सामाजिक पद्य र त्रासदी छ। एवं रीत्या भक्त भानुभक्त 2000 तयार भयो, यो ऐतिहासिक विषयवस्तुमा लेखिएको छ र यो चाहिँ शुद्ध गद्यमा लेखिएको छ र यो पनि त्रासदी छ, परिधीय हिसाबले यो त्रासदी छ। त्यस्तै गरिकन म नाटक 2002 लेखियो, यो सामाजिक र यो पनि गद्य भाषामा छ, यो कामदी छ, सुखान्त छ। प्रेमपिण्ड 2009 तयार भयो र यो सामाजिक छ, गद्यमा लेखिएको छ र यो नाटक त्रासदी छ अथवा दुखान्त छ। अमरसिंह नाटक 2010 छापियो, तयार भयो, यो ऐतिहासिक विषयवस्तुमा आधारित छ, पद्यमा लेखिएको छ र यो त्रासदी छ, परिधीय हिसाबले यो नाटक त्रासदी छ। भीमसेनको अन्त्य 2012 तयार भएको नाटक हो, यो पनि ऐतिहासिक विषयमा आधारित छ र यो गद्य नाटक हो र यो पनि त्रासदीय छ। तलमाथि 2023 लेखिएको सामाजिक गद्य र कामदी अथवा सुखान्त नाटक हो। त्यसै गरिकन तानसेनको झरी 2026 तयार भएको र गद्य र त्रासदीय छ। अमित वासना सामाजिक नाटक हो, यो पनि गद्यमा छ र यो कामदी छ। स्वास्नी मान्छे यो सामाजिक नाटक हो र यो त्रासदी छ, यो पनि गद्यमा नै लेखिएको छ। यस्तै गरिकन मोतीराम भन्ने अर्को नाटक छ, 2033 तयार भएको, यो स्वास्नी मान्छे पनि 33 हो र यो मोतीराम भट्ट पनि त्रासदीय, पारिधीय रूपमा यो त्रासदीय मानिएको छ र ऊ मरेकी छैन, यो पनि सामाजिक नाटक हो र यो परिधीय रूपमा त्रासदीय रहेको छ। बालकृष्ण समका यी नाटक र यसपछि छापिएका नाटकहरू समेतलाई जोड्दाखेरि 19 पूर्णाङ्की नाटकहरू छन् र एकाङ्की नाटकहरू छन्, केही नष्ट भएका नाटकहरू समेतको हिसाब गर्दा 50-55 नाटकहरू बालकृष्ण शर्माले आफ्नो जीवनमा लेखेका छन्।
1: तिमी अनलाइनमा हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल, हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

बालगण समका नाटकहरूमा एउटा चाहिँ सांस्कृतिक पक्ष ज्यादै सबल रूपमा आएको हामी पाउन सक्दछौँ। सांस्कृतिक दृष्टिकोणले पनि उनका नाटकहरूको अध्ययन गरिएको छ। बालकृष्ण समका नाटकहरूलाई लिएर 6-7 भन्दा बढी विद्यावारिधि भइसकेका छन्। त्यसमध्ये बालकृष्ण समका नाटकमा पौरस्त्य संस्कृति भनेर पनि एउटा विद्यावारिधिको थेसिस तयार भएको छ। त्यो थेसिस म स्वयंले पिएचडीको क्रममा गरेको हो। त्यसमा उहाँका प्रमुख 5 नाटकहरूमा पौरस्त्य संस्कृतिलाई कसरी स्थान दिएको छ त्यो विषयमा विस्तृत रूपमा मिहिन ढङ्गले अध्ययन गरिएको छ। त समका नाटकहरूमा त विषयवस्तुगत, प्रस्तुतिगत, प्रवृत्तिगत विविधता पाए चाहिँ सांस्कृतिक विविधता पनि पाइन्छ। यिनले आफ्ना नाटकमा वस्तु चयन, पात्र विधान, मञ्च निर्देश, संवाद योजना, परिवेश वर्णन आदि विभिन्न सन्दर्भ प्रसङ्गबाट कुनै न कुनै रूपले नेपाली संस्कृतिका विभिन्न रूपहरूको दिग्दर्शन प्रस्तुत गरेका छन्। यिनका नाटकमा पाइने संस्कृति सम्बन्धी विविध सन्दर्भलाई निम्न लिखित अनुसार विभिन्न शीर्षक उपशीर्षकहरूमा विभाजन गरी केलाउन सकिन्छ। ती शीर्षकहरू के हुन् त भन्दा आध्यात्मिक संस्कृति, भौतिक संस्कृति, लोक प्रचलित संस्कृति, वर्गीय संस्कृति, जातीय संस्कृति, यथार्थवादी संस्कृति, लोकोक्तिमूलक संस्कृति, गायन, बालन, नर्तन र आधारित संस्कृति, चाड, तीर्थ, व्रत, जात्रा आदिमा आधारित संस्कृति, चित्रकला, मूर्तिकला आदिमा आधारित संस्कृति, सहरीय ग्रामीण संस्कृति, स्वनिर्मित निजी संस्कृति र यीभित्र पनि फेरि पौरस्त्य संस्कृतिको बेग्लै पाटोलाई अध्ययन गर्न सकिन्छ। त्यसरी बालकृष्ण समका नाटकहरूमा व्यापक मात्रामा नेपाली संस्कृतिको बिम्ब पाउन सकिन्छ। बालकृष्ण समका नाटकका पात्रहरूमा नेपाली पात्रहरू बोलिरहे झैँ लाग्दछन्। ऐतिहासिक पात्रहरूले बोलिरहे झैँ, क्रियाकलाप गरिरहे झैँ, नेपाल र नेपालीका विषयमा सोचिरहे झैँ हामी अनुभव गर्न सक्दछौँ। त्यसो भएको हुनाले बालकृष्ण सम नेपाली नाट्य जगतमा जीवित हुनुहुन्छ। बालकृष्ण सम नेपाली नाट्य जगतका एउटा सिद्धा अस्त नाट्यकर्मी हुनुहुन्छ, नाट्य लेखक हुनुहुन्छ। उहाँलाई हामी सदैव आदरभावले, सम्मानभावले हेर्ने गर्दछौँ। श्रोताहरू, अब बालकृष्ण समको नाटकको बारेमा पनि हामीले अलिकति चर्चा गऱ्यौँ। कविताको अहिले हामीले इच्छा कविता पढेर पनि सुनायौँ। उनको स्वर्ग र देवता अर्को एउटा ज्यादै सुन्दर कविता छ। त्यो कविता पनि एउटा विश्व स्तरकै लेखाइमा छ र यो कविता गद्यमा लेखिएको छ। अलिकति केही भाग म यसको पढेर सुनाउँछु, हेरौँ। स्वर्ग र देवता बालकृष्ण समका महत्त्वपूर्ण कविताहरूमध्ये एउटा कविता हो स्वर्ग र देवता। झरीको एक दिन थियो, झरीको एक दिन थियो, रूपौला किनारे विद्युत सितारे रेशमी बादलको घुम्टोहाली पृथ्वी धुरु धुरु रोइरहेकी थिइन्। जगत चक्ष सूर्यले त्यो देखे अनि उनले आफ्ना कोमल करले स्वस्त उघारे त्यो घुम्टो चियाए। सधैँको सुत्केरी पृथ्वीका गढेका कञ्चट बसेका गाला खोक्रा खोक्रा सारमा अश्रु सजग खाल्टाबाट अश्रु नदीहरू बगिरहेका सुस्त वायुका हात खुट्टा पनि जलकणले सब भिजिरहेका जङ्गली कपाल चट्टान मस्तक झम्के परेला बुटा बुटी शरीरभरका तृष्णा रोग कुप समेत आँसुले नेतृक्क भएका शैल शिखरका निधारमा अस्ताचलबाट हिँड्ने बेला हिजो बेलुकी पख मात्रै आफूले लाइदिएको झल्कनको सिन्दूर रङ्गका टिका शुद्ध मेटिसकेका सूर्यले सोधे किन प्रिया किन किन यसरी रोइरहेकी। पृथ्वीले भन् कोकिले कण्ठले मैले सघाउन सकिन प्रिय हाम्रा बालकहरूलाई फकाउन फुल्याउन सकिन करणौ वहानबाट दुग्धामृतको फोहरा म चलाइरहेछु
दूध पिउन छोडे ती सहोदरको रगत चुस्न घोक्रोमा दाँत गाड्छन्। छातीमा एकातिर एक बालाको मृत लास तिर्साई अर्कोतिर अर्को स्तनपान गराउनै गराउन मैले भने, अर्को पुत्र शोकमा वक्षस्थल सुकाउन लागे भने मैले, अर्को भोकै पर्दछ। त्यसैले म मरेकालाई सम्झी रुन पनि भ्याउन्न, सबलाई पिठ्यूमा बोकेर प्रिय सेवामा घुमिरहेछु, एक क्षण पनि फुर्सद छैन। हृदयमा दाह छ, कहिले कहिले ज्वालामुखबाट सुस्केर निस्कदा पनि कयन सन्तान छटपटाई मरिदिन्छन्। मेरो यस्तो अवस्था छ, पुत्र पुत्रीहरू भने धेरै जसो प्राय चकचक गर्छन्, नाना लगाई धक्कु फिजाइकन हिँड्दछन्, खलबल गर्छन्, झगडा गर्छन्, अनि पापका निम्ति लुछा चुडे खोसा खुस गर्छन् अनि बाँड्छन् जोत्छन् हात हालहाल गर्छन् अनि चाचाको निम्ति यस्ता खेल खेल्छन् जुन खेलमा हुन्छ रक्तपात लाखौंको। बालकको घर बनाई मन्दिर मस्जिद गिर्जा भन्दै विभिन्न ममता घोगी मत्त भई झगडा गर्छन् अनि मरुभूमिमा परेका आफ्ना पाइला छापामाका निमित्त स्वदेश स्वर्ग जाति स्वधर्म भनिकन आँखा चिम्ली झगडा गर्छन्। यस्तो खेल खेल्छन् जुन खेलमा हुन्छ रक्तपात लाखौंको। अदृष्ट वस्तुको त्यही सही सैकतक सैकत कर्णमा कोही भिन्न भिन्न कल्पित रूप खिल्छन्, कोही खिच्दैछन् यत्तिकैमा। अप्रमाणित अप्रमाणिक कुराहरू एउटा विश्वास गर्छ अर्को गर्न यत्तिकैमा, एउटा त्यो खान्छ एउटा त्यो खाँदैन यत्तिकैमा। मेरो छातीमा त्यो रातो गङ्गा बाहुन आपसमा काटाकाट मारामार गर्छन्। यिनीहरूलाई सम्झाउन म असमर्थ भए, शान्ति छ केवल एक थरीले हतियारमा साँध लगाउन्जल, नत्र भने छ सदैव घृणाको भित्रभित्रै झल्किरहेको। आऊ, मैले निभाउन सकिन मेरो सिधा बच्चा पनि जन्मी, तर करोडौं दुच्छर डाँकामा थोरै सज्जनका बोली त्यस्तै मिलाउँछन्, ती के गरून्। अधैर्यले म बौलाई भइसकेँ, प्रिय आई मलाई सुस्नुहोस् अनि आफ्ना छोराछोरी आफ्नै जिम्मा लैजानुहोस्, मलाई लबकाले अगाल्नुहोस्। तमसोमा ज्योतिर्गमय सूर्यले भने, प्रिय नरौ धैर्य गर, बालकहरू यस्तै हुन्छन्, चाँडै यिनीहरू हुर्कलान्, हामी नमर्दै खेल र झगडा छाडे शान्तिसित बढ्लान् जान्लान्, बैतरणी पौडी दुःखको पारी पुग्लान्, जसरी जलाणुभित्र घुसे हाइड्रोजन अक्सिजन पाए, जसरी हाइड्रोजनभित्र पसी प्रोटिन र इलेक्ट्रोन पाए, फेरि प्रोटिनभित्र छिरी न्युट्रन र पोजिटन पाए, उसरी नै इलेक्ट्रोन नाभिकरण च्याती त्यस जगतभित्र पसी पक्री मूल विद्युत तत्त्वलाई आँगनमा नचाउन जान्नेछन् अनि प्रकाशको मूल तत्त्व फुटाउनु फुटाउन सक्नेछन्। यस्तै शक्तिले विजय प्राप्त गरी हाइड्रोजन ध्वंसावशेष सृष्टि विकरणका सैन्यहरू तिनको अधीन भएपछि हाम्रे नातिनी जन्मले दिवा स्वर्ग। यसरी बालगण समले यो संसारमा मानिसहरूकै कारणले युद्ध झम्किरहेको, युद्ध अगाडि बढिरहेको, कतै पनि शान्ति नभएको, चारैतिर युद्धको ज्वारबाट खडा भएको यो कुरालाई उठाएका छन् र अगाडि लेख्छन् बालकृष्णसम्म, पृथ्वी तिमी चाउरी परेकी छौ, चाहिँ मखमलीहरूको सत्ता भएको पोटिलो चिल्लो भोली, तिम्रो अनुहार कचा कुचुक छ ऊ अत्यन्त राम्री होली, तिमी थोती छौ उसका दन्तहार स्फटिक नगर लहर होला, तिम्रा स्तन कति शुष्क छन् उसका खन ज्योति नगरी, कल वृक्ष लह लाउलान् उसमा सधैँ प्रसन्न ऋतु होला, तिमी यस्तै रोगी दुखी ऊ निरोगी सुखी होली, तिमा मृतकका प्रतिभा छन् उसमा जीवित अमर मूर्ति होलान्, जब कोटि सूर्य समग्र अर्कै सूर उल्लाई
बरमिल्ला त्यहाँ हाम्रो पनाती देवताहरू जन्मलान्। उनको आयु इलेक्ट्रोनकै जति अथवा इच्छा मनन होला। त्यसको अगाडि रेडियमको आयु समग्र सय थोरै जाँच्लन्। त्यो बेला ती सजिदानन्द भई सुख समाधिमा हुनेछन् अथवा हाम्रो कल्पनामा भन्दा अनन्त गुणा अघि बढ्नेछन्। यसरी हाम्रा सन्तानले विकसित हुँदै हुँदै निरन्तर कोटी कोटी जगतका ब्रह्माण्डहरू कोराल्नेछन्। बुढेसकालमा हामीलाई सन्तोष दिनेछन्। धन्दा नमान प्रिया नयाँ सूर्य उदाउँदो छ। ती सब गाउन सक्नेछन्। पश्चिम शरद शतम जीवीम शरद सहस्रम भवेम शरदौर्वम भूयसी शरदोनन्तात् सर्वे सन्ति सुखिनः सर्वे सन्ति निरामयः। त्यो बेला ती हामीलाई स्वर्गको काखबाट देख्नेछन्। फुलेकी बुढी आमा पृथ्वी आफ्नी बहिनी चन्द्रमासित बदली दोलाई ओढी पुराना कुराहरू गरिरहेकी पितामा चिसो बुढो सूर्य त्यो नयाँ घाम तापिरहेको प्रिया तसर्थ स्वर्गको जन्मोत्सव मनाउने दिन वर आउँदैछ। पर्ख अहिले कृष्ण राम अशोकहरू जस्ता तेजिला छोरा पायो बुद्ध गान्धी ईसा जस्ता साधु पुत्रहरू पायो फ्राइ नाइटिङ्गल हरित तारा झैँ जाति छोरी पनि पायो सेक्सपियर

0: ज्यादै सुन्दर ढङ्गले व्यक्त गरेका छन्। स्वर्ग र देवता, स्वर्ग नै महत्वपूर्ण छ, तर बालकृष्ण शर्माले विभिन्न ठाउँमा लेख्नु भएको छ कि यो धरती नै स्वर्ग हो। यो स्वर्ग भन्दा अन्यत्र अर्को छुट्टै स्वर्ग कहाँ होला र? जे छ यही छ, जे सुख प्राप्ति हो त्यो सोच यो धरतीमा नै छ। यो धरती जस्तो हरित ग्रह अन्यत्र छैन, अन्यत्र सुख प्राप्ति सम्भव छैन। त्यसो भएको हुनाले त यो धरतीलाई नै सजाउनु पर्दछ। बालकृष्ण शर्माले अन्तिम समयतिर विभिन्न काव्य गोष्ठीहरूमा आफ्नो मन्तव्य राख्ने क्रममा यो धरती नै स्वर्ग हो, अर्को स्वर्ग कहाँ छ र, मान्छे नै देवता हुन्, अर्को देवता कहाँ छ र भन्ने भावका कविताहरू गाउने गर्नुहुन्थ्यो। यस्ता कविताहरू भन्ने गर्नुहुन्थ्यो। त्यसो भएर देव बालकृष्ण शर्माका नजरमा यो धरती नै स्वर्ग हो, मान्छेहरू नै देवता हुन्। हामीले यो धरतीलाई स्वर्ग बनाउनु पर्छ, स्वर्गमय सुख शैलयुक्त बनाउनु पर्छ।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस् छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला
4: र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

मानिसहरूलाई नै देवता तुल्य बनाउनु पर्छ। मानिस भित्र रहेको राक्षसी वृत्तिलाई, दानवी वृत्तिलाई समाप्त गरेर दैवी वृत्ति आधान गर्नुपर्छ र मानिसलाई धरतीको स्वर्गको देवताको रूपमा स्थापित गर्नुपर्छ। योभन्दा ठूलो सत्य अन्त पाउन सकिँदैन भनेर बालकृष्ण समले आफ्ना विचारहरू ज्यादै सुन्दर ढङ्गमा हामी राखेको पाउँदछौँ। उनको एउटा अर्को एउटा फुटेको फुलदानको पनि केही पङ्क्तिहरू बाँचौँ श्रोताहरू, त्यसपछि अनि हाम्रो यो समय पनि समाप्त हुन्छ। त फुटेको फुलदानको केही पङ्क्तिहरू, पानी नाचिरहेछ सागर पनि थोरै यहाँ हालिने, चाँदीको करुवा भरि छ यसमा हाले रित्तो हुने, टोल्ला एर खडा छ टेबिल सधैँ त्यो माथि यो राखिने, रङ्गी फुल फुली रहेछ यसले शृङ्गारले चाखिने। अर्को पङ्क्ति हेरौँ, कोठा ह्वाङ्ग भई रहेछ जुन हो सौन्दर्य त्यो लुप्त छ, कोठामा दृढ अन्धकार छ जहाँ आशा उसै निप्दछ, हो नै लोचन फुल दान उसको त्यो भित्र जो आउँथ्यो, आँखा त्यो अझ च्यात्त थियो किनभने आँखा यहीँ पर्दथ्यो, आँखा बाहिर फाल्छ कोप करुणा यो नेत्र नाडी न हो, नाडी स्पर्श गरेर नेत्र नगरे जाँचिन्छ यो सत्य हो, धक्का एक परोस शरीर भरमा धक्किन्छ जो आँसुको, खानी यो शरीर फुटोस सब बनी टुक्रा जमेको ढिको। अर्को एउटा हेरौँ, खानीको यदि चोइटा तक कुनै सानोली सिन्धुमा, हालेमा जब लाग हालेमा जल बक्स लोकभरमा नै आँसुको रूपमा, अर्को आउँछ फुल दान तर यो चाहिँ यो नै यही, भाग्यो आज अनन्तमा उहिलै भन्दै नहोला कहीँ, साथै फुल र फुल दान दुई छन् यो दृश्य नै खिन्न छ, रोकी सास आवाज सुन्न अहिले हावा निकै मन्द छ, सुँग्दा सुन्दर चोइटा भर उही त्यो फुलको बास छ, हेर्दा मन्जुल फुलका स्फटिकको भल्काईको रास छ। यसरी बालकृष्ण समले यो फुटेको फुलदानमा आफ्ना दिव्य भावनालाई भरेका छन्। श्रोताहरू, अब हाम्रो यो साहित्यिक कार्यक्रम दोभानको समय सकिएको छ, अब हामी श्रोताहरूबाट बिदा लिन्छौँ। त यो कार्यक्रमको सञ्चालक म देवराज कट्टेल र यसका सहयोगी हुनुहुन्थ्यो निशा गुरुङ। हामी दुवैजना यो कार्यक्रमबाट अब छुट्टी लिन्छौँ। हस्त, नमस्कार।

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: राजमार्ग हिजोदेखि पूर्ण रूपमा अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। काभ्री पलाञ्चोक सिन्धुली खुर्कुट नेपालथोक कटुञ्जे बेसी चल्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीलाई मध्यनजर गर्दै अर्को आदेश नभएसम्मका लागि यही वैशाख 21 गति बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा 5 सम्मका विद्यार्थीलाई निशुल्क दिवा खाजाको व्यवस्था गरेको छ। तर तेह्रथुमको म्याङलुङ नगरपालिका 9 साब्लाको नारायण माध्यमिक विद्यालयले भने यो शैक्षिक सत्रदेखि कक्षा 10 सम्मै निशुल्क दिवा खाजाको व्यवस्था गरेको छ। बबिता राईको रिपोर्ट।
4: सरकारले कक्षा 5 सम्म मात्र दिवा खाजाको व्यवस्था गरेकोमा नारायण माध्यमिक विद्यालयले भने यसै शैक्षिक सत्रदेखि लागू हुने गरी कक्षा 10 सम्मकै विद्यार्थीका लागि निशुल्क दिवा खाजाको व्यवस्था गरेको हो। विद्यालयका प्रधान अध्यापक सन्तोष तुम्बाहाङफे,
5: यो वर्ष कक्षा नर्सरीदेखि कक्षा 10 सम्मै सबै विद्यार्थीहरूलाई निशुल्क खाजाको व्यवस्था गरेका छौँ। त्यसको स्रोत चाहिँ हामीले स्थानीय वडा कार्यालयसँग समन्वय गरेर हामीले आफै पनि शिक्षकहरूले पनि अलिअलि खाजाको रकम उठाएका छौँ।
4: विद्यार्थीका लागि विद्यालयकै क्यान्टिनमा खाजा तयार गर्ने गरिएको छ। कक्षा 10 सम्मकै सम्पूर्ण विद्यार्थीलाई निशुल्क दिवा खाजा दिन थालिएपछि यसले शिक्षण सिकाई क्रियाकलापमा सकारात्मक प्रभाव परेको विद्यालयकी शिक्षिका डम्बर कुमारी चापागाईले बताउनुभयो।
6: उनीहरू टाढो टाढोबाट आउनुहुन्थ्यो होइन, बिहान चाँडै आउने, कहिले खाना भ्याउने कहिले नभ्याउने, उनीहरू खाना नखाइआएको दिन चाहिँ उनीहरू अब पढ्न निराश हुने त्यस्तो देखिन्थ्यो अस्ति अस्ति क्लासमा। अहिले चाहिँ अब उनीहरूले खाजाहरू पाएपछि बिहान खाना खान नभ्याए पनि यहाँ आएर खाजा खान पाएपछि पढ्न एकदम जाँगर चलाउने होइन, पढाइमा एकदम एक्टिभ बनेको देखिने।
4: यसअघि विद्यार्थीले खाजाको रूपमा मानव स्वास्थ्यको लागि हानिकारक मानिने जंक फूड खाने र टाढाबाट आउने विद्यार्थी भोकका कारण टिफिनमै घर जाने समस्या थियो। यो समस्याको व्यवस्थापन गर्न विद्यालयले सबै विद्यार्थीहरूका लागि दिवा खाजाको व्यवस्था गरेको बताउनुहुन्छ शिक्षक एकराज ढुङ्गाना।
7: खाजा चाहिँ नर्मल्ली जस्तो पहिला 5 क्लाससम्मले त यहीँ भइ नै हाल्थ्यो होइन, 6 क्लासदेखि माथिले चाहिँ अब बाहिर खाजा खान जाने र कोही कोहीले चाहिँ 5 क्लाससम्मले पनि यहाँ पनि खाजा खाने अनि यसरी पर चोकतिर जाने र त्यहाँ पनि अरू जङ्क फुडहरू खाने त्यो खालको अवस्था पनि थियो होइन। बच्चाहरूलाई अब सबैको एउटा अवस्थाको हिसाबले उनीहरूको आर्थिक अवस्थाको हिसाबले चाहिँ माथिल्लो क्लाससम्म खाजा दिँदा चाहिँ उनीहरूको एउटा पढाइमा होइन एउटा जुन बाहिर गएर खाजा खानुपर्ने जङ्क फुड खाने कुराहरू पनि बचेको हुँदैन।
4: कक्षा 5 सम्मका विद्यार्थीहरूले मात्र पाउँदै आएको दिवा खाजा सबैले पाउन थालेपछि विद्यालयमा अध्ययनरत माथिल्लो कक्षाका विद्यार्थी खुसी भएका छन्।
8: मेरो नाम मञ्जली लामगादे हो, म कक्षा 8 मा पढ्छु। खाजा अहिले दिइरहेछ स्कुलले, पहिला चाहिँ 5 सम्म मात्र दिनुहुन्थ्यो। हामी खाजा खान्छौँ अनि त्यस पछाडि खेल्छ। पहिला चाहिँ खाजा खान जाँदाखेरि चाहिँ खेल्ने टाइमै हुँदैन।
9: मेरो नाम आयुष लिम्बू हो, म अहिले कक्षा 7 मा पढ्छु। आजभोलि हाम्रो स्कुलमा खाजाहरू पाउनु थालेपछि हामीलाई अलिक खुसी लागेछ।
3: दक्षिणी लेबननमा इजरायली हवाई आक्रमणमा कम्तीमा 39 जना मारिएका छन्। लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी शहर साक्सका खियरमा भएको इजरायली आक्रमणमा 1 बालिकासहित कम्तीमा 7 जनाको ज्यान गएको छ। आक्रमणमा 3 बालबालिकासहित अन्य 15 जना घाइते भएका छन्। इजरायल डिफेन्स फोर्स आईडीएफले भने आफूले लेबननी सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ।
10: The victims here include at least 2 women and a child. The ceasefire has failed to stop the conflict. Israel has carried out attacks every day, saying it is targeting Hezbollah, accusing it of violating the deal. But often it is civilians who are being killed. Hezbollah has been responding by launching rockets and drones into northern Israel and against Israeli troops that occupy parts of southern Lebanon. The Israeli military has also issued new evacuation warnings for towns in Lebanon, an indication that its attacks are going to continue.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रेल 16 इजरायल र लेबनन बीच युद्ध विराम घोषणा गरेपछि पनि इजरायली सेना र हिजबुल्लाह बीच लगातार आक्रमण जारी छ। आज केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मुलुकका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ, तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै तथा बाँकी प्रदेशका 1-2 स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ, बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभाग जिल्लाका थोरै र कोशीको तराई भूभाग लगायत बाँकी प्रदेशका पहाडी
1: भूभागका स्थानमा मेघ गर्छ।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खासका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो क्षण हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोतामा सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा म तुलसीको हार्दिक नमन।

आदरणीय श्रोताहरु, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मन मुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेटाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ हामीसँग हाम्रो समाजसँग अनि हाम्रो परिवेशसँग कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, नियालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ श्रोताहरू, गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा बसाइमा सधैँ जस्तै म तुलसी उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिमा तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुरी आशाको साथ अब नै कार्यक्रमको उठान गर्न चाहन्छु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट, देश भोलेको गीतबाट। र आज पनि म नारी हस्ताक्षर गीतकार नूतन भूषालले लेख्नुभएको एउटा देशभक्ति गीत राख्न चाहन्छु। विश्व नेपाली र मेनुका राईको स्वरमा सङ्गीत रहेको छ, यसमा सङ्गीतकार हुनुहुन्छ दीपक राज विकर।

नासिँदैन मेरो चन्द्र सूर्य, फेरिँदैन मेरो चन्द्र सूर्य। आदरणीय श्रोता, एउटा देशको स्वाभिमान, सिङ्गो देशभित्र बस्ने नेपाली नागरिकहरूको स्वाभिमान, यो हाम्रो चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा कदापि किमार्थ नासिने छैन, मासिने समेत छैन यो विश्व मानचित्रबाट। बरु नेताहरू फेरिन सक्छन्, नेतृत्व फेरिन सक्छ पटक पटक, अनि धरती फाट्ला, आकाश झुक्ला, तर झुक्ने छैन यो हाम्रो चन्द्र र सूर्य अङ्कित यो देशको स्वाभिमानसँग जोडेको राष्ट्रिय झण्डा। र कसैले नेपाली स्वाभिमान झुकाउने दुस्साहस नगरे पनि हुन्छ, किनकि सत्यको लागि निरन्तर लड्न चाहने वीर जाति हौं हामी नेपाली। त्यसैले कमजोर नठान्नु कसैले पनि नेपाली हामीलाई। हामी त देशको लागि मर्न तयार छौँ, मार्न पनि तयार छौँ, र हामीसँगै हाम्रो सगरमाथा पनि किमार्थ कदापि झुक्ने छैन। यो जन्मभूमि, यो पावन धरतीको अस्तित्व मेटाउन कसैले नसोचे हुन्छ। हामीलाई फुटाउने थुप्रै थुप्रै नआएको पनि होइनन्, तर आहा, कसैले सकेन हाम्रो सदियौँदेखि मिलिबसेको विविधता बीचको एकतालाई तोड्न। कहिले जातको कारण, कहिले धर्मको कारण हामी बीच फाटो ल्याउन खोज्नेहरूले बुझेनन् नेपाली समाज जात होइन कर्ममा विश्वास गर्दछ भन्ने भावको यो देशभक्ति गीत राखे मैले कार्यक्रम सङ्गीत गङ्गाको उठानमा। गीतकार नूतन भूषालको गीत रचना, दीपकराज विश्वकर्माको सङ्गीत, अनि विश्व नेपाली र मेनुका राईको स्वरमा। आदरणीय श्रोताहरू, सङ्गीतको सुस्केराहरू राख्ने क्रममा अब भने पुष्पन प्रधानको स्वरमा रहेको एउटा सुमधुर गीत राखिहाल्छु।

आदरणीय श्रोताहरू, मायाको त्यो न्यानो साथ कदापि छुट्नु हुँदैन। जब गहिरो माया बसिनै सक्यो भने परिस्थिति जस्तै जटिलतातिर मोडिए पनि हात थाम्न छाड्नु हुँदैन प्रेमीहरूले। बरु सासै गए पनि माया गरी बाँच्नु पर्दछ भन्ने आग्रहसँगै जीवन काट्ने चाहना बोकेको प्रेमी मनको चाहना छताछुल्ल भएको गीत, जीवनको दुःखमा पनि एक अर्कालाई हेरेर बाँच्न चाहने र मायाको झुप्पडीलाई दरबार सम्झेर संसार पाएको आभास गर्दै रम्न चाहने मनको गीत थियो पुष्पन प्रधानको स्वर शब्द अनि सङ्गीतमा। हुन त आदरणीय श्रोताहरू, यति हुँदाहुँदै पनि कहिलेकाहीँ मायाभित्र खटपट र बिछोड भइहालेका थुप्रै उदाहरणहरू पनि छन्। यद्यपि यसबाट विचलित भई हाल्नु हुँदैन, बरु भोलिका लागि आफ्नै खुसीमा बाँच्न सक्नुपर्दछ।

0: आदरणीय श्रोताहरू, नाता सम्बन्ध अनि त्यो अपनत्व र घनिष्ठतालाई तोडेर जानेलाई कुनै भन्ने कसुरसम्म नराखी गएपछि आफ्नो जीवनलाई बेकारको पीडा, चोट अनि पश्चातापको भङ्गालोमा पार्नुभन्दा आफ्नै खुसीले जिउनु रम्नु चाहिँ वास्तविक जीवन भएको र जीवनको यात्रामा यस्ता सानातिना घाउ लागे पनि समयले नै यस्ता घाउहरूलाई पुर्दै जाने भएकाले बगेको खोला जस्तै जीवनको यात्रा पनि एकहोरो बगिरहने भएकोले टुट्ने, फुट्ने र जोडिने क्रम भइ नै रहन्छ भन्दै जीवनलाई बिन्दास तरिकाले जिउने आग्रह गर्दै थिइन् यहाँ गायिका सीमा संग्रौला, कालीप्रसाद बास्कोटाको शब्द अनि संगीतमा।
1: तपाईँको जीवनलाई व्यवस्थित बनाउन तपाईँलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
0: हजुर, आदरणीय श्रोताहरू, बिएफएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिएफएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको साङ्गीतिक बसाइमा हुनुहुन्छ तपाईँ। यो छोड्ने बेला र ब्रेकपछि फेरि पनि सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्दै अब भने अर्को एउटा सुमधुर गीत राखिहाल्छु यहाँहरू माझमा। र यति बेला भने म एउटा बिल्कुलै नयाँ युगल गीत शर्मिला बारदेवा र डेभिड शङ्करको स्वरमा राखिहाल्छु यहाँहरू माझमा।

हजुर आदरणीय श्रोताहरू, जब रुक्की खानी हेर्दा पनि मनै लोभ्याउने दिल मायाको त्यही हाउभाउ अनि मायाले तानेपछि त्यहाँ ज्यान मार्ने र मन चोर्ने खेल सुरु भएपछि कुनै अप्ठ्यारो अनि बाधा अड्काउ सम्म नहुँदा खुलेको मनको गीत थियो। गीतकार डिपी खनालको गीत, रचना राजेन्द्र बोगटीको सङ्गीत अनि गायिका शर्मिला बरदेवा र गायक डेभिड शङ्करको स्वरमा। वास्तवमै आदरणीय श्रोताहरू, जब मन मिल्छ नि त्यहाँ प्रेमीहरू एक अर्कामा भेट्नलाई यति आतुर भइदिन्छ नि त्यसको मेलो मेसु केही हुँदैन। अनि माया पनि यस्तो बेला आदि होइन, पुरै खोज्ने गर्छन् त्यस्ता प्रेमी मनहरूले।

नम्बरी सुन हो माया चाँदी होइन पुरै माया देउ मलाई आदि होइन। आदरणीय श्रोताहरू, मायाको भोको प्रेमीहरू कति धेरै एक अर्को बीच फिदा हुन्छन्। सायद त्यसको मेसो त माया गर्नेहरूलाई मात्र थाहा हुने भएकोले नै त होला माया पनि पुरा खोज्ने गर्दछ। अनि व्रत बसेर भाका बोलेरै मायाको पूर्णता खोज्दै थिए यहाँ हेमन्त शर्मा र शान्तिश्री परियार। हेमन्त शर्माकै शब्द अनि सङ्गीतमा वास्तवमा आदरणीय श्रोता, मायाभित्र नै संसार अडेकोले होला प्रेमी मनहरू प्रेमिल मनहरू त्यस्तै चोखो माया खोज्ने गर्दछ। जसको बदलामा कुनै हिरा मोती केही चाहँदैनन्, केवल एक अर्को माया भए पुग्ने बताइरहेका हुन्छन्। विश्वास लागेन यहाँहरूलाई? उसो भए आउनुहोस् एकैछिन गीतकार घनबहादुर थापा मगर, सङ्गीतकार तारा प्रकाश लिम्बू र गायक आनन्द कार्की अनि गायिका सबिना कार्कीलाई सोधिहालौँ कि

0: SBS Gorkha Radio. तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: हजुर आदरणीय श्रोताहरू, यो छोटो विश्राम पछि फेरि पनि रेडियो प्रेमी तपाईँ आदरणीय श्रोता, अझ भनौँ बिएबिएस गोर्खा रेडियोका तपाईँ सम्पूर्ण आदरणीय श्रोतालाई यो साङ्गीतिक त्रिवेणी अर्थात् गीतको भाव, सङ्गीतको झन्कार अनि स्वरको लय राख्ने साङ्गीतिक कार्यक्रम सङ्गीत गङ्गामा पुनः स्वागत गर्दछु। आदरणीय श्रोता, गीतले वास्तवमै जीवनका लय समातेको हुन्छ, जुन लयमा सङ्गीतले अर्को मिठास टिपेको हुन्छ, अनि स्वरभित्र सजेर जब त्यो लय र मिठासले जीवन पाउँदछ तब एउटा गीत सग्लो भइदिन्छ। त्यसैको मधुर मिठासमा हामी झुम्मिने गर्दछौँ, रम्ने गर्दछौँ र हराउन पुग्दछौँ, अनि यो रम्ने झुम्ने र हराउने क्रमलाई फेरि पनि निरन्तरता दिँदै आदरणीय श्रोताहरू यति बेला भने म स्वर सम्राट नारायण गोपाल र ज्ञानु राणासँगै गीतकार डाक्टर राममान त्रिषित अनि सङ्गीतकार शिव शङ्करसँगै डोर्याउन चाहन्छु यहाँहरू सम्पूर्ण आदरणीय श्रोतालाई।

मान्छेको माया यहाँ खोलाको पानी जस्तो। हजुर श्रोताहरू, मायाले बाँधिएको यो विचित्र संसारभित्र मान्छेले मान्छेलाई नै गर्ने माया पनि कति फरक भइदिन्छ। कहिलेकाहीँ माया किनारलाई छोएर भाग्ने पानी जस्तो त अनि कहिले सुन्दर बिहानी जस्तो हुन्छ, र फेरि कहिले माया जीवनको आवेश भइदिन्छ, र नै त कहिले हेराइमा आँखा मात्र भइदिन्छ तर मोती देखिन्न, र बोलाइमा स्वर भए पनि ढुकढुकी हुँदैन। तरै पनि श्रोताहरू, माया हो यत्तिकै कहाँ मरेर जान्छ र? बरु सागर सुकेर गइजाला तर माया, त्यो पवित्र माया कहिले सुकेर जाँदैन। यहाँ गीतकार नारी हस्ताक्षर सिन्धु राणा, सङ्गीतकार रेशम चौधरी र गायिका सपना श्री यसैको दस्तावेज अर्थात् सबुत दिँदै हुनुहुन्छ।

सागर बरु सुखेर गइजाला, जान्न माया कहिले निघाटेर, जहाँ पवित्र माया हुन्छ, विश्वास हुन्छ, आड भरोसा हुन्छ नि श्रोताहरू, त्यस्तो माया वास्तवमै जीवन्त भइदिन्छ, अमर भइदिन्छ भन्ने एउटा सग्लो बिम्ब टिपेको यो प्रेमिल भावको गीत राखे मैले नारी हस्ताक्षर गीतकार सिन्धु राणाको कलमबाट, सपना श्रीको स्वर रेशम चौधरीको सङ्गीतमा। र आदरणीय श्रोताहरू, अब भने सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाबाट मैले पनि विदा माग्ने बेला भइसकेको छ, ओझेल पर्ने बेला भइसकेको छ। र पुछारमा बिसौनीमा गीतकार विक्रम गुरुङले लेख्नुभएको एउटा गीत अरुण थापा मगरको स्वर सङ्गीतमा छाड्दै म भने कार्यक्रम सङ्गीत गङ्गाबाट विदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pe Line Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio.
3: एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एससीको नतिजा हेर्न सकिने कार्यालयले जनाएको छ। सूचना अनुसार नियमित र ग्रेड वृद्धि परीक्षाको नतिजा एसएमएस र आइभी तीन ठाउँबाट जान्न सकिनेछ। त्यस्तै 14 वेबसाइटमा नतिजा प्रकाशन हुने कार्यालयले जनाएको छ। आजदेखि काठमाडौँमा संस्कृत भाषा प्रशिक्षण शुरू हुँदैछ। बागमती प्रदेश सरकारको सहयोग र संस्कृत माध्यमिक विद्यालय दरबार हाई स्कूलको सहकार्यमा भाषा प्रशिक्षण सञ्चालन गर्न लागि संस्कृत भाषा प्रशिक्षण कक्षाका कार्यक्रम संयोजक संस्कृत माध्यमिक विद्यालय रानी पोखरी दरबार हाई स्कूलका संस्कृत भाषा व्याकरणका शिक्षक विजय पण्डितले जानकारी दिनुभएको छ।
4: हाम्रो यो तालिम चाहिँ बागमती प्रदेश सरकार अन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा आयोजित गरिएको तयारी गरिएको तालिम संस्कृत भाषा सम्भाषण संस्कृत भाषा प्रशिक्षणको तालिम हो। यो चाहिँ विगत 3 वर्षदेखि चलिरहेको छ र यसमा चाहिँ समाजका बौद्धिक वर्गहरूको राम्रै आकर्षणको अवस्था रहेको देखिन्छ यति बेलाको अवस्थामा। यसको मुख्य उद्देश्य भनेको चाहिँ हाम्रो प्राचीन धर्म संस्कृति धर्म ग्रन्थहरूमा रहेका विशेष खालका विषयहरू जो संस्कृत पढेनन् अथवा जसले संस्कृत पढ्न अनुकूल भएन उहाँहरूले थाहा पाउनुहोस् र उहाँहरूले यो कुरा बुझ्नुहोस् र संस्कृतप्रति प्रविष्ट रहोस् भन्ने नै हो यसको उद्देश्य। चाहिँ तालिम चाहिँ 40 दिनको अथवा 120 घन्टाको तालिम हो। हामीले दिनको 3 घन्टाको दरले चाहिँ तालिम सञ्चालन गर्छौँ र 1.5 घन्टामा एउटा सानो ब्रेक हुन्छ र अर्को 1.5 घन्टामा गयो। दिनमा 3 घन्टाका दरले विवाहको दिन कटाउँदाखेरि 40 दिन पुग्छ यसको समय। समाजका प्रतिष्ठित व्यक्तिहरू विश्वविद्यालयका प्राध्यापकहरू पनि सहभागी हुनुहुन्छ केही संख्यामा कानुन व्यवसायी केही संख्यामा चाहिँ डक्टर साहबहरू चाहिँ जो हस्पिटलमा रहेर काम गर्दै हुनुहुन्छ उहाँहरू पनि सहभागी हुनुहुन्छ भने कतिपय आदरणीय व्यक्तित्वहरू चाहिँ समाजका विशिष्ट क्षेत्रमा कार्य गरिरहनु भएका व्यक्तित्वहरू सहभागी हुनुहुन्छ र महिला र पुरुषको अवस्था हेर्दा उस्तै देखिन्छ। यो चाहिँ यो संस्कृत माध्यमिक विद्यालय दरबार हाई स्कुलमा यसको समय चाहिँ बेलुका 4:15 अथवा 4:15 उतापट्टि 7:15 समयमा हुन्छ।
3: चालिस दिने निशुल्क प्रशिक्षणपछि सहभागीहरूले संस्कृतसँग सम्बन्धित ग्रन्थ पढ्न र बुझ्न सक्ने लगायत क्षमताको विकास हुने अपेक्षा गरिएको छ।
4: यसमा उहाँहरूले चाहिँ हाम्रो विशिष्ट उद्देश्यमा के निर्धारण गरिएको छ यसको तालिमको हामी प्रस्ताव गर्दा भने विभिन्न धर्म संस्कृतसँग सम्बन्धित ग्रन्थहरूबाट विशेष खालका उहाँहरूलाई चाहना राखेका कुराहरू पढ्न सक्ने बुझ्न सक्ने र त्यसप्रति आफ्नो धारणा राख्न सक्ने क्षमताको विकास हुन्छ उहाँहरूमा। यसलाई चाहिँ हाम्रो यो कक्षामा उद्देश्य चाहिँ ती मन्त्रहरूको ती स्तोत्रहरूलाई चाहिँ अन्वय गरेर व्याख्या गरेर संस्कृत र नेपालीमा नै सरल ढङ्गले अर्थ बुझाउने हाम्रो उद्देश्य रहन्छ तयारी रहन्छ त्यो खालको प्रस्तुति रहन्छ शिक्षकहरूको। सबै कक्षा चाहिँ हाम्रो विशिष्ट ढङ्गको पावर पोइन्टबाट नै प्रस्तुत हुन्छ। ती शब्द पदहरूलाई हामीले पावर पोइन्टमा स्मार्ट बोर्डहरूबाट देखाएरै पढाउँछौँ। त्यसपछि उहाँहरूले ती मन्त्रसँग विभक्ति लागेर अर्थ खुल्ने अवस्था अनि विभिन्न समाजबाट सन्धिबाट अर्थ जोडिएको अर्थलाई फुलाएर पछि आफूले उहाँहरूले गर्न सक्नु हुनुहुन्छ उहाँ गर्न सक्नुहुन्छ। यसपालि हामीले चाहिँ 80 जनालाई चाहिँ दिइरहेका छौँ प्रशिक्षण दिइरहेका छौँ।
3: भोलिदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ।
5: सरकारले भोलिदेखि जेठ 1 प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गर्न थालेको हो। यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्ग निर्देशन 2083 समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले जानकारी दिनुभएको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभएको हो। सप्ताह सञ्चालन गर्न सबै संघ प्रदेश र स्थानीय तहलाई पत्राचार गरिसकेको छ। सरसफाई सप्ताह सञ्चालनका लागि बनाइएको मार्गदर्शनमा तोकिएका सूचक अनिवार्य पूरा गर्नुपर्नेछ। कार्यालय सरसफाई मापन शौचालय तथा स्वच्छता मापन शैक्षिक संस्था र सार्वजनिक स्थलको सरसफाई क्यान्टिन तथा भान्साघर स्वच्छता फोहोर व्यवस्थापन मापन सेवा सेवाग्राही अनुभव मापन संस्थागत दिगोपन मापन सूचक कायम गरिएकाले तिनको पालना गर्न आग्रह गरिएको छ।
3: रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुस युक्रेन युद्ध अन्त्यतिर पुगेको दावी गर्नुभएको छ।
2: BFBS, Gorkha Radio.

बिया बिया स्कोर खा रेडियो मार्फत यो शुभ बिहानी में हमारा संपूर्ण श्रोताहरु को घर आंगन में नेपालबाट उपस्थित म लेसपटि दाहाल को शुभ प्रभातम बिया बिया स्कोर खा रेडियो को प्रातकालीन प्रस्तुति इस शुभ जागरण कार्यक्रम में तपाई आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफपीएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज आइतबार हो आदरणीय श्रोता, आइतबार हामी भगवान सूर्यनारायणको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। प्रत्यक्ष रूपमा दृष्टिगोचर हुनुहुने पालनकर्ता देवताको रूपमा पूजित भगवान सूर्यनारायण निर्विवाद देवता हुनुहुन्छ। त्यस्ता मनुष्यका आफ्ना हितैषी सूर्यदेवको हामी आइतबार विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा चर्चा गर्ने गर्दछौँ। हाम्रो चर्चाको विविध विषयहरू हुने गर्दछ, जसमध्ये हामी एउटा विषयको उत्थान गरेर त्यसैमा संक्षिप्तको चर्चा गर्ने गर्दछौँ, किनभने हामीसँग समयको पाबन्दी छँदैछ। त्यसैले हामी त्यही समयभित्र रमाउने चेष्टा गर्छौँ जसले हाम्रो चित्तवृत्तिलाई नियन्त्रित गर्न मद्दत गरोस्। त्यस्ता विषयहरूको हामी चयन गर्ने चेष्टा गर्छौँ, प्रयत्न गर्छौँ र हाम्रो निरन्तरको कोसिस त्यही रहेको छ। त्यसैले हामी त्यतैतर्फ अगाडि बढौँ र आज यो किराँत मुन्धुप अन्तर्गतको केही चर्चाहरू गरौँ, केही ज्ञानका चर्चाहरू गरौँ, केही बुद्धिका चर्चाहरू गरौँ र केही शिक्षाहरूको हामी जानकारी लिने प्रयत्न गरौँ। त्यसैमध्ये दोस्रो अध्यायमा लेप्मोहाङको उपदेशको सन्दर्भलाई उल्लेख गर्दै केही चर्चाहरू यहाँ गरिएको छ, बिन्दुहरूमा राखेर अर्थात् बुदागत रूपमा यहाँ मन्त्रको अर्थ गरिएको छ र नेपाली भाषामा पनि अर्थ भएको हुनाले हामीलाई पनि यसबाट केही शिक्षा ग्रहण गर्ने चेष्टा गर्न मद्दत मिलेको छ। त्यसैले हामी त्यतातर्फ नै आजको चर्चालाई केन्द्रित गरौँ। लेप्मोहाङको उपदेश भनेर दोस्रो अध्यायमा किराँत मुन्धुपको दोस्रो अध्यायमा चर्चा गरिएको छ। त्यहाँ पहिलो बुदामा भनिएको छ, ज्ञान बुद्धिको मालिक परमात्मा हुनुहुन्छ, ज्ञान बुद्धिले सृष्टि गर्छ र ज्ञान बुद्धिले सृष्टि नष्ट गर्छ, दुवै कुरा गर्ने ज्ञान बुद्धि नै हो। अर्थात् बुद्धिमा रहेको ज्ञानको पक्षलाई विवेक भनिन्छ र बुद्धिको गलत प्रयोग भएको अवस्थालाई मन्द बुद्धि अर्थात् मूर्ख बुद्धिको नामले त्यही बुद्धिलाई जान्ने गरिन्छ। त्यसैले विवेकी बुद्धि नै वास्तवमा ज्ञान बुद्धि हो र ज्ञान बुद्धिको मालिक परमात्मा हुनुहुन्छ। अर्थात् भगवान्ले गीतामा भन्नुभएको छ, ददामि बुद्धियोगम तम, हे अर्जुन तिमीलाई म बुद्धियोग दिन्छु। अर्थात् जसले मेरो भजन गर्छ, जसले मसँग आफ्नो सम्बन्ध जोड्छ, त्यसलाई म ज्ञान बुद्धि दिने गर्छु र त्यसले चाहिएको बेलामा त्यही बुद्धि अथवा ज्ञानको प्रयोग गरेर मेरो सुख प्राप्त गर्न सक्छ, मेरो अनुभव प्राप्त गर्न सक्छ भन्नुभएको छ। त्यसैले यहाँ लेप्मोहाङको उपदेशमा पनि ज्ञान बुद्धिको मालिक परमात्मा हुनुहुन्छ भनेर, परमात्मा भनेको अवश्य पनि भगवान हो, शब्द आफ्नै छँदैछन्, त्यसमा हामीले धेरै खटपट गर्न आवश्यक छैन, किनभने परमात्मा सबैभित्र र अन्तर्यामी रूपमा रहनुहुन्छ र सम्पूर्ण सृष्टिको मालिक उहाँ नै हुनुहुन्छ, ज्ञान बुद्धि पनि उहाँकै हुन् र त्यसैमा यदि हामीले उहाँको अस्तित्वलाई स्वीकार गरेर उहाँसँग प्रार्थना गरियो भने वास्तवमा ज्ञान बुद्धि भगवान्ले दिनुहुनेछ र त्यही ज्ञान बुद्धिले नै सृष्टि गर्छ अर्थात् भगवानकै कृपाले सृष्टि गर्छ। अर्थात् हामी वास्तवमा एउटा विशिष्ट अवस्थामा पुग्न सक्छौँ र त्यही ज्ञान बुद्धिले नै नष्ट पनि गर्छ, किनभने भगवानका यी साधनहरू हुन्, त्यसैले सृष्टि गर्ने र नष्ट गर्ने क्रम पनि ज्ञान बुद्धिकै मार्फत हुने गर्दछ। तर मनुष्यले ज्ञान बुद्धिबाट आफूलाई भगवानसम्म परमात्माको नजिक पुर्याउन सक्ने कुरालाई पनि हामीले बिर्सनु हुँदैन, किनभने यही यसै सन्दर्भमा यहाँ पनि यी कुराहरू आएकै छन्। अगाडि भनिएको छ, ज्ञान बुद्धिको कुरालाई लाटा मूर्खहरू नराम्रो सम्झिन्छन्, अर्थात् अहङ्कारीहरू लाटा भनेका मूर्खहरू, बुद्धिमा ज्ञान नभएका मन्द बुद्धि भएका मानिसहरूले बुद्धि र ज्ञानको चर्चा गर्दाखेरि त्यसलाई राम्रो मान्ने गर्दैनन्, मूर्खहरूले त्यसको उपहास गर्ने गर्दछन् र आफैलाई नष्ट गर्ने गर्दछन्। त्यसैले यस्ता मूर्खहरूको सङ्ग नगर, वास्तवमा यस्तैको सङ्गलाई नै कुसङ्ग भनियो,
र जो ज्ञान बुद्धि को सम्मान गर्छन् जो ज्ञान बुद्धि मा आफूलाई स्थापित गर्न चाहन्छन् र ज्ञान बुद्धि को शरण मा गएर परमात्मा को एउटा आनंद को स्वरूप को अनुभव गर्न चाहन्छन् त्यस्ता महात्माहरू सँगको सँगलाई नै सत्सँग भनियो त्यसैले कुसँग र सत्सँगको एउटा शिक्षा यहाँ प्रदान गरिएको छ र यसबाट लेप्मो हाङको एउटा विशिष्ट चिन्तनको एउटा अवस्थालाई अनुभव गर्न सकिन्छ भनेर बताइएको छ पुनः अर्को एउटा वचन प्रस्तुत गर्दछु भक्तिपूर्वक श्रवण गरौँ

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा चर्चा गर्ने गर्दछौँ। आजको यस कार्यक्रममा किराँत मुन्धुम अन्तर्गत हामी दोस्रो अध्यायमा रहेको लेपवाहाङको उपदेशको केही चर्चाहरू गर्दैछौँ। किराँत मुन्धुम यो वास्तवमा किराँतहरूको वेद हो भनेर बताइएको छ। किराँतहरूको धर्म ग्रन्थ हो र यसैको निर्देशनमा किराँतहरूले आफ्नो धर्म प्रवृत्तिहरूलाई अगाडि बढाउने गर्दछन्, आफ्नो दार्शनिक चिन्तनहरूको विकास गर्ने गर्दछन् र आफूलाई पवित्र गराउनका लागि हिँड्ने बाटोहरू यसैको निर्देशनमा पहिल्याउने गर्दछन् भनिएको छ। त्यसैले यो एउटा प्रमुख एउटा उपदेशक ग्रन्थ हो र यसमा श्रद्धा र विश्वासपूर्वक जसले आफूलाई जोड्ने गर्दछ त्यसले आफूलाई अब्बल साबित गर्दछ र त्यसले बुद्धि र ज्ञानको सम्मान गर्दै आफूलाई परमात्मातर्फ अग्रसर गराउँछ भनेर यहाँ उल्लेख गरिएको छ। त्यसैले ज्ञान बुद्धिलाई लाटा मूर्खहरूले नराम्रो मान्ने गर्दछन् भनेर जो उपदेश गरियो त्यसैको निरन्तरताका लागि तसर्थ मानिस अर्थात् पुत्र सबैले मानिस अथवा पुत्र पुत्री जति सन्तानहरू छन् सबैले आफ्ना आफ्ना बाबुआमाहरूले सिकाएको अर्थी उपदेश राम्रो सुनिराख्नुपर्छ र त्यसलाई मान्नुपर्छ भनेर उल्लेख गरिएको छ। र अगाडि अझ यसलाई व्याख्या गर्दै भनिएको छ, आफ्नो बाबु बाजेले सिकाएको अर्थी उपदेश छोरा नातिले बिर्सनु हुँदैन, छान्नु हुँदैन, त्याग गर्नु हुँदैन, किनकि आफ्नो बाबु बाजेले सिकाएको अर्थी छोरा नातिहरूको लागि पगरी जस्तो हुन्छ, त्यसले उनीहरूलाई शोभा दिन्छ। वास्तवमा शोभा दिने चिज सबैले चाहेका हुन्छन्। त्यसैले टाउकामा श्रीपेज लगाउने जो राजाहरूको शोभा छ त्यसबाट सम्पूर्ण जनसमुदायहरू आकर्षित हुने गर्दछन्। त्यसै गरी शोभा त्यस्तो चिज हो जसले आफ्नो व्यक्तित्वलाई उत्कृष्ट बनाउने गर्दछ। त्यसैले माता पिताको अर्थात् बाउ बाजेको अर्थात् कुल परम्परामा चलिआएको जो परम्परा छ, रीतिरिवाज छ, धर्म संस्कृति छ, चिन्तन परम्परा छ, त्यसलाई वास्तवमा स्वीकार गर्नुपर्दछ। बाबु बाजेले आमा बाबुले सिकाएको आफूभन्दा ठुलो मान्छेले दिएको अर्थी उपदेशलाई शिरोधार्य गर्ने हो भने त्यसलाई त्यसले शोभा दिने गर्दछ अर्थात् त्यसको इज्जत बढ्नेछ, त्यसले आफूलाई विवेकी बनाउनेछ र त्यसले आफूलाई विनय भएको पाउनेछ, त्यो शिक्षित मानिनेछ र वास्तवमा त्यो नै एउटा समाजको एउटा अग्रसर व्यक्तित्वको रूपमा आफूलाई स्थापित गर्न पुग्नेछ। त्यसैले माता पिताको उपदेश शिक्षाहरूलाई कहिल्यै पनि घृणा अर्थात् नजरअन्दाज गर्ने, तिरस्कार गर्ने र यस्ता कुरा आधुनिक संसारमा यो प्राचीन कुराहरू बुढाबुढीका कुराहरूले कुनै काम गर्दैन भनेर अवहेलना गर्ने वास्तवमा यो सान्चुने पाप होइन, यो निकै ठुलो गम्भीर अपराध हो भनेर उल्लेख गरिएको छ। त्यसैले त्यस्ता व्यक्तित्वहरू जसले माता पिताको सहज रूपमा आज्ञालाई स्वीकार गर्ने गर्दछन् तिनीहरू निकै ठुला भाग्यमानी मनुष्यहरू हुन् भनेर मानिएको छ। त्यसैले त्यतातर्फ अग्रसर हुने प्रेरणा हामी सबैलाई प्राप्त होस् यही प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहे गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी किराँत मुन्धुम अन्तर्गत दोस्रो अध्यायमा रहेको लेप्वाङको उपदेशको संक्षिप्त चर्चा गर्दैछौँ। उपदेशहरू धेरै गरिएको छ, तर हामी केही बुधाहरूको संक्षिप्तमा चर्चा गर्दैछौँ र बुद्धि विवेक कहाँबाट प्राप्त हुन्छ अर्थात् बुद्धि विवेकको सम्मान कसरी गर्नुपर्दछ, किन गर्नुपर्दछ र बुद्धि विवेकले वास्तवमा मनुष्यको व्यक्तित्वलाई कसरी प्रखर बनाउने गर्दछ, कसरी पवित्र गराउने गर्दछ, यी सबै कुराहरू यहाँ बताइएको छ र बुद्धि विवेक वास्तवमा परमात्माको एउटा साधन हो जसले मनुष्यलाई दिनुभएको छ र त्यसको सदुपयोग गरेदेखि उसले अवश्य पनि परमात्माको कृपा प्राप्त गर्नेछ भनिएको छ र त्यस्तो बुद्धि विवेक भएको मनुष्यले वास्तवमा मातापिताको अर्थ उपदेशलाई शिरोधार्य गर्न सक्छ र मातापिताको अर्थ उपदेशलाई शिरोधार्य गर्ने मनुष्य समाजको उत्कृष्ट मनुष्य मानिन्छ र त्यसले धर्म गरेको मानिन्छ, त्यसले वास्तवमा जस्तो कर्म गर्छ त्यही धर्मतर्फ अग्रसर हुने गर्छ भनिएको छ र मातापिताको आशीर्वाद अथवा अर्थ उपदेशलाई जसले मान्दछ त्यस्तो व्यक्तिले त्यस्तो पुत्रले त्यस्ता छोरा नातिहरूले के गर्छन्, के प्राप्त गर्छन् भन्दा उनीहरू बदमास मानिसहरूको सङ्गतमा जान पाउँदैनन्। मातापिताको उपदेशले उनीहरूलाई सत्मार्गको पथिक बनाउने गर्दछ र बदमास मानिसहरूले फकाए भने पनि उनीहरू जाने गर्दैनन् किनभने उनीहरूसँग बुद्धि विवेक प्राप्त भएको हुन्छ। मातापिताको आशीर्वाद अथवा अर्थ उपदेशलाई आज्ञालाई मान्ने जो चित्तवृत्ति छ त्यो वास्तवमा पवित्र चित्तवृत्ति हो र पवित्र चित्तवृत्तिले फटाहरूको बदमासहरूको जो कुसङ्ग छ त्यसलाई रुचाउँदैन, त्यसको पहिचान गर्छ र त्यसबाट विकसित भएर ऊ आफ्नै मार्गमा सत्सङ्गको मार्गमा अगाडि बढ्ने चेष्टा गर्दै ऊ आफू त्यस्ता कुसङ्गबाट बच्ने गर्दछ भनेर लेप्वाङको उपदेशमा यति राम्ररी मनुष्यलाई बताइएको छ, आज्ञा दिइएको छ र यदि यो किराँत मुन्धुमले भने बमोजिमको किराँत धर्मावलम्बीहरूले मान्ने चेष्टा गर्छन् र अरूले पनि उपदेश लिएर मातापिता बिनाको को हुन्छ र मातापिताको आज्ञा मान्दाखेरि को सानो हुन्छ र कसले चाहिँ मातापिताको आज्ञाबाट धेरै ठुलो उन्नति गरेको छैन, श्रवण कुमारको कथा हामी सबैले सुनेकै छौँ। त्यसैले यो लेप्वाङले गरेको उपदेशले हामी सबैलाई सत्मार्गमा हिँड्ने प्रेरणा देओस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: घनुषामा बस दुर्घटना हुँदा चालक सहित 17 जना घाइते भएका छन्। पूर्व पश्चिम सड़क खण्ड अन्तर्गत मिथिला नगरपालिका 9 फुटबल ग्राउण्ड नजिक आज बिहान बस दुर्घटना भएको हो। काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भएर सड़कमै पल्टिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय ढर्लकै वर्का अनुसार 33 जना यात्रु सवार बसका 17 जना घाइते भएका हुन्। उनीहरूको लालगढ़को मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पदभार ग्रहणसँगै गठन भएको कार्यदलले प्रतिवेदन बुझाएको छ। अपराध संहिता लगायत प्रचलित कानूनमा रहेका अवरोध पहिचान गरी प्रतिवेदन बुझाउन अध्ययन कार्यदल गठन भएको थियो। जबरजस्तीकरणपछि हुने हत्या, यौनजन्य हिंसा तथा बालबालिका सम्बन्धी जघन्य कसुरमा संलग्नलाई प्रभावकारी दण्ड सजाय सुनिश्चित गर्ने र पीड़ितलाई शीघ्र न्याय उपलब्ध गराउने उद्देश्यले अध्ययन कार्यदल गठन भएको थियो। प्रतिवेदनलाई आधार मान्दै संघीय संसदको आउँदो अधिवेशनमा विधेयक पेश गर्ने प्रक्रिया अगाडि बढेको मन्त्री गौतमको सचिवालयले जनाएको छ। आजदेखि काठमाडौँमा संस्कृत भाषा प्रशिक्षण शुरू हुँदैछ। संस्कृत भाषा प्रशिक्षण कक्षा कार्यक्रमका संयोजक संस्कृत माध्यमिक विद्यालय रानी पोखरीका संस्कृत भाषा व्याकरणका शिक्षक विजय पण्डित
4: तालिम चाहिँ बागमती प्रदेश सरकार अन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा आयोजित गरिएको तयारी गरिएको तालिम हो। संस्कृत भाषा सम्भाषण संस्कृत भाषा प्रशिक्षणको तालिम हो यो। हाम्रो प्राचीन धर्म संस्कृति धर्म ग्रन्थहरूमा रहेका विशेष खालका विषयहरू जो संस्कृत पढेनन् अथवा जसले संस्कृत पढ्न अनुकूल भएन उहाँहरूले थाहा पाउनुहोस् र उहाँहरूले यो कुरा बुझ्नुहोस् र संस्कृतप्रति प्रविष्ट रहोस् भन्ने नै हो यसको उद्देश्य। चाहिँ तालिम चाहिँ 40 दिनको अथवा 120 घन्टाको तालिम हो। दिनमा 3 घन्टाका दरले विवाहको दिन कटाउँदाखेरि 40 दिन पुग्छ यसको समय। समाजका प्रतिष्ठित व्यक्तिहरू विश्वविद्यालयका प्राध्यापकहरू पनि सहभागी हुनुहुन्छ केही संख्यामा कानुन व्यवसायी केही संख्यामा चाहिँ डाक्टर साहबहरू चाहिँ जो हस्पिटलमा रहेर काम गर्दै हुनुहुन्छ उहाँहरू पनि सहभागी हुनुहुन्छ भने कतिपय आदरणीय व्यक्तित्वहरू चाहिँ समाजका विशिष्ट क्षेत्रमा कार्य गरिरहनु भएका व्यक्तित्वहरू सहभागी हुनुहुन्छ र महिला र पुरुषको अवस्था हेर्दा उस्तै देखिन्छ।
3: संस्कृत माध्यमिक विद्यालय दरबार हाई स्कूलमा 40 दिने निशुल्क प्रशिक्षण पछि सहभागीहरूले संस्कृत भाषासँग सम्बन्धित ग्रन्थ पढ्न र बुझ्न सक्ने लगायत क्षमताको विकास हुने अपेक्षा गरिएको छ।
4: यसमा उहाँहरूले चाहिँ विभिन्न धर्म संस्कृतसँग सम्बन्धित ग्रन्थहरूबाट विशेष खालका उहाँहरूलाई चाहना राखेका कुराहरू पढ्न सक्ने बुझ्न सक्ने र त्यसप्रति आफ्नो धारणा राख्न सक्ने क्षमताको विकास हुन्छ उहाँहरूमा। यसलाई चाहिँ हाम्रो यो कक्षामा उद्देश्यले ती मन्त्रहरूको ती स्तोत्रहरूलाई चाहिँ अन्वय गरेर व्याख्या गरेर संस्कृत र नेपालीमा नै सरल ढङ्गले अर्थ बुझाउने हाम्रो उद्देश्य रहन्छ, तयारी रहन्छ, त्यो खालको प्रस्तुति रहन्छ शिक्षकहरूको। सबै कक्षा चाहिँ हाम्रो विशिष्ट ढङ्गको पावर पोइन्टबाट नै प्रस्तुत हुन्छ। ती शब्द पदहरूलाई हामीले पावर पोइन्टमा स्मार्ट बोर्डहरूबाट देखाएरै पढाउँछौँ। त्यसपछि उहाँहरूले ती मन्त्रसँग विभक्ति लागेर अर्थ खुल्ने अवस्था अनि विभिन्न समासबाट सन्धिबाट अर्थ जोडिएको अर्थलाई खुलाएर पछि आफूले उहाँहरूले गर्न सक्नुहुनेछ उहाँ गर्न सक्नुहुन्छ। यसपालि हामीले चाहिँ 80 जनालाई चाहिँ दिइरहेका छौँ, प्रशिक्षण दिइरहेका छौँ।
3: म्याग्दीको मंगला गाउँपालिका 5-6 स्वाङमा मार्ग खोलेको 15 वर्षपछि सड़क स्तरोन्नति भएको छ। मंगला मालिका र धौलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी दरबाङ सड़कको बाबियासौर दरबाङ खण्डको पोक सेराफाँट पिपलबोट छिस्वाङ खोप्टी छ्यारछ्यारे दरबाङ अन्तर्गत छिस्वाङ खण्डमा स्तरोन्नति भएको हो। योजना निर्माणका लागि संघीय सरकारले चालू आर्थिक वर्षमा 3 करोड़ बजेट विनियोजन गरेको थियो। सड़क डिभिजन कार्यालय बागलुङसँग ठेक्का सम्झौता गरेको आचार्य पदमदीप जेबीले लक्ष्य अघि नै काम सकिएको जनाएको छ। योजना निर्माणका लागि 2,55,55,000 ठेक्का सम्झौता भएको थियो। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले रूस युक्रेन युद्ध अन्त्यतिर पुगेको दावी गर्नुभएको छ। मस्कोमा विजय दिवस समारोहपछि पत्रकारहरूसँग कुरा गर्दै पुटिनले 4 वर्षदेखिको युद्ध अन्त्य हुन लागेको संकेत दिएको रोइटर्सले जनाएको हो। युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इमान्दार प्रयास गरिरहेको पुटिनको भनाई छ। विजय दिवसका अवसरमा ट्रम्पसँग टेलिफोन मार्फत भएको कुराकानी सौहार्दपूर्ण रहेको पुटिनले बताउनु भएको छ। रुसले मे 5 तारिकमै युक्रेनलाई 500 बन्दी साटासाट गर्ने प्रस्ताव पठाएको तर किबबाट भने कुनै प्रतिक्रिया नआएको पुटिनले बताउनु भएको छ। युक्रेनले युद्धविराम घोषणाप्रति कुनै प्रतिक्रिया नदिएको पनि पुटिनको आरोप छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

BFB's Gorkar video sunin and sells for that. I'll carry crumbs and all the behind you quarrel. Bye bye. Cassal, that be some pranale, diri swagat granaja hansu must any good for butter. As a go, you weekend morning breakfast show. Bye. समय 7 बजेर 9 मिनट गइसकेको छ र मिठो गीत रहेको थियो विपुल छेत्रीको आवाजमा प्रकृति कार्यक्रम सुनाउनु बिहानी हरेक शनिबार अनि आइतबारको दिन सुन्न सक्नुहुन्छ दुई टाइम 7 देखि 10 बजेसम्म 3 घण्टाको कार्यक्रम र आजको दिनमा पनि रहनुहोस् र 105.4 मेगाहर्ज ट्युनिङ गरेर फोक्स रुनबासी सुन्न सक्नुहुन्छ र तपाईँको एरियामा रेडियो एक्सेस छैन भने सिम्पली BFBS एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये BFBS गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र आज 10th of May 2026 सन्डेको दिन रहेको छ श्रोता र यसै गरी यो समय अलिकति क्षमा प्रार्थी पनि छु यो हेई फिभरको कारणले गर्दाखेरि मलाई पनि अलिकति यो समयमा अफेक्ट गरेको महसुस गरिरहेको छु र बाहिर जाँदाखेरि अवश्य पनि सतर्क रहनु होला भन्न चाहन्छु अहिले हेई फिभरमा अब निकै निक्लिँदाखेरि पोलेन्डको यो जुन अवस्थाहरू रहन्छ यो टाइमहरूमा अलिकति सेजहरू लाएर अनि सकेसम्म मास्कहरू लाएर जाने क्रमहरू पनि गर्न सकिन्छ र यसैको साथमा श्रोता पक्कै पनि कार्यक्रमको यो 3 घन्टाभरि म सिनेको साथमा रहन सक्नुहुन्छ भन्दै आउनु सब पनि हामी कार्यक्रममा अगाडि बढ्ने नै छौँ अहिलेको लागि पनि यो मिठो गीतको साथमा नितेश शङ्कुहरूको आवाजमा तिमी मेरै

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुझाउनु राम्रो नि होइन?
2: यो BFBS गोर्खा रेडियो हो।

FB Scorecard Radio कार्यक्रमले हामी चाहिँ सुन्न र बिहानीमा र समय अहिले हामीहरूसँग यो समय 7:28 गइसकेको छ. यसै क्रममा अब पनि के अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि जानकारी राखौँ. र अवश्य पनि यो मे मन्थमा पनि निकै नै धेरै इभेन्ट्सहरू हुन गइरहेको छ श्रोता, जसमध्ये अवश्य पनि हाम्रो नेक्स्ट इभेन्ट चाहिँ हुने गरेको छ यसलाई गोर्खाना पुलिस एसोसिएसन प्रोग्राम 2026 को लागि, र 16 मेमा गोर्खा म्युजियम एन्ड हिलियर प्रोग्राम हुन गइरहेको छ. र यस सम्बन्धी कुनै इन्क्वायरीजहरू छन् भने चाहिँ तपाईँले कल गर्न सक्नुहुन्छ 0777-195-720 र इमेल गर्नको लागि के पूर्छ 8386@yahoo.co.uk मा अवश्य पनि सम्पर्क गरेर इन्क्वायरीजहरू बुझ्न सक्नुहुन्छ. अपकमिङ इभेन्ट्सहरूको जानकारीहरू रद्द गर्ने छ श्रोता, र फेरि पनि अहिलेको लागि भने पाला आइसकेको छ अर्को एउटा मिठो गीत राख्ने छ अहिलेको लागि भने, रहेको छ अप ह्यान्ड स्टिम इन्जिन सधैँभरि.

अब एन्ड द स्टीम इन्जिन सधैँभरि यो मिठो गीत एन्जोय गरिसक्नु भएको छ र यसै क्रममा फेरि पनि केही इभेन्ट्सहरूको बारेमा जानकारी राखौँ इन्टेक 1991-87 वालाको चाहिँ यो 35th एनिभर्सरी सेलिब्रेसन हुन गइरहेको छ हिमालय ओसिस स्टेट वार्डमा र डेट चाहिँ 23rd of May 2026 हुन गइरहेको छ एक बजेदेखि बेलुकी 10 बजेसम्म र एन्टरटेनमेन्टहरू रहेको छ यस समयमा आर्टिस्ट पनि नेपालबाट आइरहेको छ र मोर इन्फर्मेसनको लागि चेयरम्यान बेर पलाल उहाँलाई सम्पर्क गर्नुहोला र यसै गरी कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नल विजय हाङ सुब्बा उहाँलाई पनि सम्पर्क गर्न सक्नुहुनेछ कार्यक्रममा अब पनि फेरि पनि श्रोता पालाइसकेको छ अर्को एउटा मिठो गीत राख्ने क्रम सृजन चापागाईको आवाजमा मखमली

0: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।
1: यो BFBS गोर्खा रेडियो हो।

0: दार्चुलाको तपोवन आसपास केन्द्र बिन्दु बनाएर भुइँचालो गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान 11:55 4.1 रेक्टरको भुइँचालो गएको हो। तपोवन र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको क्षतिको भने अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ। पश्चिम बंगालबाट रोहिङ्ग्या शरणार्थी आउने हल्लापछि मोरङको जोगबनी नाकामा कडाई गरिएको छ। पश्चिम बंगालमा नयाँ सरकार बनेसँगै रोहिङ्ग्या शरणार्थी र अवैध बंगलादेशीलाई निष्कासन गर्ने हल्ला चलेपछि विराटनगर जोगबनी नाकाको सुरक्षा जाँच कडा पारिएको हो। सामाजिक सञ्जाल र केही आम सञ्चार माध्यममा समेत शरणार्थी पस्दै गरेको खबर आएपछि परिचय पत्र हेरेर मात्रै जोगबनी नाकाबाट आउजाउको अनुमति दिन थालिएको हो। रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गर्न सक्ने आशंकामा जोगबनी नाकामा निगरानी बढाइएको मोरङ प्रशासनको भनाइ छ। पश्चिम बंगालको मुस्लिम बहुल जिल्ला मालदाबाट विराटनगरको रानी जोगमरीको दूरी 179 किलोमिटर हाराहारी छ। पश्चिम बंगालसँग सीमा जोडिएको काँकडभिट्टा पानी ट्याङ्की नाकामा भने भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकको परिचय पत्र जाँच्ने गरेका छन्। पश्चिम बंगाल विधानसभा चुनाव भाजपाले जितेपछि सामाजिक सञ्जालमा बंगलादेशी घुसपैठिया र रोहिङ्ग्यालाई लखेट्न थालिएको भन्दै भिडियो भाइरल बनाइएको थियो। राष्ट्रिय परीक्षा बोर्डले गएको चैत अन्तिम साता लिएको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा सार्वजनिक गरेर तयारी गरेको छ। परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अरियालले प्राविधिक समस्या नआए आउँदो 4 दिनभित्र यही महिनामा नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिनुभएको हो। कुनै प्राविधिक समस्या नआएमा अबको 4 दिनभित्र नतिजा सार्वजनिक हुने उहाँको भनाइ छ। परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै एसएमएस आइभीआर र विभिन्न वेबसाइटमा नतिजा हेर्न सकिने जानकारी दिएको छ। चैत 19 गतेदेखि 29 गतेसम्म चलेको एसईई परीक्षामा नियमिततर्फ 4,41,600 र ग्रेड वृद्धितर्फ 70,800 सहित 5,12,400 जनाले परीक्षा दिएका छन्। परीक्षामा 2,57,600 छात्र 2,54,800 छात्र र अन्य 7 जना सहभागी भएको परीक्षा बोर्डले जानकारी दिएको छ। एसईईको नतिजा नेपाल टेलिकमको 1600, जानकी टेक्नोलोजीको 35,001, एम्बिसन गुरुको 31,069 मा एसएमएस पठाएर थाहा पाउन सकिन्छ। त्यस्तै नतिजा र लब्धाङ्क पत्र हेर्नका लागि सरकारी र निजी क्षेत्रका 14 वेबसाइटले अनुमति लिएका छन्। यो नतिजा सरकारी वेबसाइट www.see.gov.np www.neb.gov.np नेपाल टेलिकमको see.ntc.net.np सहित कान्तिपुर पब्लिकेशन्स, इडियु सञ्जाल, निमा एजुकेसन, एम्बिसन गुरु, मेरो स्टडी लगायतका वेबसाइटमा राखिनेछ। पोखरामा 50 लाख ऋण लिन श्रीमानको कृत्य हस्ताक्षर गर्ने महिलासहित 2 जना पक्राउ परेका छन्। कृत्य हस्ताक्षर गर्दै जग्गा धितो राखेर कृत्य गर्दै 50 लाख रुपियाँ ऋण निकालेको खुलेपछि पोखरा 30 ढुङ्गेपाटनका मोहनबहादुर साईकी श्रीमती वन्ती साई र पोखरा बुद्धचोक बस्दै आएका सुर्खेत चौखुनेका बहादुर थापालाई पक्राउ गरिएको हो। उनीहरूले मोहनबहादुर साईको सही छाप कृत्य गरेर सिद्धार्थ बैंक लिमिटेडको तालचोक शाखाबाट 50 लाख रुपियाँ ऋण लिएको जारी गरेपछि पक्राउ गरिएको कास्कीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभएको हो। साई र थापा विरूद्ध ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसुरमा अदालतबाट 5 दिनको म्याद थपिएको प्रहरीले जनाएको छ। विश्वविद्यालयको उपकुलपति लगायतका उच्च पदमा नियुक्तिका लागि न्यूनतम शैक्षिक योग्यता विद्यावारिधि हुनुपर्ने सरकारको निर्णयप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। नेपालको चिकित्सा शिक्षाको विशिष्ट प्रकृति र विद्यमान अवस्थालाई नजरअन्दाज गरेर नयाँ प्रावधान ल्याइएको भन्दै संघले आपत्ति जनाएको हो। चिकित्सा विधामा विद्यावारिधि गर्ने र गराउने शैक्षिक संस्था न्यून संख्यामा रहेको अवस्थामा पीएचडीलाई नै अनिवार्य योग्यता तोक्दा वर्षौंदेखि कार्यरत विशेषज्ञ र वरिष्ठ प्राध्यापक समेत अवसरबाट वञ्चित हुने संघको भनाइ छ। संघका महासचिव डाक्टर संजीव तिवारीद्वारा जारी विज्ञप्तिमा एमडी, एमएस र एमडीएस उपाधि प्राप्त वरिष्ठ प्राध्यापकले नै हाल यिनै तहका विद्यार्थीलाई अध्ययन, अध्यापन र सुपरिवेक्षण गरेको भन्दै चिकित्सा क्षेत्रमा विद्यावारिधिको प्रावधान हटाउन माग गरिएको छ। धनुषाको मिथिला नगरमा अर्को गाडीलाई उछिने क्रममा बस दुर्घटना हुँदा चालक सहित 17 घाइते भएका छन्। काठमाडौँबाट विराटनगरतिर जाँदै गरेको बस मिथिला नगरपालिका 9 फुटबल ग्राउन्ड नजिकै पुगेपछि अर्को बसलाई उछिने क्रममा अनियन्त्रित भएर सड़कमै पल्टिएको प्रहरीले जनाएको छ। बसमा 33 यात्रु थिए। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।
1: यो BFBS कुल कार्यक्रम रेडियो हो।

PFB's scorecard ready sunnie hununcha ra kai kram hami sunaule bihani ko aile ko yo samay second arman pravesh gareka chhau tapi sampurna lai dherai dherai swagat cha bajne ko tarfa bata सीमा राय को आवाज मारे थे यो गीत माया फेरी रिश्वनी कार्यक्रम में हम सबको साथ में रहने वाला यो समय में अभिश्वनी म एजुकेशनल प्रोग्राम टिपन टापन भी तब समीक्षा राखने नहीं पार्ट वन से 8:28 ज्यादा होने वाले पार्ट टू 9:13 बाकी होता त्यसैगरी भोइस अफ गोर्खाज पनि तपाईँले पाउन सक्नुहुन्छ आजको दिनमा कार्यक्रमको थर्ड आवर आज पनि म धेरै अगाडि नै भर्ती हुनुभएको बाजे कटक बहादुर सुनवारसँग रहेको कुराकानी पनि हुनेछ र उहाँको बोर्नियोको फाइटहरूको बारेमा पनि कस्तो हुन्थ्यो पहिला पल्टनमा त्यो समयहरूको बारेमा पनि उहाँले सेयर गर्नुभएको छ उहाँसँग रहेको कुराकानी पनि राख्ने नै छु कार्यक्रमको थर्ड आवर सुन्न नबिर्सिनुहोला र कार्यक्रममा अहिलेको लागि भने हामी अगाडि फेरि पनि बढ्ने नै छौँ तपाईँको माझमा यो मिठो गीत राख्नेछु अहिलेलाई पनि केहर सिंह लिम्बूको आवाजमा झ्यालेमा

PFB Skorka Radio कार्यक्रम अहिले हामी सुनौलो बिहानीमा छौँ र श्रोता समय 8:15 गइसकेको छ र अब पनि केही क्षणमा तपाईँले पाउन सक्नुहुन्छ एजुकेसन प्रोग्राम टिप एन्ड टपन योगदाय अनि सिरी सिरीको साथमा 8:28 जाँदाखेरि पार्ट वान हुनेछ भने 9:00 लागि 13 बाँकी हुँदाखेरि पार्ट टू अवश्य पनि सुन्नुहोला धेरै नै एजुकेसन हुन्छ जानकारीमूलक कार्यक्रम रहेको छ र अहिलेलाई पनि यो मिठो गीत राख्ने निशु सज्जन राज वैद्यको आवाजमा पत्र

0: BFBS गोरखा रेडियो,
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर नमस्ते. कार्यक्रम टिपन टापनबाट म योगराज राईको आज यो कार्यक्रम सञ्चालन गर्नको लागि म अनि हाम्रो शिरीष बहिनी निकै लामो समय बाद चाहिँ आउनु भएको छ र यहाँ सबै सबैलाई नमस्कार. बहिनीलाई पनि नमस्कार.
1: नमस्कार दाई, तपाईँलाई पनि अनि सम्पूर्ण श्रोतावृन्दमा पनि मेरो सप्रेम नमस्कार.
0: हजुर ल वेलकम ब्याक है बहिनी.
1: थ्याङ्क यू दाजु, थ्याङ्क यू भेरी मच.
0: अनि बालेन सरले देश कस्तो बनाउँदै हुनुहुँदो रहेछ त.
1: बालेन सरले देश कस्तो बनाउँदै हुनुहुँदो रहेछ भनेर भन्नुभयो दाई. नेपालमा धेरै लामो समय बस्ने मौका त पाइएन, फ्यु डेज होइन. त्यो कारणले गर्दाखेरि मैले यसै हो भनेर विश्लेषण यहाँ गर्न सक्दिनँ होइन. तर पनि यसै हेर्दाखेरि ओभरअल पहिलाभन्दा अलिकति बेटर हो कि, स्पेसली यो सरसफाइ वाइज के दाजु, पहिलाभन्दा अलिकति क्लिन जस्तो लाग्यो मलाई. अनि यो रोडहरूमा पनि अलिकति सरसफाइ भएको, टोल सरसिमेक पनि अलिक सरसफाइ भएको, अलिकति व्यवस्था चाहिँ पहिलाभन्दा अलिकति अबिट बेटर हो कि जस्तो चाहिँ लाग्यो. तर अब त्यो पक्का पक्की एकदम गहिराइमै गएर चाहिँ विश्लेषण गर्नको लागि चाहिँ अलिक लामो समय नै बस्नुपर्ने हुन्छ. फेरि त्यसमाथि पनि अब नेपाल जाँदाखेरि हामी अब भागम भागै भइरहन्छ नि त दाइ होइन. प्राय यताउता कामहरू हुन्छ आफ्नो, भेटघाट यताउता, अनि यी कुराहरूले गर्दाखेरि बाहिर कुरा चाहिँ त्यति साह्रो अब ध्यान दिन अवसर चाहिँ पाइएन. तर जे जति देखेँ इट हेज बिकम बेटर देन बिफोर भन्दा चाहिँ खास गलत नहोला जस्तो लाग्छ.
0: हजुर यो अफिसतिर जाँदा काम निकै छिटो हुन्छ भन्थ्यो, तपाईँहरू त त्यो अफिसतिर गएर त्यस्तो काम गर्नु परेन होला.
1: यो कुरामा चाहिँ एउटा कुरा मलाई यहाँनिर के भन्न मन लाग्यो भने दाजु, एयरपोर्टको एक्सपिरियन्स भनौँ न है. पहिला पहिला एयरपोर्टमा जब हामी जान्थ्यौँ, स्पेसली यहाँबाट जाँदाखेरि भन्दा पनि उताबाट बाहिर निस्किँदाखेरि भनौँ न होइन, रिटर्न ब्याक हुने बेलामा चाहिँ यति किचकिच गर्थ्यो त्यहाँनिर. 500 ग्राम पनि बढी भयो भने पैसा खोज्थ्यो क्या दाजु. टु बी अनेस्ट, अब भनौँ न हामीलाई पनि धेरै समयमा यस्तो प्रकारको चाहिँ भनौँ समस्या आइसकेको छ है. अनि त्यस्तो एउटा अनुभव थियो, अलिकति बिटर एउटा एक्सपिरियन्स. यसपटक त्यसमा चाहिँ मलाई अलिकति चेन्जेस त्यो चाहिँ देखेँ दाजु मैले है. त्यहाँ डेस्कमा गयो मजाले पहिला जस्तै नै, अनि त्यहाँनिर पहिला पहिला चाहिँ हरेक प्रकारले हरेक कुरा, इभन मेरो मलाई पर्सनल एउटा आइटम जुन हुन्छ नि हामीले आफूसँग राख्न सक्ने ब्याग हुन्छ नि सानो ब्याग, त्यो पनि वेइङ गरेको मलाई त्यो अनुभव छ क्या दाइ. आई नो होइन द्याट इज अननेसेसरी, किनभने बाहिर त्यो गर्दैन. चलो यो हाम्रो ह्यान्ड क्यारी जुन छ क्याबिन ब्याग भनौँ न होइन, त्यसलाई त अब वे गर्छ ठिकै छ, त्योसम्म ठिक छ. तर हामीले त्योभन्दा बाहेक एउटा पर्सनल आइटम जुन हुन्छ नि हाम्रो, त्यो पनि जोखेको चाहिँ मैले कहीँ पनि संसारको कुनै पनि कुनामा देखेको छुइनँ. यति धेरै ट्राभल गरेको अनुभव छ मसँग होइन. तर नेपालमै यस्तो एउटा ठाउँ थियो, नेपालै यस्तो एउटा देश थियो जहाँ चाहिँ इभन मेरो पर्सनल आइटम पनि धेरै पटक जोखिसकेका थिए क्या. अनि ओभरअल उनीहरूले चाहिँ मलाई त्यसमा अलिकति तपाईँको यस्तो भएन उस्तो भएन भनेर हामीलाई दुःख दिने यो प्रवृत्ति थियो. तर यसपटक चाहिँ यति सजिलो भयो दाइ, हाम्रो जुन मेन ठुलो ब्यागेज मात्र जोख्यो, हाम्रो सानो क्याबिन ब्याग पनि जोखेन, हाम्रो पर्सनल आइटम पनि केही जोखेन, नो ह्यासल एट अल, यति स्मुथली काम भयो. त्यो एउटा चाहिँ मैले एकदम प्रखर रूपमा देखेको चेन्ज त्यो चाहिँ हो है दाइ.
0: अस्ति एकजना बहिनीले भन्दै हुनुहुन्थ्यो मैले दुईटा ल्यापटप लगेको थिएँ अनि दुईटा फोन लगेको थिएँ, केही चेक गरेन, मलाई अलिकति डर डर लागिरहेको थियो भन्दै हुनुहुन्थ्यो भने सहज पक्कै पनि भएको होला. अब तपाईँ त फेरि ब्रिटिस पासपोर्ट गर्दा अलिकति सहज त हुन्छ होला त्यसै पनि होइन.
1: होइन दाइ, अब आई डोन्ट थिङ्क कुनै पनि प्रकारको कुनै पनि देशको निश्चित पासपोर्टले चाहिँ केही त्यसमा चाहिँ तलमाथि एउटा चेन्जेस ल्याउँछ अथवा असर पुर्याउँछ भन्ने, किनभने अब त्यहाँनिर जब भ्रष्टाचार हुन्छ होइन, कुनै पनि ठाउँमा कुनै पनि कुराले केही कुरालाई छेक्दैन क्या दाई. त्यो पहिला पहिला भ्रष्टाचारकै नमुनाहरू थियो भने अहिले चाहिँ त्यो भएन, एक पैसा पनि मैले भनौँ न माग गरेको पाइनँ भनौँ न.
0: अब दुई महिनामा यस्तो चेन्ज आउँछ भने अब 5 वर्षमा धेरै चेन्जेस आउँछ होला. आदरणीय श्रोताहरू, रातोपाटी.com आजको सामग्री हामीले सहभाग गरेका छौँ र सुरुमा चाहिँ गर्मीमा धेरै पानी पेय मात्र पुग्दैन र अरू के गर्नुपर्छ त्यस सम्बन्धी अलिकति जानकारी गराउनेछौँ. अनि रगतमा चिनीको मात्रा बढ्न नदिने फलको बारेमा पनि आज हाम्रो सामग्री हुनेछ. भने चार थरी मानिसले खान नहुने आँप, कस्तो कस्तो मतलब रोग भएको व्यक्तिले चाहिँ आँप खानु हुँदैन, दैनिक काँचो गोलबेड खाँदा चाहिँ स्वास्थ्यमा कस्तो खालको असर पर्छ, त्यो छ भने फलफुलमा बिरे नुन हालेर खानु कतिको लाभदायक छ त यो समयले साथ दियो भने हामी यो पनि हामी प्रस्तुत गर्नेछौँ. ल बहिनी तर ताजा भएर आउनुभयो, सुरु गरौँ.
1: हजुर, गर्मीमा धेरै पानी पिएर मात्र पुग्दैन भन्ने विषयवस्तुलाई हामीले सबैभन्दा पहिला श्रोताहरूसँग सेयर गर्ने तयारी गरेका छौँ. शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमीले स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ. यस्ता प्रभावलाई डिहाइड्रेसन अर्थात् शरीरमा पानीको कमी भनेर भएको भनेर बुझिन्छ है. इन्डियन मेडिकल एसोसिएसन महाराष्ट्रका पूर्व अध्यक्ष डाक्टर अविनाश भोवन्डेका अनुसार डिहाइड्रेसनका कारण अवस्था गम्भीर बन्न सक्छ. गर्मीमा लगातार पसिना आउने कारणले शरीरमा पानीको मात्रा कम हुँदै जान्छ र नुनको मात्रा पनि घट्छ
0: एसीमा बस्दा पसिना आउँदैन भन्ने तपाईँलाई लाग्न सक्छ तर हर समय एसीमा बस्दा तपाईँलाई तिर्खा कम लाग्दछ यसले शरीरमा प्रतिकूल र दीर्घकालीन प्रभाव पार्न सक्ने स्वास्थ्य विशेषज्ञहरू बताउँछन् बढ्दो तापक्रममा शरीरको राम्रोसँग हेरचाह गरिएन भने स्वास्थ्यमा गम्भीर असर पर्न सक्दछ त्यसैले स्वास्थ्य विशेषज्ञहरू आवश्यक हेरचाहमा जोड दिन्छन्
1: त डिहाइड्रेसन कहिले हुन्छ भन्ने कुरालाई पनि यहाँ सुनिहालौँ अब लामो समयसम्म कडा घाममा बस्दा हिट स्ट्रोक भई डिहाइड्रेसन हुन सक्छ यसका साथै समग्र तापक्रम बढी हुँदा पनि यो समस्या देखा पर्छ पखाला लाग्दा वा अन्य कुनै रोग लाग्दा पनि शरीरमा पानीको कमी हुन सक्छ धेरै मदिरा वा क्याफिनयुक्त पेय पदार्थ पिउँदा शरीरमा पानीको मात्रा घट्छ अनि धेरै पिसाब लाग्ने औषधि सेवन गरिरहेको अवस्थामा पनि यस्तो हुन सक्छ
0: अब डिहाइड्रेसनको लक्षण चाहिँ कस्तो हुँदो रहेछ त धेरै तिर्खा चाहिँ लाग्दो रहेछ अनि पिसाब गाढा पहेँलो र कडा गन्धयुक्त भएमा पनि यो डिहाइड्रेसन भएको बुझ्न सकिन्छ अनि सामान्यभन्दा कम पिसाब आएमा चक्कर लागेमा अनि थकान महसुस भएमा मुख ओठ र जिब्रो सुक्खा भएमा अनि आँखा गडेको जस्तो देखेमा
1: यदि तपाईँ यस्ता लक्षणहरू अनुभव गर्दै हुनुहुन्छ भने तपाईँलाई डिहाइड्रेसन भएको हुन सक्छ यस्तो अवस्थामा शरीरमा पानी र नुनको कमी पूरा गर्ने प्रयास गर्नुपर्छ र डाक्टरको सल्लाह पनि लिनुपर्दछ
0: शरीरमा पानी कम भएको कसरी थाहा पाउने भन्ने धेरैलाई लाग्न सक्दछ यसको पहिलो सङ्केत हाम्रो पिसाबमा देखिन्छ यदि पिसाब पहेँलो वा रातो रङको भयो भने शरीरमा पानीको कमी भएको बुझ्नु पर्दछ
1: र यस सम्बन्धमा डाक्टर अविनाश भोन्डवे भन्छन् घाममा लगातार हिँड्दा वा तातो भट्टी नजिक काम गर्दा शरीरमा पानीको मात्र कम हुँदैन बल्कि सोडियम पोटासियम क्लोराइड र बाइकार्बोनेट जस्ता अन्य इलेक्ट्रोलाइट्सको मात्रा पनि घट्छ यदि यो अवस्था लामो समयसम्म रह्यो भने शरीरमा म्याग्नेजियम र क्याल्सियमको मात्रा पनि कम हुन्छ
0: एक वयस्क व्यक्तिको शरीरमा 60-70% पानी हुन्छ डाक्टर भोन्डवेका अनुसार पानीको स्तरमा धेरै अन्तर भयो भने हाम्रो शरीरको मेटाबोलिजम प्रभावित हुन्छ अर्थात् खाएको कुरा पच्न सक्दैन साथै व्यक्तिलाई मूर्छा पर्ने समस्या हुन सक्छ र सास फेर्न गाह्रो हुन सक्छ
1: यो अवस्था लामो समयसम्म रह्यो भने व्यक्तिको श्वास प्रश्वास र दिमागमा असर परेर मृत्यु समेत हुन सक्ने डर रहने विशेषज्ञ बताउँछन् पानीको कमीले छाला सुक्खा हुन थाल्ने पनि उनको भनाइ छ
0: विश्व स्वास्थ्य संगठन WHOका अनुसार डिहाइड्रेसन कम पानी पिउनेले मात्र हुँदैन र पखाला लाग्दा पनि शरीरमा पानीको कमी हुन्छ पखाला लाग्दा पानी र नुनको मात्रा घट्दछ यसको साथै बान्ता हुँदा पसिना आउँदा पिसाब गर्दा र सास फेर्दा पनि शरीरबाट नुन कम हुने विश्व संगठनको तथ्याङ्क रहेको छ
1: यस्तो अवस्थामा व्यक्तिलाई सुस्ती आउने बेहोस हुने आँखा गर्ने र पानी पिउन मन नलाग्ने हुन्छ विश्व स्वास्थ्य संगठनका अनुसार यस्तो अवस्था डिहाइड्रेसनको गम्भीर रूप हुन सक्छ डाक्टरहरू ओआरएस यानि कि जीवन जल पिउने सल्लाह दिन्छन् ओआरएस प्याकेटमा सोडियम क्लोराइड पोटासियम क्लोराइड सोडियम साइट्रेट र ग्लुकोज हुन्छ
0: पानी मात्र पिएर पुग्दैन मुम्बई स्थित जेजे अस्पतालका चिकित्सक अधिकारी डाक्टर रेवत कानिन्दे भन्छन् यदि तपाईँ गर्मीमा डिहाइड्रेसन बाट बस्न चाहनुहुन्छ भने पानी मात्र पिएर पुग्दैन पानीको साथमा अन्य तरल पदार्थको पनि सेवन गर्नुपर्दछ
1: डाक्टर रुवत अगाडि भन्छन् अहिलेको भीषण गर्मीमा प्रशस्त पानी पिउनु जरुरी छ तर शरीरको तिर्खा मेटिँदैन शरीरमा पानीको कमी हुन नदिन हामीले शरबत फलफुलको जुस मोही र कुकम सर्भ जस्ता तरल पदार्थ पिउनु पर्छ
0: उखुको रस र मोहीमा थोरै नुन मिसाएर पिउँदा पनि शरीरलाई फाइदा पुग्ने उनी बताउँछन् डाक्टर रेवत भन्छन् गर्मीको समयमा शरीरमा पानीको उचित मात्रा कायम राख्नु महत्वपूर्ण हुन्छ सामान्यतया हाम्रो शरीरको 70% भाग पानी हुन्छ
1: यसै गरिकन शरीरलाई पानीको आवश्यकता पर्ने भए तापनि एकैपटक धेरै पानी भने पिउनु चाहिँ उचित नहुने विशेषज्ञहरू बताउँछन् त्यसैले तिर्खा लाग्दा पानी पिउनु नभुल्नु नै यसको एकमात्र समाधान भएको विशेषज्ञहरूको सल्लाह छ
0: तिर्खा लाग्दा एकैपटक 2 वा 3 गिलास पानी पिउनुबाट बस्नुपर्ने स्वास्थ्य विशेषज्ञहरूले सुझाउँछन् पानी बिस्तारै पिउनु राम्रो हुन्छ एकैपटक धेरै पानी पिएमा पेटमा पर्ने दबावका कारण भोक कम लाग्छ
1: डाक्टर कनिन्दे गर्मीयामको खानपान बारे पनि यस्तो सल्लाह दिन्छन् गर्मीमा बाहिरको चिल्लो खानेकुराबाट बच्नुपर्छ खाना खाएर मात्र घरबाट निस्कने र आफ्नो खाजासँगै लैजाने गर्नुपर्छ अमिलो फलफुल भिटामिन सीका लागि राम्रो मानिन्छ खरबुजा सुन्तला मौसम अंगूर आँप र अनारलाई खानामा समावेश गर्नुपर्छ अनि अमला कोकम र काँचो आँपमा भिटामिन सी सोडियम पोटासियम र म्याग्नेसियम जस्ता तत्त्वहरू पनि पाइने हुनाले यस्ता खानेकुराहरूलाई पनि आफ्नो भोजनमा समावेश गर्नुपर्छ
0: हजुर गर्मीमा धेरै पानी पिएर मात्र पुग्दैन भन्ने शीर्षकमा यो जानकारी हामीले तपाईँहरूलाई प्रस्तुत गरिएका छौँ अब छोटो विश्राम लिउँ र त्यसपछि भने बाल बालिकाको शरीरमा पानी कम भएमा के गर्ने त त्यस सम्बन्धी तपाईँहरूलाई जानकारी गराउनेछौँ
2: BFBS, Gorkha Radio.

फौजी सेवामा सेवा र सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

0: BS Gorkha Radio.
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ, टिपन टापन सुन्दै हुनुहुन्छ, म अनि बहिनी श्री सुनारको साथमा। यो छोटो विश्रामपछि यहाँहरू सबै सबैलाई वेलकम गर्न चाहिँ चाहन्छौँ र गर्मीमा धेरै पानी पिएर मात्र पुग्दैन भन्ने शीर्षकमा आजको जानकारी तपाईँले सुनिराख्नु भएको छ। अनि चितवनतिर पनि गएँ भन्नुभएको होइन बहिनी?
2: हजुर हजुर दाजु,
1: त्यो हात्ती चढ्न
2: होइन, एउटा आफ्नो पारिवारिक कामको कारणले गर्दाखेरि गएको थिएँ। तर अब यो गर्मी र पानीको कुरा निस्किरहेछ नि दाइ, मलाई त्यति बेलाको सम्झना आइरहेछ। यति गर्मी भनेर साथ दिएको छैन, हामी गएको बेलामा अराउन्ड 38-39 डिग्री सेल्सियस थियो है।
1: त्यही त, गर्मी ठाउँ बसेर होला, यहाँ जाडो भयो भन्दै हुनुहुन्छ, जाडो त छैन यहाँ त।
2: त्यही त दाइ, अब मान्छेको शरीर यस्तो हुँदो रहेछ है। अब यहाँको वेदर हामीलाई त अब ठिकै जस्तो लाग्ने हो, स्वाभाविक त्यो हो, तर अब गर्मी ठाउँमा बसेर आएको हुनाले, गर्मी ठाउँ भनेर काठमाडौँमा त त्यति साह्रो गर्मी त थिएन दाइ, तर जाडो पनि थिएन है। गर्दाखेरिमा अलिकति घाम चरक्क लाग्दाखेरि चाहिँ अलिकति हपहप जस्तो त भएको थियो, तर सहन नसक्ने खालको, अथवा त्यो हुन्छ नि बाहिर निस्किने बित्तिकै ओभनमा भित्र पसेको जस्तो खालको महसुस हुने खालको गर्मी चाहिँ थिएन। तर जब चितवन गइयो, ओहो हो हो दाइ, त्यहाँ त एसी बिना त बसै नसकिने के। हात्ती त चढिन दाइ, म त खासमा भन्ने कुनै पनि एनिमल्सहरू जुन छ होइन, उनीहरू माथि सवारी लिने चाहिँ त्यो चाहिँ म त्यसको बर्खिलाफ छु दाजु। किन भन्दाखेरि म पहिलादेखि त यसो थिइनँ, अभियसली अब मान्छेमा चेन्जेस आउँछ बिस्तारै, समय परिवर्तन भए सँगसँगै होइन। अब मलाई चाहिँ यो मेरो ममा यो परिवर्तन चाहिँ कहिले आयो भन्नुहुन्छ नि, धेरै साल अगाडि सौराहा यट अगेन, अब चितवनकै कुरा गरौँ होइन, जाँदाखेरि अब त्यहाँको प्याकेजमा सफारी प्याकेज थियो क्या त हाम्रो, त्यसमा चाहिँ अब जिपबाट पनि जाने बट एट द सेम टाइम केही समय चाहिँ हात्तीमाथि चढेर सयर गर्ने प्याकेज रहेछ। त्यो प्याकेज लियो फ्यामिलीले, अनि अब सबैजना जाने भनेर गइयो नि त। तर जुन प्रकारले त्यो माउतेले हात्तीलाई ट्रिट गरेको थियो नि त, हिँडेर भने ढ्याम्मै त्यो कोर्रा जस्तो लगाउने, छडी लगाउने बिचरा है। अनि मलाई त्यो यस्तो मन परेन, यस्तो मन परेन, इट वाज रियली इनह्युमन भनेर भनौँ न एक प्रकारले है। उसको अब मान्छे हुँदो हो त उसले बोलेर आफ्नो एक्सप्रेसन दिन सक्थ्यो बिचरा होइन, तर जनावरको त अब बोलेर एक्सप्रेसन दिन सक्ने स्थिति त भएन। तर जुन पीडाले चाहिँ उसको जुन आवाज निस्किन्थ्यो त्यो सुनेर चाहिँ
1: मलाई
2: कराएको थियो नि त होइन, कराउँथ्यो। अनि मलाई त्यस्तो भइसकेपछि चाहिँ यस्तो नरमाइलो लाग्यो कि अब हाम्रो कारणले गर्दाखेरि बिचरा त्यो हात्तीले कति एउटा भनौँ न दुःख, एउटा पीडा सहनु परेको छ भन्ने मलाई फिल भयो। नेचुरली त उसले हामीलाई बोक्नको लागि, उसको शरीर नेचुरली त त्यसरी जन्मेको त होइन नि त, इट्स नट हिज ड्युटी होइन दाइ खासमा त, तर अब मान्छेले जबरजस्ती त्यो एउटा गराएको काम हो नि त। त्यो हिसाब किताबले गर्दाखेरि अब हुन त मैले एकजनाले मात्र नचढेर अब त्यो जुन क्रूरता कम हुने अथवा उनीहरू माथिको जुन त्यो एउटा ज्यादा कम हुने भन्ने त होइन, तर पनि इट्स स्टार्ट होइन। मेरो मैले अरूलाई त भन्न सक्दिनँ, अरूलाई नियन्त्रण गर्न सक्दिनँ, तर मेरो आफ्नो चाहिँ एउटा प्रिन्सिपल चाहिँ मैले चेन्ज गर्न सक्छु नि त। त्यस पछाडिबाट चाहिँ मैले हात्ती चढ्ने, हात्ती मात्र होइन कुनै पनि जनावरको सवारी गर्ने चाहिँ त्यसको पर्खिलाफ छु दाइ म। इभन आफ्टर द्याट म दुबई गएँ होइन, त्यहाँनिर त्यो जुन हाम्रो डिजर्ट सफारीमा क्यामल राइड पनि थियो क्या दाइ होइन, अनि मैले चाहिँ त्यसलाई गरिनँ भनौँ न, अनि म मात्र होइन मेरो फ्यामिली मेम्बर्सलाई पनि मैले गर्न दिइनँ। त्यो हिसाब किताबले गर्दाखेरि हात्ती चढ्ने त सवालै पैदा हुँदैन।
1: त्यही त, अब नेपालमा गोरुलाई पनि त कति पिटिन्छ होइन, पिट्दै जोत्ने दिनभरि जोत्दा कति साह्रो होला। एनिवे, यो हात्ती त म पनि चढेको थिएँ कति सालमा, त्यो हात्ती चढेको दिन चाहिँ बेलुका चाहिँ यो ढाडहरू दुखेर के यत्तिकै हलाउँदो रहेछ नि त, यस्तो रङ रङ होइन माथि चढेको, अनि त्यो भोलिपल्ट चाहिँ पुरा त्यो जिउ दुखेको थियो। एनिवे, यो पानीको प्रसङ्ग छ, अब अगाडि बढाउँ र बाल बालिकाको शरीरमा पानी कम भएमा चाहिँ के गर्ने त, यस सम्बन्धी यो एकदमै इम्पोर्टेन्ट इन्फर्मेसन हुनसक्छ। गर्मी ठुला मानिसहरूको लागि जति कष्टकर छ, बाल बालिकाको लागि पनि त्यति नै समस्याग्रस्त छ। गर्मीमा विद्यालय बन्द बिदा हुने भएकोले बाल बालिका घरमै बस्छन्, त्यसपछि गर्मीमा उनीहरू खेल्ने गर्दछन्। यस्तो अवस्थामा उनीहरूलाई गर्मीले सताउने जोखिम पनि बढ्छ।
2: खेल्न गएपछि बाल बालिकालाई आफ्नो तिर्खा र भोकको वास्ता हुँदैन, यो अनुभव तपाईँले पनि गर्नुभएको होला। त्यसपछि बाहिरको गर्मी र

0: शरीरमा पानीको कमीले समस्या निम्त्याउन थाल्छ।
1: त्यसैले अभिभावकले आफ्नो बालबालिकाको विशेष ध्यान दिनुपर्ने फरिदाबाद स्थित अमृता अस्पतालका डाक्टर हेमन्त ताहिलरमानी बताउँछन्। बालबालिकामा हुने डिहाइड्रेसन रोक्न डाक्टर हेमन्त ताहिलरमानी केही उपायहरू सुझाउँछन्।
0: अभिभावकले दिनभरि बालबालिकाले पानी पिएको कुरामा ध्यान दिनुपर्छ। बालबालिका बाहिर खेल्न जाँदा पानीको बोतल सँगै पठाइदिनुपर्छ। उनीहरूलाई सिधै चरको घाममा खेल्न पठाउनु हुँदैन। उनीहरूको खानपानमा खरबुजा, काँक्रो, सुन्तला र स्ट्रबेरी जस्ता पानीयुक्त फलफुल तथा तरकारी समावेश गर्नुपर्छ।
1: बिहान 10 बजेदेखि बेलुका 4 बजेको बीचमा बालबालिकालाई घाममा खेल्न पठाउनु हुँदैन। बालबालिकालाई खकुलो र हल्का रङका लुगा लगाइदिनु पर्दछ। यदि बालबालिकाको शरीरमा पानी धेरै कम भएमा उनीहरूलाई तुरुन्तै ओआरएस जीवन जल दिनु पर्दछ। अब आज हामीले टिपन टाप पनि गरिरहेका छौँ, अलिकति इन्फर्मेसन पनि हामी लिउँ। तपाईँ अब यता जस नेपाल, इन्डिया अनि दोहा हुँदै जानुभयो। दोहामा चाहिँ कस्तो रहेछ बहिनी, त्यो अहिलेको वारले कति इफेक्ट पारेको रहेछ एयरपोर्टमा?
0: त्यति बेला म जाने बेलामा भर्खरै यो सिज फायर भएको 1-2 दिन भएको थियो होइन दाइ। त्यो कारण गर्दाखेरि अब त्यसैको असरले भन्न त मिल्दैन, तर पनि नर्मली अब कटा एयरवेजले चाहिँ नि केही समयदेखि आफ्नो नर्मल जुन हवाई सेवाहरू त पुर्याउँदै आएको थियो। हुन त दिनमा अब 7-8 उसको फ्लाइट हुन्थ्यो भने 3-4 फ्लाइटमा उनले झारेको त थियो, तर पनि त्यो जुन एउटा सहज तरिकाबाट चाहिँ उनीहरूको जुन एउटा बाटोको जुन एउटा रुट छ नि त होइन, त्यो चाहिँ अलिकति कन्फ्लिक्टेड जोनलाई चाहिँ अलिकति छल्ने तरिकाले बनाएको मैले देखेको थिएँ। इभन पहिलाबाट नै मैले त्यसलाई हेर्दै थिएँ। अभियसली अब तपाईँ फ्लाइ गर्दै हुनुहुन्छ त्यो बेला भनेपछि अब अलिकति पिर हुनु अथवा अलिकति त्यसमा चाहिँ ध्यान दिनु स्वाभाविक नै हो होइन। मैले पनि मेरो फ्लाइटभन्दा लगभग 2 हप्ता अगाडिदेखिको फ्लाइटहरू हेर्दै थिएँ क्या, कतै क्यान्सल पनि हुने हो कि कतै केही भइहाल्ने हो कि भनेर, तर स्मुथली गइरहेको पाएँ र स्मुथली नै गयो त। केही पनि चाहिँ आउट अफ कम एउटा प्लेस कुनै पनि प्रकारको चाहिँ समस्या देखिएन।
1: कोही नेपालीहरू युवाको कारणले फर्किँदै गरेको भेट्नुभयो फ्लाइट?
0: त्यस्तो त भेटिन दाइ, मैले यहाँबाट जाँदाखेरिको कुरा गर्नुपर्दाखेरि चाहिँ त्यहाँ पुगिसकेपछि पनि एउटा चाहिँ फरक चाहिँ मैले के पाएँ भनेर भन्नुहुन्छ भने दाई, पहिला त्यसरी नै जाँदाखेरि चाहिँ नि हामीलाई इभन दो हामी त्यहाँनिर ट्रान्जिटमै भए पनि हामी फेरि सिक्युरिटीको थ्रुबाट गएर निस्किनु पर्ने हुन्थ्यो क्या दाइ। इभन आउँदाखेरि पनि जाँदाखेरि तपाईँले पनि याद गर्नुभएको होला होइन, तर यसपटक चाहिँ त्यो भएन, हामीलाई सिधै गेटमा पुऱ्यायो क्या दाइ। जुन गेटबाट चाहिँ फेरि नेपालको फ्लाइट अर्को जुन चाहिँ रेडी थियो त्यसलाई चाहिँ पक्रिने फ्लाइट जुन थियो त्योसम्म पुऱ्यायो। त्यो कारण गर्दाखेरि त्यो एउटा चेन्ज देखेँ मैले। अनि अर्को चाहिँ अलिकति क्वाइट, पहिलाको जति मान्छेको हुलभाल थिएन फर अभियस रिजन होइन। अनि अर्को कुरा चाहिँ त्यहाँको ड्युटी फ्री सप्स, Everything was closed. केही पनि थिएन, अनि चिया कफी खाने पनि ठाउँ देखिनँ क्या मैले त। अनि त्यो हुँदाखेरि त्यहाँनिर एकजना त्यहाँको मान्छेले हामीले सोध्यौँ एयरपोर्टको मान्छेले गर्दाखेरि उसले चाहिँ अब 1-2 दिनमा चाहिँ खुल्ने कुराहरू भइरहेछ, यो कन्फ्लिक्ट सुरु भइदिएपछि चाहिँ पुरै बन्द छ, तर चिया कफी खानुको लागि चाहिँ पर एउटा दोकान चाहिँ छ भनेर उसले भने, तर हामी त्यहाँ त पुगेनौँ। तर हेर्दाखेरि चाहिँ ड्युटी फ्री वाज क्लोज दाइ, केही पनि थिएन। जोस् म त्यहाँ जाँदाखेरि चाहिँ त्यो दिन त्यो बिहान चाहिँ थिएन, अब अरू बेला भयो भने चाहिँ भिन्दै कुरो दाइ।
1: राइट, ओके, अब दोस्रो विषयतर्फ लागौँ, रगतमा चिनीको मात्रा।
0: मधुमेहबाट पीडित बिरामीका लागि रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नु निकै जरुरी छ। यस्ता बिरामीका मनमा प्रायः फलफुल खानु उपयोगी छ कि छैन भन्ने प्रश्न उठिरहन्छ। धेरै मानिसहरू फलफुललाई गुलियो मानेर व्यवस्था गर्छन्, तर फलफुललाई पुरै व्यवस्था गर्नु चाहिँ उचित हुँदैन।
1: सही फलफुल खानु र सही तरिकाले खानु तपाईँको स्वास्थ्यको लागि अत्यन्तै लाभदायक साबित हुन सक्दछ। त्यसैले फलफुलहरू बुद्धिमानीपूर्वक छनौट गर्नु र सन्तुलित आहारमा समावेश गर्नु महत्त्वपूर्ण छ।
0: फलफुल किन महत्त्वपूर्ण छ त? पोषणविदहरूका अनुसार फलफुल स्वादको लागि मात्र होइन पोषणको लागि पनि महत्त्वपूर्ण छन्। यसमा फाइबर, भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट भरपूर मात्रामा पाइन्छन्। यी तत्त्वहरूले शरीरलाई भित्रबाट बलियो बनाउँछ र धेरै रोगहरूबाट बचाउन पनि मद्दत गर्छ। नियमित रूपमा फलफुल खाँदा शरीरमा सुन्निएको कम हुन्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढ्दछ।
1: रगतमा चिनीको मात्रा सन्तुलित राख्न फाइबर बढी र चिनी कम हुने फलफुलहरू छनौट गर्नु महत्त्वपूर्ण छ। आहारविदहरूको अनुसार यस सन्दर्भमा केही फलफुललाई राम्रो मानिन्छ। यी फलफुलहरू बिस्तारै पच्छन् र रगतमा चिनीमा अचानक बढ्नबाट रोक्छन्, जसमा चाहिँ ब्ल्याकबेरी, ब्लुबेरी, रसबेरी, अन्जीर, स्याउ, स्ट्रबेरी, किवी अनि भोगटे पर्दो रहेछन्।
0: र फलफुल खाने त खाने, तर यो खाने सही तरिका के हो भन्ने कुरा पनि अलिकति तपाईँहरूसँग सेयर गरौँ। अब फलफुल मात्रै खानुभन्दा त्यसलाई प्रोटिन वा स्वास्थ्य फ्याटसँग खानु राम्रो हुने चिकित्सकहरू बताउँछन्। फललाई नग्न कार्बोहाइड्रेटको रूपमा व्यवहार गर्नुहुन्न। फललाई दही, बदाम, बियाँ, चिज वा पिनट बटरसँग खान सकिन्छ। यसले रगतमा चिनीको मात्रा कायम राख्न मद्दत गर्छ।
1: हजुर, समय आज यति नै रह्यो। सामग्रीहरू अरू चाहिँ हामी अर्को कार्यक्रममा चाहिँ गर्नेछौँ। अब तपाईँ इन्डिया पनि जानुभयो, अलिकति हाम्रो श्रोताले इन्फर्मेसन पनि हुनसक्छ, इन्डियाको कुन पार्टमा घुम्नुभयो बहिनी?
0: इन्डिया चाहिँ म मुम्बई गएँ है, अनि मुम्बईमा बस्यो 3-4 दिन, पछिबाट त्यहाँबाट चाहिँ फेरि यहाँको यात्रा तय गरेँ भनेर।
1: होटेलहरू कति महँगो हुँदो रहेछ एक रातको?
0: डिपेन्ड्स दाइ, अब कस्तो खालको होटेलमा बस्नुहुन्छ, अब तपाईँलाई चोइस त पर्याप्त मात्रामा पाउनुहुन्छ होइन। अनि मेरो बसेको होटलको कुरा गर्नुपर्दाखेरि चाहिँ नि, म चाहिँ एउटा 5-star होटलमा बसेको थिएँ। त्यसको कारण चाहिँ के भने, मैले होटलको फेसिलिटीहरू हेरेँ क्या दाइ, अब एकदमै गर्मी 42 degrees थियो है दाइ। त्यो कारण गर्दाखेरि मैले चाहिँ के सोचेको थिएँ भने, मर्निङ टाइम र इभिनिङ टाइममा चाहिँ बाहिरतिर स्ट्रोल गर्ने, अनि दिउँसोको टाइममा चाहिँ होटलमा नै अब इन्जोय गर्ने। त्यस कारण गर्दाखेरि मैले त्यहाँ जिम, स्विमिङ पुलदेखि लिएर स्पा फेसिलिटी, वेलनेस सेन्टर भएको होटल हेरेँ होइन। अनि त्यस कारण गर्दाखेरि म बसेको होटल एयरपोर्ट नजिकै पनि थियो, किनभने फर्केर जाँदाखेरि चाहिँ, फर्केर जाँदा भन्दाखेरि जब अब यहाँ फर्किने बेलामा एयरपोर्ट जाँदा ह्यासल नहोस् भन्ने चाहिँ मेरो ठुलो एउटा चाहिँ कुरो थियो। किन भन्नुहुन्छ भने, अब मुम्बईको ट्राफिक त्यस्तै हो होइन, 1-1.5 घन्टा टाढा बस्यो भने त फेरि समयमा पुग्न नसकेला, फेरि मेरो अर्ली मर्निङको फ्लाइट थियो। त्यो कारण गर्दाखेरि पनि एयरपोर्टबाट जस्ट 5 minutes अवे रुफ टप एउटा चाहिँ स्विमिङ पुल थियो होइन, स्विमिङ पुल गएर स्विमिङ गर्दै मजाले एयरपोर्ट पुरै छर्लङ्ग देखिन्थ्यो, अनि पैसाको हिसाब किताबले पनि इट वाज नट भेरी ब्याड।
1: ल त, समयको पाबन्दी रह्यो, अरू पनि प्रश्नहरू थिए पछि गएर। थ्याङ्क यू भेरी मच,
0: थ्याङ्क यू भेरी मच फर ह्याभिङ मी अन द सो दाइ। धेरै पछाडि हाम्रो श्रोताहरूसँग यसरी टिपन टापनमा भेट्ने मौका पाइयो, थ्याङ्क यू भेरी मच फर द्याट तपाईँलाई पनि, आदरणीय श्रोता पनि। म भने अब आजको टिपन टापनबाट बिदा लिन्छु, हस् त नमस्ते।
1: हजुर, मलाई पनि बिदा दिनुहोस्, नमस्ते।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस
3: राष्ट्रिय परीक्षा बोर्डले गएको चैतन दिन साता लिएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक तुकराज अधिकारीले प्राविधिक समस्या नआए आउँदो दुई दिनभित्र नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिनुभएको हो। परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै एसएमएस आइभीआर र विभिन्न वेबसाइटमा नतिजा हेर्न सकिने जानकारी दिएको छ। चैत 19-29 चलेको एसईई परीक्षामा नियमिततर्फ 4,41,600 र ग्रेड वृद्धितर्फ 70,800 सहित 5,12,400 जनाले परीक्षा दिएका छन्। परीक्षामा 2,57,600 छात्र 2,54,800 छात्र र अन्य 7 सहभागी भएको परीक्षा बोर्डले जानकारी दिएको छ। पश्चिम बंगालबाट रोहिङ्ग्या शरणार्थी आउने हल्लापछि मोरङको जोगबनी नाकामा कडाई गर्न थालिएको छ। पश्चिम बंगालमा नयाँ सरकार बनेसँगै रोहिङ्ग्या शरणार्थी र अवैध बंगलादेशीलाई निष्कासन गर्ने हल्ला चलेपछि विराटनगर जोगबनी नाकाको सुरक्षा जाँच कडा बनाइएको हो। सामाजिक सञ्जाल र केही आम संचार माध्यममा समेत शरणार्थी पस्तै गरेको खबर आएपछि परिचय पत्र हेरेर मात्रै जोगबनी नाकाबाट आउजाउको अनुमति दिन थालिएको हो। रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गर्न सक्ने आशंकामा जोगबनी नाकामा निगरानी बढाइएको मोरङ प्रशासनको भनाइ छ। पोखरामा 50,00,000 ऋण लिन श्रीमानको कृत्य हस्ताक्षर गर्ने महिलासहित 2 पक्राउ परेका छन्। कृत्य हस्ताक्षर गर्दै जग्गा धितो राखेर 50,00,000 रुपियाँ ऋण निकालेको खुलेपछि पोखरा 30 ढुङ्गे फाटनका मोहन बहादुर साईकी श्रीमती बन्ती साई र पोखरा बुद्ध चौक बस्दै आएका सुर्खेत चौक कुनेका भद्र थापालाई पक्राउ गरिएको हो। उनीहरूले मोहन बहादुर साईको सही छाप कृत्य गरेर सिद्धार्थ ब्याङ्क लिमिटेडको तालचोक शाखाबाट 50,00,000 रुपियाँ ऋण लिएको जारी पारेपछि पक्राउ गरिएको कास्कीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभएको हो। साई र थापा विरूद्ध ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसुरमा अदालतबाट 5 म्याद तपिएको प्रहरीले जनाएको छ। विश्वविद्यालयको कुलपति लगायतको उच्च पदमा नियुक्तिका लागि न्यूनतम शैक्षिक योग्यता विद्यावारिधि हुनुपर्ने सरकारको निर्णयप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। चिकित्सा शिक्षाको विशिष्ट प्रकृति र विद्यमान अवस्थालाई नजरअन्दाज गरेर नयाँ प्रावधान ल्याइएको भन्दै संघले आपत्ति जनाएको हो। चिकित्सा विधामा विद्यावृद्धि गर्ने र गराउने शैक्षिक संस्था न्यून संख्यामा रहेको अवस्थामा पीएचडीलाई नै अनिवार्य योग्यता तोक्दै वर्षौंदेखि कार्यरत विशेषज्ञ र वरिष्ठ प्राविधिक समेत अवसरबाट वञ्चित हुने संघको भनाइ छ। धनुषाको मिथिला नगरपालिकामा अर्को गाडीलाई उछिने क्रममा बस दुर्घटना हुँदा चालक सहित 17 घाइते भएका छन्। काठमाडौँबाट विराटनगरतिर जाँदै गरेको बस मिथिला नगरपालिका 9 फुटबल ग्राउन्ड नजिकै पुगेपछि अर्को बसलाई उछिने क्रममा अनियन्त्रित भएर सड़कमै पल्टिएको प्रहरीले जनाएको छ। बसमा 33 यात्रु थिए। भारतबाट हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि झापा मेचीनगरको बाउन्डाङ्गी लगायतका सीमा क्षेत्रका बासिन्दा आतंकित बनेका छन्।
4: मेचीनगर नगरपालिकाको वडा नम्बर 1, 4 र 5 बाहुनडाङ्गी क्षेत्रमा एक साता यता प्रत्येक रात भारतीय जंगलबाट प्रवेश गर्ने 30-40 संख्याका हात्तीको बथानले किसानको मकै सुपारी लगायत बालीमा क्षति पुर्याउने गरेका छन्। प्रवेश नाकामा हात्ती रोक्न स्थानीयलाई सुरक्षा दिन र खेतीबालीमा क्षति हुन नदिन सुरक्षाकर्मी, वन रक्षक, ऱ्यापिड रेस्पोन्स टीम लगायत सम्मिलित संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नम्बर 4 अध्यक्ष अर्जुन कार्कीले बताउनु भएको छ। एक साता यता भारतको आसाम बाट आएका लगभग 100 संख्यामा रहेका हात्तीको बथान दिनभर सीमापारीको जंगलमा बस्ने र रात परेपछि बथानबाट अलगिएर 30-40 संख्यामा नेपाल प्रवेश गरी बालीमा क्षति पुर्याइरहेको उहाँको भनाइ छ। यसपालि आएका हात्तीको बथानले पाक्न लागेको मकै बाली खाएर सखाप पारेको छ। यस्तै सुपारीको बोट पनि भाँचेर सोत्तर पारेको छ। केही महिना यता हात्तीले बाहुनडाङ्गीमा 3 आक्रमण गरेर घाइते बनाएको र 15 घरमा क्षति पुर्याएको स्थानीय वासीले बताएका छन्।
3: पविरल वर्षासँगको बाढी र पहिरोका कारण मुलुकका ठाउँ ठाउँमा सड़क बन्द भएको छ। नेपाल प्रहरीका अनुसार केही सड़क पूरै बन्द र अधिकांश सड़कमा एकतर्फी गाड़ी चलेको छ। उदयपुर कटारी 14 दलदलीमा सिद्धिचरण लोकमार्ग बन्द भएको छ भने काभ्रे खुर्कोट नेपाल थोक कटनजेवेसी खण्डमा साँझ 5 बिहान 5 बीपी राजमार्ग बन्द गरिएको छ। ललितपुरको बागमती 3 छपेलीमा कान्ति लोकपथ र तनहुको आबुखैरनी 4 डम्पिङमा पृथ्वी राजमार्ग एकतर्फे खुलेको छ। लमजुङको मध्य नेपाल 10 बिमिरे भन्ज्याङ र म्याग्दीको अन्नपूर्ण 3 जलथलेमा पनि एकतर्फी सड़क खुलेको छ। भोजपुर बोखिममा मध्य पहाड़ी लोकमार्ग र संखुवा सभाको मकालो 3 कोशी राजमार्गमा एकतर्फी खुलेको छ। सप्तरीको तिलाठी कोइलाडी 6 भवनगामा गए राति आग लागि हुँदा छ परिवारको 13 घर गोठ नष्ट भएको छ। स्थानीय राम अवतार यादवको गाई गोठबाट बालिएको दोरबाट सल्केको आगोले गाउँ नै जलाएको हो। अवस्था खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

BFBS Gurkha Radio. BFB's Gurkha Radio कार्यक्रम सुनौले बिहानीको हामी थर्ड आवरमा प्रवेश गरेका छौँ. तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ. यी सबै म सिनेको तर्फबाट र अवश्य पनि यो मिठो गीत रहेको थियो माइती घर टाइटल सङ. यसै गीतको साथमा कार्यक्रमको तेस्रो घण्टाको पनि आरम्भ भएको छ. समय 9:10 गएको छ र हरेक शनिबार आइतबारको दिन न्यू किराम 7 AM 3 आवर सेसन सुन्नुहोला. कार्यक्रम सुनौलो बिहानी र यो थर्ड आवरमा अवश्य पनि म राख्ने नै छु तपाईँको समीक्षामा. 9:28 जाँदाखेरि भोइस अफ गोर्खास र आज म कुराकानी गरिरहेको छु भेटरन कटक बहादुर सुनवार बाजेको साथमा र विशेष गरी जुन मलायन त्यो वारको इमर्जेन्सी 1965 समयमा रहेको जुन थियो र बोर्नियो कन्फन्ट्रेसनको त हामी यो एकदमै विशेष गरी इभेन्टहरू भइराख्दाखेरि ब्रिगेड अफ गोर्खासको यो बारेमा एकदमै कुराहरू गुणगानहरू गाइरहेको हुन्छ र त्यो सबैमा बाजेहरूले उहाँले पर्सनली कस्तो खालको अनुभवहरू भोग्नु भएको थियो भन्दाखेरि हामीलाई एकदमै कथा जस्तो लाग्छ होइन. र आजको दिनमा चाहिँ एकजना बाजे जो उहाँ स्वयं पनि त्यो बोर्नियो कन्फन्ट्रेसनको यो वारमा युद्धमा भयो भने ब्रुनाईमा लडाइँ गर्नुभएको थियो उहाँसँग रहेको कुराकानी पनि पक्कै सुन्न सक्नुहुन्छ. र अब वारमा जाँदा जाँदाखेरि त्यसमाथि पनि अब भर्खर यङ ल्याड आउँदाखेरि त्यो डर अनि अनुभव त भइ नै हाल्छ होइन. र उहाँमा जस्तो अवस्थाहरू रहेको थियो त्यो मोर देन 60 years ago क्यान यु इमेजिन 6 decades कटिसकेको छ उहाँको त्यो पहिलेको अनुभव जुन बेला टेक्नोलोजी थिएन कति कुराहरूको एडभान्स भइसकेको थिएन उहाँसँग रहेको कुराकानी इन्ट्रेस्टिङ हुनेछ पक्कै पनि सुन्नुहोला. 9:28 जाँदाखेरि पार्ट वान हुनेछ भने पार्ट टू चाहिँ हुनेछ 10:00 लागि 13 बाँकी हुँदा. र पनि कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ श्रोता. तपाईँको समीक्षामा अर्को गीत राख्ने शैलीको लागि भने सुशान्त केसीको आवाजमा चिचान्ता मतिना

PFP's Gorkar Radio कार्यक्रम में हम इच्छा उन्नता युद्ध समय सुनोले बिहानी मा third hour रास्ते में हमें सगले 9:15 गई सके एग्जाम इस समय हमला विभिन्न ठाउं बाटा बनी टीनी गरे सुनी रहने भाई के साथ लिसनर्स हरुले सुबह गुरुगान टेबल बनी है गुड मॉर्निंग अनि सबले हैप्पी संडे बने र मैसेज करने भाई के साथ रेसी गरी या बुद्ध गुरुंग वा मामले बनी हमला मैसेज करने भाई के साथ नमस्ते हैप्पी संडे बने र तभी शिवनी इस समय में हमले लिसनर्स हरुले विभिन्न ठाउं बाटा वहां को बसेती बन जाने रहने भाई के साथ प्रेजेंट रबिश पनि फोक्सट्रोट बासी हामीलाई 105.4 मेगा हर्स टिन गरेर सुन्न सक्नुहुन्छ तपाईँको एरियामा रेडियो एक्सेस छैन भने सिम्पली तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा पिएफपिएस एप डाउनलोड गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये पिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले पिएफपिएस गोर्खा अवश्य पनि भनेर सुन्न सक्नुहुन्छ त अवश्य पनि यो समयमा चाहिँ हामीलाई सुन्नको लागि वर्ल्ड वाइड कन्भिनियन्स छ कुनै समस्या रहेको छैन त्यसै गरी विजय मल्ल यहाँ आन्टीले पनि हामीलाई मेसेज पठाउनु भएको छ शुभ बिहानी बान्जे भन्नुभएको छ शुभ बिहानी र सुनेर हजुरलाई साथ दिँदैछु बाजे आज मामा र म वैवाहिक बन्धनमा बाँधिएको चाहिँ अहिले 42 इयर्स लागेको छ त्यसैले उहाँले चाहिँ एउटा गीत हजुरकै रोजाइमा भन्नुभएको छ मामालाई सुनाउन चाहन्छु धन्यवाद विजय मल्ल स्विन्डनबाट र अवश्य पनि आन्टीको लागि यो शुभकामना गीत म राख्ने नै छु ईश्वर अमात्यको आवाजमा हाम्रो वेडिङ एनिभर्सरी सँग यो गीत रहेको छ र विशेष गरी तपाईँ अनि मामालाई पनि अवश्य पनि बिएफबिएस गोर्खाको तर्फबाट A very happy anniversary र तपाईँहरूको म्यारिज फल्दै फुल्दै जाओस् र सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ तपाईँहरूको सम्बन्ध तपाईँहरूको युनियन चाहिँ वर्ष वर्षसम्म रहोस् किनकि एउटा श्रीमान र श्रीमतीको साथ भनेको चाहिँ सधैँभरिको लागि यो जीवनकालभरिको लागि चाहिँ बेस्ट फ्रेन्ड्स हुन्छ होइन अनि एकदमै महत्त्वपूर्ण हुन्छ नानीहरू जन्मिन्छन् उनीहरू हुर्किएर जान्छन् तर लास्टमा त हस्बेन्ड एन्ड वाइफ नै हुन्छ त अवश्य पनि तपाईँहरूको यो टुगेदरनेसको चाहिँ अवश्य पनि लट्स अफ बेस्ट विसेस दिन चाहन्छु इन्जोय गर्नुहोस् यो गीत र त्यस पश्चात केही क्षणमा 9:28 जाँदाखेरि श्रोता हुनेछ भोइस अफ गोर्खास पक्कै पनि सुन्नुहोला

0: गोर्खा रेडियो।
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

0: पीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस दिन मसिनेको तर्फबाट कार्यक्रम भोइस अफ गोर्खासमा. अब भोइस अफ गोर्खास भने पश्चात हामी गोर्खालीहरूको आवाज, उहाँहरूको इतिहास, उहाँहरूको यात्राको बारेमा कुराकानी गर्दछौ जुन यो इतिहास चाहिँ 200 वर्ष भन्दा अगाडि देखिरहेको छ. र यसै क्रममा हाम्रो गोर्खालीहरूले आफ्नो भोगाईहरू, आफ्नो यात्राहरू यति धेरै उहाँले अनुभव गर्नु भएको हुन्छ र यो पल्टनमा नयाँ नयाँ हाम्रो लाहुरेहरू आउने क्रमहरू पनि राख्छ र हाम्रो बाजे बराजुहरूको पालाहरू भनेर हामी कति कुराहरू पनि गर्छौँ होइन. त यसै क्रममा चाहिँ आज एकजना बाजे पहिले लाहुरे भएर उहाँले सर्भ गर्नुभएको थियो, उहाँको यात्राको बारेमा पनि हामी कुरा गर्नेछौँ. उहाँ हुनुहुन्छ कटक बहादुर सुनवार बाजे र उहाँलाई पनि हामी आउनुहोस्, उहाँको यात्रा के कस्तो रहेको थियो त, पल्टनमा बसाई आफ्नो सर्भिसको अन्तराल के कस्तो थियो त्यो जमानाहरूमा भन्ने कुराहरू गर्नेछौ. बाजे तपाईँलाई भोइस अफ गोर्खासमा धेरै धेरै स्वागत छ.
1: धन्यवाद.
0: तपाईँ कति सालको भर्तीवाला हुनुहुन्छ र कुन पल्टनमा हुनुहुन्थ्यो होला पहिला?
1: हामी 1963 सालको भर्ती हो. हामी जिटिआरमा भर्ती भएर गएको.
0: त्यो समयमा भर्ती हुनु भएको चाहिँ कति वर्ष कटिसक्यो त? अब
1: त्यो भर्ती भएको र हामी आएको त अहिले कति साल भयो? 72 सालमा हामी रिटर्न भएको.
0: 72 साल भनेपछि त अब निकै नै धेरै समय पनि भइसक्यो. अहिले यसो सम्झिँदाखेरि बाजे तपाईँको त्यो पहिला भर्तीको समयलाई सम्झिँदाखेरि समय छिटो गएको जस्तो लाग्छ कि निकै नै समय भयो जस्तो लाग्छ तपाईँलाई सम्झना गर्दा?
1: साह्रै दुःख थियो पहिलाको जमानामा त, अहिले त धेरै राम्रो छ जस्तो लाग्छ.
0: त्यो समयको पालाहरू हामी कुरा पनि गर्छौँ. अहिलेको परिस्थितिहरू निकै नै परिवर्तन भएर आएको छ, त्यो हामीले धेरै लाहुरे दाजुभाइहरू मामा बाजेहरूबाट पनि हामीले सुन्दै आएको हौ. र यसैमा चाहिँ मैले सर्वप्रथम चाहिँ बाजेलाई सोध्न चाहिहाले, त्यो तपाईँहरूको भोगाई, त्यो तपाईँहरूको अनुभवकै अनुसारमा कस्तो हुन्थ्यो त्यो समयमा चाहिँ सेलेक्सन प्रोसेसहरू चाहिँ तपाईँहरूको?
1: त्यतिखेर सेलेक्सन त हुनु त एउटै हो नि, तर भए तापनि त्यो समयमा चाहिँ साह्रै दुःख थियो, पैसाको कमी. बल्ल बल्ल ट्रेनिङ गर्यो, ट्रेनिङ गरेर सब सिपाही भएपछि बल्ल 60 रिङ्गित पाइन्थ्यो. त्यो अचम्मको कुरा छ होइन र?
0: अवश्य पनि अचम्मै छ. र तपाईँ यो सेलेक्सन प्रोसेसको अवस्थाहरूमा तपाईँ लाहुरे हुन नै चाहनुहुन्थ्यो कि तपाईँको त्यो बाध्यता थियो त त्यो समयमा चाहिँ?
1: म बाध्यता पनि होइन, त्यहाँ एउटा चाहिँ त्यति जमानामा चाहिँ एउटा बुट लगाउनु पाएदेखि खुसी हुने थियो. त्यो समयमा पैसा कमाउला, त्यस्तो धनी होला भन्ने चाहिँ मान्छे कहिले पनि थिएन.
0: भनेपछि तपाईँलाई त्यो एउटा लाहुरेको अब बुट लाउँदा चाहिँ कस्तो हुन्छ भनेर त्यो अनुभव गर्न मन थियो?
1: अनुभव पछि बुट लगाएपछि त अनुभव भयो, त्यहाँबाट अब चाहिँ घर जाने भनेर मन आयो. त्यहाँबाट त पछि त पेन्सन नपकाइने घर चाहिँ फर्केर वापस भइयो.
0: पेन्सन चाहिँ किन नपकाइकन फर्किनु भयो त?
1: खोइ पेन्सन पकाउन चाहिँ साह्रै दुःख लाग्यो र चाहिँ अनि अधि हाफ बिचमै चाहिँ नाम काटेर गएको.
0: कति वर्ष तपाईँले पल्टनमा चाहिँ सर्भ गर्नुभयो त?
1: पल्टनमा 8 वर्ष मात्रै गरेको.
0: तपाईँको जमानामा चाहिँ त्यो समय कति वर्षको चाहिँ हुन्थ्यो त?
1: 15 वर्षमा पेन्सन पाक्ने थियो.
0: 15 वर्षमा
1: सिपाहीको?
0: ए हजुर. र अब त्यो समयमा पनि भने पछाडि तपाईँहरू आर्मी छोड्छु भनेर पनि पाइन्थ्यो अवस्था भनेपछि?
1: पाइन्थ्यो.
0: निश्चय नै दुःखकै कुरा गर्नुभयो तपाईँले, अवश्य पनि कल्पना गर्न सक्छु होइन. बोर्नीको लडाइहरूदेखि लिएर निकै नै लडाइहरूमा लड्नु भएको बाजेहरूको मैले कथा पनि सुनेको छु. कस्तो खालको दुःख अनि भोगाई चाहिँ हुन्थ्यो त तपाईँले भनिदिनुहोस् न त?
1: पहिला भर्ती हुँदा त अब त्यस्तो लडाइँमा परिँदैन भन्ने मन हुन्थ्यो, पछि बर्नाईको लडाइँमा पर्दा त अब घर नफर्केला जस्तो पो मन आउँथ्यो, मरिन्छ यहीँ भन्ने जस्तो मन हुन्थ्यो. तर पछि लडाइँ समय भएपछि जे होस् वापस पल्टनमा वापस भइयो.
0: र तपाईँ कुन लडाइँहरूमा जानुभयो त?
1: बर्नाको लडाइँमा गएको.
0: कस्तो खालको लडाइँ थियो यो बारेमा पनि?
1: इन्डोनेसियासँग पक्का फाइट थियो नि.
0: ए हजुर.
1: बम अब फाइटिङ त्यही त हो नि. अब
0: भने पछाडि त्यो समयमा बम हानाहानहरू पनि भइरहेको थियो?
1: त्यो पनि हुन्थ्यो. त्यो दलदलमा बर्नाको दलदलमा फसिने, त्यो स्विमिङ नजान्ने, पौरन नजान्ने, दलदलमा डुबेर मर्थे. प्रायः त दलदलमा डुबेरै मरेको बर्नाइमा.
0: भने पछाडि तपाईँ सँगै हुनुभएको साथीहरू त्यहाँ तपाईँको नम्बरहरू त्यसरी बित्नुभयो?
1: मेरो नम्बर तिर्सारको नम्बर त थुप्रै बितेको
0: ए हजुर
1: थुप्रै बितेको
0: अब लडाईँ जानेकै क्रममा बढिहाल्नु भएन त्यो समयमा त्यसरी बित्नु भयो भने पछाडि अहिले चाहिँ निकै नै सुविधाहरू छ यसमा कुनै शङ्का छैन लौरेहरूलाई निकै नै राम्रोसँग ट्रेनिङ अनि सुविधाहरू प्राप्त गरिन्छ र तपाईँहरूको पालामा चाहिँ पक्का मैले अहिले तपाईँको भनाइ अनि बुझाइ अनुसार चाहिँ निकै नै उहाँहरूलाई चाहिँ त्यो समयमा चाहिँ टोटली आफू त्यो युद्ध मैदानमा जानु अनि गरेर चाहिँ आफू चाहिँ तयारी भएर आफू लड्नु अनि बाँच्नु भन्ने हिसाब हुन्थ्यो भनौँ न होइन अब त्यो समयमा लडाइहरूकै क्रममा बाजे अहिले हामी मेन्टल हेल्थहरूको कुरा गर्छौँ हाम्रो वेलबिङहरूको कुरा गर्छौँ र मैले युद्धमा भएको कति पहिलाको भेटरन्सहरू उहाँहरू चाहिँ त्यो एउटा ट्रमाटाइज भएको पहिले युद्धहरूमा उहाँहरूले जुन अनुभवहरू गर्नुभयो त्योबाट ट्रमाटाइज भएको कथाहरू पनि मैले देखेको थिएँ हेरेको थिएँ सुनेको थिएँ र म कल्पना पनि गर्न सक्छु बाजे तपाईँहरू पनि कस्तो अवस्थाहरूमा हुनुहुन्थ्यो होला भनेर त्यो समयमा र जब लडाइहरू गर्दै गर्दाखेरि चाहिँ तपाईँले तपाईँको बुट लाउने सपनाबाट सुरु भयो लाहुरेको यात्रा र त्यो समयमा युद्ध मैदानमा त्यसरी जानुपर्छ भनेर तपाईँले सोच्नु भएको थियो कि थिएन त
1: त्यो युद्धमा जानुपर्छ भने चाहिँ कहिले सोचेको थिएन
0: र अब जब युद्धमा तपाईँ त्यहाँ जानुभयो तपाईँको पहिलो सोचाइ अनुभव चाहिँ के रह्यो त
1: अनि त्यो अनुभव युद्धमा जाँदा अनुभव चाहिँ मेरो चाहिँ अब चाहिँ घर चाहिँ अब नफर्किनेमा त्यहाँ अब युद्धमै मरिने भन्ने चाहिँ त्यो अनुभव हुन्थ्यो तर पछि कसो कसो गर्दा एकै छिनमा चाहिँ लो सिसफायर भन्ने चाहिँ उताबाट चाहिँ खबर आएपछि अनि धेरै खुसी भइयो
0: हजुर अवश्य पनि पक्का लडाइहरू त बाजे तपाईँहरूले लड्नु भएको छ होइन त्यो समयमा हामी कल्पना गर्न सक्छौँ तर त्यो समयको अवस्थाहरूसँगै त्यो बेला चाहिँ तपाईँको विवाह भइसकेको थियो कि थिएन होला त्यो लडाइँको बेलातिर
1: म विवाह भएर पनि छोरा जन्मेर पो भर्ती भएको त छोरा जन्मेर छ महिनामा भर्ती भएको म
0: ए है बाजे भनेपछि विवाह गरे पछाडि नि पाइन्थ्यो भर्ती हुन
1: र हामी भर्ती हुँदा त अब 22-23 वर्ष भए पनि 16 वर्ष 15 10 वर्ष भएको भने 16 वर्ष लेख्नु पर्ने थियो के
0: हजुर हजुर भने पछाडि अनि त्यो समय तपाईँ चाहिँ कति वर्षमा चाहिँ भर्ती हुनुभयो त
1: त्यो म झन्डै 21-22 वर्षको जस्तो उमेरमा बिचमा भर्ती भएको
0: अवश्य पनि बाजेसँग कुराकानी हामी गर्दै नै गर्नेछौँ उहाँको यात्रा पनि निकै नै इन्ट्रेस्टिङ रहेको छ अहिलेको लागि लिउँ छोटो ब्रेक र फेरि पनि हामी भोइस अफ गोर्खासमा हामी कटक बहादुर सुनवार बाजेसँग कुराकानी गर्ने नै छौँ
2: लाहोरे को फैशन कसुरे
3: बाबे
2: कस्तो गमकियो को हो
3: लो भनु त
2: लो
3: लो माथिले दाई गमकाउनु होस् त

0: टांगे बल्लख लहरे को रेली माई पे सुनाए राम रो रात रुमाल रेली माई फुकरे
1: गोरखा रेडियो हो
2: तिमी अनलाइन मा हो
3: हो
2: के गर्दै गरेको
3: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
2: ए ल ल हुन्छ हुन्छ
4: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ

0: BFBS Gorkar Radio. BFB's Gorkha Radio Sunya Nunsa Voice of Gorkha's Ma Firi Pani Swagat Cha Ma Suneko Tarfa Bata Ra Maile Kura Gani Gari Raheko Chu Hamro Veteran Dherai Barsha Agadi Serve Garnu Bhayeko Gorkha Katak Bahadur Sunwar Bajeko Sathma Abo Baje Tyo Samaya Ma Tapaiko Yuddha Ma Tapai Ladnu Bhayo Ra Kalpana Garna Sakchu Tapailai Pani Tyo Samaya Ma Kaslai Chai Marna Man Parcha Haina Kasailai Pani Man Pardaina Ra Tyo Jun Prakarle Tapai Haru Yuddhar Garnu Bhayeko Thiyo Tyo Samayko Kalpana Garna Sakchu Ra Abo Tyo Samayko Kura Garda Kheri अब हाम्रो कति नयाँ जवान युवाहरू छन् जो लाहुरे हुन चाहन्छन् त्यो समय र अहिलेलाई पनि मलाई यसो कम्पेयर गर्न मन पर्यो तपाईँहरूको त्यो समय ट्रेनिङ चाहिँ कस्तो हुन्थ्यो त लाहुरे हुने क्रममा
1: ट्रेनिङ त उही साधारणै अहिलेको जस्तै नै हुन्थ्यो तर हाम्रो पालामा चाहिँ पहिला फर्स्टमा चाहिँ एकदम गैतीको बिडको डन्डा लिएर चाहिँ परेड खेल्नु पर्ने थियो राइफल पाइँदैन थियो अनि पछि ट्रेनिङ सकेर त्यो सक्ने बेलामा मात्रै पासिङ आउट परे खेल्ने मात्रै हामी राइफल पाइन्थ्यो पहिलाको जमानामा
0: अब लाउरे हुनको लागि पास हुनलाई के कुरामा चाहिँ तपाईँहरू उत्तीर्ण हुनु पर्थ्यो त
1: सेकेन्ड क्लास हुनुपर्छ गोली हान्नुमा अनि परेड त उही साधारणै हो नि क्लास फ्याक्सन अनि पढाइ सेकेन्ड सेकेन्ड हुनुपर्छ त्यतिखेर इङ्ग्लिस सिकाउँदैन रोमन गोर्खाली पो सिकाउँथ्यो हाम्रो पालामा त
0: हजुर त्यो समयमा इङ्ग्लिसको कुरा गर्नुभयो तपाईँहरूले इङ्ग्लिस पास गर्नु पर्दैन थियो
1: इङ्ग्लिस त पास गर्नु पर्थ्यो पढ्न तर त्यतिखेर त्यो चाहिँ पढाउँदैन थियो
0: लेखाइ पढाहरूको पनि अलिकति टेस्ट दिनु पर्थ्यो
1: पढ्थ्यो
0: त्यो समयमा अब बुट लाउने इच्छाहरू पनि भन्नुभयो तपाईँको समयमा चाहिँ गाउँमा कतिको लाउरेहरू हुने चलनहरू थियो त
1: लाउरे मलाएको लाउरे एकादी मात्रै हुन्थ्यो प्राय इन्डियाको हुन्थ्यो
0: प्राय इन्डियाको हजुर र अब त्यो समयमा तपाईँ चाहिँ ब्रिटिस लाउरेमा भर्ती हुनुभयो
1: हजुर
0: तपाईँ भएको क्रममा चाहिँ कति वर्ष भइसकेको थियो त त्यसको चाहिँ इन्ट्रोडक्सनहरू भएको चाहिँ
1: त्यो करिब त्यो चाहिँ मलाई एकिन थाहा भएन तर म चाहिँ होस् एकताल चाहिँ मलाईमा भर्ती हुन्छु भन्ने चाहिँ मेरो धोको थियो तर धोको म पुरा गरेँ पछि पुरा गरेपछि मलाई फेरि नगर भने जस्तो मन आएर म फेरि रिटर्न भएर घरमै फर्केको
0: र अवश्य पनि त्यो आठ वर्ष पनि तपाईँले आफ्नो जीवनको समय दिनुभएको छ थोरै होइन आठ वर्ष भनेको होइन र त्यसमाथि पनि त्यस्तो लडाईँमा तपाईँ समावेश हुनुभएको छ र निश्चय नै यो तपाईँले गर्नुभएको ठुलो एउटा बहादुरी अनि आदरको योग्य पनि छ र अब पहिलाहरूको कुरा गर्थ्यौँ अब स्यालेरी पनि एकदम कमहरू हुन्थ्यो भनेर सुनिँदैन सो त्यो समयको कुरा गर्दाखेरि स्यालेरी कति हुन्थ्यो र कसरी चाहिँ तपाईँले आफ्नो स्यालेरी
1: त्यो जमानामा स्यालेरी त हामी सब्सिटिङ सिपाही भएर पो 60 रिङ्गेट पाइन्थ्यो मलायमा
0: महिनाको 60 रिङ्गेट
1: मलायमा महिनाको
0: वाउ यो चाहिँ कति सालको कुरा गरौँ त बाजे
1: यो 1963-64 सालको
0: भने पछाडि 63 वर्ष अगाडिको कुरा भयो 60 रिङ्गेट है महिनाको
1: 60 रिङ्गेट मात्रै पाइन्थ्यो
0: त्यो त अहिलेको समयमा त ब्रुनेमा सपिङ गर्यो भने त एकैछिनमा सकिन्छ कहिले कहीँ पुग्दैन पनि हजुर र हुन त पहिलाको समयमा गऱ्यो भने त पैसाको भाव अब त्यही अनुसारको थियो तर पनि हामी बुझ्दछौँ जसरी गोर्खालीहरूले पनि सम्मान होइन त्यो स्यालेरीहरू पाउन थालेको धेरै भएको छैन होइन लड्नु भएको छ समान अधिकार पाउनुपर्छ भन्ने विषयमा र आज यो सफल भएको छ र जुन तपाईँहरूले गर्नुभएको त्यो योगदानको कारणले त्यसको फलस्वरूप आज तपाईँहरूलाई अलि राम्रो छ भन्दा पनि फरक पर्दैन होइन बाजे र अब त्यो समयमा चाहिँ हुन त अब 60 रिङ्गिटको कुरा गरिहाले अब अहिले त अहिलेको लाउरेहरू त अब यसो हप्ताभरि काम गर्यो र यसो विकेन्डमा फ्रेस हौ रिफ्रेस हौ भनेर बाहिर जाने घुमघाम गर्ने हुन्थ्यो हुन्छ चलन तपाईँहरूको पालामा चाहिँ कस्तो थियो कसरी चाहिँ तपाईँ आफ्नो विकेन्ड बिताउनुहुन्थ्यो त बाजे
1: अब छुट्टीमा त हाम्रो त कोही त्यस्तै हो तलभित्र नै अब खानुपर्छ
0: कुक हाउसमा
1: अनि पहिला त हाम्रो जमानामा त साह्रै दुःख थियो अनि दाउराले भात पकाएर खानु पर्थ्यो त्यो जमानामा सबै दाउरामा कुक हाउसमा दाउराले पकाएर बाँड्थ्यो त्यही गरेर बिजुली थिएन केही पनि थिएन सिङ्गापुर जस्तो ठाउँमा दाउराको भारी भारी मात्रै आउँथ्यो छिरेको दाउरा भात पकाउनको निम्ति
0: भनेपछि कुक हाउसमा पनि दाउरामा पकाइन्थ्यो
1: दाउरामा
0: तपाईँहरू आफै पकाउने कि उहाँ

0: लाङ्ग्रे हुन्छ, लाङ्ग्रेलाई कुकुरलाई लाङ्ग्रे भन्छ क्या,
1: हजुर,
0: अनि लाङ्ग्रे हुन्थ्यो, सात आठजना नै लाङ्ग्रे लहरे हुन्छन्, कोही दाल पकाउने, कोही भात पकाउने, कोही तरकारी पकाउने, कोही अन्डा पकाउने हुन्थ्यो।
1: अब दुःख त निकै नै हुन्थ्यो, तर आगोमा पकाएको खाना झन् मिठो चाहिँ हुन्छ भन्छ नि होइन बाजे, अवश्य मिठो त हुन्थ्यो होला,
0: खोइ मिठो नै हुन्छ।
1: अनि छुट्टीको समयहरूमा यसो बाहिरहरू घुमघाम गर्न जानुहुन्न थियो?
0: छुट्टीको समय गइँदैन थियो, बाह्र कता पैसाले पुग्दैन थियो, त्यति साह्रो बाहिर गइँदैन थियो।
1: त्यस पछाडि तपाईँहरू अब नेपालमा पनि अब तपाईँको अलरेडी श्रीमती हुनुहुन्थ्यो, छोरा हुनुहुन्थ्यो, त्यस कारणले यसो आफ्नो गाउँमा पनि पठाउनु पर्ने अवस्थाहरू हुन्थ्यो होला होइन?
0: त्यतिखेर त नेपालमा पैसा पठाउनु गाह्रो पर्थ्यो के, पुग्दैन थियो
1: आफैलाई होइन, अब यता नपुग्ने
0: अब चिठीको चलन यस्तो अचेल बोलेको समयमा अब 24 घन्टामै ओहोरदोहोर हुने कुरा आएन। अब के भने त्यतिखेर चाहिँ चिठीको चलन महिना दिन 1.5 महिनामा चिठी पुग्थ्यो घरदेखि पल्टनमा, पल्टनदेखि पठाउँदा त्यस्तो 1.5 महिना 1 महिना लाग्थ्यो घरमा पठाउँदा।
1: लिभ चाहिँ कति पाउनुहुन्थ्यो त
0: त्यतिखेरको जमानामा? छुट्टी त अब 6 महिना पाइन्थ्यो, तर त्यो आफूले ल्याइएको 1200-1300 पैसा त्यो 6 महिना छुट्टीमा सकेर हाजिरा हुन्थ्यो जमानामा।
1: अवश्य पनि र पल्टनमा अब बस्दै गर्दाखेरि अब सुन्दाखेरि पनि साँच्चै नै अब अलि विकसित थिएन होइन अवस्थाहरू पनि, समयहरू पनि अहिले यो छोटो समयमा नै कति विकसित भएको छ अब हामी हेर्छौँ भने, त्यो समयको भोगाहरू सम्झिँदाखेरि कतिको मिस गर्नुहुन्थ्यो त अनि त्यो समयमा अब आफ्नो परिवारलाई नेपालमा पल्टनमा काम गरिराख्दाखेरि, किनकि तपाईँहरूलाई त्यो समयमा एउटा अहिलेको जस्तो बोल्ने माध्यमहरू थिएन, फोन म्यासेजहरू एकदम सजिलो छ, टेक्नोलोजी, कतिको याद आउँथ्यो त परिवारको तपाईँलाई पल्टनखेरि?
0: त्यतिखेरको जमानामा फोन भनेको हुँदैन थियो, चिठीको भरमा काम चलाउनु पर्ने, अनि फोन अहिलेको जमाना जस्तो भए त कति राम्रो हुन्थ्यो। त्यतिखेर जमानामा परिवारसँग भेटहरू पनि साह्रो पर्थ्यो, बोल्न पनि गाह्रो पर्थ्यो, फोन एउटा अफिसमा मात्रै हुन्थ्यो, त्यो पनि त्यो घुमाउने खालको फोन हुन्थ्यो, अचार भयो त्यो घुमाउने खालको फोन देखिएन।
1: हजुर अवश्य, अहिले त त्यो कति यस्तो म्युजियमहरू केहरूमा चाहिँ एउटा सजाएर भिन्टेज फोन भनेर मात्र त्यसरी देख्न पाइन्छ, नत्र त्यस्तो हुँदैन। र परिवारहरू ल्याउन पाइन्थ्यो कि पाइँदैन थियो होला बाजे त्यो बेला पल्टनमा?
0: परिवार भन्दा पनि त्यो आफ्नो फ्यामिली बाहेक त्यो अरू परिवार झिकाउनु पाउँदैन थियो हाम्रो पालामा त।
1: भनेपछि तपाईँहरू मात्रै जान पाउँथ्यो, यसो फ्यामिलीवाला आउन पाइँदैन थियो?
0: पाउँदैन थियो।
1: अवश्य पनि निकै नै अब अलिकति समय गर्यो भने त धेरै नै गाह्रो रहेछ बाजे, तपाईँको अनुभवहरू सुनाएबाट हामी कल्पना गर्न सक्छौँ तपाईँहरूको कस्तो अवस्थाहरूबाट जानुभयो भनेर, र तपाईँहरूको बलिदान, तपाईँहरूको जुन त्यो भोगाईको कारणले गर्दाखेरि आज गोर्खालीहरू उहाँहरूको परिवारहरूले आज जे पनि एउटा फेयर ट्रिटमेन्ट पाउनु भएको छ, र यसमा चाहिँ हामी जो जितेहरू सुनिरहेका छौँ एकदम धन्यवादी हुनुपर्छ। आज तपाईँहरूको त्यो ठुलो त्याग र भोगाएको कारणले गर्दाखेरि नै आज यो ठाउँमा हामी हुन सकेका छौँ, र अवश्य पनि बाजे तपाईँसँग रहेको यो छोटो मिठो कुराकानीमा हामीले धेरै कुरा जान्न पायौँ, तपाईँलाई पनि यो समयको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: धन्यवाद, यो बेच बेचमा आएर यति एक दुई कुरा जानी नजानी बोल्नु पाउँदा धेरै साह्रै खुसी लागेको छ। धन्यवाद।

0: FBS Gorkha Radio. BFB's Gorkha Radio कार्यक्रम सुनौली बिहानीबाट अब विदा लिने समय आइसकेको छ. आशा गर्दछु आज कार्यक्रम तपाईँले अवश्य पनि इन्जोय गरिसक्नु भएको छ. भन्दै अवश्य पनि हामी नेक्स्ट विक फेरि पनि भेट्ने नै छौँ. आजको दिन तपाईँको शुभ रहोस् भन्दै म सेनिया पनि आल बी साइनिङ अफ फर नाउ. नमस्ते. बाय बाय.
1: सैन्य समुदायमा लाइन भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस.
3: यो बीएफबीएस गोर्खा रेडियो हो.
4: स्थानीय चुनावमा नाजुक नतिजा आएपछि बेलायती सत्तारूढ दलले लेबर पार्टीमा हलचल देखिन थालेको छ. लेबर सांसद क्याथरिन वेस्टले मन्त्री परिषदका कुनै पनि सदस्यले भोलिसम्म प्रधानमन्त्रीलाई कुनै चुनौती नदिएमा सर्कियर स्टारमारलाई हटाइने चेतावनी दिनुभएको छ. यो हप्ताको स्थानीय चुनावी नतिजा लेबरका लागि प्रलयकारी बनेको भन्दै सांसद वेस्टले अब कारवाहीमा उत्रने पर्ने बेला आएको भन्दै प्रधानमन्त्रीलाई हटाउने चेतावनी दिनुभएको हो. तर स्टारमरले भने आउँदो चुनावसम्म आफैले पार्टीको नेतृत्व गर्ने अडान लिनुभएको छ. लेबरकै अर्की सांसद अफसाना बेगमले पनि अब पार्टीको नीति परिवर्तन गर्नुपर्ने बताउनु भएको छ.
5: Not actually going ahead with the plans around the indefinite leave to remain reforms that are being championed by the Home Secretary. That means dropping plans around curtailing jury trials. That means really looking at the welfare benefit cuts that have been put forward by the government as well.
4: बेलायतका व्यावसायिक मुक्केबाज डेनियल डुब्बा बक्सिङको हेभीवेटतर्फ नयाँ विश्व च्याम्पियन बन्नुभएको छ. म्यान्चेस्टरमा भएको कडा टक्करमा बेलायतकै फाबियो वार्डीलाई हराउँदै डेनियल डुब्बा विश्व बक्सिङ संगठनको हेभीवेटतर्फ नयाँ च्याम्पियन भन्नुभएको हो. शुरूआती चरणमा दुई पटक ढलेका डुब्बाले पुनरागमन गर्दै एघारौं चरणमा वार्डीलाई हराउनु भएको हो. उपाधि जितेपछि डुब्बाले खेल जीवन अघि बढाउनका लागि यो जित अत्यन्त जरुरी थियो.
6: This is a tough cookie. Me took my shots and, you know, I had to come through the minor battle after coming off the back of a loss. So I was a bit nervy in there, but what a warrior. I'm honored to share the ring with a fighter like Fabio.
4: भारतीय राज्य तमिलनाडुको मुख्यमन्त्रीमा शपथ लिए लगतै चलचित्र स्टार थालापति विजयले तीनवटा निर्णय लिनुभएको छ. चेन्नईमा शपथपछि विजयले राज्यका हरेक परिवारलाई 200 युनिटसम्मको बिजुली निशुल्क, लागू औषध दुर्व्यसनी हटाउन, हरेक जिल्लामा विशेष बल गठन र महिलाको सुरक्षाका लागि स्पेशल टास्क फोर्स गठनको निर्णय गर्नुभएको हो. उहाँले आज चेन्नईको नेहरू रङ्गशालामा मुख्यमन्त्रीको शपथ लिनुभएको हो. विजयको तमिलगा बेत्री कजगम टीवीके दललाई कंग्रेसलाई सीपीआई सीपीएम लगायतका दलले पनि समर्थन दिएका छन्. 234 सदस्यीय तमिलनाडु विधानसभामा टीवीकेले 108 सीट जितेको छ. उहाँले आउँदो 13 तारिकभित्र विधानसभाबाट विश्वासको मत लिनुपर्नेछ. विजयले 2024 टीवीके स्थापना गर्नुभएको थियो. दार्चुलाको तपोवन आसपास केन्द्र बनाएर आज भुइँचालो गएको छ. राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान 11:55 दार्चुलाको तपोवन आसपास केन्द्र भएर 4.1 रेक्टरको भुइँचालो गएको हो. यही वैशाख 24 गते धादिङको सराङफेदी आसपास केन्द्र भएर 4.1 रेक्टरकै भुइँचालो गएको थियो. अविरल वर्षासँगै बाढी र पहिरोका कारण मुलुकका ठाउँ ठाउँमा सड़क बन्द भएको छ. नेपाल प्रहरीका अनुसार केही सड़क पूरै बन्द र अधिकांश सड़कमा एकतर्फी गाडी चलेको छ. उदयपुर कटारी 14 दलदलीमा सिद्धिचरण लोकमार्ग बन्द भएको छ भने काभ्रे खुरकोट नेपाल थोक कटुन्जी बेसी खण्डमा साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म बीपी राजमार्ग बन्द गरिएको छ. ललितपुरको बागमती 3 छपेलीमा कान्ति लोकपथ र तनहुको आँबुखैरेनी 4 डम्पिङमा पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ. काठमाडौँ उपत्यकामा पटक पटक ट्राफिक नियम उल्लङ्घन गर्ने 31 जना चालकको सवारी चालक अनुमति पत्र निलम्बन हुने भएको छ.
7: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले 16 पल्टसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स 6 महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो. प्रहरी प्रवक्ता नवराज अधिकारीले नियम उल्लङ्घनमा पटक पटक कार्यवाही गर्दा पनि अटेर गरी 16 पल्टसम्म गल्ती दोहोर्याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि विभागलाई पत्राचार गरिएको जानकारी दिनुभएको छ. सवारी तथा यातायात व्यवस्था ऐन 2049 प्रावधान अनुसार 5 पटक भन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स 6 महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था छ.
4: सप्तरीको तिलाठी कोइलाडी 6 भवनगामा गैराति आग लागि हुँदा 6 परिवारको 13 घरको नष्ट भएको छ. स्थानीय राम अवतार यादवको गाई गोठमा बालिएको धुरबाट सल्किएको आगोले उहाँको 2 घर र 1 गाईगोठ सहित छिमेकीको पनि घर र गोठ जलेको प्रहरीले जनाएको छ. 13 घर गोठ जल्दा 45 लाख भन्दा बढी धनमालको नष्ट भएको प्रहरीको अनुमान छ। पश्चिम बङ्गालबाट रोहिङ्ग्या शरणार्थी भागेर आउने हल्ला चलेपछि मोरङको जोग पनि नाकामा कडाई गरिएको छ। पश्चिम बङ्गालमा नयाँ सरकार बनेसँगै रोहिङ्ग्या शरणार्थी र अवैध बङ्गलादेशीलाई निष्कासन गर्ने हल्ला चलेपछि विराटनगर जोगबनी नाकाको सुरक्षा जाँच कडा पारिएको हो। सामाजिक सञ्जाल र केही आम सञ्चार माध्यममा समेत शरणार्थी पस्दै गरेको खबर आएपछि परिचय पत्र हेरेर मात्रै जोगबनी नाकाबाट आउजाउको अनुमति दिन थालिएको मोरङ प्रशासनले जानकारी दिएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: Radio.
1: Ah, it's like a breath of

0: गोर्खा रेडियो
1: होइन तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त
2: होस् छोडिदिउँ ठिकै छ बरु फेरि नआउला नि यहाँ
3: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk
0: यो BSBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683022535। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न
0: सक्नुहुन्छ।
2: Yeah, who's that? My mother.

0: राष्ट्रिय खेलकुद परिषदलाई पत्र मार्फत निर्देशन दिएको हो। मन्त्रालयले यही 14 गते खेलकुद परिषदलाई पत्र पठाउँदै अन्तिम पटक स्पष्टीकरण सोध्न र कार्यवाही अघि बढाउन निर्देशन दिएको थियो। क्यानले परिषदलाई पत्र पठाइसकेको छ। क्यान विरूद्ध 2081 मंगसिर र फागुनमा अख्तियारमा उजुरी परेकोमा मन्त्रालय र परिषदले अभिलेख माग्दा क्यानले आदेश पालना नगरेको मन्त्रालयले परिषदलाई पठाएको पत्रमा उल्लेख छ। गएको 14 गते मन्त्रीस्तरीय निर्णय अनुसार क्यानलाई अन्तिम पटक चेतावनी सहितको स्पष्टीकरण सोध्दै निलम्बन किन नगर्ने भनेर जवाब मागिएको हो। दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरे विश्वकर्माको सगरमाथा क्षेत्रमै मृत्यु भएको छ। 36 वर्षीय घिमिरेको सगरमाथा आरोहणका क्रममा लेक लागेर आधार शिविर क्षेत्रमा आज मृत्यु भएको सोलु प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार आज बिहान 4 बजेतिर सगरमाथाको क्याम्प वन क्षेत्रमा पुगेका घिमिरेलाई अचानक टाउको दुख्ने, सास फेर्न गाह्रो पर्ने र पेट दुख्न थालेपछि तत्काल आधार शिविरतर्फ फर्काइएको थियो। उद्धारकै क्रममा घिमिरेको बिहान 9:30 बजेतिरै बाटोमै मृत्यु भएको सोलुका इन्स्पेक्टर विकास राईले जानकारी दिनुभएको छ। सोलु दुधकुण्ड सात भित्ता खर्कका घिमिरे पछिल्लो समय घिमिरे पर्वतारोहण गाइडका रूपमा समेत सक्रिय हुनुहुन्थ्यो। गएको साउनदेखि असारसम्मका लागि एमाले सरकारले 19.64 अर्बको बजेट ल्याएकोमा 10 महिना सकिन लाग्दा 11.53 अर्ब खर्च भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म करिब 59% बजेट खर्च भएको हो। सरकारले तलब भत्ता लगायतका दैनिक कामका लागि 11.80 अर्ब रूपियाँ छुटाइएकोमा 8.09 अर्ब रूपियाँ खर्च भएको छ। विकास निर्माणका लागि छुट्याइएको पुँजीगत तर्फको 4.07 अर्ब बजेट भने 1.09 अर्ब मात्रै खर्च गर्न सकेको छ। इन्धन र निर्माण सामग्री लगायतको महँगीका कारण निर्माणको काम भने थप मारमा परेको निर्माण व्यवसायको भनाइ छ। सरकारले लिएका ऋण तिर्न छुट्याइएको वित्तीय व्यवस्थापनको 3.75 अर्बको बजेटमा 2.40 अर्ब खर्च गरेको छ। 12 महिनामा 14.80 अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा यो अवधिमा 9.70 अर्ब उठाएको महालेखाले जनाएको छ। चितवनमा बिहेको भोज खाएर 93 जना बिरामी परेका छन्। यही वैशाख 23 गते भरतपुर महानगरपालिका 4 धर्मचोक चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि उनीहरू बिरामी हुन थालेका हुन्। तीमध्ये हाल 50 जना विभिन्न अस्पतालमा उपचाररत छन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। घटनापछि पार्टी प्यालेसका 2 जनालाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले नियन्त्रणमा लिएको छ। धेरैजसो बिरामीमा उच्च रक्तचाप, कडा ज्वरो र पखलाको लक्षण देखिएको जनाइएको छ। यता छापामा पनि जंगली च्याउ खाएर एक परिवारका 11 जना बिरामी परेका छन्। बारादशी गाउँपालिका 2 बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहान जंगली च्याउ खाएका हुन्। त्यसपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभएको छ। 11 मध्ये 8 जना बालबालिका छन्। बिरामीलाई उपचारका लागि प्रादेशिक अस्पताल भरतपुर लगिएकामा प्रारम्भिक उपचारपछि 9 जनालाई दमकको बाल अस्पतालमा थप उपचारका लागि पठाइएको खड्काले जानकारी दिनुभएको छ। उहाँका अनुसार बिरामी मध्ये 2 जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ। स्थानीय चुनावमा नाजुक नतिजा आएपछि बेलायती सत्तारूढ दल लेबर पार्टीमा हलचल देखिन थालेको छ। लेबर सांसद क्याथरिन वेस्टले मन्त्री परिषदका कुनै पनि सदस्यले भोलिसम्म प्रधानमन्त्रीलाई कुनै चुनौती नदिएमा सर कियर स्टार्मरलाई हटाइने चेतावनी दिनुभएको छ। यो हप्ताको स्थानीय चुनावी नतिजा लेबरका लागि प्रलयकारी बन्दै भएको भन्दै सांसद वेस्टले अब कार्यवाहीमा उत्रनुपर्ने बेला आएको भन्दै प्रधानमन्त्रीलाई हटाउने चेतावनी दिनुभएको हो। तर स्टार्मरले भने आउँदो चुनावसम्म आफैले पार्टीको नेतृत्व गर्ने अडान लिनुभएको छ। लेबरलकै अर्की सांसद अफसाना बेगमले पनि अब पार्टीको नीति परिवर्तन गर्नुपर्ने बताउनु भएको छ।
1: Not actually going ahead with the plans around the indefinite leave to remain reforms that are being championed by the Home Secretary. That means dropping plans around curtailing jury trials. That means really looking at the welfare benefit cuts that have been put forward by the government as well.
0: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले 31 जनाको सवारी लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको छ। कार्यालयले 31 जनाको सवारी लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको हो। कार्यालयका एसएसपी नवराज अधिकारीका अनुसार 5 वटा भन्दा बढी सवारी नियमको उल्लङ्घन गरेका उनीहरूको लाइसेन्स निलम्बनका लागि पठाइएको हो। उनीहरू मापसै लापसै र मनलाग्दी चलाउने सवारी चालकहरू हुन्। यसै गरी ट्राफिक प्रहरीले चोरी भएका 65 वटा 2 पाङ्ग्रे सवारी साधन खोजेर सवारी धनलाई फिर्ता गरेको छ। हवस् त, खबर यति नै। नमस्कार। कृष्णा।

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।

0: भिडियो हो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रॉड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
3: BFPS, the forces station.

0: अनि स्मार्ट स्पिकर मा भन्नुहोस्
1: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कायमुकाम प्रधान न्यायाधीश सपना प्रधान मल्लले कानून दिवसको अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। मल्लले प्रधान न्यायाधीश सिफारिश प्रक्रियासँग जोडेर न्यायपालिकामाथि दबाव सृजना गर्ने प्रयास भइरहेको संकेत गर्दै संविधानवाद विधिको शासन र न्यायपालिकाको स्वतन्त्रता संकटमा पर्न सक्ने चेतावनी दिनुभएको थियो। आज पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले प्रधान न्यायाधीश सिफारिशमा भएको टीका टिप्पणी बारे जवाफ दिनुभएको हो।
4: संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्तिका विषयमा चर्चाहरू चलिरहेको कुरालाई लिएर मूर्धन्य मानिसहरूले विभिन्न राजनीतिक दलका मानिसहरूले समेत यो असंवैधानिक भयो, अभ्यास यस्तो थिएन, परम्परा यस्तो थिएन, यो परम्परा भन्दा बाहिर गयो भनेको सुनियो। मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भयो, असंवैधानिक भएको भए 600 न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भनेर यो चाहिँ संवैधानिक परिषदमा सिफारिस किन गरिएको? त्यही असंवैधानिक काम भयो होला नि, त्यही संविधान विपरीत कार्यक्रम काम हो, संविधानको संविधान मिच्यो त्यसो गर्दा। 6 साट हो संविधानमा, वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै चुन्नुपर्नेछ भनेको भए संवैधानिक परिषदको बैठकको पनि आवश्यकता पर्दैन थियो, सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला, तर संविधानले त्यसो भन्दैन। अब परम्परा भत्काइयो भन्ने कुरा चाहिँ मैले एउटा के भन्नै पर्छ भने यदि त्यही परम्परामा जाने भइदिएको भए अहिले 6 उपस्थिति भएको संवैधानिक परिषदमा आज एकजना व्यक्ति नियुक्त हुने छलफल सकिँदैन थियो। यो बैठक कसलाई कतिजना भाग लगाउने भनेर भागभण्डाको छलफल चलिरहेको हुन्थ्यो साथी।
3: फरक प्रसङ्गमा अव्यवस्थित रूपमा र असुरक्षित ढंगले नदी किनारमा बसेका र गैर कानूनी रूपमा सार्वजनिक जग्गा हडपेकाहरूको हकमा कदम चालिएको उहाँको भनाइ छ। सभापति लामिछानेले भूमिहीन सुकुम्बासीका समस्याबाट आफूले छाती नहटाएको दावी पनि गर्नुभएको छ।
4: समस्या त 30 उहाँहरूले खडा गर्नुभयो, छाती त हाम्रो थापिएको छ र हामी छाती अहिले पनि थापिरहेका छौँ। हामी छाती हटाउँदैनौँ, तबसम्म हटाउँदैनौँ जबसम्म भूमिहीनहरूले आफ्नो अधिकार पाउँदैनन्। हाम्रो छाती त्यही छ, छाती हटेको छैन र हामी व्यवहारिक रूपमा यो समस्यालाई स्थायी रूपमा हामी समाधान गर्छौँ। त्यसैले खोला छेउमा अव्यवस्थित रहनुभएका अरूका लागि सरकारले चालेको कदम र लामो समयदेखि पेन्डिङमा रहेका काठमाडौँको हकमा भएका यी विषयहरूको यसलाई लिएर कसैले पनि राजनीतिक लाभ लिनको निमित्त भूमिहीन साथीहरूलाई सुकुम्बासी साथीहरूलाई उचाल्न जानै पर्दैन। तपाईँहरू उचाल्दै गर्नुहोस्, हामी दिन्छौँ उहाँहरूलाई उहाँहरूको अधिकार।
3: नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले गरीब र निमुखाहरूमाथि बर्बरता अपनाएको आरोप लगाउनु भएको छ। आज 26 निर्मल लामा स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्ड
5: श्रमजीवी वर्गमाथि प्रहार चाहिँ अहिले सरकारको तर्फबाट त्यहाँ सबभन्दा गरिबहरूमाथि निमुखाहरूमाथि नै सबभन्दा बढी आहत दिने पीडा दिने कोसिस भएको छ। सबभन्दा गरिब जसको तपाईँ हामी वर्ग आधार भन्ने गर्छौँ त्यही वर्गमाथि प्रहार भएको छ। जुन वर्गको पक्षमा हिजो हामीले लडाईँ लडेको हो, आन्दोलन गर्दै आएको, लामो इतिहास बनाएको हो, त्यही वर्गमाथि कसले प्रहार गर्दैछ भनेर हेर्यो भने देशी र विदेशी प्रतिक्रियावादी वर्गले त्यो वर्गलाई नेस्तनाबुद गरेपछि अथवा त्यो वर्गमाथि प्रहार गरेपछि मात्रै कम्युनिस्टहरूको आधार सिद्ध्याउन सकिन्छ भन्ने योजनाको साथ यो काम भइरहेको हुनाले पनि आजको हाम्रो तात्कालिक आवश्यकता अब सबै एकताबद्ध भएर आफ्नो वर्गसँगको सम्बन्धलाई सुदृढ गर्ने, वर्ग संघर्षलाई फेरि नयाँ सिराबाट अगाडि बढाउने आवश्यकता छ।
3: माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा अबको 2 सार्वजनिक गर्ने गरी तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। सरकारले यसपालिदेखि एसईई परीक्षाको नतिजा 1 महिनाभित्रै सार्वजनिक गर्ने घोषणा गरे अनुसार वैशाख 29 मिति तय गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक तुकराज अधिकारीले तोकिएकै समयमा नतिजा सार्वजनिक हुने बताउनु भएको छ। अहिले रुजुको काम भइसकिसकेको र उत्तर पुस्तिकाहरू नहराउन् भनेर रिभ्यूको काम भइरहेको उहाँले बताउनु भएको छ। विगतमा करिब 3 लाग्दै आएको यी नतिजा पहिलो पटक 1 महिनामै ल्याउन लागिएको हो। खेतवनमा बिहेको भोज खाएर 93 बिरामी परेका छन्। यही वैशाख 23 भरतपुर महानगरपालिका 4 धर्मचोक चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि उनीहरू बिरामी हुन थालेका हुन्। तीमध्ये हाल 50 विभिन्न अस्पतालमा उपचाररत छन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। घटनापछि पार्टी प्यालेसका 2 खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले नियन्त्रणमा लिएको छ। धेरैजसो बिरामीमा उच्च रक्तचाप, कडा ज्वरो र पखालाको लक्षण देखिएको छ। जनाइएको छ। यता झापामा जंगली च्याउ खाएर एकै परिवारका 11 जना बिरामी परेका छन्। बारादसी गाउँपालिका 2 बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहान जंगली च्याउ खाएका थिए। त्यसपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र लामा।

0: अन्य समुदायमा
1: मिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुने भएको छ। भोलि नै सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। गिरीका अनुसार राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। त्यसअघि अपरान्ह 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक हुनेछन्। प्रतिनिधि सभाको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन शुरू भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ। चलचित्र लाली बजार विरूद्ध काठमाडौँको माइतीघर मण्डलामा वादी समुदायका प्रतिनिधिहरूले प्रदर्शन गरेका छन्। आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुने गरी चलचित्र निर्माण गरिएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्। वादी समुदायको गर्विलो इतिहासलाई बंग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले लाली बजार चलचित्रको निर्माण र प्रदर्शनमा तुरन्त रोक लगाउन माग गरेका हुन्। अधिकार कर्मीहरूले वादी जातिको सम्मान कार्य कायम गर लाली बजार चलचित्र बन्द गर लेखिएका ब्यानर र प्लाकार्डहरू प्रदर्शन गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कायमुकाम प्रधान न्यायाधीश सपना प्रधान मल्लले हिजो कानून दिवसको अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। मल्लले प्रधान न्यायाधीश सिफारिश प्रक्रियासँग जोडेर न्यायपालिकामाथि दबाव सृजना गर्ने प्रयास भइरहेको संकेत गर्दै संविधानवाद र विधिको शासन र न्यायपालिकाको स्वतन्त्रता संकटमा पर्न सक्ने चेतावनी दिनुभएको थियो। आज पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले प्रधान न्यायाधीश सिफारिशमा भएको टीका टिप्पणीबारे जवाफ दिनुभएको हो।
4: संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्तिका विषयमा चर्चाहरू चलिरहेको कुरालाई लिएर मूर्धन्य मानिसहरूले विभिन्न राजनीतिक दलका मानिसहरूले समेत यो असंवैधानिक भयो, अभ्यास यस्तो थिएन, परम्परा यस्तो थिएन, यो परम्पराभन्दा बाहिर गयो भनेको सुनियो। मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भयो, असंवैधानिक भएको भए 6-6 जना न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भनेर यो चाहिँ संवैधानिक परिषदमा सिफारिस किन गरिएको? त्यही असंवैधानिक काम भयो होला नि, त्यही संविधान विपरीत कार्यक्रमको काम हो, संविधानको संविधान मिच्यो त्यसो गर्दा। 6 जनाको साटो संविधानमा वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै चुन्नु पर्नेछ भनेको भए संवैधानिक परिषदको बैठकको पनि आवश्यकता पर्दैन थियो, सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला, तर संविधानले त्यसो भन्दैन। अब परम्परा भत्काइयो भन्ने कुरा चाहिँ मैले एउटा के भन्नै पर्छ भने यदि त्यही परम्परामा जाने भइदिएको भए अहिले 6 जनाको उपस्थिति भएको संवैधानिक परिषदमा आज 1 जना व्यक्ति नियुक्त हुने छलफल सकिँदैन थियो। यो बैठक कसलाई कतिजना भाग लगाउने भनेर भागभण्डाको छलफल चलिरहेको हुन्थ्यो साथी।
3: फरक प्रसंगमा व्यवस्थित रूपमा र सुरक्षित ढंगले नदी किनारमा बसेका र गैर कानूनी रूपमा सार्वजनिक जग्गा हडपेकाहरूको हकमा कदम चालिएको उहाँको भनाइ छ। सभापति लामिछानेले भूमिहीन सुकुम्बासीका समस्याबाट आफूले छाती नहटाएको दावी पनि गर्नुभएको छ।
4: समस्या त 30 वर्षदेखि उहाँहरूले खडा गर्नुभयो, छाती त हाम्रो थापिएको छ र हामी छाती अहिले पनि थापिरहेका छौँ। हामी छाती हटाउँदैनौँ, तबसम्म हटाउँदैनौँ जबसम्म भूमिहीनहरूले आफ्नो अधिकार पाउँदैनन्। हाम्रो छाती त्यही छ, छाती हटेको छैन र हामी व्यवहारिक रूपमा यो समस्यालाई स्थायी रूपमा हामी समाधान गर्छौँ। त्यसैले खोला छेउमा अव्यवस्थित रहनुभएकाहरूका लागि सरकारले चालेको कदम र लामो समयदेखि पेन्डिङमा रहेका काठमाडौँको हकमा भएका यी विषयहरूको यसलाई लिएर कसैले पनि राजनीतिक लाभ लिनको निमित्त भूमिहीन साथीहरूलाई सुकुम्बासी साथीहरूलाई उचाल्न जानै पर्दैन। तपाईँहरू उचाल्दै गर्नुहोस्, हामी दिन्छौँ उहाँहरूलाई उहाँहरूको अधिकार।
3: नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले गरीब ऋणी मुखाहरूमाथि बर्बरता अपनाएको आरोप लगाउनु भएको छ। आज 26 निर्मल लामा स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्ड
5: श्रमजीवी वर्गमाथि प्रहार चाहिँ अहिले सरकारको तर्फबाट त्यहाँ सबभन्दा गरिबहरूमाथि निमुखाहरूमाथि नै सबभन्दा बढी आहत दिने पीडा दिने कोसिस भएको छ। सबभन्दा गरिब जसको तपाईँ हामी रोग वर्ग आधार भन्ने गर्छौँ त्यही वर्गमाथि प्रहार भएको छ। जुन वर्गको पक्षमा हिजो हामीले लडाईँ लडेको हो, आन्दोलन गर्दै आएको, लामो इतिहास बनाएको हो, त्यही वर्गमाथि कसले प्रहार गर्दैछ भनेर हेर्यो भने देशी र विदेशी प्रतिक्रियावादी वर्गले त्यो वर्गलाई नेस्तनाबुद गरेपछि अथवा त्यो वर्गमाथि प्रहार गरेपछि मात्रै कम्युनिस्टहरूको आधार सिद्ध्याउन सकिन्छ भन्ने योजनाको साथ यो काम भइरहेको हुनाले पनि आजको हाम्रो तात्कालिक आवश्यकता अब सबै एकताबद्ध भएर आफ्नो वर्गसँगको सम्बन्धलाई सुदृढ गर्ने, वर्ग संघर्षलाई फेरि नयाँ सिराबाट अगाडि बढाउने आवश्यकता छ।
3: माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा अबको दुई दिनमै सार्वजनिक गर्ने गरी तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: FBS Gorkha Radio.
1: Sanya Samudai Ma.
0: Relying Buddy.
1: On air.
0: App Ma.
1: Ani Smart Speaker Ma Bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: जनमत पार्टीले समर्थन फिर्ता गरे पनि मध्य प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेको छ। कांग्रेस, जसपा नेपाल, नेपाल कम्युनिष्ट पार्टी र लोकसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो। सत्तारूढ चार दलले आज वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने निर्णय पनि गरेका छन्। उनीहरूले विज्ञप्ति मार्फत छिटै विश्वासको मत लिने निर्णय पनि गरेको बताएका छन्। गत वैशाख 22 गते जनमतले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो। सार्वजनिक खरिद रंगमन कार्यालयको ईजीपी प्रणालीमा अनाधिकृत पहुँच पुर्याई ठेका पट्टामा विवरण हेरफेर गरेको आरोपमा पूर्व मन्त्री एवं निर्माण व्यवसायी विक्रम पाण्डे सहित 27 जना विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सीआईबीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले शुक्रबार अभियोग पत्र दायर गरेको हो। अभियोग पत्रका अनुसार यो कसुरमा सघन सहरी र भवन निर्माण आयोजना धनकुटाका कम्प्युटर अपरेटर दिवाकर देउजा सहित 22 जना प्रतिवादी र फरार रहेका 5 जना गरी जम्मा 27 जना संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। मुख्य योजनाकार दिवाकर देउजाले सरकारी कर्मचारीका रूपमा पाएको प्राविधिक ज्ञानको दुरूपयोग गर्दै ब्याकडोर सृजना गरी प्रणालीमा पहुँच पुर्याएको र अन्य प्रतिवादीसँग मिलेर ठेक्का प्रक्रियालाई प्रभाव पार्ने गरी मिलिसियस कोडको प्रयोग गरेको अभियोग पत्रमा उल्लेख छ। यो गिरोहले जीवन लिम्बु नामक नक्कली परिचय खडा गरी ठेकेदारलाई सामाजिक सञ्जाल र इमेल मार्फत सम्पर्क गर्ने र ठेक्का मिलाइदिने प्रलोभन देखाएर बिटकोइन मार्फत आर्थिक लेनदेन गर्ने गरेको अनुसन्धानबाट देखिएको छ। सञ्जय भट्ट र भास्कर राज अर्याल सहितका प्रतिवादीले बिटकोइन कारोबारका लागि प्राविधिक सहजीकरण गरेको र बिटकोइनका विभिन्न वालेट प्रयोग गरी ठूलो परिमाणमा रकम ट्रान्सफर गरेको पाइएको छ। ठेक्का प्रक्रियामा सहभागी विभिन्न निर्माण कम्पनीका सञ्चालकले आफ्नो बोलपत्रको दर रेट घटाउन वा ठेक्का सुरक्षित गर्न यो गिरोहलाई प्रयोग गरेको र सो गिरोहका सदस्यलाई कमिशन उपलब्ध गराएको अभियोग छ। प्रहरीले छापा मारेर प्रतिवादीको साथबाट विभिन्न मोबाइल सेट, ल्यापटप, हार्ड ड्राइभर र अन्य विद्युतीय सामग्री बरामद गरेको छ। उनीहरूबाट बिगो असुल उप गर्न, जरिवाना तिराउन र कैद सजायको माग गरिएको अभियोग पत्रमा उल्लेख छ। अदालतले हाल अधिकांश प्रतिवादीलाई बयानका लागि नियन्त्रणमा लिएको छ भने फरार 5 जना विरूद्ध पक्राउ पर्ची जारी गरी अनुसन्धानलाई निरन्तरता दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठक आह्वान भएको छ। प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार जेठ 1 गते केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्ने भएको हो। उहाँका अनुसार निर्वाचनपछि को परिवर्तित सन्दर्भमा पार्टीको रणनीति तय गर्न, सातुरे प्रदेशको समीक्षा बैठकबाट प्राप्त सुझावबारे छलफल गर्न, केन्द्रीय कार्य समिति बैठकको मिति तय गर्ने बारे बैठकमा छलफल हुनेछ। पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विषय र समसामयिक परिस्थितिका विविध विषयमा पनि बैठकमा छलफल गर्ने तयारी छ। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदैछ। भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। गिरीका अनुसार राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। त्यसअघि अपरान्ह 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक हुनेछन्। प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन शुरू भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ। काठमाडौँ उपत्यकामा पटक पटक ट्राफिक नियम उल्लङ्घन गर्ने 31 जना चालकको सवारी चालक अनुमति पत्र निलम्बनको सिफारिसमा परेका छन्।
4: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले 16 पल्टसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स 6 महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो। प्रहरी प्रवक्ता नवराज अधिकारीले नियम उल्लङ्घनमा पटक पटक कार्यवाही गर्दा पनि अटेर गरी 16 पल्टसम्म गल्ती दोहोर्याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि विभागलाई पत्राचार गरिएको जानकारी दिनुभएको छ। सवारी तथा यातायात व्यवस्था ऐन 2049 प्रावधान अनुसार 5 पटक भन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स 6 महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था छ।
3: बेलायतका व्यावसायिक मुक्केबाज डेनियल डुब्बा बक्सिङको हेभी वेट तर्फ नयाँ विश्व च्याम्पियन बन्नुभएको छ। म्यान्चेस्टरमा भएको कडा टक्करमा बेलायतकै फाबियो वर्डलीलाई हराउँदै डेनियल डुब्बा विश्व बक्सिङ संगठनको हेभी वेट तर्फ नयाँ च्याम्पियन बन्नुभएको हो। शुरूआती चरणमा 2 पटक ढलेका डुब्बाले पुनरागमन गर्दै 11 चरणमा वर्डलीलाई हराउनु भएको हो। उपाधि जितेपछि डुब्बाले खेल जीवन अघि बढाउनका लागि यो जित अत्यन्त जरुरी थियो भन्नु भएको छ।
2: This is a tough cookie. Me took my shots and you know I had to come through the minor battle after coming off the back of a loss, so I was a bit nervy in there, but what a warrior. I'm honored to share the ring with a fighter like Fabio.

0: संगीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द संगीत र स्वरको चङ्गा
1: कार्यक्रम संगीत गंगा

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो छडामीलाई सुनिराख्नु हुने सम्पूर्ण आदरणीय श्रोतामा सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा म तुलसीको हार्दिक नमन।

आदरणीय श्रोताहरु, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मन मुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ हामीसँग हाम्रो समाजसँग अनि हाम्रो परिवेशसँग कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ श्रोताहरू, गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा बसाइमा सधैँ जस्तै म तुलसी उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नै कार्यक्रमको उठान गर्न चाहन्छु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट, देश भोलेको गीतबाट। र आज पनि म नारी हस्ताक्षर गीतकार नूतन भूषालले लेख्नुभएको एउटा देशभक्ति गीत राख्न चाहन्छु। विश्व नेपाली र मेनुका राईको स्वरमा सङ्गीत रहेको छ, यसमा सङ्गीतकार हुनुहुन्छ दीपक राज विकास।

नासिँदैन मेरो चन्द्र सूर्य, फेरिँदैन मेरो चन्द्र सूर्य। आदरणीय श्रोता, एउटा देशको स्वाभिमान, सिङ्गो देशभित्र बस्ने नेपाली नागरिकहरूको स्वाभिमान, यो हाम्रो चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा कदापि किमार्थ नासिने छैन, मासिने समेत छैन यो विश्व मानचित्रबाट। बरु नेताहरू फेरिन सक्छन्, नेतृत्व फेरिन सक्छ पटक पटक, अनि धरती फाट्ला, आकाश झुक्ला, तर झुक्ने छैन यो हाम्रो चन्द्र र सूर्य अङ्कित यो देशको स्वाभिमानसँग जोडेको राष्ट्रिय झण्डा। र कसैले नेपाली स्वाभिमान झुकाउने दुस्साहस नगरे पनि हुन्छ, किनकि सत्यको लागि निरन्तर लड्न चाहने वीर जाति हौ हामी नेपाली। त्यसैले कमजोर नठान्नु कसैले पनि नेपाली हामीलाई। हामी त देशको लागि मर्न तयार छौँ, मार्न पनि तयार छौँ, र हामीसँगै हाम्रो सगरमाथा पनि किमार्थ कदापि झुक्ने छैन। यो जन्मभूमि, यो पावन धरतीको अस्तित्व मेटाउन कसैले नसोचे हुन्छ, हामीलाई फुटाउने थुप्रै थुप्रै नआएको पनि होइनन्, तर आहा, कसैले सकेन हाम्रो सदैवदेखि मिलिबसेको विविधता बीचको एकतालाई तोड्न। कहिले जातको कारण, कहिले धर्मको कारण हामी बीच फाटो ल्याउन खोज्नेहरूले बुझेनन् नेपाली समाज जात होइन कर्ममा विश्वास गर्दछ भन्ने भावको यो देशभक्ति गीत राखे मेरो कार्यक्रम सङ्गीत गङ्गाको उठानमा। गीतकार नूतन भुषालको गीत रचना, दीपक राज विश्वकर्माको सङ्गीत, अनि विश्व नेपाली र मेनुका राईको स्वरमा। आदरणीय श्रोताहरू, सङ्गीतको सुस्केराहरू राख्ने क्रममा अब भने पुष्पन प्रधानको स्वरमा रहेको एउटा सुमधुर गीत राखिहाल्छु।

आदरणीय श्रोताहरू, मायाको त्यो न्यानो साथ कदापि छुट्नु हुँदैन। जब गहिरो माया बसि नै सक्यो भने परिस्थिति जस्तै जटिलतातिर मोडिए पनि हात थाम्न छाड्नु हुँदैन प्रेमीहरूले। बरु सासै गए पनि माया गरी बाँच्नु पर्दछ भन्ने आग्रहसँगै जीवन काट्ने चाहना बोकेको प्रेमी मनको चाहना छताछुल्ल भएको गीत, जीवनको दुःखमा पनि एक अर्कालाई हेरेर बाँच्न चाहने र मायाको झुपडीलाई दरबार सम्झेर संसार पाएको आभास गर्दै रम्न चाहने मनको गीत थियो पुष्पन प्रधानको स्वर शब्द अनि सङ्गीतमा। हुन त आदरणीय श्रोताहरू, यति हुँदाहुँदै पनि कहिलेकाहीँ मायाभित्र खटपट र बिछोड भइहालेका थुप्रै उदाहरणहरू पनि छन्। यद्यपि यसबाट विचलित भई हाल्नु हुँदैन, बरु भोलिका लागि आफ्नै खुसीमा बाँच्न सक्नु पर्दछ।

0: आदरणीय श्रोताहरू, नाता सम्बन्ध अनि त्यो अपनत्व र घनिष्ठतालाई तोडेर जानेलाई कुनै भन्ने कसुरसम्म नराखी गएपछि आफ्नो जीवनलाई बेकारको पीडा, चोट अनि पश्चातापको भङ्गालोमा पार्नुभन्दा आफ्नै खुसीले जिउनु रम्नु चाहिँ वास्तविक जीवन भएको र जीवनको यात्रामा यस्ता सानातिना घाउ लागे पनि समयले नै यस्ता घाउहरूलाई पुर्दै जाने भएकाले बगेको खोला जस्तै जीवनको यात्रा पनि एकहोरो बगिरहने भएकोले टुट्ने फुट्ने र जोडिने क्रम भइ नै रहन्छ भन्दै जीवनलाई बिन्दास तरिकाले जिउने आग्रह गर्दै थिइन् यहाँ गायिका सीमा संग्रौला कालीप्रसाद बास्कोटाको शब्द अनि संगीतमा।
1: तपाईँको जीवनलाई व्यवस्थित बनाउन तपाईँलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
0: हजुर, आदरणीय श्रोताहरु, बीएफएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरुको रेडियो बीएफएस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको साङ्गीतिक बसाइमा हुनुहुन्छ तपाईँ। यो छोड्ने बेला र ब्रेकपछि फेरि पनि सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्दै अब भने अर्को एउटा सुमधुर गीत राखिहाल्छु यहाँहरू माझमा। र यति बेला भने म एउटा बिल्कुलै नयाँ युगल गीत शर्मिला बारदेवा र डेभिड शङ्करको स्वरमा राखिहाल्छु यहाँहरू माझमा।

हजुर आदरणीय श्रोताहरू, जब रुपकी खानी हेर्दा पनि मनै लोभ्याउने दिल मायाको त्यही हाउभाउ अनि मायाले तानेपछि त्यहाँ ज्यान मार्ने र मन चोर्ने खेल सुरु भएपछि कुनै अप्ठ्यारो अनि बाधा अड्काउ सम्म नहुँदा खुलेको मनको गीत थियो। गीतकार डिपी खनालको गीत, रचना राजेन्द्र बोगटीको सङ्गीत अनि गायिका शर्मिला बरदेवा र गायक डेभिड शङ्करको स्वरमा। वास्तवमै आदरणीय श्रोताहरू, जब मन मिल्छ नि त्यहाँ प्रेमीहरू एक अर्कामा भेट्नलाई यति आतुर भइदिन्छ नि त्यसको मेलो मेसु केही हुँदैन। अनि माया पनि यस्तो बेला आदि होइन, पुरै खोज्ने गर्छन् त्यस्ता प्रेमी मनहरूले।

नम्बरी सुन हो माया चाँदी होइन पुरै माया देउमालाई आदि होइन। आदरणीय श्रोताहरू, मायाको भोको प्रेमीहरू कति धेरै एक अर्को बीच फिदा हुन्छन्। सायद त्यसको मेसो त माया गर्नेहरूलाई मात्र थाहा हुने भएकोले नै त होला माया पनि पुरा खोज्ने गर्दछ। अनि व्रत बसेर भाका बोलेरै मायाको पूर्णता खोज्दै थिए यहाँ हेमन्त शर्मा र शान्तिश्री परियार। हेमन्त शर्माकै शब्द अनि सङ्गीतमा वास्तवमा आदरणीय श्रोता, मायाभित्र नै संसार अडेकोले होला प्रेमी मनहरू प्रेमिल मनहरू त्यस्तै चोखो माया खोज्ने गर्दछ। जसको बदलामा कुनै हिरा मोती केही चाहँदैनन्, केवल एक अर्को माया भए पुग्ने बताइरहेका हुन्छन्। विश्वास लागेन यहाँहरूलाई? उसो भए आउनुहोस् एकैछिन गीतकार घनबहादुर थापा मगर, सङ्गीतकार तारा प्रकाश लिम्बू र गायक आनन्द कार्की अनि गायिका सबिना कार्कीलाई सोधिहालौँ कि

0: एसबीएस गोर्खा रेडियो। तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: हजुर आदरणीय श्रोताहरू, यो छोटो विश्राम पछि फेरि पनि रेडियो प्रेमी तपाईँ आदरणीय श्रोता अझ भनौँ बिएफएस गोर्खा रेडियोका तपाईँ सम्पूर्ण आदरणीय श्रोतालाई यो साङ्गीतिक त्रिवेणी अर्थात् गीतको भाव, सङ्गीतको झन्कार अनि स्वरको लय राख्ने साङ्गीतिक कार्यक्रम सङ्गीत गङ्गामा पुनः स्वागत गर्दछु। आदरणीय श्रोता, गीतले वास्तवमै जीवनका लय समातेको हुन्छ, जुन लयमा सङ्गीतले अर्को मिठास टिपेको हुन्छ अनि स्वरभित्र सजेर जब त्यो लय र मिठासले जीवन पाउँदछ तब एउटा गीत सग्लो भइदिन्छ। त्यसैको मधुर मिठासमा हामी झुम्मिने गर्दछौँ, रम्ने गर्दछौँ र हराउन पुग्दछौँ अनि यो रम्ने झुम्ने र हराउने क्रमलाई फेरि पनि निरन्तरता दिँदै आदरणीय श्रोताहरू यति बेला भने म स्वर सम्राट नारायण गोपाल र ज्ञानु राणासँगै गीतकार डाक्टर राममान त्रिषित अनि सङ्गीतकार शिव शङ्करसँगै डोर्याउन चाहन्छु यहाँहरू सम्पूर्ण आदरणीय श्रोतालाई।

मान्छेको माया यहाँ खोलाको पानी जस्तो। हजुर श्रोताहरु, मायाले बाँधेको यो विचित्र संसारभित्र मान्छेले मान्छेलाई नै गर्ने माया पनि कति फरक भइदिन्छ। कहिलेकाहीँ माया किनारलाई छोएर भाग्ने पानी जस्तो त अनि कहिले सुन्दर बिहानी जस्तो हुन्छ, र फेरि कहिले माया जीवनको आवेश भइदिन्छ, र नै त कहिले हेराइमा आँखा मात्र भइदिन्छ तर मोती देखिन्न, र बोलाइमा स्वर भए पनि ढुकढुकी हुँदैन। तरै पनि श्रोताहरू, माया हो यत्तिकै कहाँ मरेर जान्छ र, बरु सागर सुकेर गइजाला तर माया, त्यो पवित्र माया कहिले सुकेर जाँदैन। यहाँ गीतकार नारी हस्ताक्षर सिन्धु राणा, सङ्गीतकार रेशम चौधरी र गायिका सपना श्री यसैको दस्तावेज अर्थात् सबुत दिँदै हुनुहुन्छ।

सागर बरु सुखेर गइजाला, जान्न माया कहिले निघाटेर, जहाँ पवित्र माया हुन्छ, विश्वास हुन्छ, आड भरोसा हुन्छ नि श्रोताहरू, त्यस्तो माया वास्तवमै जीवन्त भइदिन्छ, अमर भइदिन्छ भन्ने एउटा सग्लो बिम्ब टिपेको यो प्रेमिल भावको गीत राखे मैले नारी हस्ताक्षर गीतकार सिन्धु राणाको कलमबाट, सपना श्रीको स्वर रेशम चौधरीको सङ्गीतमा। र आदरणीय श्रोताहरू, अब भने सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाबाट मैले पनि विदा माग्ने बेला भइसकेको छ, ओझेल पर्ने बेला भइसकेको छ। र पुछारमा बिसौनीमा गीतकार विक्रम गुरुङले लेख्नुभएको एउटा गीत अरुण थापा मगरको स्वर सङ्गीतमा छाड्दै म भने कार्यक्रम सङ्गीत गङ्गाबाट विदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: पे लाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा बन्न होस
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोठा रेडियो
3: गोली देखि सुरु हुँदैछ गोली नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको छ राष्ट्रपति रामचन्द्र कोविन्दले संघीय संस्था दुवै संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एक राम गिरीले जानकारी दिनुभएको छ गिरीका अनुसार राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ त्यसअघि अपरान्ह 2 बजे प्रतिनिधि सभा र राष्ट्रसभाका बैठक हुनेछन् प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन शुरू भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ प्रधान न्यायाधीश सिफारिशको विषयलाई लिएर यति बेला कार्यपालिका र न्यायालयबीच तनाव सृजना भएको छ चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिश गर्ने सरकारको निर्णयले राजनैतिक र न्याय क्षेत्रमा समेत बहस तातिएको छ नेपाल बार एसोसिएशनका पूर्व महासचिव लीलामणि पौडेल
4: प्रधान न्यायाधीशको सिफारिसको विषयलाई लिएर यति बेला कार्यपालिका र न्यायपालिका आम्ने सामान्य परे जस्तो देखिन्छ के भएको हो यो
5: हेर्नुहोस् हजुरका संविधानमा पनि यस्तो व्यवस्था रह्यो अब योग्यता पुगेका 3 वर्षभन्दा बढी अनुभव भएको व्यक्ति प्रधान न्यायाधीशको लागि लायक योग्य हुने व्यवस्था संविधानमा राखियो र अब न्याय परिषदबाट तत्काल 6 जना योग्य भएको भन्ने जानकारी संवैधानिक परिषदलाई गराइयो त्यो आधारमा चाहिँ विगतमा चाहिँ अब जो सिनियर छ एक नम्बरमा छ उसैलाई गर्ने परम्परा थियो अब यो नयाँ सरकार सबै परिवर्तन गर्न आएको सरकार उसले चाहिँ 6 जनाकै सबै विषय हेऱ्यो होला अब के हेऱ्यो थाहा छैन र 4 नम्बरको मनोज शर्माजीलाई प्रधान न्यायाधीशमा सिफारिस गर्यो यो असंवैधानिक गैर कानुनी भनेर यसलाई भन्न मिल्दैन एकदम बिल्कुल संविधान कानुन अनुसारै छ र अलिकति परम्परा चाहिँ अब सिनियरलाई जुनियरको तल बसेर काम गर्नको लागि अलिकति अप्ठ्यारो महसुस हुन्छ कि भन्ने कुरा एउटा त्यो रह्यो भने अर्को चाहिँ हिजो पिक एन्ड चुज नगर्ने अब अहिले पिक एन्ड चुज गर्दाखेरि चाहिँ कतै त्यो बिचमा भएका अन्य न्यायाधीशहरू ग्रुपिजम गर्ने यो सरकारका मुद्दाहरूमा सरकारलाई सहयोग गर्ने या भइरहेका प्रधान न्यायाधीशलाई सर्वोच्च अदालतको पूर्ण बैठकमा या यसलाई पनि असहयोग गर्ने खालको परिस्थिति बन्छ कि भन्ने एउटा शङ्का यो चाहिँ चिन्ताको विषय हो तर भयङ्करै ब्लन्डरै भएको भन्ने चाहिँ होइन
4: बाहिर देख्दाखेरि त कार्यवाहक प्रधान न्यायाधीशले पनि अलि कडै अभिव्यक्ति दिनुभएको छ अरूहरूलाई पनि भन्नुभएको छ यसको अर्थ टकरारको स्थिति आयो भने के हुन्छ
5: यस्तो अब सबै आफ्नो सीमाभित्र रहनुपर्छ अब न्यायाधीशले मिडियामा बोल्ने होइन न्यायाधीशलाई पनि चित्त दुख्या हुन्छ ऊ पनि मानिस हो उसको पनि मन छ उसले चित्त दुखाउने या भन्ने ठाउँ सम्बन्धित ठाउँ मिटिङ भेटघाटमा भन्ने कुरा हुन्छ तर सार्वजनिक सञ्चार माध्यम मार्फत अथवा सार्वजनिक कार्यक्रम मार्फत अलिक बढी राजनीतिक भाषण जस्तो लाग्ने गरी त्यो लेभलमा त्यो तहको पदमा भएको व्यक्तिले चाहिँ बोल्न चाहिँ उपयुक्त थिएन उहाँले बोल्नु भयो आफ्नो पीडा राख्नुभयो तर अब यसैलाई सधैँलाई त्यो पालेर बस्ने अथवा इगोको रूपमा लिने भइदियो भने त यसले निश्चित रूपमा अदालतलाई पनि नोक्सान गर्छ र सरकारलाई पनि धेरै अप्ठ्यारो पर्छ र भोलि फेरि यसमा संसद पनि जोडिनुपर्ने अवस्था पनि आउन सक्छ त्यस कारणले यो विषयलाई चर्काएर राज्यका 3 वटै निकायहरूको बिचमा चाहिँ शक्ति सन्तुलनको सिद्धान्त विपरीत हुने गरी जान चाहिँ दिनु हुँदैन यसमा सरकार र कार्यकाम प्रधान न्यायाधीश र संसद सबै जिम्मेवार बन्नुपर्छ भन्ने मलाई लाग्छ
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कायमुखाम प्रधान न्यायाधीश सपना प्रधान मल्लले हिजो कानून दिवसको अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ मल्लले प्रधान न्यायाधीश सिफारिस प्रक्रियासँग जोडेर न्यायपालिकामाथि दबाव सृजना गर्ने प्रयास भइरहेको संकेत गर्दै संविधानवाद विधिको शासन र न्यायपालिकाको स्वतन्त्रता संकटमा पर्न सक्ने चेतावनी दिनुभएको थियो आज पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले प्रधान न्यायाधीश सिफारिसमा भएको टीका टिप्पणीबारे जवाफ दिनुभएको छ
2: संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्तिका विषयमा चर्चाहरू चलिरहेको कुरालाई लिएर मूर्धन्य मानिसहरूले विभिन्न राजनीतिक दलका मानिसहरूले समेत यो असंवैधानिक भयो, अभ्यास यस्तो थिएन, परम्परा यस्तो थिएन, यो परम्पराभन्दा बाहिर गयो भनेको सुनियो। मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भयो, असंवैधानिक भएको भए 600 न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भनेर यो चाहिँ संवैधानिक परिषदमा सिफारिस किन गरिएको? त्यही असंवैधानिक काम भयो होला नि, त्यही संविधान विपरीत कार्यक्रम काम हो, संविधानको संविधान मिच्यो त्यसो गर्दा। 6 साट हो संविधानमा वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै चुन्नुपर्नेछ भनेको भए संवैधानिक परिषदको बैठकको पनि आवश्यकता पर्दैन थियो, सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला, तर संविधानले त्यसो भन्दैन। अब परम्परा भत्काइयो भन्ने कुरा चाहिँ मैले एउटा के भन्नै पर्छ भने, यदि त्यही परम्परामा जाने भइदिएको भए अहिले 6 उपस्थिति भएको संवैधानिक परिषदमा आज 1 व्यक्ति नियुक्त हुने छलफल सकिँदैन थियो, यो बैठक कसलाई कतिजना भाग लगाउने भनेर भागभण्डाको छलफल चलिरहेको हुन्थ्यो साथी।
3: फरक प्रसङ्गमा अव्यवस्थित रूपमा र असुरक्षित ढंगले नदी किनारमा बसेका र गैर कानूनी रूपमा सार्वजनिक जग्गा हडपेकाहरूको हकमा कदम चालिएको उहाँको भनाइ छ। सभापति लामी छानेले भूमिहीन सुकुम्बासीका समस्याबाट आफूले छाती नहटाएको दावी पनि गर्नुभएको छ।
2: समस्या त 30 उहाँहरूले खडा गर्नुभयो, छाती त हाम्रो थापिएको छ र हामी छाती अहिले पनि थापिरहेका छौँ, हामी छाती हटाउँदैनौँ, तबसम्म हटाउँदैनौँ जबसम्म भूमिहीनहरूले आफ्नो अधिकार पाउँदैनन्। हाम्रो छाती त्यही छ, छाती हटेको छैन, र हामी व्यवहारिक रूपमा यो समस्यालाई स्थायी रूपमा हामी समाधान गर्छौँ। त्यसैले खोला छेउमा अव्यवस्थित रहनुभएकाहरूका लागि सरकारले चालेको कदम र लामो समयदेखि पेन्डिङमा रहेका काठमाडौँको हकमा भएका यी विषयहरूको यसलाई लिएर कसैले पनि राजनीतिक लाभ लिनको निमित्त भूमिहीन साथीहरूलाई सुकुम्बासी साथीहरूलाई उचाल्न जानै पर्दैन, तपाईँहरू उचाल्दै गर्नुहोस्, हामी दिन्छौँ उहाँहरूलाई उहाँहरूको अधिकार।
3: नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पमल दाहाल प्रचण्डले वर्तमान सरकारले गरीब र निमुखाहरूमाथि बर्बरता अपनाएको आरोप लगाउनु भएको छ। आज 26 निर्मल लामा स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्ड,
6: श्रमजीवी वर्गमाथि प्रहार चाहिँ अहिले सरकारको तर्फबाट त्यहाँ सबभन्दा गरीबहरूमाथि निमुखाहरूमाथि नै सबभन्दा बढी आहत दिने पीडा दिने कोसिस भएको छ। सबभन्दा गरिब जसको तपाईँ हामी रोग वर्ग आधार भन्ने गर्छौँ त्यही वर्गमाथि प्रहार भएको छ। जुन वर्गको पक्षमा हिजो हामीले लडाई लडेको हो, आन्दोलन गर्दै आएको, लामो इतिहास बनाएको हो, त्यही वर्गमाथि कसले प्रहार गर्दैछ भनेर हेर्यो भने देशी र विदेशी प्रतिक्रियावादी वर्गले त्यो वर्गलाई नेस्तनाबुद गरेपछि अथवा त्यो वर्गमाथि प्रहार गरेपछि मात्रै कम्युनिस्टहरूको आधार सिद्ध्याउन सकिन्छ भन्ने योजनाको साथ यो काम भइरहेको हुनाले पनि आजको हाम्रो तात्कालिक आवश्यकता अब सबै एकताबद्ध भएर आफ्नो वर्गसँगको सम्बन्धलाई सुदृढ गर्ने, वर्ग संघर्षलाई फेरि नयाँ सिराबाट अगाडि बढाउने आवश्यकता छ।
3: मध्य प्रदेशमा जनमत पार्टीले समर्थन फिर्ता लिए पनि कांग्रेस नेतृत्वको सरकारलाई 4 निरन्तरता दिने निर्णय गरेका छन्। कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी र लोकसभा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो। सत्तारूढ 4 वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने निर्णय गरेका छन्। उनीहरूले विज्ञप्ति मार्फत छिटै विश्वासको मत लिने पनि निर्णय गरेको बताएका छन्। गत वैशाख 22 जनमतले सरकारबाट समर्थन फिर्ता लिएको थियो। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा अबको 2 सार्वजनिक गर्ने गरी तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। सरकारले यसपालादेखि एसईई परीक्षाको नतिजा 1 सार्वजनिक गर्ने घोषणा गरे अनुसार वैशाख 29 मिति तय गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक तुकराज अधिकारीले तोकिएकै समयमा नतिजा सार्वजनिक हुने बताउनु भएको छ। अहिले रुजुको काम सकिसकेको र उत्तर पुस्तिकाहरू नहराउनु भनेर रिभ्यूको काम भइरहेको उहाँले बताउनु भएको छ। विगतमा करिब 3 लाग्दै आएको नतिजा पहिलो पटक 1 ल्याउन लागिएको हो। अब खबर फटाफट।
4: बागलुङको जयमिनी 3 देराली खानी माझ गाउँमा धाराका लागि गोर्खा वेलफेयर ट्रस्टको 36 सहयोग। उपत्यका ट्राफिकले चोरी भएका 65 दुई पाङ्रे साधन धनीलाई बुझायो। बबरमहलबाट हराएको 35 पर्ने मोटरसाइकल पनि रातो पोलमा फेला पार्यो। चोरिएका सवारी फिर्ता पाएपछि ट्राफिकलाई खाता सहित सम्मान। चालकले लागु पदार्थ खायो नखाएको पत्ता लगाउन रूपन्देही प्रहरीको डेल्टा अपरेशन। सिद्धार्थ राजमार्ग सहित भित्री सड़क खण्डमा आकस्मिक चेक जाँच गर्दा 17 चालक पक्राउ। काठमाडौँ गोठाटारको नागेश्वर महादेव मन्दिरमा चोर पसे 10 लाख भएको भेटी बाकस गायब। चितवन भरतपुर 4 धर्मचोकको चौतारी पार्टी प्यालेसमा बिहेको भोज खाँदा 90 जना भन्दा बढी बिमार, 50 जनाको उपचार हुँदै। तनहुँ जलविद्युत आयोजनाको दमौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि 1000 बढी रुख काटिँदै भरतपुर 1 सदनचुली संरक्षित वन, सदनचुली सामुदायिक वन र वडा नम्बर 29 को अकालादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1263
0: यो BFBS कुल खाना रेडियो हो।

0: बेनीको बजार जता माया उतै छ नजर। हजुर श्रोता, नजर लगाउँदै हामी तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। तपाईँहरू सबै सबैलाई कार्यक्रम परदेशीको सन्देशमा स्वागत तथा अभिवादन गर्छु। र आज भने म दिदीसँग छु, दिदीलाई पनि कार्यक्रममा स्वागत गरौँ। धेरै पछि कार्यक्रममा आउनु भएको छ दिदी। नमस्ते।
1: नमस्ते नमस्ते निशा, अनि यति बेला परदेशीको सन्देश सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत तथा नमस्कार। म मीना थापाको तर्फबाट।
0: हजुर, आज भने हामी दुईजना दिदी बहिनी मात्र छौँ। आज दाजु भने अलिक कार्य व्यस्तताले गर्दाखेरि कार्यक्रममा आउन पाउनु भएको छैन, र सुसन दिदी पनि अलिक व्यस्त नै हुनुहुन्छ है दिदी।
1: हजुर हजुर, पक्कै पनि आज दुईजना दिदी बहिनी आएका छौँ। विनोद दाई अलिकति व्यस्त छु भन्नुभयो, हामी आएका छौँ, हामीलाई साथ दिनुहुन्छ भन्ने पूर्ण विश्वास पनि छ।
0: अवश्य पनि हजुर, हाम्रा श्रोताले निकै साथ दिनुभएको छ दिदी, र नयाँ नयाँ श्रोता पनि आउनु भएको छ है। हजुर, र अहिले प्रश्नोत्तर सेगमेन्ट जबदेखि हामीले राख्न सुरु गर्यौँ होइन, हाम्रा श्रोता सहभागिता पनि निकै बढेर गएको छ। कार्यक्रमतर्फ लाग्नुपर्छ दिदी। र आजको रूपरेखाको कुरा गर्नुपर्दा, आज भने हामी धेरै भन्दा धेरै 2RGR बुनाइका हाम्रा दाजुभाइ दिदीबहिनीहरूको सन्देश लिन्छौँ, र उहाँहरूको सन्देश पठाउन मद्दत गर्नुहुने हाम्रा दाजु धनराज राई र लाल दाजु टिमलाई हामी धेरै धेरै धन्यवाद पनि सुरुवातमा दिन्छौँ होइन दिदी।
1: पक्कै पनि दिनै पर्छ नि त होइन, सहयोग गर्नु भएको छ उहाँदेखि, त्यसैले पक्कै पनि धन्यवाद त दिनै पर्छ दुईजना दाजु अथवा भाइहरूलाई होइन।
0: उधौली पर्व सुरु भइसकेको छ दिदी, त्यसैले उधौली पर्वको उपलक्ष्यमा पनि उहाँहरूले यो सन्देश पठाउनु भएको छ, र चाडपर्वहरूमा हाम्रा दाजुभाइ दिदीबहिनीहरूले सन्देश पठाउनुहुन्छ। यही क्रममा उधौली पर्व विशेष सन्देश पठाउनु भएको छ, र योभन्दा अगाडि उभौली पर्व पनि पठाउनु भएको थियो हरि दिदी। र यी सन्देशहरू पठाउन जहिले पनि हामीलाई एकदमै तम तयार भएर बस्नुहुन्छ हाम्रा दाजु धनराज राई।
1: हजुर,
0: लाल दाई दाजु पनि हुनुहुन्छ, र उहाँको टिम होइन, विशेष गरी धनराज दाई दाजुलाई चाहिँ हामी अन्तर आत्मादेखि नै धेरै धेरै धन्यवाद टक्याउँछौँ।
1: धेरैजनाको आवाजको सन्देश पठाएर हामीलाई धेरै सहयोग गर्नुभएको छ, फेरि पनि उहाँलाई धन्यवाद छ।
0: अब भने बिएफबी सङ्केफबाट पनि हाम्रा दिदी बहिनी दाजुभाइहरूले अवश्य पनि सन्देश रेकर्ड गराउनु भएर हामीलाई पठाउनुहुनेछ भन्ने एकदमै ठुलो आशा छ होइन,
1: अपेक्षा गरेका छौँ दिदीबहिनीहरूसँग पनि होइन, हाम्रो दाजु पनि हुनुहुन्छ, सबै सबैसँग यसरी अपेक्षा गरिरहेका छौँ। हुन सक्छ व्यस्त पनि हुन्छ, तर पनि यसो मिल्छ भने होइन।
0: हजुर हजुर, कतै जाने काम छ अथवा रिपोर्टिङकै लागि कतै जाँदै हुनुहुन्छ भने दुई चारवटा बाइट पनि परदेशीको सन्देशको लागि भनेर होइन रेकर्ड गरेर हामीलाई पठाइदिनु भए सबै कुरा टाकटुक मिलाउने काम भने हाम्रो कि कसो दिदी।
1: पक्कै पनि होइन,
0: हजुर अनि चट्ट मिठो गीत पनि राखिदिन्छौँ है। ल त आशा दिदी, शिरीष दिदी, रूपा दिदी अनि योगराज दाजु, तपाईँहरूलाई हामी विनम्र अनुरोध गर्छौँ, तपाईँहरू जहाँ गए पनि परदेशीको सन्देशको लागि भनेर एक दुईवटा यसो बाइटहरू पनि लिइदिनु होला है त। विशेष गरी ब्रिटिस आर्मीमा कार्यरत हाम्रा दाजुभाइ दिदीबहिनीहरू, उहाँको परिवारजन, त्यसै गरी रिटायर्ड लाइफ अहिले बिताइरहनु भएका आमा बुबा बाजे बजै सबै सबैको लागि हो, त्यसैले हामी प्रायोरिटीका साथ उहाँहरूको सन्देश राख्छौँ। यही अनुरोधको साथमा हामी ठेगाना भन्छौँ, र ठेगाना तपाईँको हातमा छ होइन त।
1: हजुर हजुर, पक्कै पनि अब ढिला नगरी ठेगाना पनि भन्नु पर्यो है त। ठेगाना यस प्रकार छ, परदेशीको सन्देश बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल SQBJN बिएफपिओ 4, इमेल आइडी bfbsgorkha@bfbs.com, र हाम्रो फेसबुक पेज बिएफबिएस गोर्खा तपाईँले टाइप गर्नुभयो भने पक्कै पनि निलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ, त्यसमा पनि हजुरहरू जोइन हुन सक्नुहुन्छ। र हाम्रा फोन नम्बरहरू छन् 5428055 5437364 र 5433930 हाम्रो फोन नम्बर हो।
0: हजुर, यी त भयो हाम्रा ठेगाना। हजुर, ठेगाना टिपिसक्नुभयो होला, र यदि छुटाउनु भयो भने हाम्रा श्रोतालाई हामी फेरि पनि विश्रामपछि भन्नेछौँ दिदी होइन। हजुर श्रोता, ठेगाना पछि भने अब हामी सन्देशतर्फ लाग्छौँ। 2RGR बुनाइबाट हामीलाई दिदी बहिनीहरूले सन्देश पठाउनु भएको छ, र सुरुवातमा हुनुहुन्छ बहिनी अनिमा राई, जो चाहिँ सार्जन विजय राई बी कम्पनीमा कार्यरत भाइको श्रीमती हुनुहुन्छ है दिदी। उहाँको सन्देश पनि छ, र उहाँ सँगसँगै हुनुहुन्छ बहिनी बहिनी प्रतिमा गुरुङ, उहाँ भने सार्जन दिनेश गुरुङ भाइको श्रीमती हुनुहुन्छ। उहाँ चाहिँ डी कम्पनीमा कार्यरत हुनुहुन्छ। उहाँहरू दुवैजनाको सन्देश हामीले एकै ठाउँमा राखेका छौँ र ठेगाना भन्नुपर्दा अनिमा राई बहिनीको चाहिँ बुइपाक खोटाङ रहेछ। उहाँहरूको सन्देश लगत्तै गीत पनि सुनौँ।
2: नमस्कार, मेरो नाम चाहिँ अनिमा राई, हामी ब्रुनाईमा बसिरहेका छौँ अनि मेरो हस्बेन्डको नाम चाहिँ सार्जन विजय राई, बी कम्पनीमा हुनुहुन्छ उहाँ। अहिले चाहिँ उहाँ न्युजिल्यान्डमा एक्सर्साइजको लागि 2.5 महिनाको लागि जानुभएको छ। मेरो छोरा पनि छ, 2 वर्ष लाग्नु लाग्यो, अभिनन्दन राई। अनि यो कार्यक्रम परदेशीको सन्देशको थ्रुबाट चाहिँ म मेरो नेपालमा हुनुभएको फ्यामिलीलाई सम्झन चाहे। फर्स्टली चाहिँ मेरो ड्याडी राजनशिर राई, मम्मी कमला राई, उहाँहरू चाहिँ अहिले खोटाङको मजुवागढी गाउँपालिका बुइपामा बसिरहनु भएको छ। अनि मेरो सासु जुरन कुमारी राई र ससुरा गिरिराज राई, उहाँहरू पनि खोटाङकै मजुवागढी गाउँपालिका लफ्याङमा बसिरहनु भएको छ। अनि मेरो दिदीहरू युकेमा बसिरहनु भएको छ, उहाँहरूको नाम चाहिँ मेरो जेठी दिदी असीमा राई, माइली दिदी अपेक्षा राई अनि मेरो भाइ अमित राई, उहाँहरूलाई स्पेसली सम्झन चाहेँ। मेरो छुटाउने नहुने दाई पनि हुनुहुन्छ, जेठा दाई, उहाँ चाहिँ अहिले काठमाडौँमा हुनुहुन्छ, अनुज राई, उहाँलाई पनि सम्झन चाहेँ। यही म्यासेज दिन चाहन्छु कि यो परदेशीको सन्देश कार्यक्रमको थ्रु सबैजना सधैँ खुसी रहनुहोस्, तपाईँहरूको सुस्वास्थ्यको कामना अनि धेरै माया। अब डेली नबोले पनि तपाईँहरूलाई चाहिँ म एकदम धेरै सम्झिरहेको हुन्छु, आफ्नो दुःखमा खुसीमा तपाईँहरूको याद आइरहेको हुन्छ र तपाईँहरूको थ्रुबाट चाहिँ फ्यामिलीको थ्रुबाट एउटा एक काइन्ड अफ आटाको हुन्छ भन्न चाहन्छु। अनि जाँदा जाँदै हामी यो December 2025 नेपाल गएको थियौँ अनि त्यतिखेर चाहिँ हामी खोटाङ पनि गएको थियौँ। खोटाङ जाँदाखेरि चाहिँ एकदम एउटा मलाई पूर्वेली गीत चाहिँ यो चाहिँ मेरो माइन्डमा एकदम बसिरह्यो भनौँ न। यो गीतको नाम चाहिँ बेसी गाईको गोठ हो। अनि यो गीतमा चाहिँ एउटा फन फ्याक्ट भन्नुपर्दा चाहिँ मेरो 1.5 वर्षको छोरा पनि एकदम खुसीको साथ डान्स गरेको भएर झन् मलाई यो गीत मनमा बस्यो भनौँ न। अनि प्लस हाम्रो उता खोटाङमा यो गीतमा हाम्रो रिलेटिभ्सहरू सबैजना चाहिँ खुसी भएर नाच्नु भएको देखेर अनि भाका पनि एकदम मन परेर चाहिँ म यो गीत मलाई चिन्नुहुने सबैजनालाई, खोटाङवासी मात्र होइन सबैजनालाई चाहिँ डेडिकेट गर्न चाहन्छु। नमस्कार।
3: नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ प्रतिमा गुरुङ, मेरो श्रीमानको नाम चाहिँ सार्जन दिनेश गुरुङ, उहाँ चाहिँ डी कम्पनी रेखीपोर्टमा चाहिँ काम गर्नुहुन्छ। मेरो छोराको नाम चाहिँ काइरो गुरुङ अनि हामी चाहिँ अहिले चाहिँ बुर्नेमा बसोबास गर्दैछौँ र मेरो आमाको नाम चाहिँ थकुरसुमा गुरुङ, मेरो बाबाको नाम चाहिँ दुर्गाबहादुर गुरुङ, उहाँहरू चाहिँ अहिले चाहिँ हालै नै बुर्ने आउनुभएको छ घुम्नको लागि भने। मेरो सासूको नाम चाहिँ दिलकुमारी गुरुङ हो भने चाहिँ मेरो ससुराको नाम चलक बहादुर गुरुङ, उहाँहरू चाहिँ अहिले चाहिँ नेपालमा पोखरा लामोचोरमा बस्नुहुन्छ। आज चाहिँ म BFBS गोर्खा रेडियोमा चाहिँ परदेशीको सन्देशमा आइरहेको छु। नेपालमा हुनुभएको मेरो सासू ससुरा, मेरो आथे भतिहरूलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ अब बर्खा सुरु हुन लागेको छ, बाढी पहिरोको धेरै जोखिम हुन्छ, त्यो भएर चाहिँ हजुरहरू सबैजना सुरक्षित ठाउँमा बस्नुहोला र हजुरहरू कतै घुम्न जानुहुन्छ भने अब राम्रोसँग तपाईँहरू मौसम राम्रोसँग हेरेर मात्रै जानुहोला र यही वर्षाको कारणले धेरै ठाउँमा चाहिँ पानीहरू नालातिर चाहिँ पानी जम्न सक्छ र त्यही भएर चाहिँ हजुरहरूले चाहिँ छेउछेउमा हुने आफ्नो वातावरण चाहिँ सफा राख्नुहोला, किनभने चाहिँ अहिले यो मच्छरले गर्दा चाहिँ डेङ्गु पनि राख्ने सम्भावना धेरै नै छ। जाँदा जाँदा गीत डेडिकेट गर्न चाहन्छु वा चाहिँ मेरो वानाजीहरूको एकदम मिल्ने नम्बर्ने र मेरो एकदम प्रिय साथी भनौँ कि अब सोल्टिनी नै भनौँ, उहाँ किबा गुरुङ हुनुहुन्छ, उहाँको लागि चाहिँ डेडिकेट गर्न चाहन्छु र अन्तिममा चाहिँ BFBS गोर्खा रेडियो परदेशी सन्देशमा 1-2 शब्द राख्न दिनुभएकोमा उहाँलाई नै धन्यवाद भन्न चाहन्छु।

0: हजुर, भर्खरै हामीले सुन्यौँ अनिमा राई र प्रतिमा गुरुङ बहिनीहरूको सन्देश, अनि मिठो गीत पनि सुन्यौँ, पूर्वेली भाकाको गीत अनि जी।
1: हजुर हजुर, पक्कै पनि मन पर्यो होला भन्ने आशा गरेका छौँ। पूर्वेली गीत यति मिठो पनि थियो, पक्कै पनि दुईजना दिदी बहिनीहरूले मन पराउनु भयो भन्ने आशा राख्छौँ। र फेरि पनि हामी आवाजको सन्देश नै राख्छौँ निशा। यति बेला सुमन राई हुनुहुन्छ, उहाँ भने किओ जेलारको सदस्य हुनुहुन्छ सुमन राई। उहाँको सन्देश रहेको छ, उहाँ अहिले बुनाईमा कार्यरत हुनुहुन्छ भने नेपालको घर ताप्लेजुङ हो। अबको पालो सुमन राईको आवाजको सन्देश सुन्छौँ र सँगसँगै उहाँलाई हामीले एउटा गीत पनि राखिदिएका छौँ। यो गीत पनि हामी सुन्छौँ, मेलिना राई र निकेश राईले गाउनु भएको छ, तान बुन्ने
0: सन्देशतर्फ।
2: नमस्ते, मेरो नाम सुमन राई, हाल ब्रुनाई क्योजलाई डेटमा कार्यरत छु। ब्रुनाईमा मेरो श्रीमती रोजा राई तथा मेरो छोरा इक्सुहाङ राईसँग दैनिकी जीवन तथा मेरो कामहरू दिनचर्याहरू बिताउँदै आइरहेको छु। मेरो नेपाल ठेगाना चाहिँ आङखोप 8 हालको सिदिङवा 3 ताप्लेजुङ नेपालमा पर्छ र मेरो बाबा मम्मी हाल त्यहीँ रहनु भएको छ। मेरो बाबाको नाम दीपक कुमार राई र मेरो आमाको नाम हेमकुमारी राई। उहाँलाई मेरो सर्वप्रथम सेवा अनि ढोग। मेरो ससुराली धरान। मेरो ससुरा बाबाको नाम विजय राई, सासुआमाको नाम खडकमाया मगर, उहाँलाई पनि मेरो सेवा ढोक। त्यसै गरी मलाई सुमन राई भनेर चिन्नुहुने मेरो सम्पूर्ण प्रियजनहरू, साथीहरू, इष्टमित्रहरूलाई मेरो ढोक तथा मेरो न्यानो सम्झना। यही जेठ 1 गते पर्न गएको उभौली साकेलामा सुम्निमा पारुहाङले हामी नेपाली दाजु दिदी बहिनी जो जति जहाँ जहाँ रहेर बिहे सुन्दै हुनुहुन्छ उहाँहरूलाई कल्याण गरून्, उहाँहरूले हामीलाई आशिष दिन सकेको होस्, उहाँहरूले हाम्रो विश्व शान्तिको लागि उहाँहरूले हाम्रो लागि कामना गरिदिन सकेको होस्, हामी नेपालीहरूले पनि खुसीको साहस तथा हामी नेपाली भएर जिउनको एउटा गर्व गर्न सक्ने एउटा नेपाल बनोस्। म जाँदा जाँदै मेलना राईको तामुन्ने भन्ने साकेला गीत सुनाउन चाहन्छु। यो गीत चाहिँ स्पेसल्ली मेरो बाबा मम्मी जो अघि मैले भनेको ताप्लेजुङमा बस्नुहुन्छ उहाँहरूलाई, त्यसै धरानमा हुने मेरो सासु ससुरा, मेरो सासु ससुरा खालहरू, साथै मलाई सुमन राई भनेर चिन्नुहुने सम्पूर्ण मित्रजनहरूलाई चाहिँ म डेडिकेट गर्न चाहन्छु। धन्यवाद।

0: हजुर, कियो जियारका सदस्य भाइ सुमन राईको यो सन्देशपछि अब हामी लाग्छौ दिदी लीला थापा बहिनीको सन्देशतर्फ है। उहाँ चाहिँ हुनुहुन्छ आनन्द थापा भाइको श्रीमती, जो चाहिँ मोटो प्लटुनमा कार्यरत हुनुहुन्छ र टुआरजिआर बुनाईमा हुनुहुन्छ र उहाँको नेपालको ठेगाना हो पोखरा। उहाँले एउटा मिठो गीत सुनाइदिनुहोस् तर प्रकाश सपुतकै गीत भनेर भन्नुभएको रहेछ। त्यसैले हामीले साँझ पर्यो झमक्कै बोलको गीत राखिदिएका छौँ। आशा गर्छौँ बहिनी लीला थापालाई मनपर्छ नै होला। आउनुहोस् अब उहाँको सन्देश साथसाथै गीत पनि सुनौँ।
1: नमस्ते, मेरो नाम लीला थापा, मेरो हस्बेन्डको नाम आनन्द थापा हो। उहाँ चाहिँ टुआरजिआर डी कम्पनीमा मोटर प्लटुनमा काम गर्नुहुन्छ। मेरो नेपालमा घर चाहिँ पोखरा 10 रामबजारमा हो। मेरो बाबा थमबहादुर थापा, मम्मी माया थापा, भाइ हिमाल थापा पोखरामा बस्नुहुन्छ र हाम्रो गाउँमा पनि बाजे बजै दाई भाउजू ठुलो बाबा ठुलो मम्मी हुनुहुन्छ। मेरो गाउँ चाहिँ बागलुङ तित्याङ सगामा हो। अहिले रेडियो सुन्दै हुनुहुन्छ होला उहाँहरू गाउँबाट। र अब बज्ने गीत चाहिँ म प्रकाश सपुतको कुनै पनि गीत मेरो गाउँमा बस्नुहुने दिदी दाई भाउजू ठुलो बाबा ठुलो मम्मी अनि हजुरहरू जो जसले यो बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ उहाँहरूको लागि समर्पित गर्न चाहन्छु। नमस्ते, थ्याङ्क यू।

0: SBS Gorkha Radio. यो छोटो विश्रामपछि पुनः स्वागत तथा अभिवादन गर्छौ कार्यक्रम परदेशीको सन्देशमा। म हुँ निशा गुरुङ र मलाई साथी देख्नुहुन्छ।
1: मेरो नाम हो मीना थापा। सबै सबैलाई फेरि पनि स्वागत तथा नमस्कार छ।
0: अब चाहिँ हामी के गर्छौ दिदी?
1: हजुर, फेरि पनि ढिला नगरी परदेशीको सन्देशमा ठेगाना दिनुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, BFBS नेपाल, पोस्ट बक्स नम्बर 50-95, काठमाडौँ नेपाल। र BFPO ठेगाना छ BFBS नेपाल SQBJN BFPO4, इमेल आइडी bfbsgorkha@bfbs.com bfbs.com र फेसबुक पेज रहेको छ BFBS गोर्खा। तपाईँले टाइप गर्नुहोला, पक्कै पनि पाउनुहुनेछ। त्यसमा हजुरहरू जोइन हुन सक्नुहुन्छ। र हाम्रा फोन नम्बरहरू छन् 54-28-055-54-37-364 र 54-33-930 हाम्रो फोन नम्बर हो।
0: हजुर, तपाईँ हाम्रा ठेगाना। अबको पालो छ छिनोफानो गर्ने दिदी है। गत हप्ता हामीले प्रश्न राखेका थियौँ, होइन, यो खेलकुद सम्बन्धी थियो। करिब 6,000 श्रोताले प्रश्नको उत्तर टिपाउनु भएको छ। प्रश्नको उत्तर पनि एकदमै मिलाउनु भएको छ। हजुर हजुर, 6,000 नै 100% मिलाउनु भएको छ। हाम्रो प्रश्न रहेको थियो, एउटा रेकर्ड स्थापना भएको थियो कहिले भन्दाखेरि अप्रिल महिनाको 26 तारिक, है दिदी।
1: हजुर,
0: यो चाहिँ एउटा मानवीय रेकर्ड थियो र विधा भने खेलकुद थियो है। र त्यो रेकर्ड केमा ब्रेक गरेको थियो, होइन, र कुन देशका नागरिक थिए, ती खेलाडीको नाम के हो भनेर हामीले सोधेका थियौँ है। प्रश्नको उत्तर पनि लिएर आएका छौँ र करिब 6 श्रोताको नाम पनि हामीले टिपेका छौँ। उहाँहरू हुनुहुन्छ रमा सापकोटा धनकुटाका, त्यस्तै गरी हुनुहुन्छ एडमन्ड पराजुली हुनुहुन्छ सुनसरीका, उहाँले त गत हप्ता नै पुरस्कार जितिसक्नु भएको छ भन्नुपर्छ है दिदी। त्यस्तै गरी हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ कोहलपुर बाँके, उहाँले पनि पुरस्कार पाइसक्नु भएको तस्विर फेसबुकमा राख्नु भएको छ है। छवि थापा हुनुहुन्छ फोक्सटन केन्ट युके, उहाँले पनि प्राइज जितिसक्नु भएको छ पहिला नै। फेरि पनि अर्को प्राइज पनि यहाँ चाहिँ के त हामीले एकदमै सेक्योर हिसाबले राखिदिएका छौँ, सेफेस्ट वेमा। हजुर, त्यसै गरी हुनुहुन्छ उमेश रेग्मीजी विराटनगरका र तारा रेग्मीजी विराटनगरका है। उहाँहरूले एकदमै उत्तर सही मिलाउनु भएको छ।
1: 6 हुनुहुन्छ र आज हामी यो पुर्जी चाहिँ राखेका छौँ
0: र प्रश्नको उत्तर के हो त त्यो पनि भन्नु पर्ने हुन्छ। हजुर हजुर, र सही उत्तर दिनुहुने हाम्रा श्रोताका हामीले नाम त भन्यौँ, उत्तर पनि भन्नु पर्ने आवश्यक हुन्छ। त्यसैले प्रश्नको उत्तर रहेको छ, सेबास्टियन सावे नाम गरेका केनियन नागरिकले चाहिँ म्याराथुनमा 1:59:30 मा चाहिँ रेकर्ड ब्रेक गरेका थिए
1: है। यो चाहिँ सही उत्तर,
0: एकदम सही उत्तर। र यो भने अघि मैले भनिहाले अप्रिल महिनाको 26 तारिक 2026, हजुर, त्यो दिनमा चाहिँ रेकर्ड ब्रेक गरेका थिए। खेलको नाम म्याराथन भइहाल्यो, देश केनिया, खेलाडीको नाम छ सेबास्टियन सावे। हजुर,
1: सही आन्सर दिएर 6 आउनु भएको छ।
0: एकदमै
1: 6 चाहिँ आज को लक्की विनर हुनुहुन्छ यो चाहिँ हेर्न बाँकी छ।
0: एकदमै हेर्न बाँकी छ। र उहाँले कसको रेकर्ड तोड्नु भएको रहेछ भन्ने कुरा पनि अलिकति जानकारी लिउँ दिदी।
1: हजुर
0: हो, अब उहाँले चाहिँ यो 2:35 यो रेकर्डलाई चाहिँ तोडेर है 1:59:30 मा चाहिँ यो म्याराथन पुरा गर्नु भएको रहेछ है। र 2:35 समय लिएर म्याराथन पुरा गर्नुहुने पहिला चाहिँ खेलाडी हुनुहुन्थ्यो केल्भिन किप्टू, उहाँले चाहिँ 2023 चाहिँ यो रेकर्ड राख्नु भएको रहेछ। हजुर हजुर, र 2019 अनअफिसियल रूपमा चाहिँ 1:59:40 इल्युड किप्चोग भन्नेले पनि रेकर्ड राख्नु भएको रहेछ। तर यो चाहिँ अनअफिसियल भएको कारणले गर्दा 2023 चाहिँ अफिसियल मानेको रहेछ दिदी। सो अहिले चाहिँ आएर 2026 चाहिँ सेबास्टियन सावेले रेकर्ड ब्रेक गर्नु भएको रहेछ। ल, अब यो उत्तर पठाउनु हुने हाम्रा श्रोताको नाम हामीले ससाना पुर्जीमा राखिसकेका छौँ दिदी। तपाईँले चाहिँ त्यहाँ खरखरी गर्नुहोला,
1: हजुर,
0: एकदम फिल्टर्ड गर्नुहोला है त।
1: ल, रेडी हो नि सर?
0: एकदमै रेडी दिदी।
1: ल, मजाले सुन्नु भयो नि?
0: हजुर, हाम्रो श्रोताले सुन्नु भएको छ। ल दिदी, एउटा पुर्जी त्यहाँबाट निकाल्नु होला अनि तपाईँले नै भाषण गर्नु होला है त। को हुनुहुन्छ?
1: ल, चिम्लेर निकालेको छु। उहाँ चाहिँ को हुनुहुन्छ हेरौँ है त। ल उहाँ चाहिँ रमा सापकोटा हुनुहुन्छ लकी विनर उहाँ धनकुटा बासी हुनुहुन्छ है त
0: एकदमै बधाई रमा बहिनी रमा सापकोटा धनकुटाका हुनुहुन्छ र रमा बहिनीको तीनजना दिदी बहिनी हुनुहुन्छ उहाँहरू हुनु रमा सापकोटा उमा सापकोटा र कान्तिपुर सापकोटा
1: हजुर
0: हजुर सबैले डबल डबलै पाइसक्नु भएको छ जस्तो लाग्छ मलाई
1: हजुर
0: एकदमै बधाई छ रमा बहिनी हजुर कार्यक्रममा भाग लिँदै गर्नुहोला र हामीलाई फोन पनि गर्दै गर्नुहोला अहिले उमा सापकोटा बहिनी भने कता हराउनु भयो अलिक व्यस्त हुनुहुन्छ जस्तो छ होइन र कान्तिपुर सापकोटा बहिनी त जापान पुगिसक्नु भएको छ उहाँलाई पनि हाम्रो धेरै धेरै सम्झना छ ल अब यो पछि पनि हामी कता लाग्छौँ दिदी
1: ढिला नगरी हामी अगाडि बढ्ने क्रममा पत्रतर्फ लागौँ र अहिले पनि निशाको हातमै देखे है त
0: हजुर हजुर दिदी मेरो हातमा पत्र परेको छ र हाम्रा श्रोता हुनुहुन्छ राजेन्द्र बान्तवा राई लन्डन युके अथवा पेल्थम लन्डनबाट हामीलाई यो लेख्नु भएको छ है दिदी र उहाँले चाहिँ हरेक हरेक 15 दिनको अन्तरालमा हामीलाई पत्र लेख्नुहुन्छ
1: पत्र लेखेर 7 दिनुहुन्छ
0: हजुर र कहिले काहीँ चाहिँ व्यस्त भएको कारणले गर्दाखेरि अलि ढिलो भए बहिनी भन्नुहुन्छ साकेला नाच्नमा व्यस्त हुनुहुन्छ हामी त्यो कुरा बुझ्छौँ र यहाँ चाहिँ यो पत्रमा उहाँहरूले भव्यताको साथमा मे महिनाको 23 तारिक मनाउन गइरहनु भएको छ दिदी
1: हजुर हजुर
0: पत्रमा पनि यो कुरा भन्नुभएको छ सुरुवातमा लेख्नु भएको छ बिएफबिएस गोर्खा रेडियो नेपालका प्रमुख श्रद्धेया दाजु विनोद खड्काज्यू उहाँमा गोर्खे सलाम छ भन्नुभएको छ
1: हजुर हजुर दाई कार्यक्रममा स्वागत छ अनि हामी दुईजना छौँ दिदी बहिनी नमस्कार छ र विनोद दाईलाई गोर्खे सलाम भन्नुभएको रहेछ तर आज चाहिँ विनोद दाई हुनुहुन्न अलिकति व्यस्त भएको कारणले म आएकी छु त्यसैले गोर्खे सलाम भने पक्कै पनि हामी यो म्यासेज चाहिँ विनोद दाईलाई पुऱ्याइदिन्छौँ है
0: हजुर हजुर उहाँले त सबैजनालाई छुटाउनु भएको छैन दिदी फेरि पनि भन्नुभएको छ प्रस्तुता चेलीहरू निशा गुरुङ सुसन बाला राई मिना थापा लगायत सबै कार्यक्रम प्रस्तुता र कर्मचारीहरूमा एकमुष्ट अभिवादन
1: हजुर हजुर दाई फेरि पनि हामी तिनैजनालाई सम्झिनु भएको छ एकदमै धन्यवाद छ र कार्यक्रममा फेरि पनि स्वागत छ पक्कै पनि सन्चै आरामै कुशलै मङ्गलै हुनुहुन्छ होला भन्ने पूर्ण विश्वास पनि हामी राखेका छौँ
0: हजुर उहाँले विभिन्न भाषा भाषीमा पनि यहाँ अभिवादन टक्राउनुहुन्छ दिदी है र आज भने सेवा हौवा अनि दर्शन नमस्ते भन्नुभएको छ मैले मान्नुपर्ने अति नै आदरणीय व्यक्तित्वहरू आफन्तजन तथा दिदी बहिनी दाजुभाइहरूमा हामी मूलवासी किराँत राईहरूको महान भौली पर्वको हार्दिक मङ्गलमय शुभकामना साथै बुद्ध जयन्तीको ढिलो भए पनि शुभकामना व्यक्त गर्छु भन्नुभएको छ
1: उभौली सुरुवात भएको छ पक्कै पनि अहिले त व्यस्त पनि हुनुहुन्छ होला नाचगान होइन एकदमै रमाइलो यो चाड पर्व भनौँ हजुरहरूको र अहिले निकै रमाइलो पनि गर्दै हुनुहुन्छ होला पक्कै पनि यहाँ लगायत सम्पूर्णलाई हार्दिक शुभकामना छ
0: हजुर अब उभौली पर्व भर्खरै सुरुवात भयो भनेपछि एक महिनासम्म मजाले चल्छ दिदी होइन
1: हजुर
0: उहाँहरूले एक महिना मनाउनुहुन्छ ढोल झ्याम्टाको साथमा र साकेला नजिकको विकेन्डमा नाच्नुहुन्छ हजुर अब उहाँले के लेख्नु भएको छ भन्दाखेरि आगामी मे महिनाको 23 तारिक शनिबारको दिन किराँत राई यायोक्खा केन्द्र युकेको संयोजनमा उभौली साकेला सदाझै धुमधामसँगले मनाउने भएको छ है त्यो पनि आफ्नै जग्गामा हामी राईहरूले खरिद गरेको ठाउँमा भन्नुभएको छ उहाँहरूले चाहिँ एउटा जग्गा किन्नु भएको रहेछ जहाँ चाहिँ हरेक वर्ष उधौली उभौली त्यहाँ चाहिँ मनाउने गर्नुहुन्छ हजुर आफ्नै ठाउँ भएपछि त झन् रमाइलो भयो होइन त लगभग 7-10 हजारको हाराहारीमा साकेला मनाउनको लागि भेला हुने अनुमान छ हजुर किराँत लगायत गैर किराँत दाजुभाइ दिदीबहिनीहरू पनि आउनुहुन्छ है दिदी त्यसैले 7-10 हजारको हाराहारीमा हुन्छ भनेर उहाँले यो अनुमान लगाउनु भएको छ अनि गत वर्षको रेकर्ड अनुसार 7-10 हजार भएको थियो है त्यस कारणले गर्दा सबैलाई चुलो निम्तो छ भनेर भन्नुभएको छ
1: हजुर हजुर सबैलाई निमन्त्रण गर्नुहुन्छ यहाँ पनि गर्नुहुन्छ नेपालमा पनि होइन बेला बेलामा यो विकेन्डमा एकदमै रमाइलो गर्नुहुन्छ बोलाउनुहुन्छ साथी सङ्गीहरू सबै सबै आफन्तजन त भइहाल्यो र बाहिरको मान्छेलाई पनि बोलाउनुहुन्छ क्या मजाले नाच्नको लागि एकदमै रमाइलो गर्नुहुन्छ त्यहाँ पनि एकदमै रमाइलो हुने अनुमान गर्नुभएको रहेछ धन्नै 10 हजार भनेको त धेरै हो नि त
0: धेरै हो नि हजुर
1: एकदमै रमाइलो गर्नु
0: उभौली पर्व भने 1 मेमा सुरु भएको थियो दिदी होइन सोही दिन चाहिँ बुद्ध जयन्ती पनि परेको थियो उहाँहरूको विशेष

0: भण्डारी, त्यसै गरी रबिन, लक्ष्मी राई, जय, प्रेम बहादुर, शुभध्वज र कृष्ण राई सबैको परिवारलाई उभौली साकेलाको शुभकामना छ। एकदमै नछुटाउने नामहरू छन् शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, निला चामलिङ, दर्पण देविका रोदुङ, संगीता बायुङ राई, गौतम बान्तवा, छवि थापा, धनवीर पुन, प्रेमध्वज गुरुङ, युक्त प्रसाद श्रेष्ठ, अरुण नदी खत्री, सुम्निमा राई, सरिता राई, संगीता राई, सुनिता पुन, नामछुङमा राई, सिसम बान्तवा, रमिला बान्तवा, शिर्पिनी कान्छी, विनिता सुनवार, मान बहादुर लिम्बू, ओम मणि सापकोटा, अमर निर्दोष, राजाराम राय माझी र काली बहादुर तामाङ, उहाँहरूको नाम चाहिँ उहाँले कहिले पनि छुटाउनु हुन्न दिदी।
1: हो नि,
0: सबैलाई फेरि पनि उभौली, वैशाखी पूर्णिमा र बुद्ध जयन्तीको हार्दिक शुभकामना। यो राजेन्द्र बान्तवा पोखरी कान्छाको तर्फबाट भन्नुभएको छ। सेवामा राजेन्द्र बान्तवा राई, सेल्थम लन्डन भनेर पत्र टुङ्ग्याउनु भएको छ।
1: हजुर हजुर, राजेन्द्र बान्तवा राई दाजुलाई धेरै धेरै धन्यवाद छ, यसरी आउँदै गर्नुहोला, हामीलाई सधैँ सधैँ यसरी आएर साथ दिनुहुन्छ, एकदमै खुसी लाग्यो। र फेरि पनि यहाँलाई धन्यवाद भन्दै फेरि पनि एउटा साकेलाको गीत हामी राखिदिएका छौँ, मेलिना राईले गाउनु भएको छ, होइन निशा?
0: बन्दको गोली। आउनुहोस् अब हामी यो गीततर्फ लागौँ। राजेन्द्र दाईलाई धेरै धन्यवाद छ र आगामी दिनहरूमा पनि हामीलाई साथ दिँदै जानुहोला।

0: काकेला गीत भर्खरै हामीले सुन्दै थियौँ र हामीले भने यो गीत विशेष गरी राजेन्द्र वान्तवा राई दाईको निम्ति राखिदिएका थियौँ होइन दिदी?
1: हजुर हजुर, पक्कै पनि मन पर्यो होला र नाच्नु पनि भयो होला भन्ने आशा राख्छौँ
0: है। हजुर हजुर, यो गीतले त अब अहिले त बजार खाएको छ नि त। अब राजेन्द्र दाईलाई धन्यवाद भन्दै हामी अन्ततिर आइसकेका छौँ दिदी।
1: हजुर, अन्ततिर भने हाम्रा छवि थापा दाई आउनु भएको छ बेलायत फोक्सटन केनबाट र उहाँले पत्र लेख्नु भएको छ। आदरणीय परदेशीको सन्देश सञ्चालक विनोद दाईमा दर्शन नमस्कार, साथै पाँच औलाको गोर्खे सलाम भन्नुभएको
0: छ। पाँच औलाको गोर्खे सलाम त टक्राउनु भयो, तर दाजु हुनुहुन्न आज है, तपाईँको गोर्खे सलाम भने हामी दाजुलाई दाजु आउनु भएपछि टक्राउने छौँ। छवि दाई, तपाईँलाई कार्यक्रममा स्वागत छ र हामी दुवैजना दिदी बहिनीहरूको नमस्कार छ।
1: सञ्चालिकाहरू दिदी सुसन बाला, बहिनी निशा मिना लगायत सम्पूर्ण काठमाडौँ बिएफबिएस गोर्खा रेडियो परिवार र रेडियो नेपाल परिवारमा दुई हात जोडेर दस औलाको हार्दिक नमस्कार पनि भन्नुभएको छ निशा।
0: ओहो, सबै सबैलाई सम्झनु भएको छ है दिदी, र होलसेलमा एकमुष्ट नमस्कार भन्नुभएको छ। आशा गर्छौँ हाम्रा सबै सबै दाजुभाइ दिदीबहिनीहरू जो अहिले बिएफबिएस गोर्खा रेडियोमा कार्यरत हुनुहुन्छ उहाँहरूले स्वीकारिसक्नु भएको छ।
1: कुशल छु, कुशलताको कामना गर्छु। मेरो परिचय भन्नुपर्दा छवि थापा नेपालको घर गुल्मी जिल्ला हंसरा पम्फुका र हाल भने कर्मभूमि बेलायतको फोक्सटन केन्टमा बसोबास गर्दै आइरहेको छु। सम्झना भन्नुपर्दा विशेष मलाई सधैँ सम्झनु हुने मेरा नम्बरी कृष्ण चामलिङ र उहाँका परिवारजन, स्वदेश तथा विदेशका विभिन्न ठाउँमा छरिएर रहनुभएका सबै मेरा परिवार आफन्तजनहरूमा साइनो अनुसारको ढोक आशीर्वाद छ, माया अनि मिठो सम्झना छ। जीवनसाथी गीता लगायत मेरा सबै परिवारमा मुटुभरिको न्यानो माया अनि धेरै आशीर्वाद छ। अन्य सम्झनामा बेलायतमा रहनुहुने दाईहरू धनवीर पुन, भक्त राई, यामदास मुलिचा, राजेन्द्र बान्तवा राई, प्रेमध्वज गुरुङ, मदन लिम्बू, जसले संसारको जुनै देशमा गए पनि बिएफबिएस गोर्खा रेडियो सुनिरहनुहुन्छ। नेपालमा रहनुहुने अरुण नदी खत्री, युक्त प्रसाद श्रेष्ठ, अमर निर्दोषी, सुषमा सुस्केरा, दर्पण देविका राई, सरस्वती राई, जुनिना राई र उहाँहरूका सम्पूर्ण परिवारहरू लगायत मलाई चिन्नुहुने नहुने सम्पूर्ण परदेशीको सन्देशलाई माया गरी सुन्नुहुने श्रोतालाई पनि मिठो सम्झना छ। अन्तमा विशेष रेडियो नेपाल बिएफबिएस गोर्खा रेडियो काठमाडौँ बुरनाई बेलायतका सम्पूर्ण परिवारहरूप्रति हार्दिक धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छु। फेरि फेरि पनि आउने वाचा गर्दै आजलाई बिदा लिन्छु। हवस् त, नमस्कार भन्नुभएको छ छवि थापा बेलायत फोक्सटन केन्टबाट हामीलाई पत्र लेख्नु भएको थियो।
0: हजुर छवि दाई, तपाईँलाई धन्यवाद छ, मिठो गीत रोज्नु भएको छ होइन। करण परियार र गङ्गा सोनामले गाउनु भएको वारी बर पारी पिपलु, हजुर यो गीत पनि राख्छौँ। यहाँलाई धन्यवाद छ कार्यक्रममा भाग लिँदै गर्नुहोला र आउँदा दिनहरूमा पनि हामीलाई यसरी नै पत्र लेखिरहनु होला र तपाईँका सन्देशहरू हामीले यसरी नै वाचन गर्न पाऊँ होइन दिदी?
1: हजुर हजुर, पक्कै पनि। छवि दाईले त हामीलाई जहिले जहिले साथ दिनुहुन्छ
0: दिनुहुन्छ। हजुर हजुर, पम्पुका हंसरातिर पनि हाम्रो सन्देश गइसकेको छ, पुगिसकेको छ दिदी होइन। र दिदी, हामी अन्ततिर आइसकेका छौँ है, यो गीत भने हामी राख्दै बिदा पनि माग्नुपर्छ र आजको लागि भने हामीले कुनै पनि प्रश्न राखेका छैनौँ, अर्को साता हामी अवश्य पनि प्रश्न राख्नेछौँ है दिदी?
1: हजुर हजुर, विनोद दाई आउनुहुन्छ पक्कै पनि होइन। निशा र विनोद दाईज्यू आउनु भयो भने प्रश्न राख्नुहुन्छ नै। आजलाई पनि हामी प्रश्न राखेका छैनौँ भन्दै बिदा माग्नुपर्छ र म नै बिदा माग्छु र आज जति पनि भाग लिनुभयो सबैलाई धन्यवाद भन्दै फेरि पनि बेला बेलामा आउने बाचा गर्दै बिदा भए। यहाँको दिन शुभ रहोस्। हवस् त, नमस्ते।
0: आजको विजय श्रोता रमा सापकोटा धनकोटाका हुनुहुन्छ, उहाँलाई बधाई र अन्य श्रोता जसले भाग लिनुभयो यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्दै कार्यक्रम परदेशीको सन्देशबाट निशा गुरुङ आज्ञा चाहन्छु। नमस्ते, शुभ दिन, बाइ बाइ।
2: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।
3: आज वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने निर्णय पनि गरेका छन्। उनीहरूले विज्ञप्ति मार्फत छिटै विश्वासको मत लिने निर्णय गरेको बताएका छन्। काङ्ग्रेस, जसपा, नेपाल कम्युनिस्ट पार्टी र लोकसभा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो। गत वैशाख 22 गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएको थियो। प्रधान न्यायाधीश सिफारिसको विषयलाई लिएर यति बेला कार्यपालिका र न्यायालयबीच तनाव सृजना भएको छ। चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिस गर्ने सरकारको निर्णयले राजनैतिक र न्याय क्षेत्रमा समेत बहस तातिएको छ। नेपाल बार एसोसिएसनका पूर्व महासचिव लीलामणि पौडेल,
4: प्रधान न्यायाधीशको सिफारिसको विषयलाई लिएर यति बेला कार्यपालिका र न्यायपालिका आम्ने सामान्य पर्या जस्तो देखिन्छ, के भएको हो यो?
5: हेर्नुहोस्, हजुरका संविधानमा पनि यस्तो व्यवस्था रह्यो। अब योग्यता पुगेका 3 वर्षभन्दा बढी अनुभव भएको व्यक्ति प्रधान न्यायाधीशको लागि लायक योग्य हुने व्यवस्था संविधानमा राखियो र अब न्याय परिषदबाट तत्काल 6 जना योग्य भएको भन्ने जानकारी संवैधानिक परिषदलाई गराइयो। त्यो आधारमा चाहिँ विगतमा चाहिँ अब जो सिनियर छ, 1 नम्बरमा छ, उसैलाई गर्ने परम्परा थियो। अब यो नयाँ सरकार, सबै परिवर्तन गर्न आएको सरकार, उसले चाहिँ 6 जनाकै सब विषय हेऱ्यो होला। अब के हेऱ्यो थाहा छैन। र 4 नम्बरको मनोज शर्माजीलाई प्रधान न्यायाधीशमा सिफारिस गर्यो। यो असंवैधानिक, गैर कानुनी भनेर यसलाई भन्न मिल्दैन, एकदम बिल्कुल संविधान कानुन अनुसारै छ। र अलिकति परम्परा चाहिँ अब सिनियरलाई जुनियरको तल बसेर काम गर्नको लागि अलिकति अप्ठ्यारो महसुस हुन्छ कि भन्ने कुरा एउटा त्यो रह्यो भने, अर्को चाहिँ हिजो पिक एन्ड चुज नगर्ने, अब अहिले पिक एन्ड चुज गर्दाखेरि चाहिँ कतै त्यो बिचमा भएका अन्य न्यायाधीशहरू ग्रुपिजम गर्ने, यो सरकारका मुद्दाहरूमा सरकारलाई सहयोग गर्ने, या भइरहेका प्रधान न्यायाधीशलाई सर्वोच्च अदालतको पूर्ण बैठकमा या यसलाई पनि असहयोग गर्ने खालको परिस्थिति बन्छ कि भन्ने एउटा शङ्का, यो चाहिँ चिन्ताको विषय हो। तर भयङ्करै ब्लन्डरै भएको भन्ने चाहिँ होइन।
4: बाहिर देख्दाखेरि त कार्यवाहक प्रधान न्यायाधीशले पनि अलि कडै अभिव्यक्ति दिनुभएको छ, अरूहरूलाई पनि भन्नुभएको छ, यसको अर्थ टकरारको स्थिति आयो भने के हुन्छ?
5: यस्तो अब सबै आफ्नो सीमाभित्र रहनुपर्छ। अब न्यायाधीशले मिडियामा बोल्ने होइन, न्यायाधीशलाई पनि चित्त दुखा हुन्छ, ऊ पनि मानिस हो, उसको पनि मन छ। उसले चित्त दुखाउने या भन्ने ठाउँ सम्बन्धित ठाउँ मिटिङ भेटघाटमा भन्ने कुरा हुन्छ, तर सार्वजनिक सञ्चार माध्यम मार्फत अथवा सार्वजनिक कार्यक्रम मार्फत अलिक बढी राजनीतिक भाषण जस्तो लाग्ने गरी त्यो लेभलमा, त्यो तहको पदमा भएको व्यक्तिले चाहिँ बोल्न चाहिँ उपयुक्त थिएन। उहाँले बोल्नुभयो, आफ्नो पीडा राख्नुभयो, तर अब यसैलाई सधैँलाई त्यो पालेर बस्ने अथवा इगोको रूपमा लिने भइदियो भने त यसले निश्चित रूपमा अदालतलाई पनि नोक्सान गर्छ र सरकारलाई पनि अप्ठ्यारो पर्छ, र भोलि फेरि यसमा संसद पनि जोडिनुपर्ने अवस्था पनि आउन सक्छ। त्यस कारणले यो विषयलाई चर्काएर राज्यका 3 वटै निकायहरूको बिचमा चाहिँ शक्ति सन्तुलनको सिद्धान्त विपरीत हुने गरी जान चाहिँ दिनु हुँदैन। यसमा सरकार र कार्यान्वयन प्रधान न्यायाधीश र संसद सबै जिम्मेवार बन्नुपर्छ भन्ने मलाई।
3: सङ्घीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदैछ। भोलि नै सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। गिरीका अनुसार राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। त्यसअघि अपरान्ह 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक हुनेछन्। प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन शुरू भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ। नेपाल क्रिकेट संघ क्यानले 45 जिल्ला क्रिकेट संघहरूलाई 2 लाखको दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ। आज विराटनगरमा सम्पन्न नेपाल क्रिकेट संघको वार्षिक साधारण सभाले 6 वटा निर्णयहरू गरेको प्रवक्ता छुम्बे लामाले जानकारी दिनुभएको छ। एनपीएलबाट प्राप्त आमदानीबाट सम्पूर्ण 45 जिल्ला क्रिकेट संघहरूलाई 2 लाखको दरले रकम उपलब्ध गराउने निर्णय गरिएको क्यानले प्रेस विज्ञप्ति मार्फत जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: यो PFBS गोर्खा रेडियो।

0: Pe Lion Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: MBODC क्रुज हाजमा सवार हन्तभाइरसबाट प्रभावित 20 जना बेलायती नागरिकहरू आज दिउँसो टेनरिफबाट बेलायत फर्किँदैछन्। उनीहरूलाई मर्सीसाइडको एरो पार्क अस्पतालमा लगिनेछ र क्वारेन्टाइनमा राखिनेछ। दोहोरो नागरिकता भएका स्विस आवासमा सवार अन्य 2 जना छुट्टाछुट्टै स्वदेश फिर्ती उडानहरूमा चढ्ने बताइएको छ। स्काई रिपोर्टर सादिया चौधरी टेनरिफमा हुनुहुन्छ।
4: The last time they were allowed to step foot off that ship was 16 days ago. No doubt, a lot of relief for them. This is a small boat moving away from the MV Hondius as they make their way to the port. This is a very careful operation.
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कायमुकाम प्रधान न्यायाधीश सपना प्रधान मल्लले हिजो कानून दिवसको अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। मल्लले प्रधान न्यायाधीश सिफारिस प्रक्रियासँग जोडेर न्यायपालिकामाथि दबाव सृजना गर्ने प्रयास भइरहेको संकेत गर्दै संविधानवाद, विधिको शासन र न्यायपालिकाको स्वतन्त्रता संकटमा पर्न सक्ने चेतावनी दिनुभएको थियो। आज पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले प्रधान न्यायाधीश सिफारिसमा भएको टीका टिप्पणीबारे जवाब दिनुभएको हो।
5: संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्तिका विषयमा चर्चाहरू चलिरहेको कुरालाई लिएर मूर्धन्य मानिसहरूले, विभिन्न राजनीतिक दलका मानिसहरूले समेत यो असंवैधानिक भयो, अभ्यास यस्तो थिएन, परम्परा यस्तो थिएन, यो परम्पराभन्दा बाहिर गयो भनेको सुनियो। मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भयो। असंवैधानिक भएको भए 6-6 जना न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भनेर यो चाहिँ संवैधानिक परिषदमा सिफारिस किन गरिएको? त्यही असंवैधानिक काम भयो होला नि, त्यही संविधान विपरीत कार्यक्रमको काम हो। संविधानको संविधान मिच्यो त्यसो गर्दा। 6 जनाको साट हो संविधानमा, वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै चुन्नु पर्नेछ भनेको भए संवैधानिक परिषदको बैठकको पनि आवश्यकता पर्दैन थियो, सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला। तर संविधानले त्यसो भन्दैन। अब परम्परा भत्काइयो भन्ने कुरा चाहिँ मैले एउटा के भन्नै पर्छ भने, यदि त्यही परम्परामा जाने भइदिएको भए अहिले 6 जनाको उपस्थिति भएको संवैधानिक परिषदमा आज 1 जना व्यक्ति नियुक्त हुने छलफल सकिँदैन थियो। यो बैठक कसलाई कतिजना भाग लगाउने भनेर भागभण्डाको छलफल चलिरहेको हुन्थ्यो साथी।
3: प्रधान न्यायाधीश सिफारिसको विषयलाई लिएर यति बेला कार्यपालिका र न्यायपालिका बीच तनाव सृजना भएको छ। 14 वरियताको न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिस गर्ने सरकारको निर्णयले राजनैतिक र न्याय क्षेत्रमा समेत बहस तातिएको छ। नेपाल बार एसोसिएसनका पूर्व सह महासचिव लीलामणि पौडेल।
6: प्रधान न्यायाधीशको सिफारिसको विषयलाई लिएर यति बेला कार्यपालिका र न्यायपालिका आम्ने सामान्य परे जस्तो देखिन्छ, के भएको हो यो?
7: हेर्नुहोस्, हामीका संविधानमा पनि यस्तो व्यवस्था रह्यो। अब योग्यता पुगेका 3 वर्षभन्दा बढी अनुभव भएको व्यक्ति प्रधान न्यायाधीशको लागि लायक योग्य हुने व्यवस्था संविधानमा राखियो र अब न्याय परिषदबाट तत्काल 6 जना योग्य भएको भन्ने जानकारी संवैधानिक परिषदलाई गराइयो। त्यो आधारमा चाहिँ विगतमा चाहिँ अब जो सिनियर छ, 1 नम्बरमा छ, उसैलाई गर्ने परम्परा थियो। अब यो नयाँ सरकार, सबै परिवर्तन गर्न आएको सरकार, उसले चाहिँ 6 जनाकै सबै विषय हेऱ्यो होला, अब के हेऱ्यो थाहा छैन। र 4 नम्बरको मनोज शर्माजीलाई प्रधान न्यायाधीशमा सिफारिस गर्यो। यो असंवैधानिक, गैर कानुनी भनेर यसलाई भन्न मिल्दैन, एकदम बिल्कुल संविधान कानुन अनुसारै छ। र अलिकति परम्परा चाहिँ अब सिनियरलाई जुनियरको तल बसेर काम गर्नको लागि अलिकति अप्ठ्यारो महसुस हुन्छ कि भन्ने कुरा एउटा त्यो रह्यो भने, अर्को चाहिँ हिजो पिक एन्ड चुज नगर्ने, अब अहिले पिक एन्ड चुज गर्दाखेरि चाहिँ कतै त्यो बिचमा भएका अन्य न्यायाधीशहरू ग्रुपिजम गर्ने, यो सरकारका मुद्दाहरूमा सरकारलाई सहयोग गर्ने या भइरहेका प्रधान न्यायाधीशलाई सर्वोच्च अदालतको पूर्ण बैठकमा या यसलाई पनि असहयोग गर्ने खालको परिस्थिति बन्छ कि भन्ने एउटा शङ्का, यो चाहिँ चिन्ताको विषय हो। तर भयङ्करै ब्लन्डरै भएको भन्ने चाहिँ होइन।
6: बाहिर देख्दाखेरि त कार्यवाहक प्रधान न्यायाधीशले पनि अलि कडै अभिव्यक्ति दिनुभएको छ, अरूहरूलाई पनि भन्नुभएको छ, यसको अर्थ टकरारको स्थिति आयो भने के हुन्छ?
7: यस्तो अब सबै आफ्नो सीमाभित्र रहनुपर्छ। अब न्यायाधीशले मिडियामा बोल्ने होइन, न्यायाधीशलाई पनि चित्त दुखा हुन्छ, ऊ पनि मानिस हो, उसको पनि मन छ। सबले चित्त दुखाउने या भन्ने ठाउँ सम्बन्धित ठाउँ मिटिङ भेटघाटमा भन्ने कुरा हुन्छ, तर सार्वजनिक सञ्चार माध्यम मार्फत अथवा सार्वजनिक कार्यक्रम मार्फत अलिक बढी राजनीतिक भाषण जस्तो लाग्ने गरी त्यो लेभलमा त्यो तहको पदमा भएको व्यक्तिले चाहिँ बोल्न चाहिँ उपयुक्त थिएन। उहाँले बोल्नु भयो, आफ्नो पीडा राख्नुभयो, तर अब यसैलाई सधैँलाई त्यो पालेर बस्ने अथवा इगोको रूपमा लिने भइदियो भने त यसले निश्चित रूपमा अदालतलाई पनि नोक्सान गर्छ र सरकारलाई।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: प्रधान न्यायाधीश सिफारिशको विषयलाई लिएर यति बेला कार्यपालिका र न्यायालय बीच तनाव सिर्जना भएको छ। चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिश गर्ने सरकारको निर्णयले राजनीतिक र न्याय क्षेत्रमा समेत बहस तातिएको छ। नेपाल बार एसोसिएशनका पूर्व महासचिव लीलामणि पौडेल,
4: प्रधान न्यायाधीशको सिफारिसको विषयलाई लिएर यति बेला कार्यपालिका र न्यायपालिका आम्ने सामान्य पर्या जस्तो देखिन्छ, के भएको हो यो?
5: हेर्नुहोस्, हजुरका संविधानमा पनि यस्तो व्यवस्था रह्यो। अब योग्यता पुगेका 3 वर्षभन्दा बढी अनुभव भएको व्यक्ति प्रधान न्यायाधीशको लागि लायक योग्य हुने व्यवस्था संविधानमा राखियो र अब न्याय परिषदबाट तत्काल 6 जना योग्य भएको भन्ने जानकारी संवैधानिक परिषदलाई गराइयो। त्यो आधारमा चाहिँ विगतमा चाहिँ अब जो सिनियर छ, 1 नम्बरमा छ, उसैलाई गर्ने परम्परा थियो। अब यो नयाँ सरकार, सबै परिवर्तन गर्न आएको सरकार, उसले चाहिँ 6 जनाकै सब विषय हेऱ्यो होला, अब के हेऱ्यो थाहा छैन। र 4 नम्बरको मनोज शर्माजीलाई प्रधान न्यायाधीशमा सिफारिश गर्यो। यो असंवैधानिक, गैर कानुनी भनेर यसलाई भन्न मिल्दैन, एकदम बिल्कुल संविधान कानुन अनुसारै छ। र अलिकति परम्परा चाहिँ अब सिनियरलाई जुनियरको तल बसेर काम गर्नको लागि अलिकति अप्ठ्यारो महसुस हुन्छ कि भन्ने कुरा एउटा त्यो रह्यो भने, अर्को चाहिँ हिजो पिक एन्ड चुज नगर्ने, अब अहिले पिक एन्ड चुज गर्दाखेरि चाहिँ कतै त्यो बिचमा भएका अन्य न्यायाधीशहरू ग्रुपिजम गर्ने, यो सरकारका मुद्दाहरूमा सरकारलाई सहयोग गर्ने, या भइरहेका प्रधान न्यायाधीशलाई सर्वोच्च अदालतको पूर्ण बैठकमा या यसलाई पनि अब असहयोग गर्ने खालको परिस्थिति बन्छ कि भन्ने एउटा शङ्का, यो चाहिँ चिन्ताको विषय हो। तर भयङ्करै ब्लन्डरै भएको भन्ने चाहिँ होइन।
4: बाहिर देख्दाखेरि त कार्यवाहक प्रधान न्यायाधीशले पनि अलि कडै अभिव्यक्ति दिनुभएको छ, अरूहरूलाई पनि भन्नुभएको छ, यसको अर्थ टकरारको स्थिति आयो भने के हुन्छ?
5: यस्तो अब सबै आफ्नो सीमाभित्र रहनुपर्छ। अब न्यायाधीशले मिडियामा बोल्ने होइन, न्यायाधीशलाई पनि चित्त दुख्या हुन्छ, ऊ पनि मानिस हो, उसको पनि मन छ, उसले चित्त दुखाउने या भन्ने ठाउँ सम्बन्धित ठाउँ मिटिङ भेटघाटमा भन्ने कुरा हुन्छ। तर सार्वजनिक सञ्चार माध्यम मार्फत अथवा सार्वजनिक कार्यक्रम मार्फत अलिक बढी राजनीतिक भाषण जस्तो लाग्ने गरी त्यो लेभलमा, त्यो तहको पदमा भएको व्यक्तिले चाहिँ बोल्न चाहिँ उपयुक्त थिएन। उहाँले बोल्नु, आफ्नो पीडा राख्नुभयो, तर अब यसैलाई सधैँलाई त्यो पालेर बस्ने अथवा इगोको रूपमा लिने भइदियो भने त यसले निश्चित रूपमा अदालतलाई पनि नोक्सान गर्छ र सरकारलाई पनि धेरै अप्ठ्यारो पर्छ, र भोलि फेरि यसमा संसद पनि जोडिनुपर्ने अवस्था पनि आउन सक्छ। त्यस कारणले यो विषयलाई चर्काएर राज्यका 3 वटै निकायहरूको बिचमा चाहिँ शक्ति सन्तुलनको सिद्धान्त विपरीत हुने गरी जान चाहिँ दिनु हुँदैन। यसमा सरकार र कार्यान्वयन प्रधान न्यायाधीश र संसद सबै जिम्मेवार बन्नुपर्छ भन्ने मलाई लाग्छ।
3: नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले गरीब र निमुखामाथि बर्बरता अपनाएको आरोप लगाउनु भएको छ। 26 निर्मल लामा स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्ड,
6: श्रमजीवी वर्गमाथि प्रहार चाहिँ अहिले सरकारको तर्फबाट त्यहाँ सबभन्दा गरिबहरूमाथि, निमुखाहरूमाथि नै सबभन्दा बढी आहत दिने, पीडा दिने कोसिस भएको छ। सबभन्दा गरिब जसको तपाईँ हामी वर्ग आधार भन्ने गर्छौँ, त्यही वर्गमाथि प्रहार भएको छ। जुन वर्गको पक्षमा हिजो हामीले लडाई लडेको हो, आन्दोलन गर्दै आएको, लामो इतिहास बनाएको हो, त्यही वर्गमाथि कसले प्रहार गर्दैछ भनेर हेर्यो भने देशी र विदेशी प्रतिक्रियावादी वर्गले त्यो वर्गलाई नेस्तनाबुद गरेपछि अथवा त्यो वर्गमाथि प्रहार गरेपछि मात्रै कम्युनिस्टहरूको आधार सिद्ध्याउन सकिन्छ भन्ने योजनाको साथ यो काम भइरहेको हुनाले पनि आजको हाम्रो तात्कालिक आवश्यकता अब सबै एकताबद्ध भएर आफ्नो वर्गसँगको सम्बन्धलाई सुदृढ गर्ने, वर्ग संघर्षलाई फेरि नयाँ सिराबाट अगाडि बढाउने आवश्यकता छ।
3: सार्वजनिक खरिद अनुगमन कार्यालयको इजीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्कापट्टा विवरण हेरफेर गरेको आरोपमा पूर्व मन्त्री एवं निर्माण व्यवसायी विक्रम पाण्डे सहित 27 जना विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सीआईबीले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अभियोग पत्र दायर गरेको हो। अभियोग पत्रका अनुसार यो कसुरमा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका कम्प्युटर अपरेटर दिवाकर देउजा सहित 22 जना प्रतिवादी र फरार रहेका 5 जना गरी कुल 27 जना संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। मुख्य योजनाकार दिवाकर देउजाले सरकारी कर्मचारीका रूपमा पाएको प्रविधिको ज्ञानको दुरूपयोग गरेको पाइएको छ।
1: BFBS Gorkha Radio.

म अत्यन्तै चञ्चल, एकदमै नक्कल झक्कल पार्नु पर्ने, भोलिको बारेमा केही नसोच्ने। आमाले कति गाली गर्नुहुन्थ्यो, यो बानी छोड। तर म बरालिएको बादल जस्तै, म आफूलाई जे गर्न मन लाग्छ त्यही गर्थेँ। सबैसँग घुलमिल हुनुपर्ने, बोल्नु पर्ने, हाँस्नु पर्ने, खेल्नु पर्ने, जिस्काउनु पर्ने र जिस्किनु पर्ने, यस्तो स्वभाव मेरो। यो स्वभावले मैले आफन्त पनि कमाएँ र दुश्मन पनि बढाएँ। यही स्वभावका कारणले मैले जिन्दगीमा पाएको अनुभूतिको बारेमा आज तपाईँलाई बताउँछु भनेर यो कथालाई आरले लेखी पठाउनु भएको छ। आजको कथाको लागि मानौ उहाँ रचना हुनुहुन्छ। रचनाजीले हामीलाई आफ्नो जीवनको कथा लेखी पठाउनु भएको छ, यात्रा जिन्दगीकोमा। रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो। रचनाजीको जीवनमा के त्यस्तो आइपर्यो, के छ त? म सबै तपाईँलाई आज उहाँको कथा सुनाउने छु। तपाईँ साथै बस्नुहोस् यात्रा जिन्दगीकोमा, र तपाईँको पनि कथा व्यथा जे होलान् लेख्नुहोस् न mandiradungal3@gmail.com। आफ्ना कुराहरू लेखी पठाउन सक्नुहुन्छ र मेरो हात लागेपछि तपाईँको जीवनको कथा पनि म अवश्य नै सुनाउनेछु। त रचनाजीको जीवनको कथालाई सुरु गर्नुभन्दा पहिला आउनुहोस् यात्रा जिन्दगीलाई सुरु गरौँ। यात्रा जिन्दगीकोमा तपाईँलाई थुप्रै थुप्रै मायाका साथ स्वागत छ।

हजुर, यात्रा जिन्दगीको हो जसलाई तपाईँले अहिले सुन्दै हुनुहुन्छ, अनि तपाईँको छेउमा मान्दिरा छु र आज रचनाजीले लेखी पठाउनु भएको उहाँको जीवनको कथा छ। रचनाजी लेख्नुहुन्छ, म सामान्य घर परिवारको छोरी हुँ, कान्छी छोरी। दिदी असाध्यै ज्ञानी छ अरूहरूले भने अनुसार, तर मलाई दिदीको स्वभाव मन पर्दैन। ऊ आफ्नो काम गर्ने, भान्सामा करेसा बारीमा अनि घरमै सीमित रहने, स्कुल गयो फर्केर आयो बस, सिद्धियो उसको जिन्दगी। मलाई यस्तो जिन्दगी मन पर्दैन, मलाई हाँस्नुपर्छ, खेल्नुपर्छ, साथीभाइहरूसँग भेटघाट गर्नुपर्छ, रमाइलो गर्नुपर्छ। म अत्यन्तै चञ्चल छु र यो स्वभाव हुनाका कारणले मैले आमाको गाली खाइरहन्छु। आमाको मात्र होइन, घरका अरू सदस्यको पनि गाली खान्छु। बस बाबाले मलाई अलिकति सपोर्ट गर्नुहुन्छ, भन्नुहुन्छ बच्चै छ, बालकै छ, बच्चाहरू चञ्चल त हुन्छन् नि, उनीहरूलाई खेल्नुपर्छ, कुद्नुपर्छ, हाँस्नुपर्छ, रमाइलो गर्नुपर्छ। तिमीहरू जस्तै बुढाबुढी हुन्छन् त बच्चाहरू, कति कराउँछे, बाबाको कुरा हुन्छ। अब मलाई के चाहियो? बाबाले त्यति भनेपछि म बाबाको नजिकै गएर लाडे पल्टिँदै बाबासँग टाँसेर, हो भने बाबा, खालि आमाले मलाई देखि सहनुहुन्न, म घिउ थपिहाल्थे। उल्टो बाबाले आमालाई र दिदीलाई अनि दाईलाई कराउनुहुन्थ्यो, भाइ हेरिबस्थ्यो मेरो चर्तिकला। यसरी मैले 9 कक्षा पास गरे। 10 कक्षामा निकै नै गाह्रो हुन्छ, राम्रोसँग पढ्नु पर्छ, एसएलसीमा फेल होलिस, फेरि तेरो विवाह नै नहोला, आमाहरूले मलाई गाली गरिरहनुहुन्थ्यो। छरछिमेकीमा कसैको विवाह भयो भने म नाच्न पुगिहाल्थेँ, रमाइलो गर्न पुगिहाल्थेँ। मलाई नक्कल छक्कल एकदमै गर्नुपर्ने, राम्रो लाउनु पर्ने, मिठो खानु पर्ने, घुम्नु पर्ने, आफ्नो हैसियत त्यो थिएन, त्यो पुरा गर्नका लागि म अलिअलि ढाँट्ने, छल कपट गर्ने पनि गर्थेँ। तर मलाई यो कुनै नौलो काम लाग्दैन थियो र नराम्रो पनि लाग्दैन थियो। मैले बदमासी केही गरेको छैन, कसैलाई एकछिन झुकाएँ, हँसाएँ, बोलेँ त के भयो, यस्तै मेरो सोच हुन्थ्यो। जिस्किने, रमाइलो गर्ने, यति चिज गर्नलाई मलाई कुनै अप्ठ्यारो लाग्दैन थियो र यसै गरी मेरो जीवन अगाडि बढ्दै गयो।

जब म 10 कक्षा पुगे पढाई राम्रैसँग अगाडि बढ्दै थियो युवकहरू पछि लाग्थे मन पराउँथे किनकि गोरी उज्याली अनि चञ्चल यो बानीलाई धेरैले मन पराउँथे र केहीले मन पराउँदैनथे उत्ताउली भन्थे मलाई त्यो कुराको मतलबै हुँदैनथ्यो रमाइलो गर्ने अनि साथीहरू पनि त्यस्तै थिए हामी चारजना थियौँ मिल्ने साथीहरू कसैले कसैलाई चिठी लेख्यो प्रेम पत्र पठायो अथवा प्रपोज गर्यो भने हामी एकले अर्कालाई साट्ने बाँड्ने गर्दथ्यौँ र बढी जस्तो मेरै स्वभावका कारण र म उज्याली गोरी हुनाका कारणले चिठी धेरै मलाई नै आउँथ्यो र युवकहरूले पनि मलाई नै पछ्याउँथे यो पछ्याइमा म पनि दङ्ग पर्थेँ र भन्थेँ देखिस् ओइ निता हेर त आज उत्तेलले मलाई साइड दियो नम्बर माग्दै थियो अनि दे न त नै दिन्न मैले भने अनि किन मख परे कि त पाख न पाख रमाइलो त गरौँ न के छ र जिन्दगी त्योसँग कसले प्रेम गर्छ र त्योसँग कसले विवाह गर्छ र एकछिन त हो नि त्यसलाई पनि लट्टु पार घुमाइदेऊ न म जिस्किन्थे साथीहरूसँग साथीहरूले मलाई उचाल्थे हो यो त रमाइली छ यसलाई मात्रै कति केटाहरूले पछ्याउँछन् हामीलाई पनि कसैले पछ्याउनु नि साथीहरू भन्थे अनि यस्तै यस्तैमा सरिताले मेरो नम्बर उसलाई दिन्छ त्यसपछि मलाई सौगातको फोन आउन थाल्यो उसले आ गर्दा म हाँ गरिदिन्थे जिस्काइदिन्थे हँसाइदिन्थे साथीहरूले उक्साउँथे म उक्सिन्थे नभएको जन्मदिन पनि हो भनेर केक ल्याउन लगाउँथ्यौँ चक्लेट मगाउँथ्यौँ गिफ्टहरू मगाउँथ्यौँ अनि मिलेर बाँडेर खाने गर्थ्यौँ यस्तो रमाइलो गर्ने गर्थेँ भोलिको दिन मैले सोचिनँ एकछिनको रमाइलोमा न मलाई सौगातसँग प्रेम थियो न म चाहन्थे बस नयाँ नयाँ फोन थियो उसले च्याट गर्थ्यो मैले पनि गरेँ उसको जवाफमा म पनि रमाइलो मान्थेँ अनि यसै गरी कुराकानी अगाडि बढ्न थाल्यो मैले रमाइलोको लागि कुरा गरेँ र उसले यसलाई प्रेम ठानेछ मैले मात्र रमाइलो जिस्केको ठानेँ

त्यस्तै गरी अर्को एक युवक पनि मेरो पछि लागे। उसलाई चाहिँ मैले दिदीको विवाहमा भेटेको हुँ। दिदीको विवाहमा भिनाजुपट्टिबाट उनी आएका थिए। त्यही बेलामा देखेर उनी मेरो पछि लागेका हुन्। खै कहाँबाट नम्बर पाए, उनी मेरो पछि लाग्न थाले, कुराकानी हुन थाल्यो। म सौगातसँग पनि कुरा गर्थे र भिनाजुको साथीसँग पनि मजाले कुरा गर्थे। म जिस्किन्थे, हाँस्थे, बोल्थे। उसले पनि यसलाई प्रेम ठान्यो। मैले पनि त्यसलाई कुनै ठूलो कुरा लिइन। रमाइलो त हो नि, यति नै सोचे र उनीहरूसँग भएका कुराहरू सबै साथीहरूसँग सुनाउँथे। हाँस्थ्यौं, रमाइलो गर्थ्यौं। उनीहरूले च्याटमा लेखेका कुराहरू म साथीहरूलाई सुनाउँथे अनि हामीहरू मरिमरी मुर्छा परि परि हाँस्थ्यौं। अल्लारे भएर यस्ता कैयौं नचाहिने काम हामीले गर्यौं। विशेष गरी मैले, साथीहरू रमाइलो मान्थे मेरा कुराहरूमा अनि म भन्थे बाँच्नु पर्छ, एउटा जिन्दगी हो, हाँस्नु पर्छ, कहाँ सिरियस भएर बस्नु। अनि साथीहरूले भन्थे, यिनीहरूले तँलाई साँच्चैकै प्रेम गर्छन्, दुइटैको प्रेममा परिस भने के होला। म भन्थे, हा, मलाई कसैले प्रेम गर्ने, म त विवाह नै गर्दिन, यो त रमाइलो गरेको मात्रै हो। बस मैले यस्तै भन्थे। राति पनि ढिलोसँग च्याटमा कुरा गरी बस्थे। कुरा यसै गरी अगाडि बढ्दै गयो। सौगात पनि अनि भिनाजुको साथी पनि मसँग लट्टु हुन थाले। उनीहरूले के भन्थे, म रमाइलोमा उडाइदिन्थे। यसै गरी दिनहरू बिते। एसएलसी दिए, साथीभाइहरू घुम्थ्यौं, कहिले कहाँ जान्थ्यौं, साथीहरूको घरमा आवत जावत गर्थ्यौं। सरिताकोमा जाँदा उसको दाईको साथीले मन पराए, उसको दाईको साथीसँग चिन्जान भयो, उसैले मन पराए। अनि साथीहरूले भन्न थाले, होइन, तमा के जादु छ त्यस्तो, हँ, जो पनि तेरै पछि लाग्ने। अनि म भन्थे, बाँच्न जान्नुपर्छ, बाँचे पो जिन्दगीमा रमाइलो गर्न पाइन्छ। हेर त म कस्तो रमाइली छु, त्यही भएर युवकहरूले मलाई मन पराउँछन्। म ध्वास दिन्थे साथीहरूलाई र अब फेरि हरिश मसँग जोडिए, सरिताको साथीको दाई। यसरी म अगाडि बढ्दै गएँ। तिनैजना युवकहरूसँग समय मिलाएर कुरा गर्थेँ, म रमाइलो गर्थेँ, उनीहरूले यसलाई प्रेम ठाने त म के गरौँ, म यस्तै भन्थे। तत्पश्चात दिदीले एउटा कुरा लिएर आई। घर परिवार असाध्यै राम्रो, केटा विदेशबाट आएको अनि राम्रो परिवार भएको हुनाले कुरा चल्दा दिदीले मेरो कुरा निकालिछ। हेरम न त भनेपछि दिदीले मेरो फोटो देखाइदिछ। फोटो हेरेपछि सबैले मलाई मन पराएछन्। अनि एक दुई छुट्टीको भेटघाटमै युवक राम्रो भनेपछि सबैले कर गरे, मैले नाइ भनिन र मेरो कुरा गरेको 15 दिनमा विवाह भयो। यसरी 81 म विवाह बन्धनमा बाँधिए। मनोजसँग मेरो धुमधामसँग विवाह भयो।

0: एसपी गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS गोरखा रेडियो।

0: तिम्रो पनि र मेरो पनि
1: यात्रा, तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही हाँसु,
1: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी।
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा तपाईँको छेउमा मान्दिरा छु र रचनाजी अझ अगाडि लेख्नुहुन्छ हो विवाह भएको तीन महिना पश्चात एक एक गरी मेरा प्रेमका कथाहरू खुल्न थाले सबैभन्दा पहिला सौगातले मेरो खोजी गरेपछि मेरो विवाह भएको थाहा पाएपछि उसले धुन चक्र रडाको मचायो श्रीमान असाध्य रिसाए मनोजले मलाई बस्न टिक्न दिएनन् मैले भने ऊ मेरो पछि लाग्यो उसबाट छुटकारा पाउनलाई त्यत्तिकै कुरा गरिदिन्थे अब यसलाई उसले प्रेम मान्यो म के गरौँ बाटो छेकेर बाटो ढुकेर बस्थ्यो त्यसपछि फोनमा च्याटमा कुरा गर्न थालेको मैले यत्तिकै रमाइलोको लागि कुरा गरिदिन्थेँ उसले त्यसलाई प्रेम ठान्यो यसमा मेरो के गल्ती मैले आफूलाई खुब सफाइसँग त्यो काण्डबाट निकाले केही समय श्रीमानले पत्याउनु भयो अनि विवाह राम्रो हुँदै गयो तर यो घटनाको त्यही 20 दिनपछि होला अर्को घटना सामान्य आयो यसपटक मैले ठुलो ऋण चुकाउनु पर्यो यसपटक मैले ठुलो सजाय पाएँ 20 दिनपछि हरिशले मेरो विवाह भएको थाहा पाएछन् उनी बौला जस्तै भएर 2-3 जना साथी लिएर मेरो घरमा आइपुगे घरमा तथा नाम भनेर मेरो श्रीमानसँग कुटाकुट गरेर मलाई फर्काएर लान्छु यो नभए म बाँच्न सक्दिनँ भन्न थाले कुटाकुट भनाभन भएपछि हरिशसँग मनोजको रिसिभी भयो यसको बदला नली छोड्दिन भन्दै साथीहरूसँग धम्की दिएर हरिश गए म निकै नै डराएको थिएँ तर एक दिन हरिशले मनोजको बाटो ढुकेर साथीभाइहरूलाई बोलाएर खुब धुलाइ गरेछ बेसकन पिटेछ रगत ताम्मे पारेर बाटोमा छोडिदिएछ बिचरा मनोज उठ्नै नसकेपछि राति खै कसले भेटेको नि अस्पताल पुर्याइदिएको रहेछ हामीलाई बिहानको 3 बजे अस्पतालबाट फोन आयो हामी पुग्दा मनोजको अवस्था निकै नै गम्भीर थियो 12-13 दिनसम्म अस्पतालमा राख्यौँ तर 14 दिनको दिनमा अस्पतालमै उनले प्राण त्यागे मेरो एकछिनको जिस्काई एकछिनको रमाइलोपनले मेरो अल्लारे बुद्धिका कारणले मैले त्यसरी युवकहरूसँग कुरा गर्दा उनीहरूले मसँग सच्चा प्रेम गरेर यति पागल भए कि मेरो अल्लारेपनले मेरो नासमझले अविवेकपूर्ण व्यवहारले मेरो श्रीमानले त्यसको मूल्य चुकाउनु पर्यो त्यो झगडामा उनको मृत्यु भयो विवाहको 6 महिनामा म विधवा भएँ र यो एकपछि अर्को काण्डहरू खुलासा हुँदै जाँदा मलाई घरबाट पनि निकालियो म फेरि माइती पुगेँ माइतीमा पनि म हेलाको पात्र बने हरेक शब्दमा मैले गाली पाउँथे लान्छना पाउँथे भाउजूले पनि वचन लगाएर खान दिनुहुन्थ्यो भाइ बहिनी पनि नचाहिने काम गरेपछि यस्तै त हो नि तेरा कारणले हामीलाई शुद्ध लाज भयो यस्तै भन्थे आमा भने कि आमा हुन् आमा र बाबाले गाली गरे पनि अब जे भयो भयो राम्रोसँग आफूलाई सम्झा जे छ भाग्यमा त्यही हुने हो भनेर साथ दिनुहुन्थ्यो त्यही एउटा साथले मैले बाँच्ने

यसरी म घरबाट निकालिएपछि माइती आएर बस्न थालेको लगभग 2 महिना बितेको थियो। बेनाजुको साथीले थाहा पाएछन् मेरो श्रीमान बिते अनि म घर निकाला भएर माइतीमा आएर बसेको छु। मेरो विवाह भएको थाहा पाएपछि उनी एकदमै विक्षिप्त भएका थिए, मलाई धोकेबाज पनि भनेका थिए। त्यसपछि मेरो मुख कहिले नहेर्ने भनेर मबाट टाढिएका थिए। तर जब मेरो खबर सुने त्यसपछि उनको मन फर्किएछ, मलाई भेट्न आए र आमा बुवासँग मेरो हात मागेर मसँग विवाह गर्न इच्छा व्यक्त गरे। तर आमा बुवाले सोचेर बताउँला भन्दै हुनुहुन्थ्यो मैले विवाह गर्न चाहिन। पहिला धोका दिए, रमाइलो भन्ठानेर जिस्किएर कसैको प्रेमलाई मैले खेलवाड गरे, अब कसरी उनीसँग विवाह गरेर उनको घरमा जानु? त्यो घरमा उनले मलाई अपनाए पनि अरूले त मलाई अपनाउँदैनथे, तसर्थ मैले नाइ भने। यसपटक आमा बाबा पनि रिसाउनु भयो, मन पराएको केटाले माग्न आउँदा तँलाई के को अप्ठ्यारो? तर म मानिन। यस्तै भयो, धेरै झगडा पनि भयो अनि मैले म काम गर्छु भने एसएलसी पास गरेर आइए पढ्दा पढ्दै यो विवाह भएको, पढाइ पनि पुरा भएको थिएन। बाबाले भन्नुभयो पढ्दैन, अब पढाइ पुरा गर, आफ्नो खुट्टामा उभि अनि जे सही हुन्छ त्यही गरौँला। बाबाको कुरा मन पर्यो मलाई। आफ्नो खुट्टामा उभिसकेपछि अलिकति परिपक्व पनि हुन्छेस् अनि जे राम्रो हुन्छ त्यही गर्लिस्, अहिले मन नडुला। बाबाको कुराले ममा धेरै हौसला आयो, धेरै ठक्कर पनि खाइसकेकी थिएँ। त्यस्तो चञ्चलपना ममा थियो, अब त्यो सबै हरायो। जसरी मैले आफ्नी दिदीलाई तेरो जिन्दगी त के छ र भन्थे, आज उसको जिन्दगी कति राम्रो छ। उसले आफ्नो श्रीमानको हात थामी आफ्नो घर गरी खाई, उसलाई नपुग्दो केही छैन। तर मेरो जिन्दगी नरकै भयो। जुन खुसी म चाहन्थे त्यो खुसी मबाट खोसियो। मेरो अल्लारेपनले, मेरो अविवेकी कार्यले भोलिको लागि नसोची रमाइलोमा दौडिँदा मेरो यो अवस्था भयो। कति रोएर बस्नु, रुदा रुदा आँसु सकिए। तत्पश्चात मैले आफ्नो मनलाई, ध्यानलाई आफ्नो पढाइमा लगाउन थाले। नचिनेका मानिसहरूले प्रेम प्रस्ताव राख्थे, जवान राम्री युवती, चिनेका मान्छेहरूले औँला उठाउँथे। यस्तै थियो, आइएको प्रथम वर्ष सिद्ध्याएपछि विवाह भएको थियो। अब म फेरि द्वितीय वर्षमा पढ्न थालेँ। आइए पास गरेर बिए प्रथम वर्षमा पढ्दै थिएँ, जागिर पाएँ। जागिर खाँदा खाँदै प्रमोदसँग भेट भयो। प्रमोद र म एउटै अफिसमा काम गर्ने हौ। प्रमोद म भन्दा पछि ज्वाइन भएका हुन्। हाम्रै डिपार्टमेन्टमा भएको हुँदा कुराहरू अलि साट्ने बाँड्ने गरिन्थ्यो। उनले मलाई देख्न साथै मन हारेको बताए। एक दिन दुई दिन कुरा गर्दा गर्दै अलिकति चिन्जान बढ्यो अनि मैले भने, प्रमोद म तिमीसँग विवाह गर्न सक्दिनँ, तिमी असल छौ, राम्रो छौ, राम्रो युवती खोजेर विवाह गर। मेरो त पहिल्यै विवाह भइसकेको हो, मेरो श्रीमान बित्नुभयो, मलाई घर निकाला गरेपछि म माइतीमा आएर बसेकी छु, पढ्दै पनि छु र अहिले जागिर पनि खाँदैछु, म तिम्रो लायक छैन। मैले सबै कुरा बताएँ, मेरो चञ्चलेपनले लिएर आएको, मेरो उत्ताउलोपनको, ती युवकहरूसँगको कुरादेखि लिएर मनोजसँग विवाह भएको कुरादेखि लिएर मनोजको मृत्युसम्मको त्यसपछिका दिनहरूका पनि सबै कुरा मैले प्रमोदलाई बताएँ। प्रमोदले भने, केही छैन, मैले तिमीलाई मन पराएको हुँ, तिम्रो विगत जे भए पनि आजबाट त्यो विगतलाई तिमी भुलिदेऊ, म पनि त्यो केही भएको थिएन भनेर बुझ्छु, मलाई तिमी मन परेको हो, हामी जिन्दगीलाई अगाडि बढाउँला, सुखसँग बाँचौँला, यत्रो जिन्दगी तिम्रो बाँकी छ, हामी एकअर्काको सहयोगी भएर अगाडि बढ्नेछौँ, तिम्रो विगतलाई म भुलिदिन्छु, तिमी आफ्नो विगतलाई बिर्सिदेऊ, मेरो हात थाम। प्रमोदले यसरी मलाई प्रेम प्रस्ताव राखेपछि मैले पनि जिन्दगीलाई एक्लै बिताउन सहज छैन उनको कुरामा हुन्छ भने र उनको साथ दिने निर्णय।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS, Gorkha Radio.

0: तिम्रो पनि र मेरो पनि
1: यात्रा, तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही हाँसो
1: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी।
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

प्रमोदले आफ्ना माता पितालाई सम्झाई बुझाई मनाएर मेरो हात माग्न मेरा घरमा आइपुगे। बा आमाले अलिक केयरकार गरेरै कुरा राख्नुभयो। हामीलाई सबै कुरा थाहा छ, हामीलाई कुनै अप्ठ्यारो छैन, छोरोले मन परायो, छोरोको खुसीमा हामी खुसी हुनेछौँ। प्रमोदको आमा बुवाले कुरा गरेपछि मेरो घरमा पनि सबैजनाले मानेपछि प्रमोदको र मेरो नयाँ जिन्दगी सुरु भयो। जिन्दगी त अगाडि बढ्यो, तर जुन सोचेको जस्तो सहज भएन। साना साना कुराले जिन्दगीमा अलिअलि ठेस लागिरहन्थ्यो, त्यसलाई सहन्थे। एक दिन ठिक हुन्थ्यो, अर्को दिन फेरि अर्को चोट लाग्थ्यो। त्यो शारीरिक घाउ भन्दा पनि वचनको चोट निकै नै कडा हुँदो रहेछ। हिजोको विगतका कुराहरू अगाडि आउँथे, कहिले के एउटा एउटा कुरामा ती कुराहरू कोट्टिने गर्यो। त्यही कोट्याइले मेरो जिन्दगी असहज बन्दै गयो। अब अरू उपाय पनि थिएन मसँग सहनुभन्दा बाहेक। तसर्थ मैले ती कुराहरूलाई सहँदै जीवनलाई सहज बनाउने कोसिस गरेँ, तर निकै नै कठिन, निकै नै गाह्रो। आज मसँग प्रमोद पनि छन्, परिवार पनि छ, सानो बच्चा पनि छ, तर जिन्दगी मैले सोचे जस्तो सहज भएन। हिजो प्रमोदले जुन सपना देखाएका थिए त्यो सपना जस्तो पनि भएन। बस एउटा सम्झौतामा जिन्दगी अगाडि बढिरहेको छ। यो जिन्दगी राम्रो हुन सक्थ्यो, तर मेरै नासमझको कारणले, एकछिनको रमाइलोको कारणले जिन्दगीलाई अलिकति सहज रूपमा नलिएर यस्तै त हो नि भनेर उरन्ठ्याउलो तरिकाले सबैसँग कुरा गर्दा, ती प्रमाणहरूले, ती कुराहरूले गर्दा आज मेरो जीवन नर्क

खाल्टोमा डुबायो। आज त यति धेरै माध्यमहरू छन् र यति धेरै तरिकाहरू पनि छन् र यति धेरै हामी कुराकानी गर्छौँ, तर मेरो जस्तो गल्ती नगर्नुहोला कसैले पनि। रमाइलो लाग्ला साथीहरूसँग कुरा गर्न, युवकहरूसँग कुरा गर्न पनि रमाइलो लाग्छ। कुरामा कुरा निस्किँदै जान्छ, मन उताउलो हुँदै जान्छ। एकछिनको रमाइलोले पुरै जिन्दगी खराब नहोस्। मेरो आफ्नो जिन्दगीको अनुभवले मैले यो कुरा बताएको हुँ। मैले त जसो तसो आफ्नो जिन्दगी अगाडि लैजाँदैछु। कति धोका कति चोट मैले पाइरहेको छु त्यो मलाई थाहा छ। मेरो जिन्दगी सहज छैन, तर मेरो जाने पनि ठाउँ छैन। तपाईँहरू त सचेत हुन सक्नुहुन्छ। मैले आज आफ्नो कथा सुनाउनुको पछाडि कसैको पनि जीवन मेरो जस्तो नहोस् भनेर आफ्नो कथा तपाईँहरूको अगाडि छर्लङ्ग पारेकी हुँ। बस यति मात्रै हो मेरो उद्देश्य। आज पनि म मैले त्यति बेला गरेको चोटको सजाय भोग्दैछु, लाञ्छना सुन्दैछु। कहिलेकाहीँ त मुटु नै चिरिन्छ, मैले किन त्यस्तो गल्ती गरेँ जस्तो लाग्छ। गल्ती पनि मैले केही गरेको होइन, बस मैले उनीहरूसँग कुरा मात्रै गरेको हुँ। म रमाइलो गर्नुपर्ने स्वभावकी थिएँ, कुरामा कुरा गरिदिए। मैले रमाइलो माने, मेरो रमाइलोपनले उनीहरूले मन दिए। एक हिसाबले उनीहरू धोकामा भए, मैले धोका दिएँ, मैले ढाँटे, आफूले रमाइलो गरे, उनीहरूलाई प्रेममा पारे। त्यही थियो मेरो गल्ती, र मेरो जस्तो गल्ती तपाईँले नगर्नुहोला। बस यति नै हो आज मैले आफ्नो जिन्दगीको सबै रहस्य खोल्नुको उद्देश्य।

रचनाजी, तपाईँले ठिक भन्नुभयो। यस्ता गल्ती धेरैले गर्छन् र धेरैको जीवनमा यसले प्रभाव पारेको छ। रमाइलो रमाइलोमा कुरा गरिन्छ, सबै एकै नाशका हुँदैनन्। र तपाईँले जुन रमाइलोको लागि कुरा गर्नुभयो, कसैले त्यो रमाइलोलाई आफ्नो जिन्दगी ठाने, तपाईँको प्रेम माने र तपाईँलाई आफ्नो जीवन समर्पण गरे र तपाईँले कसै अरूको जीवनलाई बर्बाद पारिदिनुभयो। यस्ता साना साना कुराहरू हुन् जसले गर्दा मानिसको जीवन नै बदलिन्छ। आज हेर्नुहोस् त, तपाईँको जीवनमा कति दुःख छ, जसलाई तपाईँले धोका दिनुभयो उनीहरूको जीवन पनि बदलिएको छ, र जसले तपाईँलाई साथ दिनुभयो, विवाह गर्नुभयो, उहाँको जीवन नै टुङ्गियो। यस्तो गल्तीले कैयौँ व्यक्तिहरू दुखी छन्। एकजनाले गरेको गल्तीले कैयौँले सजाय भोग्नु पर्यो। तसर्थ तपाईँले आज खुलस्ता गरेर अरूलाई सन्देश दिने हिसाबले आफ्नो जीवनको कथा सुनाइदिनु भयो, यसका लागि हामी आभारी छौँ। तपाईँलाई धेरै धेरै धन्यवाद। जे भयो भयो, अब आफ्ना गल्तीहरूलाई सुधार

पारेर आफ्नो जीवनलाई सुव्यवस्थित पार्नुहोस्। खुसीसँग रम्ने कोसिस गर्नुहोस्। धेरै माया गर्नुहोस् आफ्नो परिवारलाई। ती गल्तीहरूलाई मेट्दै जीवनलाई अगाडि बढाउनुहोस्। तपाईँलाई धेरै धेरै धन्यवाद। हामीले सुन्यौँ रचनाजीको जीवनको कथा। यो कथाले धेरै नै अर्थी उपदेश दिएको छ। तपाईँका पनि कथा होलान् व्यथा होलान् जे छन् लेख्न सक्नुहुन्छ। अब आजलाई यो कथालाई यतितिर बिट मारौँ। अर्को साता फेरि कसैको जीवनको कथा लिएर तपाईँलाई भेट्न अवश्य आउँला। जीवन वरदान हो, ईश्वरको आशीर्वाद। यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ। हवस् त, नमस्कार।

0: અન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत वसन्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकमाथि कार्यवाही गर्दा 26 करोड 19 लाख सङ्कलन गरेको छ।
4: उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले चैत्र मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने 3,73,562 चालकलाई कार्यवाही गरिएको बताउनु भएको छ। प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीका अनुसार एउटै कसुरमा पटक पटक संलग्न हुने चालकमाथि थप कडाई गरिएको बताउँदै 5 पटक भन्दा बढी कार्यवाहीमा परेका चालकको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा पत्र पठाइएको छ। हालसम्म 31 जना चालकको लाइसेन्स निलम्बनका लागि सिफारिश गरिएको उहाँले बताउनु भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख अधिकारीका अनुसार चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म काठमाडौँ उपत्यकाभित्र 4,631 सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर 174 जनाले ज्यान गुमाएका छन् भने 186 जना गम्भीर घाइते भएका छन्। साथै 4,927 जना सामान्य घाइते भएका छन्।
5: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले हिजो कानून दिवसको अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। मल्लले प्रधान न्यायाधीश सिफारिश प्रक्रियासँग जोडेर न्यायपालिकामाथि दबाव सिर्जना गर्ने प्रयास भइरहेको संकेत गर्दै संविधानवाद विधिको शासन र न्यायपालिकाको स्वतन्त्रता संकटमा पर्न सक्ने चेतावनी दिनुभएको थियो। पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले प्रधान न्यायाधीश सिफारिशमा भएको टीका टिप्पणीबारे जवाफ दिनुभएको हो।
6: संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्तिका विषयमा चर्चाहरू चलिरहेको कुरालाई लिएर मूर्धन्य मानिसहरूले, विभिन्न राजनीतिक दलका मानिसहरूले समेत यो असंवैधानिक भयो, अभ्यास यस्तो थिएन, परम्परा यस्तो थिएन, यो परम्पराभन्दा बाहिर गयो भनेको सुनियो। मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भयो, असंवैधानिक भएको भए 6-6 जना न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भनेर यो चाहिँ संवैधानिक परिषदमा सिफारिस किन गरिएको? त्यही असंवैधानिक काम भयो होला नि, त्यही संविधान विपरीत कार्यक्रमको काम हो, संविधानको संविधान मिच्यो त्यसो गर्दा। 6 जनाको साथ हो संविधानमा, वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै चुन्नु पर्नेछ भनेको भए संवैधानिक परिषदको बैठकको पनि आवश्यकता पर्दैन थियो, सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला, तर संविधानले त्यसो भन्दैन। अब परम्परा भत्काइयो भन्ने कुरा चाहिँ मैले एउटा के भन्नै पर्छ भने, यदि त्यही परम्परामा जाने भइदिएको भए अहिले 6 जनाको उपस्थिति भएको संवैधानिक परिषदमा आज 1 जना व्यक्ति नियुक्त हुने छलफल सकिँदैन थियो। यो बैठक कसलाई कतिजना भाग लगाउने भनेर भागभण्डाको छलफल चलिरहेको हुन्थ्यो साथी।
5: जनमत पार्टीले समर्थन फिर्ता गरे पनि मध्य प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई 4 दलले निरन्तरता दिने निर्णय गरेको छ। सत्तारूढ 4 दलले वर्तमान मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मत दिने निर्णय गरेका छन्। उनीहरूले विज्ञप्ति मार्फत छिट्टै विश्वासको मत लिने पनि निर्णय गरेको बताएका छन्। कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो। गत वैशाख 22 गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएको थियो। अब खबर फटाफट।
7: बागलुङको जयमिनी 3 देराली खानी माझ गाउँमा धाराका लागि गोर्खा वेलफेयर ट्रस्टको 36 लाख सहयोग। उपत्यका ट्राफिकले चोरी भएका 65 वटा 2 पाङ्रे साधन धनीलाई बुझायो। बबर महलबाट हराएको 35 लाख पर्ने मोटरसाइकल पनि रातो पोलमा फेला पार्यो। चोरिएका सवारी फिर्ता पाएपछि ट्राफिकलाई खादा सहित सम्मान। चालकले लागु पदार्थ खायो नखाएको पत्ता लगाउन रूपन्देही प्रहरीको डेल्टा अपरेशन। सिद्धार्थ राजमार्ग सहित भित्री सड़क खण्डमा आकस्मिक चेक जाँच गर्दा 17 जना चालक पक्राउ। काठमाडौँ गोठाटारको नागेश्वर महादेव मन्दिरमा चोर पसे 10 लाख भएको भेटी बाकस गायो। चितवन भरतपुर 4 धर्मचोकको चौतारी पार्टी प्यालेसमा बिहेको भोज खाँदा 90 जना भन्दा बढी बिमार, 50 जनाको उपचार हुँदै। तनहुँ जलविद्युत आयोजनाको दमोली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि 1,000 बढी रुख काटिँदै भरतपुर 1 सतनचुली संरक्षित वन, सतनचुली सामुदायिक वन र वडा नम्बर 29 को अकालादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1,263 रुख काटिने। र झापाको 12-2 बुट्टाबारीमा जंगली च्याउ खाएका एकै परिवारका 11 जना बिमार, बिरामीको दमक र भद्रपुरमा उपचार हुँदै नचिनेको च्याउ नखान प्रशासनको आग्रह।
5: यति बेला कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौँ लगायतका हिमाली र पहाड़ी जिल्लामा र लुम्बिनी प्रदेशको रुकुमपुर आसपासका जिल्लामा मेघगर्जन र चट्याङ सहित पानी परिरहेको छ।
1: BFBS Gurkha Radio.

श्रोताहरू, यहाँहरूलाई कार्यक्रममा हार्दिक स्वागत गर्दछु। म कार्यक्रम सञ्चालक नवराज कट्टेल र सहयोगी निशा गुरुङ। बालकृष्ण समले नाटकको बारेमा केही आफ्ना धारणाहरू पनि राखेको हामी पाउन सक्छौँ। नेपालमा नाटकको चर्चा गर्न अगाडि म अहिले हाम्रो भौगोलिक परिस्थितिलाई छुन्छु। यो पर्वतले भेरीको देश संसारमा एक विचित्रको स्थानमा रहन गएको छ। प्राकृतिक पर्खालहरूले परिवेष्टित भएर रहेका ठाउँहरू हुनाले यहाँ कुन बेला कहाँ कहाँ के बित्यो को भन्न सक्छ। यो नेपाल खाल्डो कुनै बेला ठुलो पोखरी थियो। पोखराको फेवाताल भन्दा यो कति विशाल हुँदो हो। डेल भत्क्यो, कटुवाल दहबाट पानीको निकासी भयो, यो खाल्डो नगर भयो। त्यस्तै ठुलो पहिरो गएर कुनै नगरलाई कतैको पहाडले छेकिरहेको पो छ कि कसलाई थाहा छ। महाभारतको डाँडामा खन्दा प्रागैतिहासिक मनुष्यतिर मनुष्य शिर भेटिए। पर्वतको तिथि तलको फेरीमा समेत हिन्दू राजा अशोकले हाम्रा बुद्ध जन्मेको ठाउँमा श्रद्धाले खडा गरेको स्तम्भ कतिसम्म विपत्ता भएर गढिरहेको थियो भने छाती फुलाएर बसेको यस भयानक पर्वतको पेटका त तमा के छ के छैन। हामी नेपाली भन्छौँ। अहिले नेपालको सिमाना भारत र भुटसित जसरी जोडिएको छ त्यसैको आधारमा, तर यो नेपाल कतिचोटि सुक्यो, कतिचोटि फुक्यो, भित्र धेरै राजाहरूले ठाउँ ठाउँको कब्जा गरी राज्य बनाएका थिए। कहिले कतै कतै गोपाल, अहिर, किराँत, लिच्छवी, मल्ल, सूर्य तथा चन्द्रवंशी राजाहरूको आधिपत्य थियो। मिक्याडोलले जापानको राष्ट्रियकरण गरे जस्तै पृथ्वीनारायणले नेपाल राष्ट्रको एकीकरण गरेका हुन्। उनको नैतिक विजय भयो। अङ्ग्रेज इतिहासकार अरूले लेखे अनुसार अमर सिंहको भनाई थियो, हिमालय पर्वतले चर्चे जति ठाउँ नेपाल हो। अझ रणबहादुर शाह अनि भीमसेन थापाको भनाइ थियो, प्रकृतिले हामीलाई अलग राखेको छ, हाम्रो बले नै गिराए झैँ। उत्तरबाट नदीहरू खसाली पर्वतको फेदीलाई घेरेर गङ्गामा मिलाई साँत छुट्याएर पश्चिमतिर समुद्रसम्म भएको छ। त्यही झोकमा अमर सिंह र बलभद्रहरू कश्मीरतिर बढेका थिए। तराईबाट गङ्गा ताकेर झर्दै थिए, तर अङ्ग्रेजहरूको कल हतियारको विशेषताले उनको अभिमान चूर्ण भयो। उल्टो गिरिराज नेपालका पखेटा काटी, तैपनि नेपाल आफ्नो अस्तित्व सुरक्षित राख्न नसकेको भए कदाचित भारत र भुटको साथ यही महाभारतको डाँडो हुने थियो। अहिले नेपाल मध्यदेश भएर रहेको छ। यहाँका आदिवासीहरू यहीँ हुर्के, उनका भुटतिरबाट पनि मानिसहरू मिल्न आए। गङ्गा वारीका धेरै मानिस धूप खप्न सक्ने जति तराईमै बसे। ठन्डा मन पराउने माथि माथि उक्ले। पर्वतले गर्दा जस्तो बाहिरका शत्रुहरूलाई यहाँ आक्रमण गर्न बाधा पर्यो, उस्तै यहाँका मित्रलाई भित्रभित्रै आपस्तमा सम्पर्क राख्न मौका पर्यो। त्यसैले यस देशलाई तपोभूमि सम्झे। कसैले कर्मभूमि, कसैले क्रीडाभूमि, वर्षभरि नै जुन ऋतुमा पनि जस्तो सुकै फुल वातावरण मानिसले खोज्यो त्यो यहाँ पायो। मानिस पहिले वरपरको टिपेर खान्छ, खाइसकेपछि हर्षोत्फुल्ल भएर फ्रन्छ, तालमा उफ्रेर नाच्छ, गाउँछ, भाव लाउँछ। अर्काको भाव लाउनु, अनुकरण गर्नु, घिज्याउनु, त्यस बुढीले धान कसरी रोपे, पछि कम्मर दुख्यो भनेर कसरी मुख बिगारे, यही नाटकको प्रथम बीज हो। सँगै यसरी नाटकको विषयमा लेख्दछन्।

0: समले नाटकको विभिन्न विषय र विभिन्न सामग्रीहरूको बारेमा पनि आफ्नो धारणाहरू व्यक्त गरेका छन्। र बालकृष्ण समले वास्तवमा संस्कृत नाट्य सिद्धान्त पनि पढेका थिए, संस्कृतका नाटकहरू पनि पढेका थिए र नाटकको सिद्धान्त लेखिएका पुस्तकहरू पनि पढेका थिए। त्यसमा भरतनाट्य शास्त्र पनि बालकृष्ण समले पढेका थिए, साहित्य दर्पण पनि बालकृष्ण समले पढेका थिए। अनि सेक्सपियर, अरस्तु र पश्चिमका मोर्ले आदि गरिएका नाटककारहरूको नाटक पनि पढेका थिए र नाट्य सिद्धान्त पनि पढेका थिए। त्यसो भएको हुनाले बालकृष्ण समको नाटकमा हामी पाश्चात्य प्रभाव पनि पाउन सक्छौँ र पौरस्त्य प्रभाव पनि हामी पाउन सक्छौँ। त बालकृष्ण सम नाटककार मात्र नभएर रङ्गकर्मी पनि हुन्, नाट्यकर्मी पनि हुन्। त्यसको प्रभाव पनि हामी समका नाटकमा परेको पाउन सक्दछौँ। समले आफ्नै जीवनकालमा कतिपय नाटकहरू खेलेका थिए, खेलाएका थिए। त्यसो भएको हुनाले समका नाटक पाठ्य नाटक मात्र नभएर रङ्गमञ्चीय नाटक पनि हुन्। सम रङ्गमञ्चमा भावुक भएर अभिनय गर्न सक्दथे, पात्रको मनभित्र पसेर तन्मय बनेर अभिनय गर्न सक्दथे भन्ने कुरा समकालिकहरूले बताउनु भएको पाइन्छ। त्यसो भएको हुनाले बालकृष्ण समका यी नाटकहरू ज्यादै प्रसिद्ध रहेका छन्। समका नाटकहरू आनुपूर्वी यसरी हामी टिप्पण गर्न सक्छौँ। मुटुको व्यथा 1986 यो छापिएको हो, यो त्रासदी छ, दुखान्त छ र यो पद्यमा छ। ध्रुव पनि 1986 तयार भएको हो, यो पनि पद्यमा छ, कामदी छ अथवा यो सुखान्त छ। मुकुन्द इन्दिरा 1994 तयार भएको हो, यो सामाजिक नाटक हो, यो पनि पद्यमै छ र अलिअलि यसमा गद्य पनि छ र यो कामदी अथवा सुखान्त नाटक हो। प्रह्लाद यो पौराणिक नाटक हो, 1995 यो तयार भएर छापियो र यो पद्यमा छ र यो सुखान्त अथवा कामदी छ। अन्धवेग पनि 96 तयार भयो, सामाजिक, पद्य र त्रासदी छ। एवं रीत्या भक्त भानुभक्त 2000 तयार भयो, यो ऐतिहासिक विषयवस्तुमा लेखिएको छ र यो चाहिँ शुद्ध गद्यमा लेखिएको छ र यो पनि त्रासदी छ, परिधीय हिसाबले यो त्रासदी छ। त्यस्तै गरिकन म नाटक 2002 लेखियो, यो सामाजिक र यो पनि गद्य भाषामा छ, यो कामदी छ, सुखान्त छ। प्रेमपिण्ड 2009 तयार भयो र यो सामाजिक छ, गद्यमा लेखिएको छ र यो नाटक त्रासदी छ अथवा दुखान्त छ। अमरसिंह नाटक 2010 छापियो, तयार भयो, यो ऐतिहासिक विषयवस्तुमा आधारित छ, पद्यमा लेखिएको छ र यो त्रासदी छ, परिधीय हिसाबले यो नाटक त्रासदी छ। भीमसेनको अन्त्य 2012 तयार भएको नाटक हो, यो पनि ऐतिहासिक विषयमा आधारित छ र यो गद्य नाटक हो र यो पनि त्रासदीय छ। तलमाथि 2023 लेखिएको सामाजिक, गद्य र कामदी अथवा सुखान्त नाटक हो। त्यसै गरिकन तानसेनको झरी 2026 तयार भएको र गद्य र त्रासदीय छ। अमित वासना सामाजिक नाटक हो, यो पनि गद्यमा छ र यो कामदी छ। स्वास्नी मान्छे यो सामाजिक नाटक हो र यो त्रासदी छ, यो पनि गद्यमा नै लेखिएको छ। यस्तै गरिकन मोतीराम भन्ने अर्को नाटक छ, 2033 तयार भएको, यो स्वास्नी मान्छे पनि 33 हो र यो मोतीराम भट्ट पनि त्रासदीय, पारिधीय रूपमा यो त्रासदीय मानिएको छ र ऊ मरेकी छैन, यो पनि सामाजिक नाटक हो र यो परिधीय रूपमा त्रासदीय रहेको छ। बालकृष्ण समका यी नाटक र यसपछि छापिएका नाटकहरू समेतलाई जोड्दाखेरि 19 पूर्णाङ्की नाटकहरू छन् र एकाङ्की नाटकहरू छन्, केही नष्ट भएका नाटकहरू समेतको हिसाब गर्दा 50-55 नाटकहरू बालकृष्ण शर्माले आफ्नो जीवनमा लेखेका छन्।
1: तिमी अनलाइनमा हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल, हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
4: BFBS

0: बालीगण समका नाटकहरूमा एउटा चाहिँ सांस्कृतिक पक्ष ज्यादै सबल रूपमा आएको हामी पाउन सक्दछौँ। सांस्कृतिक दृष्टिकोणले पनि उनका नाटकहरूको अध्ययन गरिएको छ। बालीगण समका नाटकहरूलाई लिएर 6-7 भन्दा बढी विद्यावारिधि भइसकेका छन्। त्यसमध्ये बालकृष्ण समका नाटकमा पौरस्त्य संस्कृति भनेर पनि एउटा विद्यावारिधिको थेसिस तयार भएको छ। त्यो थेसिस म स्वयंले पिएचडीको क्रममा गरेको हो। त्यसमा उहाँका प्रमुख 5 नाटकहरूमा पौरस्त्य संस्कृतिलाई कसरी स्थान दिएको छ त्यो विषयमा विस्तृत रूपमा मिहिन ढङ्गले अध्ययन गरिएको छ। त समका नाटकहरूमा त विषयवस्तुगत प्रस्तुतिगत प्रवृत्तिगत विविधता पाए चाहिँ सांस्कृतिक विविधता पनि पाइन्छ। यिनले आफ्ना नाटकमा वस्तु चयन पात्र विधान मञ्च निर्देश संवाद योजना परिवेश वर्णन आदि विभिन्न सन्दर्भ प्रसङ्गबाट कुनै न कुनै रूपले नेपाली संस्कृतिका विभिन्न रूपहरूको दिग्दर्शन प्रस्तुत गरेका छन्। यिनका नाटकमा पाइने संस्कृति सम्बन्धी विविध सन्दर्भलाई निम्न लिखित अनुसार विभिन्न शीर्षक उपशीर्षकहरूमा विभाजन गरी केलाउन सकिन्छ। ती शीर्षकहरू के हुन् त भन्दा आध्यात्मिक संस्कृति भौतिक संस्कृति लोक प्रचलित संस्कृति वर्गीय संस्कृति जातीय संस्कृति यथार्थवादी संस्कृति लोकोक्तिमूलक संस्कृति गायन बालन नर्तन र आधारित संस्कृति चाड तीर्थ व्रत जात्रा आदिमा आधारित संस्कृति चित्रकला मूर्तिकला आदिमा आधारित संस्कृति सहरीय ग्रामीण संस्कृति स्वनिर्मित निजी संस्कृति र यीभित्र पनि फेरि पौरस्त्य संस्कृतिको बेग्लै पाटोलाई अध्ययन गर्न सकिन्छ। त्यसरी बालकृष्ण समका नाटकहरूमा व्यापक मात्रामा नेपाली संस्कृतिको बिम्ब पाउन सकिन्छ। बालकृष्ण समका नाटकका पात्रहरूमा नेपाली पात्रहरू बोलिरहे झैँ लाग्दछन्। ऐतिहासिक पात्रहरूले बोलिरहे झैँ क्रियाकलाप गरिरहे झैँ नेपाल र नेपालीका विषयमा सोचिरहे झैँ हामी अनुभव गर्न सक्दछौँ। त्यसो भएको हुनाले बालकृष्ण सम नेपाली नाट्य जगतमा जीवित हुनुहुन्छ। बालकृष्ण सम नेपाली नाट्य जगतका एउटा सिद्धा अस्त नाट्यकर्मी हुनुहुन्छ, नाट्य लेखक हुनुहुन्छ। उहाँलाई हामी सदैव आदरभावले सम्मानभावले हेर्ने गर्दछौँ। श्रोताहरू, अब बालकृष्ण समको नाटकको बारेमा पनि हामीले अलिकति चर्चा गऱ्यौँ। कविताको अहिले हामीले इच्छा कविता पढेर पनि सुनायौँ। उनको स्वर्ग र देवता अर्को एउटा ज्यादै सुन्दर कविता छ। त्यो कविता पनि एउटा विश्व स्तरकै लेखाइमा छ र यो कविता गद्यमा लेखिएको छ। अलिकति केही भाग म यसको पढेर सुनाउँछु, हेरौँ। स्वर्ग र देवता बालकृष्ण समका महत्त्वपूर्ण कविताहरूमध्ये एउटा कविता हो स्वर्ग र देवता। झरीको एक दिन थियो, झरीको एक दिन थियो, रूपौला किनारे विद्युत सितारे रेशमी बादलको घुम्टोहाली पृथ्वी धुरु धुरु रोइरहेकी थिइन्। जगत चक्षु सूर्यले त्यो देखे अनि उनले आफ्ना कोमल करले स्वस्थ उघारे त्यो घुम्टो चियाए। सधैँको सुत्केरी पृथ्वीका गढेका कञ्चट बसेका गाला खोक्रा खोक्रा सारमा अश्रु सजग खाल्टा वाट अश्रु नदीहरू बगिरहेका सुस्त वायुका हात खुट्टा पनि जलकणले सब भिजिरहेका जङ्गली कपाल चट्टान मस्तक झम्की परेला बुटा बुटी शरीरभरका तृष्णा रोग कुप समेत आँसुले नेतृक्क भएका शैल शिखरका निधारमा अस्ताचलबाट हिँड्ने बेला हिजो बेलुकी पख मात्रै आफूले लाइदिएको झल्कनको सिन्दूर रङ्गका टिका शुद्ध मेटिसकेका सूर्यले सोधे किन प्रिया किन किन यसरी रोइरहेकी। पृथ्वीले भन् कोकिले कण्ठले मैले सघाउन सकिन प्रिय हाम्रा बालकहरूलाई फकाउन फुल्याउन सकिन करणौ मुहानबाट दुग्धामृतको फोहरा म चलाइरहेछु दूध पिउन छोडे ती सहोदरको रगत चुस्न घोक्रोमा दाँत गाड्छन्। छातीमा एकातिर एक बालाको मृत लास तिर्साई अर्कोतिर अर्को स्तनपान गराउनै गराउन मैले भने, अर्को पुत्र शोकमा वक्षस्थल सुकाउन लागे भने मैले, अर्को भोकै पर्दछ। त्यसैले म मरेकालाई सम्झी रुन पनि भ्याउन्न, सबलाई पिठ्यूमा बोकेर प्रिय सेवामा घुमिरहेछु, एक क्षण पनि फुर्सद छैन। हृदयमा दाह छ, कहिले कहिले ज्वालामुखबाट सुस्केर निस्कदा पनि कयन सन्तान छटपटाई मरिदिन्छन्। मेरो यस्तो अवस्था छ, पुत्र पुत्रीहरू भने धेरै जसो प्राय चकचक गर्छन्, नाना लगाई धक्कु फिजाइकन हिँड्दछन्, खलबल गर्छन्, झगडा गर्छन्, अनि पापका निम्ति लुछा चुडे खोसा खुस गर्छन् अनि बाँड्छन् जोत्छन् हात हालाल गर्छन् अनि चाचाको निम्ति यस्ता खेल खेल्छन् जुन खेलमा हुन्छ रक्तपात लाखौंको। बालकको घर बनाई मन्दिर मस्जिद गिर्जा भन्दै विभिन्न ममता घोगी मत्त भई झगडा गर्छन् अनि मरुभूमिमा परेका आफ्ना पाइला छापामाका निमित्त स्वदेश स्वर्ग जाति स्वधर्म भनिकन आँखा चिम्ली झगडा गर्छन्। यस्तो खेल खेल्छन् जुन खेलमा हुन्छ रक्तपात लाखौंको। अदृष्ट वस्तुको त्यही सैकत कर्णमा कोही भिन्न भिन्न कल्पित रूप खेल्छन्, कोही खिच्दै छन् यत्तिकैमा। अप्रमाणिक कुराहरू एउटा विश्वास गर्छ, अरू गर्न यत्तिकैमा, एउटा त्यो खान्छ एउटा त्यो खाँदैन यत्तिकैमा। मेरो छातीमा त्यो रातो गङ्गा बाहुन आपसमा काटाकाट मारामार गर्छन्। यिनीहरूलाई सम्झाउन म असमर्थ भए, शान्ति छ केवल एक थरीले हतियारमा साँध लगाउन्जल, नत्र भने छ सदैव घृणाको भित्रभित्रै झल्किरहेको आगो, मैले निभाउन सकिन। मेरो सिधा बच्चा पनि जन्मी, तर करोडौं दुच्छर डाँकामा थोरै सज्जनका बोली त्यस्तै बिलाउँछन्, ती के गरून्। अधैर्यले म बौलाई भइसके, प्रिय आई मलाई सुस्नुहोस् अनि आफ्ना छोराछोरी आफ्नै जिम्मा लैजानुहोस्, मलाई लबकाले अगाल्नुहोस्। तमसोमा ज्योतिर्गमय सूर्यले भने, प्रिय नरौ धैर्य गर, बालकहरू यस्तै हुन्छन्, चाँडै यिनीहरू हुर्कलान्, हामी नमर्दै खेल र झगडा छाडे शान्तिसित बढ्लान् जान्लान्, बैतरणी पौडी दुःखको पारी पुग्लान्, जसरी जलाणुभित्र घुसे हाइड्रोजन अक्सिजन पाए, जसरी हाइड्रोजनभित्र पसी प्रोटिन र इलेक्ट्रोन पाए, फेरि प्रोटिनभित्र छिरी न्युट्रन र पोजिटन पाए, उसरी नै इलेक्ट्रोन नाभिकरण च्याती त्यस जगतभित्र पसी पक्री मूल विद्युत तत्त्वलाई आँगनमा नचाउन जान्नेछन् अनि प्रकाशको मूल तत्त्व फुटाउन सक्नेछन्। यस्तै शक्तिले विजय प्राप्त गरी हाइड्रोजन ध्वंसावशेष सृष्टि विकरणका सैन्यहरू तिनको अधीन भएपछि हाम्रे नातिनी जन्मले दिवा स्वर्ग। यसरी बालगण समले यो संसारमा मानिसहरूकै कारणले युद्ध झम्किरहेको, युद्ध अगाडि बढिरहेको, कतै पनि शान्ति नभएको, चारैतिर युद्धको ज्वारबाट खडा भएको यो कुरालाई उठाएका छन् र अगाडि लेख्छन् बालकृष्णसम्म, पृथ्वी तिमी चाउरी परेकी छौ, चाहिँ मखमलीहरूको सत्ता भएको पोटिलो चिल्लो भोली, तिम्रो अनुहार कचा कुचुक छ, ऊ अत्यन्त राम्री होली, तिमी थोती छौ, उसका दन्तहार स्फटिक नगर लहर होला, तिम्रा स्तन कति शुष्क छन्, उसका खन ज्योति नगरी, कल वृक्ष लह लाउलान्, उसमा सधैँ प्रसन्न ऋतु होला, तिमी यस्तै रोगी दुखी, ऊ निरोगी सुखी होली, तिमा मृतकका प्रतिभा छन्, उसमा जीवित अमर मूर्ति होलान्, जब कोटि सूर्य समग्र अर्कै सुर उल्लाई बर मिल्ला, त्यहाँ हाम्रो पनाती देवताहरू जन्मलान्, उनको आयु इलेक्ट्रोनकै जति अथवा इच्छा मरण होला, त्यसको अगाडि रेडियमको आयु समग्र सय थोरै भब्जास्लन्। त्यो बेला ती सजिदानन्द भई सुख समाधिमा हुनेछन्, अथवा हाम्रो कल्पनामा भन्दा अनन्त गुणा अघि बढ्नेछन्। यसरी हाम्रा सन्तानले विकसित हुँदै हुँदै निरन्तर कोटि कोटि जगतका ब्रह्माण्डहरू कोराल्नेछन्। बुढेसकालमा हामीलाई सन्तोष दिनेछन्। धन्दा नमान प्रिया, नयाँ सूर्य उदाउँदो छ। ती सब गाउन सक्नेछन्। पश्चिम शरद शतम, जीवीम शरद सहस्रम, भवेम शरदौर्वम, भूयसी शरदोनन्तात् सर्वे सन्ति सुखिनः, सर्वे सन्ति निरामयः। त्यो बेला ती हामीलाई स्वर्गको काखबाट देख्नेछन्। फुलेकी बुढी आमा पृथ्वी आफ्नी बहिनी चन्द्रमासित बदली दोलाई ओढी पुराना कुराहरू गरिरहेकी पितामा चिसो बुढो सूर्य त्यो नयाँ घाम तापिरहेको प्रिया तसर्थ स्वर्गको जन्मोत्सव मनाउने दिन वर आउँदैछ। पर्ख, अहिले कृष्ण राम अशोकहरू जस्ता तेजिला छोरा पायो, बुद्ध गान्धी ईसा जस्ता साधु पुत्रहरू पायो, फ्राइ नाइटिङ्गल हरित तारा झैँ जाति छोरी पनि पायो, सेक्सपियर मार्स आइन्स्टाइन जस्ता प्रतिभाशाली कति पायो। यी थोरै नाम हुन्, यस्ता कतिले संसारमा रोई रोई दिँदै आफ्नो जीवन परिचय माताको शङ्खा धोई हाम्रो नाम राखेको सम्झे चित्त बजाऊ, आँसु पचाऊ, सौ रौ है। यति भनी गालाको आँसु पुछिदिन लागे जब सूर्य हिमाल दाँत देखाई पृथ्वी हाँसिन् छर्दै माधुर्य। यसरी बालकृष्ण समले स्वर्ग र देवता यो कवितामा त यो धरतीको करुण कथालाई ज्यादै सुन्दर ढङ्गले व्यक्त गरेका छन्। स्वर्ग र देवता स्वर्ग नै महत्वपूर्ण छ, तर बालकृष्ण समले विभिन्न ठाउँमा लेख्नु भएको छ कि यो धरती नै स्वर्ग हो। यो स्वर्गभन्दा अन्यत्र अर्को छुट्टै स्वर्ग कहाँ होला र? जे छ यहीँ छ, जे सुख प्राप्ति हो त्यो सोच यो धरतीमा नै छ। यो धरती जस्तो हरित ग्रह अन्यत्र छैन, अन्यत्र सुख प्राप्ति सम्भव छैन। त्यसो भएको हुनाले त यो धरतीलाई नै सजाउनु पर्दछ। बालकृष्ण समले अन्तिम समयतिर विभिन्न काव्य गोष्ठीहरूमा आफ्नो मन्तव्य राख्ने क्रममा यो धरती नै स्वर्ग हो, अर्को स्वर्ग कहाँ छ र? मान्छे नै देवता हुन्, अर्को देवता कहाँ छ र? भन्ने भावका कविताहरू गाउने गर्नुहुन्थ्यो, यस्ता कविताहरू भन्ने गर्नुहुन्थ्यो। त्यसो भएर बालकृष्ण समका नजरमा यो धरती नै स्वर्ग हो, मान्छेहरू नै देवता हुन्। हामीले यो धरतीलाई स्वर्ग बनाउनु पर्छ, स्वर्गमय सुख शैलयुक्त बनाउनु पर्छ।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस् छोडिदिऊ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला
4: र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

मानिसहरूलाई नै देवता तुल्य बनाउनु पर्छ। मानिस भित्र रहेको राक्षसी वृत्तिलाई, दानवी वृत्तिलाई समाप्त गरेर दैवी वृत्ति आधान गर्नुपर्छ र मानिसलाई धरतीको स्वर्गको देवताको रूपमा स्थापित गर्नुपर्छ। योभन्दा ठूलो सत्य अन्त पाउन सकिँदैन भनेर बालकृष्ण समले आफ्ना विचारहरू ज्यादै सुन्दर ढङ्गमा हामी राखेको पाउँदछौँ। उनको एउटा अर्को एउटा फुटेको फुलदानको पनि केही पङ्क्तिहरू बाँचौँ श्रोताहरू, त्यसपछि अनि हाम्रो यो समय पनि समाप्त हुन्छ। त फुटेको फुलदानको केही पङ्क्तिहरू, पानी नाचेरैछ सागर पनि थोरै यहाँ हालिने, चाँदीको करुवा भरि छ यसमा हाले रित्तो हुने, टोल्ला एर खडा छ टेबिल सधैँ त्यो माथि यो राखिने, रङ्गी फुल फुलिरहेछ यसले शृङ्गारले चाखिने। अर्को पङ्क्ति हेरौँ, कोठा ह्वाङ्ग भइरहेछ जुन हो सौन्दर्य त्यो लुप्त छ, कोठामा दृढ अन्धकार छ जहाँ आशा उसै निप्दछ, हो नै लोचन फुल दान उसको त्यो भित्र जो आउँथ्यो, आँखा त्यो अझ च्यात्त थियो किनभने आँखा यहीँ पर्दथ्यो, आँखा बाहिर फाल्छ कोप करुणा यो नेत्र नाडी न हो, नाडी स्पर्श गरेर नेत्र नगरे जाँचिन्छ यो सत्य हो, धक्का एक परोस शरीरभरमा धक्किन्छ जो आँसुको, खानी यो शरीर फुटोस सब बनी टुक्रा जमेको।

देख्दा सुन्दर सोइटा भर उही त्यो फुलको बास छ, हेर्दा मन्जुल फुलका स्फटिकको भल्काईको रास छ। यसरी बालकृष्ण समले यो फुटेको फुलदानमा आफ्ना दिव्य भावनालाई भरेका छन्। श्रोताहरू, अब हाम्रो यो साहित्यिक कार्यक्रम दोभानको समय सकिएको छ। अब हामी श्रोताहरूबाट बिदा लिन्छौँ। त यो कार्यक्रमको सञ्चालक म देवराज कट्टेल र यसका सहयोगी हुनुहुन्थ्यो निशा गुरुङ। हामी दुवैजना यो कार्यक्रमबाट अब छुट्टी लिन्छौँ। हस्त, नमस्कार।

0: The Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: पोखरा 30 ढुङ्गी पाटनका मोहन बहादुर शाहीकी श्रीमती वन्ती शाही र पोखरा बुद्धचोक बस्दै आएका सुर्खेत चौकुनेका भद्र थापालाई पक्राउ गरिएको हो। उनीहरूले मोहन बहादुर शाहीको सही छाप कृत्य गरेर सिद्धार्थ बैंक लिमिटेडको तालचोक शाखाबाट 50 लाख रूपियाँ ऋण लिएको जाहेरी परेपछि पक्राउ गरिएको कास्कीका डीएसपी हरि बहादुर बस्नेतले जानकारी दिनुभयो। शाही र थापा विरूद्ध ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसुरमा अदालतबाट 5 दिनको म्याद थपिएको प्रहरीले जनाएको छ। गएको साउनदेखि असारसम्मका लागि एमाले सरकारले 19 खर्ब 64 अर्बको बजेट ल्याएकोमा 10 महिना सकिन लाग्दा 11 खर्ब 53 अर्ब खर्च भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म करिब 59% बजेट खर्च भएको हो। सरकारले तलब भत्ता लगायतका दैनिक कामका लागि 11 खर्ब 80 अर्ब रूपियाँ छुट्याएकोमा 8 खर्ब 9 अर्ब रूपियाँ खर्च भएको छ। विकास निर्माणका लागि छुट्याएको पुँजीगत तर्फको 4 खर्ब 7 अर्ब बजेट भने 1 खर्ब 9 अर्ब मात्रै खर्च गर्न सकेको छ। इन्धन र निर्माण सामग्री लगायतको महँगीका कारण निर्माणको काम भने थप मारमा परेको निर्माण व्यवसायीको भनाइ छ। सरकारले लिएका ऋण तिर्न छुट्याएको वित्तीय व्यवस्थापनको 3 खर्ब 75 अर्बको बजेटमा 2 खर्ब 40 अर्ब खर्च गरेको छ। 12 महिनामा 14 खर्ब 80 अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको यो अवधिमा 9 खर्ब 70 अर्ब उठाएको महालेखाले जनाएको छ। पश्चिम बंगालबाट रोहिंग्या शरणार्थी आउने हल्लापछि मोरङको जोगबनी नाकामा कडाई गरिएको छ। पश्चिम बंगालमा नयाँ सरकार बनेसँगै रोहिंग्या शरणार्थी र अवैध बंगलादेशीलाई निष्कासन गर्ने हल्ला चलेपछि विराटनगर जोगबनी नाकाको सुरक्षा जाँच कडा बनाइएको हो। सामाजिक सञ्जाल र केही आम संचार माध्यमबाट समेत शरणार्थी पस्तै खबर आएपछि परिचय पत्र हेरेर मात्रै जोगबनी नाकाबाट आउजाउको अनुमति दिन थालिएको हो। रोहिंग्या शरणार्थी नेपाल प्रवेश गर्न सक्ने आशंकामा जोगबनी नाकामा निगरानी बढ़ाइएको मोरङ प्रशासनको भनाइ छ। पश्चिम बंगालको मुस्लिम बहुल जिल्ला मालदाबाट विराटनगरको रानी जोगबनीको दूरी 179 किलोमिटर पर्छ। पश्चिम बंगालसँग सीमा जोड़िएको काकड़भिट्टा पानी ट्याङ्की नाकामा भने भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकको परिचय पत्र जाँच्ने गरेका छन्। पश्चिम बंगाल विधानसभा चुनाव भाजपाले जितेपछि सामाजिक सञ्जालमा बंगलादेशी घुसपैठिया र रोहिंग्यालाई लखेट्न थालिएको भन्दै भिडियो भाइरल बनाइएको थियो। राष्ट्रिय परीक्षा बोर्डले गएको चैत अन्तिम साता लिएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले प्राविधिक समस्या नआए आउँदो 4 दिनभित्र यही महिनामा नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिनुभयो। कुनै प्राविधिक समस्या नआएको खण्डमा अबको 4 दिनभित्र नतिजा सार्वजनिक हुन्छ। परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमा नतिजा हेर्न सकिने जानकारी दिएको छ। चैत 19 गतेदेखि 29 गतेसम्म चलेको एसईई परीक्षामा नियमिततर्फ 4,41,600 र ग्रेड वृद्धितर्फ 70,800 सहित 5,12,400 जनाले परीक्षा दिएका छन्। परीक्षामा 2,57,600 छात्र, 2,54,800 छात्र र अन्य 7 जना सहभागी भएको परीक्षा बोर्डले जानकारी दिएको छ। एसईईको नतिजा नेपाल टेलिकमको 1600, जानकी टेक्नोलोजीको 35001, एम्बिसन गुरुको 31069 एसएमएस पठाएर थाहा पाउन सकिन्छ। त्यस्तै नतिजा र लब्धाङ्ग पत्र हेर्नका लागि सरकारी र निजी क्षेत्रका 14 वेबसाइटले अनुमति लिएका छन्। यो नतिजा सरकारी वेबसाइट www.see.gov.np अथवा www.nev.gov.np, नेपाल टेलिकमको see.ntc.net.np सहित कान्तिपुर पब्लिकेशन, इन्डियन सञ्जार, निमा एजुकेशन, एम्बिसन गुरु, बेरो स्टडी लगायतका वेबसाइटमा पनि राखिनेछ। स्थानीय चुनावमा नाजुक नतिजा आएपछि बेलायती सत्तारूढ़ दल लेबर पार्टीमा हलचल देखिन थालेको छ। लेबर सांसद क्याथरिन वेस्टले मन्त्री परिषदका कुनै सदस्यले भोलिसम्म प्रधानमन्त्रीलाई कुनै चुनौती नदिएमा सर कियर स्टारमरलाई हटाइने चेतावनी दिनुभएको छ। यो हप्ताको स्थानीय चुनावी नतिजा लेबरका लागि प्रलयकारी बनेको भन्दै सांसद वेस्टले अब कार्यवाहीमा उत्रनुपर्ने बेला आएको भएकाले प्रधानमन्त्रीलाई हटाउने चेतावनी दिनुभएको हो। तर स्टारमरले भने आउँदो चुनावसम्म आफैले पार्टीको नेतृत्व गर्ने अडान लिनुभएको छ। लेबरका अर्की सांसद अफसाना बेगमले पनि अब पार्टीको नीति परिवर्तन गर्नुपर्ने बताउनु भयो.
2: Not actually going ahead with the plans around the indefinite leave to remain reforms that are being championed by the Home Secretary. That means dropping plans around curtailing jury trials. That means really looking at the welfare benefit cuts.
3: हवस् त अहिलेसम्मका खबर यति नै. नमस्कार.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विश्वविद्यालयको उपकुलपति लगायतका उच्च पदमा नियुक्तिका लागि न्यूनतम शैक्षिक योग्यता विद्यावारिधी हुनुपर्ने सरकारको निर्णयप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। चिकित्सा शिक्षाको विशिष्ट प्रकृति र विद्यमान अवस्थालाई नजरअन्दाज गरेर नयाँ प्रावधान ल्याइएको भन्दै संघले आपत्ति जनाएको हो। चिकित्सा विद्यामा विद्यावारिधी गर्ने र गराउने शैक्षिक संस्था न्यून संख्यामा रहेको अवस्थामा पीएचडीलाई नै अनिवार्य योग्यता तोक्दा वर्षौंदेखि कार्यरत विशेषज्ञ र वरिष्ठ प्राध्यापक समेत अवसरबाट वञ्चित हुने संघको भनाइ छ। संघका महासचिव डाक्टर संजीव तिवारीद्वारा जारी विज्ञप्तिमा एमडी एमएस र एमडीएस उपाधि प्राप्त प्राध्यापकले नै हाल यी तहका विद्यार्थीलाई अध्ययन अध्यापन र सुपरिवेक्षण गरिरहेको भन्दै चिकित्सा क्षेत्रमा विद्यावारिधीको प्रावधान हटाउन माग गरिएको छ। नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा पाँचसम्मका विद्यार्थीलाई निशुल्क दिवा खाजाको व्यवस्था गरेको छ। तर तेह्रथुमको म्याङलुङ नगरपालिका नौ साब्लाको नारायण माध्यमिक विद्यालयले भने यो शैक्षिक सत्रदेखि कक्षा दशसम्म निशुल्क दिवा खाजाको व्यवस्था गरेको छ। तेह्रथुम संवाददाता पवित्र राईको रिपोर्ट।
4: सरकारले कक्षा पाँचसम्म मात्र दिवा खाजाको व्यवस्था गरेकोमा नारायण माध्यमिक विद्यालयले भने यसै शैक्षिक सत्रदेखि लागू हुने गरी कक्षा दशसम्मकै विद्यार्थीका लागि निशुल्क दिवा खाजाको व्यवस्था गरेको हो। विद्यालयका प्रधान अध्यापक सन्तोष तुम्बाहाङफे,
5: यो वर्ष कक्षा नर्सरीदेखि कक्षा दशसम्म सबै विद्यार्थीहरूलाई निशुल्क खाजाको व्यवस्था गरेका छौँ। त्यसको स्रोत चाहिँ हामीले स्थानीय वडा कार्यालयसँग समन्वय गरेर हामीले आफै पनि शिक्षकहरूले पनि अलिअलि खाजाको रकम उठाएका छौँ।
4: विद्यार्थीका लागि विद्यालयकै क्यान्टिनमा खाजा तयार गर्ने गरिएको छ। कक्षा दशसम्मकै सम्पूर्ण विद्यार्थीलाई निशुल्क दिवा खाजा दिन थालिएपछि यसले शिक्षण सिकाई क्रियाकलापमा सकारात्मक प्रभाव परेको विद्यालयकी शिक्षिका डम्बर कुमारी चापागाईले बताउनुभयो।
6: उनीहरू टाढो टाढोबाट आउनुहुन्थ्यो होइन, बिहान चाँडै आउने, कहिले खाना भ्याउने कहिले नभ्याउने, उनीहरू खाना नखाइआएको दिन चाहिँ उनीहरू अब पढ्न निराश हुने त्यस्तो देखिन्थ्यो अस्ति अस्ति क्लासमा। अहिले चाहिँ अब उनीहरूले खाजाहरू पाएपछि बिहान खाना खान नभ्याए पनि यहाँ आएर खाजा खान पाएपछि पढ्न एकदम जाँगर चलाउने होइन, पढाइमा एकदम एक्टिभ बनेको देखिने।
4: यसअघि विद्यार्थीले खाजाको रूपमा मानव स्वास्थ्यको लागि हानिकारक मानिने जंक फूड खाने र टाढाबाट आउने विद्यार्थी भोकका कारण टिफिनमै घर जाने समस्या थियो। यो समस्याको व्यवस्थापन गर्न विद्यालयले सबै विद्यार्थीहरूका लागि दिवा खाजाको व्यवस्था गरेको बताउनुहुन्छ शिक्षक एकराज ढुङ्गाना।
7: खाजा चाहिँ नर्मल्ली जस्तो पहिला पाँच क्लाससम्मले त यहीँ भइ नै हाल्थ्यो होइन, छ क्लासदेखि माथिले चाहिँ अब बाहिर खाना खाजा खान जाने र कोही कोहीले चाहिँ पाँच क्लाससम्मले पनि यहाँ पनि खाजा खाने अनि यसरी पर चोकतिर जाने र त्यहाँ पनि अरू जङ्क फुडहरू खाने त्यो खालको अवस्था पनि थियो होइन। बच्चाहरूलाई अब सबैको एउटा अवस्थाको हिसाबले उनीहरूको आर्थिक अवस्थाको हिसाबले चाहिँ माथिल्लो क्लाससम्म खाजा दिँदा चाहिँ उनीहरूको एउटा पढाइमा होइन एउटा जुन बाहिर गएर खाजा खानुपर्ने जङ्क फुड खाने कुराहरू पनि बच्यो हुँदैन।
4: कक्षा पाँचसम्मका विद्यार्थीहरूले मात्र पाउँदै आएको दिवा खाजा सबैले पाउन थालेपछि विद्यालयमा अध्ययनरत माथिल्लो कक्षाका विद्यार्थी खुसी भएका छन्।
8: मेरो नाम मञ्जली लामगादे हो, म कक्षा आठमा पढ्छु। खाजा अहिले दिइरहेछ स्कुलले, पहिला चाहिँ पाँच सपन मात्र दिनुहुन्थ्यो, हामी खाजा खान्छौँ अनि त्यस पछाडि खेल। पहिला चाहिँ खाजा खान जाँदाखेरि चाहिँ खेल्ने टाइमै हुँदैन।
9: मेरो नाम आयुष लिम्बू हो, म अहिले कक्षा सातमा पढ्छु। आज भोलि हाम्रो स्कुलमा खाजाहरू पाउनु थालेपछि हामीलाई अलिक खुसी लागेछ।
3: अब खबर फटाफट।
10: बागलुङको जयमिनी तीन देराली खानी माझ गाउँमा धाराका लागि गोर्खा वेलफेयर ट्रस्टको 36 लाख सहयोग। उपत्यका ट्राफिकले चोरी भएका 65 वटा दुई पाङ्रे साधन धनीलाई बुझायो। बबर महलबाट हराएको 35 लाख पर्ने मोटरसाइकल पनि रातो पोलमा फेला पार्यो। चोरिएका सवारी फिर्ता पाएपछि ट्राफिकलाई खादासहित सम्मान। चालकले लागु पदार्थ खाए नखाएको पत्ता लगाउन रूपन्देही प्रहरीको डेल्टा अपरेशन। सिद्धार्थ राजमार्ग सहित भित्री सड़क खण्डमा आकस्मिक चेक जाँच गर्दा 17 जना चालक पक्राउ। काठमाडौँ गोठाटारको नागेश्वर महादेव मन्दिरमा चोर पसे 10 लाख भएको भेटी बाकस गायब। चितवन भरतपुर चार धर्मचोकको चौतारी पार्टी प्यालेसमा बिहेको भोज खाँदा 90 जना भन्दा बढी बिमार, 50 जनाको उपचार हुँदै। तनहुँ जलविद्युत आयोजनाको दमोली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि 1000 बढी रुख काटिँदै भरतपुर 1 सतनचुली संरक्षित वन, सतनचुली सामुदायिक वन र वडा नम्बर 29 को अकालादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1263 रुख काटिने। र झापाको 12-2 बुट्टाबारीमा जंगली च्याउ खाएका एकै परिवारका 11 जना बिमार बिरामीको दमक र भद्रपुरमा उपचार हुँदै नचिनेको च्याउ नखान प्रशासनको आग्रह।
3: हवस्त अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आइपुगेको छ। तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ र आफ्नो तोकिएको समयमा आइपुगेको छ भनौँ। र कार्यक्रमको थालनीमा एउटा मिठो सुमधुर गीत सुनिहाल्नुभयो तपाईँहरू सबैले। अब हामी कार्यक्रमतिर लाग्छौँ, कुराकानीतर्फ लाग्छौँ र प्रतीक्षा त यसै समय आजको दिनमा आउने गर्दछ। आजको नारी र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने गर्दछ र उहाँहरूसँग हामी कुराकानी गर्छौँ। उहाँहरूले गर्नुभएका कामहरूलाई हामीले नजिकबाट हेर्ने कोसिस गर्छौँ। र आजको नारीमा श्रोताहरू आज हामीसँग सजना राई हुनुहुन्छ, उहाँ गाईघाटबाट हुनुहुन्छ, फोन मार्फत सम्पर्कमा आइसक्नु भएको छ र उहाँसँगको कुराकानी रहनेछ आज एक घन्टासम्म गीत सङ्गीतको साथमा भनौँ होइन। र सजना राई हुनुहुन्छ, उहाँ सजना होम मेड फुडको उहाँ प्रोप्राइटर हुनुहुन्छ र आज हामी उहाँलाई स्वागत गरौँ, उहाँसँग कुराकानी गरौँ। आउनुहोस् अब हामी अवेर नगरौँ, हाम्रो सजना रायजीलाई स्वागत गरिहालौँ। हेलो, नमस्ते सजनाजी।
1: नमस्ते म्याम, सम्पूर्ण सबै दर्शकहरूलाई नमस्ते भन्न चाहे सबैभन्दा सुरुमा।
0: अनि यहाँलाई हामी सबैको तर्फबाट भनौँ, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट स्वागत पनि गर्न चाहन्छौँ।
1: धन्यवाद हजुर, हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद। हजुरहरूले पनि अब केही भन्ने मौका दिनुभयो, त्यसको लागि धेरै आभारी छु।
0: हजुर सजनाजी, तपाईँको सजनाज होम मेड फुडको बारेमा हामी कुराकानी गरौँ। सबैभन्दा पहिला चाहिँ आज अब तपाईँ गाईघाट गाईघाट उदयपुरबाट हुनुहुन्छ उहाँ र गाईघाट उदयपुरको के छ आजको हालखबर, आजको मौसम के छ, आज तपाईँ र म रेकर्ड गर्दै गर्दाखेरिको भनौँ मौसम कस्तो छ, हालखबर त्यहाँको कस्तो छ, त्यो चाहिँ सुनौ न पहिला।
1: आजको मौसम भन्नु पर्दाखेरि म्याम एकदमै राम्रो छ। हाम्रोतिर चाहिँ प्रायः अब गर्मी तराई एरिया हो, एकदमै गर्मी एरिया हुन्छ, गर्मी हुन्छ गर्मी सिजनमा, तर आजको मौसम चाहिँ एकदमै बेसी राम्रो चिसो छ भनौँ न, पानी परेको हुनाले चिसो राम्रो मौसम छ।
0: हजुर हजुर, पानी परेपछि अलिकति त शीतलता छाइहाल्छ होइन। र अनि अब तपाईँ गाईघाटमा तपाईँको आफ्नै बिजनेस छ सजना होम मेड फुड, कहिले सुरुवात गर्नुभएको यो?
1: मैले चाहिँ सुरुवात गरेको पनि धेरै भएको छैन हजुरको, मेरो चाहिँ कति महिना भयो, 8 महिना भयो म्याम, भर्खरैदेखिको स्टार्ट हो मेरो चाहिँ।
0: 8 महिना मात्रै भयो भनेपछि होइन, तपाईँको टिकटकमा चाहिँ तपाईँको नम्बर देखेर, तपाईँको भिडियोहरू हेरेर भनौँ, त्यहाँबाट नम्बर लिएर चाहिँ तपाईँलाई कल गरेको हो होइन। भनेपछि अब 8 महिना मात्रै भएपछि अहिले त सोसियल मिडियामा, यो सोसियल मिडियाले गर्दा भनौँ, टिकटकले गर्दा भनौँ, इन्स्टाग्रामले गर्दा भनौँ, फेसबुकले गर्दा भनौँ होइन, यी कुराहरूले त बिजिनेस त धेरै राम्रो चल्छ नि त अहिले त होइन?
1: हजुर म्याम, अब यो सोसियल मिडिया प्लेटफर्मले चाहिँ हामीलाई एकदमै राम्रो बिग अपर्च्युनिटिजहरू दिन्छ। अब त्यही हो, अब अनलाइनबाट धेरै ठाउँको कस्टमरहरूसँग कनेक्ट हुन पाइन्छ, एकदमै राम्रो अपर्च्युनिटिजहरू छ अनलाइन मिडियामा।
0: हजुर, धेरै अब फलोवर्सहरू भएपछि धेरै चिनाजाना पनि हुन्छ होइन?
1: हजुर हजुर।
0: कति चाहिँ छ तपाईँको फलोवर्स अहिले 8 महिनामा?
1: मेरो त 8 महिनामा अन्तरालमा मेरो चाहिँ 13,000 फलोवर्स भएको हो, त्यति धेरै त होइन, त्यही पनि भर्खरै अब मेरो चाहिँ स्टार्टिङ फेजमा चाहिँ नराम्रो चाहिँ भन्नु मिल्दैन, अब हुँदैछ, फलोवर्सहरू आउँदै हुनुहुन्छ।
0: हजुर हजुर, बिजनेस चाहिँ कस्तो छ त, बिजनेस अनलाइन बिजनेस कस्तो छ अहिले?
1: अनलाइन बिजनेस त अब सुरु गर्दाखेरि अब मैले सानो बजेटबाट स्टार्ट गरेको हो, होमबाट घरबाट बिजनेस स्टार्ट गरेको मैले चाहिँ, भनौँ न अब होम मेड फुड आइटम भन्ने बित्तिकै घरबाटै हामीले प्रिपेयर गरेर एकदमै फ्रेस फ्रेस पठाउने त्यस्तो खालको हाम्रो बिजनेस हो। र यो बिजनेस चाहिँ अब पहिले चाहिँ मैले यति धेरै अब मतलब सोचेको भन्दा धेरै नै राम्रो भयो, अनि हामीले अब सुरुमा त हामीले फ्यामिली मेम्बर्स मिलेर गरेको र अहिले चाहिँ मेरो अब राम्रो भएर चाहिँ हामीले चाहिँ स्टाफ पनि 5 जना महिलाहरूलाई चाहिँ रोजगारी दिइरहेको छौँ म्याम।
0: अरे, स्टाफहरू पनि राखिसक्नु भएको रहेछ होइन, महिलाहरूलाई नै चाहिँ अब हुन त प्रायः सबैले महिलाहरूलाई नै प्रायोरिटी दिन्छौँ हामी होइन, तपाईँले चाहिँ कुन सोचले चाहिँ महिलाहरूलाई नै राख्नुभयो त?
1: महिलाहरूलाई राख्नुको कारण चाहिँ अब त्यही त हो, अब घरमा अब बसेर होइन, अब हाउस वाइफ त अब नर्मली अब सबैजना अब बसि नै रहेको हुन्छ नि त नर्मली, अब हामीले चाहिँ हाम्रो सोचाइ अनुसार चाहिँ के हो भने अब महिलालाई पनि अपर्च्युनिटिजहरू दिनु सक्नुपर्छ होइन, दिनु सक्यौँ भने चाहिँ हामीले उहाँहरूले पनि केही गर्नुहुन्छ लाइफमा, र हामी पनि अब त्यही फिल्डमा गरेको हुनाले काम, जस्तै कि हाम्रो काम भनेको कुकिङहरू हो नि त, अनि कुकिङ भनेको महिलाले नि अलिकति राम्रो तरिकाले गर्नुहुन्छ, अब उहाँहरूले भनेको अब त्यही तरिकाको आउँछ भनेर, त हाम्रो फिल्डलाई सुइटेबल हुन्छ भनेर हामीले चाहिँ उहाँहरूलाई पनि अपर्च्युनिटी पनि हुन्छ र हामीलाई पनि अब त्यही अनुसारले काममा सपोर्ट मिल्छ भनेर हामीले चाहिँ महिलाहरूलाई चुज गरेको हो म्याम। हाम्रोमा चाहिँ प्रायः महिलाहरू छ, जेन्ट्सहरू चाहिँ हुनुहुन्न।
0: अनि सजना बहिनी, अब यो सजना होममेड फुड सुरुवातमा कसरी चाहिँ गर्नुभयो भन्नाले, कुनै कुराबाट इन्सपायर हुनुभयो कि केही स्टोरी छ कि, सुरुवात कसरी भयो?
1: अब हुन त सबैजनाको आफ्नो स्टोरी हुन्छ लाइफमा, अब मेरो पनि अलग भिन्दै स्टोरी छ हजुरहरूलाई म त्यो अब सुनाउन चाहेँ। तपाईँहरूलाई म यो कुरा के खुलाउन चाहन्छु भने, म चाहिँ एउटा क्यान्सर फाइटर मान्छे हो, क्यान्सरबाट जितेर इन्सपायर भएर मैले चाहिँ हेल्दी फुड आइटमहरू सेल गर्ने मेरो आफै मोटिभ आएको क्या, आफै मनमा सोच आयो, किनभने अब बाहिरको जङ्क फुडहरू भन्दा हामीले घरमै बनाएको हेल्दी फुड्सहरू र हाम्रो आइटममा इन्क्लुडहरू के छ भने, ड्राई नट्स, काजु बदमको लड्डु, जुन चाहिँ चिनीहरू, केमिकलहरू, प्रिजर्भेटिभ्सहरू केही प्रयोग नगरिकन बनाएको हाम्रो यो लड्डुहरू भयो, अनि इनर्जी बुस्टर मल्टिग्रेन सासुहरू छ, अनि सबै होममेड आइटमहरू छ, जुन चाहिँ हेल्दी हेल्दी, जुन चाहिँ बिरामी मान्छेले पनि खानु मिल्ने, र त्यस्तो खाँदा बालबच्चाहरूले पनि खाँदाखेरि त्यस्तो प्रकारको पछि गएर त्यही साइड इफेक्ट केही नहुने, एकदमै हेल्दी र अर्ग्यानिक तरिकाको फुडहरू बनाउने चाहिँ मेरो मोटिभ पनि थियो, र अब त्यही त भनौँ अब लकले पनि साथ दियो र त्यही अनुसारले हामीले मेहनत पनि गर्दै गयौँ। अनि अब 2022 चाहिँ मलाई चाहिँ अब त्यही त हो, क्यान्सर जस्तो प्राणघातक रोग देखा परेको थियो, अनि मैले चाहिँ अनि त्यो रोगसँग लडेँ र जित्न पनि सफल भएँ, अनि त्यस पछाडि चाहिँ अब त्यही त हो, अब रोग लाग्नुको कारण चाहिँ मेरो चाहिँ अब त्यही हो, अनहेल्दी लाइफ स्टाइलकै रिजनहरू भन्नुभएको छ डक्टरले, किनभने हाम्रो फ्यामिलीमा हिस्ट्री छैन क्यान्सरको,
0: हजुर,
1: अनि त्यही भएर चाहिँ मलाई चाहिँ त्यतिखेरै मनमा आउँथ्यो कि, किनभने पहिले म धेरै अब त्यस्तो अनहेल्दी फुडहरू कन्ज्युम गर्थे, र यति सानो उमेरमा 21 चाहिँ मलाई चाहिँ क्यान्सर देखा परेको थियो, कोलोरेक्टल क्यान्सर,
0: हजुर,
1: अनि त्यतिखेर चाहिँ अब त्यो सिचुएसनमा चाहिँ अब त्यति सानो उमेरमा अब यत्रो ठुलो रोग लाग्दाखेरि चाहिँ अब डक्टरले पनि अब त्यही भन्नुभयो, खानपिनमा अब तपाईँहरूले अब अनहेल्दी फुडको कन्जम्सन धेरै भएर चाहिँ तपाईँहरूकोलाई यति छिटो उमेरमा चाहिँ रोग देखा पऱ्यो भन्ने शङ्का गर्नुभयो, अब किनभने हाम्रोमा फ्यामिली हिस्ट्री छैन, त्यही भएर त्यस्तो शङ्का गरे पछाडि चाहिँ अब मैले अब त्यही हो, त्यो फेज चाहिँ मेरो लागि एकदमै डिफिकल्ट थियो, एकदमै गाह्रो थियो, अनि मैले अब त्यही त हो आफ्नो समस्यासँग लड्नै पर्ने, त्योसँग लडेर जितेर म त्यस पछाडि पनि मेरो सोच चाहिँ यो यस्तो हो, सोच चाहिँ मेरो यही गर्छु भन्ने पनि थिएन, तर अब मैले चाहिँ आफै हेल्दी फुडहरू पनि खान्थेँ अनलाइनमा होइन, आफै बनाएर खान्थेँ, तर मान्छेहरूले चाहिँ हाम्रो मेरो भ्युवर्सहरूले जो चाहिँ मबाट इन्सपायर हुनुभयो, उहाँहरूले चाहिँ मलाई भनौँ न एउटा कन्फिडेन्ट दिनुभयो, एउटा सहारा दिनुभयो, जस्तै कि भनौँ न उहाँहरूले चाहिँ मलाई ऊ भन्नुभयो, जस्तै कि उहाँहरूले चाहिँ मलाई के भन्नुभयो भने, तपाईँले चाहिँ यस्तो राम्रो राम्रो हेल्दी फुडहरू पनि बनाउनु हुँदो रहेछ, हजुरले चाहिँ यसरी गर्नुहोस् भनेर अलिकति थोरै थोरै मैले काहीँ न काहीँ अलिअलि जो उहाँहरूबाट हिन्ट पाएँ कि, अब उहाँहरूले तपाईँले यस्तो राम्रो फुडहरू पनि अब भन्दै हुनुहुन्छ, रेसिपीहरू सेयर गर्दै हुन्छ, यो यो खाइरहेको छु, तपाईँको डेली लाइफ स्टाइलहरू देखाइरहनु भएको छ, उहाँहरूले चाहिँ प्रेरित भएर चाहिँ जे होस् अब त्यहाँबाट चाहिँ मेरो बिजनेस स्टार्ट भएको हो, मैले मेरो बिजनेस स्टार्ट गरेर अहिले चाहिँ अब जहाँ चाहिँ मेरोमा चाहिँ सबै हेल्दी फुड्सहरू मात्रै इन्क्लुड छ, त्यस्तो नराम्रो कुराहरू जस्तो कि अब जङ्क फुडहरू हाम्रोमा केही अभाइलेबल छैन, हामीले भनेको अर्ग्यानिक घरमै बनाएको फुडहरू जुन चाहिँ हजुरहरूको अर्डर पछाडि हामीले बनाएर पठाउने हो, त्यस्तै हो म्याम मेरो चाहिँ स्टोरी, चाहिँ त्यस्तै छ मेरो चाहिँ।
0: हजुर हजुर, भनेपछि तपाईँको यो पाटो त मैले कल्पना पनि गरेको थिइनँ सजना बहिनी, तपाईँको भिडियोहरू हेर्दाखेरि अब देखिँदैन पनि त्यस्तो होइन, हेल्दी देखिन्छ, हँसिलो देखिन्छ, र जे होस् तपाईँ एउटा क्यान्सर सर्भाइभर हुनुहुँदो रहेछ होइन, त्यसरी नै तपाईँको जुन चाहिँ भोगाई थियो होइन, जङ्क फुडहरू खानु हुँदैन, मैले त खाएँ सानोमा पछाडिदेखि खाएर यस्तो भयो भन्ने डक्टरले पनि जुन तपाईँलाई भन्नुभयो त्यो चाहिँ एउटा मेन कारण चाहिँ बनेछ भनेपछि होइन, तपाईँको यो सजनास होममेड फुडको पछाडि।
1: हजुर हजुर म्याम, अब त्यो डक्टरको त्यो पोइन्टले चाहिँ मलाई दिमागमा पुरै ट्रिगर गर्यो कि, भनौँ न अब त्यो जङ्क फुडले नि यस्तो गर्ने रहेछ भने त, अब अहिलेको जमानामा जङ्क फुड त सबैजनाले खाइ नै रहेको हुन्छन् प्राय, हुन त त्यस्तो गर्छ भने सबैलाई त्यस्तो हुन्छ भन्ने पनि हुँदैन। त्यही पनि अहिलेको बजारमा अब के कसरी बनाएको हुन्छ, कति केमिकल लगाएको हुन्छ, के हुन्छ कसो हुन्छ, हामीलाई त्यो त अब अलिक अब नलेज पनि हुँदैन। अनि अब आफूले बनाएर प्रिपेयर गरे जस्तो अब अर्ग्यानिक हेल्दी घरकै जस्तो हेल्दी हुन्छ भन्ने हुँदैन बाहिरको खानेकुराहरू। र हाम्रो मोटिभ भनेको चाहिँ हाम्रो सजनाको होममेड फुड भनेको चाहिँ हामीले हजुरहरूको लोकेसनमा चाहिँ हेल्दी र एकदमै फ्रेस र बिना केमिकल बिना प्रिजर्भेटिभ बिना यो चिनीहरू नलगाई पनि हामीले हेल्दी र मिठो खानेकुरा बनाउन सक्छौँ भन्ने हाम्रो चाहिँ मोटिभ हो म्याम।
0: हजुर, भनेपछि तपाईँलाई कोलन क्यान्सर भन्नुभयो होइन?
1: हजुर म्याम,
0: त्यो आन्द्राको क्यान्सर भनिन्छ नि त्यसलाई होइन? अनि हजुर, अब राम्रो काम गर्दै हुनुहुँदो रहेछ, क्यान्सर सर्भाइभर हुनुहुँदो रहेछ अनि सन्चो भइसक्नु भएको रहेछ, खुसी लाग्यो तपाईँ सन्चो हुनुभएको रहेछ। र हामी सबै विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट तपाईँलाई यो क्यान्सरलाई जित्नु भएकोमा हामी धेरै धेरै बधाई पनि दिन चाहन्छौँ, साथसाथै आउँदो दिनहरूको लागि अल द बेस्ट पनि छँदैछ होइन। अब यो सजनास होम मेड फुडमा चाहिँ के चाहिँ पाइन्छ, के चाहिँ बनाउँछ, खाउँ खाउँ लाग्दा न प्लिज भनौँ न
1: म्याम। हाम्रोमा चाहिँ सबै फुड आइटमहरू चाहिँ हजुरलाई मैले भनिहालेँ होम मेड हो, जुन चाहिँ अब होम मेड भन्ने बित्तिकै हाम्रो चाहिँ एकदमै हेल्दी भइ नै हाल्छ। हाम्रोमा चाहिँ कस्तो खालको आइटमहरू पाउनु सक्नुहुन्छ भने सबैजना कस्टमरहरूले जस्तै कि यो ड्राई नट्स, काजु, बदम, सिड्स, हेल्दी सिड्सहरू, पम्पकिन सिड, मेलन सिड्सहरूको यो चाहिँ लड्डु जुन चाहिँ हामीले डेस खजुरमा लगाएर बनाएर त्यसरी बनाएको हुन्छौँ। यसमा चाहिँ चिनी सक्खरहरूको केही प्रयोग नगरिकन हामीले मजाले डेस लगाएर बनाएको हुन्छौँ र एकदमै हाई क्वालिटीको र फ्रेस प्रोडक्टहरू चाहिँ हामीले प्रोभाइड गरिरहेको छौँ र त्यही अनुसारले चाहिँ हाम्रो कस्टमरहरूले एकदमै बेसी मन पराएर हाम्रो रेगुलर कस्टमर पनि धेरैजना भइसक्नु भएको छ। र हाम्रो यो इनर्जी बुस्टर साथुहरू पनि बनाउँछौँ हामीले, त्यसमा चाहिँ मल्टिग्रेन्सहरू मात्रै नभएर यो ड्राई नट्स, सिड्सहरू सबै कुरा मिक्स हुन्छ। हाम्रो यो 20+ आइटम्सहरू मिक्स हुन्छ यो इनर्जी बुस्टर साथुमा। र हाम्रो यो ड्राई नट्स लड्डुमा चाहिँ हाम्रो 15+ आइटम्स मिक्स हुन्छ। अनि हाम्रो यो काजु बदमहरू पनि हाम्रो फाल्दै हामी त्यो पनि सेल गरिरहेको छौँ। अनि हाम्रो अझै अब हामीले चाहिँ फ्युचरमा अझै सामानहरू थप्ने जस्तो कि आलसको छोपहरू भयो त्यस्तोहरू पनि ल्याउने भनेर हामीले इन्ट्रोड्युस गराउने भनेर हाम्रो प्लानिङ पनि छ। र हाम्रो खजुरी बिस्किट्सहरू पनि बनाउँछौँ हामीले, त्यस्तै छ म्याम आइटमहरू चाहिँ हाम्रो अहिलेसम्म चाहिँ अहिलेको हालमा चाहिँ हाम्रो 10-15 आइटम्सहरू छ होला।
0: हजुर हजुर, भनेपछि ग्राहकहरू पनि धेरै बढेको रहेछ तपाईँको भनाइअनुसार होइन। जे होस्, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, तपाईँहरू यसो छुट्टी आउँदाखेरि भनौँ काठमाडौँबाट पूर्वतिर लाग्नुभयो भने उदयपुरको गाईघाटमा भनौँ तपाईँहरू यसो सजनास होम मेड फुडतिर गएर चाहिँ तपाईँहरू फर्केर जाँदाखेरि लैजानु मिल्ने के छ हेल्दी फुडहरू, होम मेड फुडहरू चाहिँ विशेष गरेर उहाँ क्यान्सर सर्भाइभर भएकोले गर्दा ती सबै कुराहरू लाई चाहिँ ध्यानमा राखेर बनाउनु भएको खानेकुराहरू छ, ती खानेकुराहरू तपाईँहरूलाई लैजान पनि सक्नुहुन्छ। अहिले उहाँको ग्राहकहरू धेरै बढेको रहेछ उहाँको भनेअनुसार।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: र सजना बहिनी, अनि कहाँ कहाँ छ तपाईँको ग्राहकहरू, नेपालभरि छ कि नेपालदेखि बाहिर पनि छ कि?
1: ग्राहकहरू चाहिँ नर्मली चाहिँ हाम्रो म्याक्सिमम चाहिँ हाम्रो काठमाडौँ भ्यालीबाट हुनुहुन्छ। अनि त्यस पछाडि हाम्रो बाहिरबाट पनि आफ्नो फ्यामिली फ्रेन्डको लागि चाहिँ बाहिरैबाट अर्डर गरिदिनु भएको छ धेरैजनाले, धेरैजना ग्राहकहरूले बाहिरैबाट पनि अमेरिका, अस्ट्रेलिया, क्यानाडा लगायत अरू ठाउँ कोरियाहरूबाट त्यस्तो ठाउँहरूबाट पनि अर्डर गरिदिनु भएको छ। त्यो चाहिँ कसरी हुन्छ भने उहाँहरूले हामीलाई हाम्रो त्यही त हो टिकटकको नम्बर हामीले दिएको वाट्सएप नम्बरको थ्रु चाहिँ उहाँहरूले हामीलाई कन्ट्याक्ट गर्नुहुन्छ वाट्सएपमा, अनि त्यहाँबाट अर्डर गरिदिनुहुन्छ आफ्नो फ्यामिली फ्रेन्ड्सको लागि। अनि त्यसरी चाहिँ हाम्रो चाहिँ अब कस्टमरहरू चाहिँ दिन प्रतिदिन हाम्रो सामान मन पराइदिनु भएर र फेरि पनि रिपिट गरेर हाम्रो रेगुलर कस्टमर हुनुभएको छ।
0: ए हजुर हजुर, भनेपछि त 8 महिनाको अवधिमा भनौँ धेरै राम्रो चाहिँ भएको रहेछ भनौँ तपाईँको बिजिनेस, होइन हुन पनि किन नहोस् होममेड फुड हेल्दी फुड होइन आफैले पनि भोगेर भनौँ त्यो एक्सपिरियन्सलाई बटुलेर भनौँ त्यसलाई त्यो एक्सपिरियन्सलाई हेरेर भनौँ होइन अरूलाई यस्तो नहोस् भन्ने हिसाबले जो बनाउनु भएको छ धेरै राम्रो गर्नु भएको छ। अनि क्यान्सर पीडितहरू त अहिले धेरै सुनिन्छ नि होइन सजना बहिनी?
1: हजुर हजुर, क्यान्सर अब अहिलेको जमानामा अब मैले भनिहालेँ मलाई पनि त्यो सानो उमेर 21 वर्षको उमेर भनेको अब एकदमै यङ एज हो नि त। अब म मात्रै नभएर अब म त्यहाँनिर अब हस्पिटलमा हुँदाखेरि म भन्दा पनि सानो सानो उमेर पनि धेरै अहिले क्यान्सर त प्राय धेरैजनालाई लाग्न थालिसकेको रहेछ। मैले त हस्पिटलमा गएर थाहा पाएँ कि किनभने म मात्रै होइन कि पुरै हस्पिटलको बेडै पुरै भरिएको थियो कि, अनि त्यही भएर चाहिँ यो अब धेरै जस्तो त अब त्यही त हो। अब डक्टरले मेरो केसमा चाहिँ त्यही भन्नुभयो खानपिनमा चाहिँ मिलेन तपाईँको, अब सानैदेखिको तपाईँको मेरो रुटिन पनि चेक गर्नुभयो तपाईँले के गर्नुहुन्छ त लाइफस्टाइलमा तपाईँ कस्तो छ त भन्दाखेरि अब मैले त्यही हो अब सानोमा त हामीले अब त्यही जङ्क फुडहरू पनि धेरै कन्ज्युम गर्ने होइन अब त्यस्तै मैले त्यो रुटिनहरू भन्दाखेरि चाहिँ अब तपाईँको त्यही कारण चाहिँ हुनसक्छ भनेर भन्नुभयो डक्टरले, किनभने अब अरू त हाम्रो हिस्ट्री पनि छैन अनि यति सानो उमेरमा अब क्यान्सरै हो भनेर अब जचाउनु गएको पनि होइन खासमा, अब बिरामी भएर नर्मल होला भनेर अब कसैले पनि सोचिँदैन यत्रो ठुलो रोग आफूलाई लागेको छ होला भनेर, अनि नर्मलै होला भनेर चेकअपहरू गराउन जाँदाखेरि डक्टरले सस्पेक्ट गर्नुभयो अनि त्यही बायोप्सीको थ्रु थपाएको हो। अनि डक्टरले अब फ्यामिली हिस्ट्री छ भनेर सोद्धाखेरि केही पनि छैन भन्दाखेरि चाहिँ डक्टर पनि सक्ट हुनुहुन्थ्यो, किनभने यस्तो केसहरू भनेको प्रायः फ्यामिली हिस्ट्री कि त अब त्यस्तै हुनुपर्छ भनेर चाहिँ शङ्का गर्नुभएको थियो। तर त्यस्तो नभए पछाडि चाहिँ अब जङ्क फुड मेन चाहिँ अब अनहेल्दी लाइफस्टाइलले पनि हुनसक्छ है क्यान्सर भनेर भन्नुभए पछाडि चाहिँ त्यतिखेरै मेरो माइन्ड चाहिँ भनौँ न सतर्क भइसक्यो र त्यो दिनदेखि चाहिँ मैले चाहिँ बाहिरको जङ्क फुडहरू बाहिरको कुनै पनि जस्तै कि अब जुसहरू कुनै पनि केही पनि मैले कन्ज्युम गरेको छैन, खानु छोडिदिएको मैले चाहिँ खाएको छैन अहिलेसम्म चाहिँ मैले, र त्यही अनुसार चाहिँ मेरो चाहिँ हेल्थ एकदमै बेसी राम्रो भएको छ र मेरो चाहिँ फलोअपमा मैले अब अहिले चाहिँ 1-1 वर्षको भइरहेको छ, 3 वर्ष+ भइसक्यो मेरो चाहिँ, अनि त्यही अनुसारले चाहिँ मलाई एकदमै राम्रो हुँदै गयो। र कोलोरेक्टल क्यान्सरको चाहिँ अब के हुन्छ भने डक्टरले अब अपरेसन त अनिवार्य हुन्छ भन्नुभएको थियो, तर मेरो चाहिँ मैले भने नि हजुरहरूलाई हेल्दी फुड मेन चाहिँ मैले कसरी थपाएँ भने म कसरी प्रेरित भएँ हेल्दी फुडको लागि भने डक्टरले भन्नुभएको थियो अब मेरो अपरेसन हुनै पर्छ, अपरेसन गर्नुपर्छ, रेडियो केमोथेरापी सबै मैले गरेको हो, 24 दिनको रेडियो 12 साइकल केमो गरेको, अनि अनि त्यस पछाडि मेरो चाहिँ सर्जरी थियो, र सर्जरीको बेलामा चाहिँ मेरो चाहिँ मैले भनिहालेँ त्यस पछाडि चाहिँ मैले एकदमै हेल्दी मात्रै खान्थेँ, यस्तो रोग देखा परे पछाडि चाहिँ फ्रुट्सहरू भयो हेल्दी कुराहरू भयो ड्राई नट्सहरू भयो काजु बदमहरू भयो र घरमा पनि एकदमै हेल्दी मात्रै भेजिटेबल्सहरू बेसी त्यस्तोहरू खाएँ, र डक्टरले भन्नुभएको थियो अपरेसन हुन्छ भनेर, तर मेरो चाहिँ अब यो केमो र रेडिएसन पछाडि पुरै क्लिन देखे पछाडि चाहिँ डक्टरले भन्नुभयो अपरेसन गर्नु पर्दैन, किनभने तपाईँको चाहिँ यो चाहिँ धेरै कम मान्छेमा चाहिँ यस्तो रियरली देखा पर्छ र तपाईँको चाहिँ एकदमै क्लियर देखियो र तपाईँलाई चाहिँ अब त्यही हो फलोअपमा राख्छौँ हामी भनेर राख्नुभयो, र अहिलेसम्म चाहिँ अब 3 वर्ष+ भइसक्यो र अहिले चाहिँ 1 इयरको फलोअपमा छु, त्यस्तो केही पनि रिटर्न आएको पनि त्यस्तो केही छैन, र सबै चाहिँ मलाई चाहिँ के लाग्छ भने हेल्दी फुडले एकदमै बेसी राम्रो गर्यो र हेल्दी फुडलाई चाहिँ त्यही भएर म सबैलाई यही सजेस्ट गर्छु कि हेल्दी फुड चाहिँ खानु जरुरी रहेछ लाइफमा भन्ने सजेस्ट गर्छु म्याम। म चाहिँ त्यहीबाट प्रेरित भएको हेल्दी फुड चाहिँ राम्रो गर्ने रहेछ हाम्रो स्वास्थ्यलाई, पहिलेदेखि मैले हेल्दी फुड खाएको भए यो रोग पनि पछि अब बुढेसकालमा देखा पर्थ्यो होला जस्तो लाग्छ मलाई चाहिँ।

0: ডিভাইস গোর্খা রেডিও।
1: कोलोरेक्टल क्यान्सर भन्नुभयो तपाईँले, होइन यो चाहिँ विशेष गरेर
2: हाम्रो चाहिँ ठुलो आन्द्रा र सानो आन्द्रा भन्ने हुन्छ, ठुलो आन्द्रामा चाहिँ हो।
1: हजुर, श्रोताहरू पेट दुखेर चाहिँ जानुभएको थियो होला होइन डक्टरकोमा?
2: पेट दुखेर भन्दा पनि म्याम के भएको थियो भने अब दिसामा चाहिँ अब ब्लडहरू देखिने टाइम टाइममा चेकअपहरू पनि डिफ्रेन्ट हस्पिटलहरूमा त गराइरहेको नर्मल हस्पिटलहरूमा, अब उहाँहरूले चाहिँ अब त्यही त हो अब इन्स्ट्रुमेन्टहरू नभए पछाडि त्यही हो पायल्स भनेर ऊ गर्नुभयो कि पायल्स भनेर चाहिँ सस्पेक्ट गर्नुभयो नर्मल हस्पिटलहरूमा जाँदाखेरि जहाँ चाहिँ मेसिनहरू नभएको ठाउँमा। किनभने हाम्रो चाहिँ यस्तो छ कि म्याम, हाम्रो यता गाईघाट उदयपुर भन्ने बित्तिकै हजुरको अलिकति अविकसितै ठाउँ हो, यता चाहिँ हस्पिटलहरू भयो अलिकति हस्पिटलहरू छैन। हस्पिटल छ तर कस्तो छ भने ज्वरो खोकीहरूको लागि चाहिँ ठिक हुन्छ, तर नर्मली अब सिरियस केसहरू जस्तै कि इन्डोस्कोपी गर्ने मेसिन छैन, कोलोनोस्कोपी गर्ने मेसिनहरू छैन, अनि त्यो भएर चाहिँ अब मैले चाहिँ यता मलाई त यता सजिलो भयो हस्पिटल, र मैले सुरुमा अब नर्मल मलाई त्यस्तो देखा परेपछि मैले हाम्रो उदयपुरमा गएँ हस्पिटल। अनि त्यहाँ त अब डक्टरहरूले यो सस्पेक्ट गर्नुभयो कि अब यत्रो 21 वर्षको मान्छेलाई क्यान्सर हो भनेर त कसैले पनि प्राय सुरुमै ऊ गरिहाल्नु हुँदैन रहेछ कि, सस्पेक्ट गर्नु हुँदैन रहेछ, नर्मली पायल्स हो भनेर भन्नुभयो मलाई पनि। अनि मैले पनि अब त्यही त सोचेँ, अब यत्रो ठुलो रोग त कसैले पनि सोचिँदैन आफूलाई भएको छ भनेर, नसोचेकै पुरै लाइफमा चाहिँ अनप्रिडिक्टेड हुँदो रहेछ कि, पुरै त्यस्तो भइदिने। अनि त्यहाँदेखिको यताबाट पनि मैले धेरै उपचारहरू धेरै हस्पिटलहरू गएँ नर्मल हस्पिटलहरूमा, उहाँहरूले चाहिँ पायल्स भनेर सस्पेक्ट गरेर दबाईहरू दिने घर पठाइदिने गर्नुभयो। अनि म घर आएँ, अनि त्यस पछाडि पछिबाट चाहिँ मलाई चाहिँ कति ब्लड त त्यस्तो त नर्मली भइरहेको थियो, 3-4 वर्षै भइसकेछ अलिअलि ब्लड आउने, तर रेगुलर होइन, 5 महिनामा एकचोटि 3 महिनामा एकचोटि त्यसरी हुन्थ्यो। दिसामा जस्तै कि दिसामा चाहिँ फ्रेस खालको ब्लडै आउँथ्यो, तर धेरै होइन थोरै थोरै आउँथ्यो, पेन पनि नहुने, पेटमा पनि दुख्नु पोल्नु केही नहुने, नर्मली त्यही ब्लड मात्रै आएको सङ्खाले चाहिँ आफूलाई के भयो भनेर एउटा जिज्ञासा हुन्छ नि मनमा डर, त्यसको लागि मात्रै म चाहिँ नर्मल हस्पिटलहरूमा जान्थेँ। अनि उहाँहरूले अब पायल्स भनेर पठाइदिनुहुन्थ्यो दबाई दिएर, अनि पछि त्यस्तै त्यस्तै हुँदा गएपछि पछि एकचोटि चाहिँ मलाई साह्रै पाऱ्यो, के कसरी साह्रो पाऱ्यो भन्दाखेरि अलिक कन्स्टिपेसन भयो, अनि कन्स्टिपेसन भए पछाडि चाहिँ म गएको ठुलो हस्पिटलमा, अनि त्यस पछाडि चाहिँ उहाँबाट चाहिँ कोलोनोस्कोपी थ्रु चाहिँ अब डक्टरहरूले पत्ता लगाउनु भएको हो म्याम।
1: हजुर हजुर, कुन हस्पिटलमा चाहिँ ट्रिटमेन्ट गर्नुभयो तपाईँले?
2: मेरो चाहिँ मैले चाहिँ प्राइभेटमै गरेको हो, किनभने अब मेरो केस त कस्तो थियो भने त्यही त हो, अब 7 मन्थ जति नै भइसक्यो त्यो हार्ड कन्स्टिपेसन भएको, मलाई चाहिँ मेरो चाहिँ एकदमै क्रिटिकल सिचुएसन थियो। अनि जुन सिचुएसनमा चाहिँ अब त्यही त हो, सरकारी हस्पिटलमा गयो भने अलिकति ढिलो हुने प्रोसेस होइन, अनि हामी सुरुमा त सरकारीमा गयौँ, सरकारीमा पनि गएको थियौँ, तर त्यहाँ चाहिँ अब त्यही हो, त्यतिखेर खोइ के समथिङ बन्द थियो, 1 हप्ता कि 14 दिन कति दिनको लागि बन्द हुने भन्नुभयो। अनि त्यति बेरसम्म पनि मेरो चाहिँ स्थिति पनि त्यस्तो थिएन कि एकदमै क्रिटिकल थियो, अनि म चाहिँ अब फास्टै गराउने छिटै गराउने भनेर हामी चाहिँ प्राइभेटमा गयौँ, र सुरुमा चाहिँ मेरो रोग पत्ता लागेको चाहिँ नर्विक इन्टरनेसनल हस्पिटलमा पत्ता लागेको हो। अनि त्यस पछाडि बायोप्सीको थ्रु बायोप्सीको रिपोर्ट पनि बाहिर इन्डियातिर कता पठाउनु हुँदो रहेछ, अनि 1 हप्ता जति लागेको थियो बायोप्सीको रिपोर्ट आउन, अनि त्यस पछाडि उहाँहरूले भन्नुभयो कोलोरेक्टल क्यान्सर छ भनेर भन्नुभयो, र हामीलाई चाहिँ सुरुमा त अब भनौँ न त्यस्तो हो जस्तै लागेन, अनि हामीले अब अरू हस्पिटल पनि गयौँ, अनि त्यस पछाडि अरू हस्पिटल पनि सरकारीमा पनि गएर देखायौँ, अनि उहाँहरूले भन्नुभयो यो हो रियले हो भनेर भन्नुभयो पछाडि चाहिँ हामीले अब कता फास्ट हुन्छ त्यही उपचार गर्ने विचार गऱ्यौँ, र हामीले चाहिँ रोग देखा परेको चाहिँ नर्विक इन्टरनेसनल हस्पिटलमा हो, र हामीले उपचार गरेको चाहिँ यता मेडिसिटी हस्पिटलमा गरेको हो।
1: जे होस् डिटेलमा भनिदिनु भयो सजना बहिनी, त्यसको लागि थ्याङ्क यू सो मच। किनभने कस्तो हुन्छ भने नि हामीलाई थाहा हुँदैन नि त, अब स्टुलमा ब्लड देखिन साथ हामी पायल्स भयो भन्छौँ, कन्स्टिपेसनले गर्दा हो भन्छौँ, माइनर हो यो केही होइन भन्छौँ, होइन पानी खाउन भइहाल्छ भन्ने हुन्छ, होइन तपाईँले यो जुन चाहिँ डिटेलमा भनिदिनु भयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। किनभने कतिलाई प्रब्लम भइरहेको हुन्छ, हुनसक्छ होइन, उहाँहरूले सुन्नुभयो भने एकदमै राम्रो हुन्छ। अब तपाईँको होम मेड फुड तर्फ आऊ अब, होइन अब अनलाइन बिजनेस त छँदैछ तपाईँको, त्यतातिर कतिको मान्छेहरूले बनाउन गाईघाटको मान्छेहरूले कतिको चाहिँ रुचाउनु हुँदैछ, रुचाउनु पर्छ पनि, किनभने केटाकेटीलाई बेसी जङ्क फुडहरू दिएर त अब एउटा उदाहरण तपाईँ नै हुनुहुन्छ है, त्यसले गर्दा तपाईँलाई देखेर तपाईँको उदाहरण देखेर कस्तो मान्छेहरूले कस्तो प्रकारले लिएको छ तपाईँको यो होममेड फुडलाई त्यहाँनिर गाईघाटमा?
2: हाम्रो यता गाईघाटमा पनि अब एकदमै पोजिटिभ रिभ्युज नि छ। हाम्रो चाहिँ घर चाहिँ यता गाईघाट एरियाको बजार एरियामै पर्छ, त्यही भएर हामीले चाहिँ बजार एरियामै परेको हुनाले हामीले चाहिँ सटरहरू लिएको छैनौँ, हामीले घरमै पसल खोलेको छौँ। अनि घरमै आउनुहुन्छ हाम्रो चाहिँ लिनको लागि, र रिभ्युजहरू चाहिँ एकदमै राम्रो भयो भनेर फेरि फेरि पनि आइरहनु भएको छ। र हाम्रो यता कस्टमरहरू चाहिँ हेर्ने नै हो भने हाम्रो गाईघाटमा पनि अब त्यति अब पपुलेसन त अलिक कमै छ, तर कस्टमरहरू चाहिँ हाम्रो बाहिरकै धेरै हुनुहुन्छ गाईघाटको हेरी चाहिँ, तर गाईघाटमा पनि नआउने चाहिँ होइन, हाम्रोमा आइरहनुहुन्छ कस्टमरहरू दिनमा 10-12 त्यस्तो गरेर आइरहनुहुन्छ।
1: हजुर हजुर, अब यो एउटा अवेरनेस पनि त फैलाउनु पर्यो नि त तपाईँले, होइन, तपाईँ एउटा क्यान्सर सर्भाइभर भएर अब जङ्क फुडले कति साह्रो असर पार्दछ भन्ने कुरा बुझेर एउटा होममेड फुड हेल्दी फुड तपाईँले सुरुवात गर्नुभएको छ, त्यसले गर्दा तपाईँले आफै नै निस्केर होइन, धेरै छ अहिले क्यान्सर पीडितहरू, क्यान्सर फैलिँदैछ, त्यसले गर्दा तपाईँ जस्तो मान्छेले त अब एउटा समाजमा गाउँमा अवेरनेस ल्याउनु पर्छ, होइन, त्यसले गर्दाखेरि चाहिँ सबैलाई भन्नु जरुरी पनि छ। अब क्यान्सर पीडितहरू धेरै छ, अहिले अघि पनि भन्नुभयो तपाईँले, म हस्पिटल जाँदाखेरि त त्यहाँ देखेँ मैले क्यान्सर पीडितहरू, त्यति धेरै क्यान्सर त फैलिएको रहेछ भन्ने कुराहरू भन्नुभयो। अनि अब अहिले तपाईँ एउटा सचेत नागरिकको हैसियतले भनौँ, एउटा क्यान्सर सर्भाइभरको हैसियतले भनौँ, तपाईँलाई यो खानेकुरा चाहिँ यस्तो रहेछ भन्ने कुराले जुन चाहिँ ट्रिगर गरायो, अन्त त्यस पश्चात तपाईँले फुड, यो होममेड फुडको सुरुवात गर्नुभयो। अब तपाईँ जस्तो क्यान्सर पीडितहरूलाई होइन, बच्चाहरूलाई भनौँ विशेष गरेर अहिले होइन, ती कुराहरूको लागि केही सोच्नु भएको छ, म अब यो क्षेत्रमा चाहिँ म यसरी चाहिँ अवेरनेस फैलाउँछु भन्ने अथवा कसैलाई सपोर्ट गर्छु भन्ने केही केही छ, अब अहिले केही सोच्नु भएको छ?
2: म्याम अब यस्तो हो, हाम्रो चाहिँ अब के हो भने मैले चाहिँ सबैभन्दा सुरुमा चाहिँ हेल्दी फुडहरू चाहिँ बाहिरको फुड न मात्रै नभएर हेल्दी फुड पनि मिठो पनि हुन्छ र शरीरलाई फाइदा पनि गर्छ भन्ने धारणाले मैले यो हेल्दी होममेड फुड आइटमहरू सेल गर्ने र सकेसम्म कस्टमरहरूलाई एकदमै रिजनेबल प्राइसमा एकदमै हाई क्वालिटीको प्रोडक्टहरू दिइरहेको छु। र मैले चाहिँ अहिले अब अहिले सकेको भनेको चाहिँ त्यही हो, अहिले मैले अब मेरो स्टाफ दिदीहरूलाई मैले रोजगारी दिइरहेको छु र मैले सक्दो केही गर्न, मतलब मैले चाहिँ केही पछि गएर अलिक धेरै नै प्रगति गर्दै यही फिल्डमा प्रगति गर्दै गएँ भने अभियसली म जस्तै बिरामी मान्छेहरूलाई मैले सपोर्ट गर्नेछु होइन, किनभने सबैको अब एउटै भोगाइ त एउटै हो नि त, उहाँहरूको पीडा पनि मैले बुझ्छु र त्यही अनुसारले मैले पनि सपोर्ट गर्नेछु। अब भविष्यमा यसरी नै अब कस्टमरहरूले हामीलाई साथ सपोर्ट दिइरहनु भयो र सधैँ अब हाम्रो प्रडक्टहरू त हामीले केही कमी गर्दिनौँ, एकदमै हाई क्वालिटीको दिन्छौँ र उहाँहरूले मन पनि पराइरहनु भएको छ र यस्तै भइरह्यो र यसरी नै चल्दै गयो, यसरी नै राम्रो हुँदै गयो भने म अभियसली पछि गएर केही न केही सपोर्ट गर्नेछु र म पनि एउटा एकदमै हेल्पर खालको मान्छे नै हो कि, म पनि यो सामाजिक मा होइन सोसाइटीमा चाहिँ हेल्प गर्ने खालकै मान्छे हो र अहिले परिस्थितिले मलाई नराम्रो स्थितिमा पार्यो, त्यही पनि मैले मेरो सक्दो गर्नु खोजि नै रहेको छु र मैले चाहिँ मेरो अब यो अस्ति नै मेरो 7 चाहिँ मेरो बर्थडे थियो, मैले सकेको मैले गर्न सकेको चाहिँ मैले चाहिँ भनौँ न केही हेल्प चाहिँ मैले अनाथ आश्रममा गएर गरेँ यो त्योचोटि र मलाई एकदमै बेसी मनमा खुसी मिल्यो, एकदमै बेसी मनमा खुसी र आफूमा प्राउड मिल्यो। किनभने मलाई चाहिँ कस्तो फिल हुन्छ भने होइन, पहिले अब यस्तो क्यान्सर लागिसके पछाडि अब मेरो जिन्दगी यसरी नै गयो होला, म अब जिन्दगीमा केही गर्न सक्दिनँ होला र म कसरी निको हुन सक्छु होला भन्ने मेरो सोच धेरै आउँथ्यो, धेरै दुःख हुन्थ्यो। म मेरो सानैदेखिको मेरो सोच के थियो, म ठुलो हुन्छु, म नर्स बन्छु, हेल्प गर्छु, म पैसा कमाउँछु, म यस्तो गर्छु होइन, सोसाइटीमा म कसैलाई हेल्प गर्छु, अशक्तहरूलाई हेल्प गर्छु, बिरामीहरूलाई पनि म सकेसम्मको मेरो सक्दो गर्छु भन्ने मेरो सोच धेरै ठुलो थियो। त्यही पनि मेरो सोच अनुसार भएन, जिन्दगी चलेन, त्यही पनि मैले यो बिरामीलाई जितेर धेरै त मैले भनौँ न प्रगति गर्न सकेको छैन, जति सक्दो मैले गरेँ। अस्तिको पालि मैले त्यति भए पनि थोरै भए पनि 20-25,000 जति दिन डोनेट गरेँ बालाश्रममा गरेँ र अब आउँदो दिनहरूमा पनि यस्तै प्रगति गर्दै गएँ भने र अभियसली म अरू पनि धेरै कुरा गर्न चाहन्छु। त्यसको लागि चाहिँ मलाई अब त्यही त हो, मेरो मेहनतलाई साथ सपोर्ट दिनको लागि धेरै अब कस्टमरहरूको होइन धेरै जरुरत छ र यसरी नै राम्रो कामहरू गर्दै जान्छु म, हजुरहरूले साथ सपोर्ट दिइरहनु होला भन्न चाहन्छु म, धेरै मनैबाट आग्रह गर्न चाहन्छु।
1: हजुर हजुर, एकदमै राम्रो भनौँ न होइन, तपाईँको इच्छाहरू भनौँ, अब पहिल्यैदेखि यसो दयालु भावनाको हुनुहुँदो रहेछ, दयालु स्वभावको नै हुनुहुँदो रहेछ, तपाईँको इच्छाहरू पहिला पनि त्यही थिएछ, तर अब भनौँ न एउटा डेस्टिनी भगवान्ले भनौँ न तपाईँलाई अर्कोतर्फबाट ल्याएर चाहिँ एक्सपिरियन्स गराएर होइन क्यान्सर सर्भाइभर बनाएर चाहिँ तपाईँलाई यो बाटोमा ल्याउनु भएको छ, अब चाहिँ सेवा गर्नु बिरामीहरूको भनेर होइन। जे होस् अब तपाईँ यङ हुनुहुन्छ, ट्यालेन्टेड हुनुहुन्छ, होममेड फुड बनाएर हेल्दी फुड बनाएर बिक्री गर्नुहुन्छ, अझै उन्नति प्रगति गर्नुहोला।
0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: अब तपाईँ गाईघाटमा हुनुहुन्छ, गर्मी छ, तराईको गर्मी है, आज अलिकति शीतल छ भन्नुहुन्छ, तर अब गर्मी त्यतिकै बढेर जान्छ, अब यस्तो गर्मीको मौसममा मध्ये गर्मीमा एकदम गर्मीले सताउँदाखेरिको एउटा शरबत चाहिँ कसरी बनाउने त्यो चाहिँ भन्नुहोस् न, के शरबत खानुहुन्छ तपाईँहरू त्यहाँ?
2: हामीले त म्याम अब त्यही हो, मैले त बाहिरको जङ्क फुडहरू केही खाँदिनँ, मैले चाहिँ खाने भनेको चाहिँ अब त्यही हो, हुन त नर्मल मान्छेहरूलाई नमन पर्न सक्ला होइन, टेस्टमा अब फरक पर्न सक्छ, तर शरीरलाई जे फाइदा गर्छ त्यो चाहिँ खानुपर्ने रहेछ क्या हामीले टेस्ट भन्दा पनि। मैले चाहिँ के खाने गरेको छु भने नर्मल वाटर, जुन चाहिँ हामीले यो के अरे हाम्रो यो घैलामा राखिन्छ नि, घैला जस्तै टाइपको
1: हुन्छ
2: जुन त्यसमा राखेको पानी, अनि त्यसमा चाहिँ मैले चिया सिड्स लगाएर, चिया सिड्स चाहिँ भनेको प्रकारको एकदमै फाइबर युक्त खालको दाना हुन्छ त्यो चाहिँ, त्यो चाहिँ शरीरलाई एकदमै राम्रो गर्छ, गट हेल्थ पनि एकदमै राम्रो गर्छ, र त्यसलाई डाइजेसनलाई पनि हाम्रो हेल्प गर्छ कि त्यसले, त्यो लगाउँछु, त्यो लगाए पछाडि त्यसलाई ओभरनाइट कुक गर्न दिन्छु, र त्यो डबल इन साइज हुन्छ कि त्यो बबल जस्तै फुलिन्छ, त्यसलाई चाहिँ लगाएर मैले दिनभरि चाहिँ मैले खाने गरेको छु म्याम, पिउने गरेको छु त्यसरी।
1: हजुर, हेल्दी शरबत बनाउन होइन, नत्र त गर्मीमा त धेरै धेरै प्रकारको शरबतहरू पाइन्छ। जे होस् अब तपाईँको सजनास होम मेड फुडमा एकपल्ट फेरि सर त्यहाँ पाइने खानेकुराको नाम मात्रै सर भनिदिनुहोस् न, नाम मात्रै।
2: म्याम हाम्रोमा चाहिँ धेरै कस्टमरहरूले रुचाइदिनु भएको र मन पराउनु भएको यो इनर्जी बल्स ड्राई नट्स प्रोटिन लड्डु, जुन चाहिँ यो सबै ड्राई नट्स सिड्सले सबै बनेको हुन्छ, हाम्रो यसमा टोटल 15+ आइटम्सहरूले बनाएको छौँ, अनि यसमा चाहिँ अब हाम्रो त्यो भइहाल्यो, अनि इनर्जी बुस्टर साथ जुन चाहिँ हाम्रो 20+ आइटम्स मिक्स गरेर बनाएको छौँ, र हाम्रोमा चाहिँ फेरि के हुन्छ भने अर्डर पछाडि फ्रेस बनाउने हुनाले हाम्रोमा चाहिँ कुनै पनि सामानहरू स्टकमा राखेको पुरानो हुँदैन, हामीले चाहिँ फ्रेस फ्रेस बनाएर हजुरहरूलाई पठाउने हो, त्यही भएर टेस्ट एकदमै मिठो हुन्छ, किनभने अब फ्रेसको त टेस्टै अलग हुन्छ, त्यही भएर मिठो हुन्छ। अनि हाम्रोमा यो खजुरी बिस्किट छ, अनि ड्राई नट सिड्सहरू हाम्रो सबै कुरा अभाइलेबल छ, जस्तै काजु बदमहरू त्यो फाल्टै र मात्रै लिनुहुन्छ भने पनि तिनीहरू पनि अभाइलेबल छ, सुत्केरी मसला छ, गुड पाक छ, र गुड पाक सुत्केरी मसलाहरूमा हामीले अब अहिलेको हालमा अब डक्टरले मलाई जहिले पनि प्राय चाहिँ भन्नुहुन्थ्यो कि चिनी चाहिँ नखानु, जिन्दगीभरि तपाईँले स्किप गरिदिनु भन्नुहुन्थ्यो, मैले चिनीको सट्टामा चाहिँ अब कस्टमरहरूको डिमान्ड अनुसार खजुर डेट्स जुन चाहिँ फ्रुट्समा गनिन्छ, खजुर डेट्स लगाएर कि त हजुर कस्टमरहरूको डिमान्डमा हाम्रोमा चाहिँ मिसिरीमा मात्रै छ, मिसिरी कि त यो खजुरमा मात्रै बन्छ, हाम्रोमा चिनी टोटली स्किप छ, कुनै पनि इन्ग्रिडियन्टहरूमा चिनी हाम्रो हुँदैन, गुड पाक छ, हाम्रो खुवा बन्छ, मिल्कको खुवा, दुधको खुवा बन्छ, हाम्रोमा अरू पनि आइटमहरू जस्तै कि आलसको छोप, आलस चाहिँ एकदमै राम्रो हुन्छ शरीरको लागि, आलसको छोप हामीले बनाउँछौँ, अनि त्यस्तै गरी हाम्रो अरू पनि आइटमहरू छ, जस्तै कि हाम्रो यो गुदको लड्डु पनि बनाउँछौँ हामीले, तिलको लड्डु पनि बनाउँछौँ.
1: हजुर हजुर, जे होस् हेल्दी फुडहरू जति सबै बनाउनु हुँदो रहेछ, विशेष गरेर चाहिँ अर्डर आएपछि बनाउनु हुँदो रहेछ, त्यो चाहिँ एकदमै राम्रो होइन. पुरानो बेच्नुभन्दा न त पुरानो अब कति दिन अघि बनिएको प्याक गरेर राखिएको हुन्छ पसलतिर चाहिँ होइन. जे होस् खुसी लाग्यो आज तपाईँसँग कुराकानी मात्रै गर्नु पाउँदा पनि, कुनै समयमा भेट पनि लेखिएको होला होइन सजना बहिनी.
2: हजुर हजुर,
1: हजुर,
2: साफ खबर दिनुभयो र यसरी नै मेहनत गर्दै गए भने अब पछि पछि ठाउँ ठाउँमा ब्रान्च पनि खोल्ने सोच त छ, तर सोच मात्रै सोचेर हुँदैन किनभने धेरै यसमा मेहनत पर्छ.
1: हजुर हजुर, अनि अब आजको नारी सुन्दै हुनुहुन्छ हाम्रो श्रोताहरूले होइन, हाम्रो तपाईँको विशेष गरेर सजना होममेड फुड को बारेमा कुरा गऱ्यौँ, गाईघाटको बारेमा तपाईँको विशेष गरेर यो पाटो त मैले सोचेकै थिइनँ, अघि पनि भने मैले होइन, तपाईँको यो क्यान्सर पीडित हुनुहुन्छ, क्यान्सर सर्भाइभर हुनुहुन्छ भन्ने कुरा त मलाई थाहै थिएन, अचानक आज तपाईँले कुरा निकाल्नु भयो. जे होस् जे गर्नुभयो आज तपाईँले कुरा अलिकति निकालिएर अब यो होममेड फुड जुन चाहिँ तपाईँको छ त्यसको पछाडिको स्टोरी के छ भन्ने कुरामा आयो, र आजको तपाईँको यो जुन चाहिँ कुरा सेयर गर्नुभएको छ त्यहाँबाट चाहिँ भनौँ हाम्रो धेरै श्रोताहरूले केही न केही सिक्नुहुन्छ होला, नोट गरेर राख्नुहुन्छ होला भन्ने मलाई आशा छ. अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ सजना बहिनी, सजना नाम पनि कति राम्रो सजना. कसले राखिदिनु भएको नाम चाहिँ?
2: मेरो फादरले.
1: ओहो, बाबा आमा के गर्नुहुन्छ?
2: मम्मी चाहिँ हाउस वाइफ हो, हाम्रो मम्मी चाहिँ घरमै अब कामहरू त हाम्रो मम्मीको त्यही घरमै हो.
1: हजुर,
2: अब तर हाउस वाइफ भनिन्छ, तर हाउस वाइफको पनि धेरै काम हुन्छ,
1: सबैभन्दा धेरै काम हाउस वाइफको.
2: त्यो भएर मलाई चाहिँ होइन अब मम्मी र बाबा कम्पेयर गर्दाखेरि कसले धेरै होइन मेहनत गर्नुभयो त लाइफमा भन्दा चाहिँ मलाई चाहिँ बराबर इक्वालिटी जस्तै लाग्छ कि.
1: हजुर,
2: अब मम्मीको पनि उत्तिकै मेहनत छ, हामीलाई यत्रो पढाउनु भयो, ठुलो बनाउनु भयो, हाम्रो यति धेरै केयर गर्नुभयो, र स्पेसली म बिरामी हुँदा मलाई यति धेरै केयर गर्नुभयो. अनि बाबा चाहिँ विदेशमा हुनुहुन्छ, कतारमा हुनुहुन्छ.
1: ए हजुर हजुर हजुर, जे होस् हाम्रो सजनाको बाबा उहाँको नाम के हो?
2: हेमन्त राई.
1: हेमन्त राईजी, तपाईँको छोरी सजना एकदमै स्ट्रङ हुनुहुँदो रहेछ, उहाँ एकदमै आँट भएको केटी हुनुहुँदो रहेछ, सानै उमेरमा क्यान्सरलाई जितेर चाहिँ उहाँले आफ्नै बिजनेस खोलेर एउटा यो सेवाको काम पनि गर्दै हुनुहुन्छ. र हेमन्त राईजी तपाईँलाई पनि बधाई छ. र अब सजना बहिनी, सजना राई, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ अन्तमा?
2: अन्तमा म के भन्न चाहन्छु भने, सबैभन्दा सर्वप्रथम चाहिँ म के भन्न चाहन्छु भने, म जस्तै बिरामीहरू होइन, अहिले त क्यान्सर त यति धेरै बिगबिगे भइरहेको छ, क्यान्सर लागेको मान्छेहरू पनि हजुरहरू कोही हुनुहुन्छ भने चाहिँ हजुरहरूले कहिल्यै पनि हिम्मत नहार्नु होला, मनलाई होइन कहिल्यै पनि नअत्याउनु होला, अब मेरो जिन्दगी सकियो, अब मैले केही गर्न सक्दिनँ जिन्दगीमा भनेर त्यस्तो नसोच्नु होला. जिन्दगीमा मबाट पनि केही हजुरहरूले प्रेरित हुनुहुन्छ भने म एकदमै बेसी खुसी हुनेछु होइन. यो कुराले हजुरहरूले पनि कहिले पनि हिम्मत नहार्नु होला, रोग भनेको सबैलाई लाग्छ, निको पनि भइन्छ, हजुरहरूले सिर्फ हिम्मत नहार्नु होला, एकदमै बेसी हिम्मत गर्नुहोला भन्न चाहन्छु. र अरू सबै दर्शक मलाई सुनिरहनु हुने अरू सबैजना दर्शकहरूलाई म के भन्न चाहन्छु भने, हजुरहरूले पनि मैले अब सानो बिजनेस भए पनि स्टार्ट गरेको छु, हजुरहरूले यति धेरै साथ सपोर्ट दिनुभएको छ, धेरैजनाले त मलाई साथ सपोर्ट दिनुभएको छ, र हाम्रो साथ सपोर्ट मात्रै नभएर हाम्रो फुडलाई मन पराइदिनु भएको छ होइन, मन पराएर त हजुरहरूले फेरि डबल डबल चाहिँ अर्डर गरिदिनु भएको छ, त्यसको लागि हजुरहरूको साथ सपोर्टको लागि म धेरै धेरै धेरै धन्यवाद भन्न चाहन्छु हृदयदेखि नै, मेरो हृदयदेखि नै. र हजुरहरूले आउँदो दिनहरूमा पनि होइन मैले केही गर्छु भनेर सोचिरहेको छु, र पछि केही गर्न सकेँ भने म जस्तै दुखीहरूलाई होइन बिरामी मान्छेहरूदेखि लिएर अझै अशक्त मान्छेहरूलाई पनि म पछि केही भविष्यमा गर्ने नै छु, सकेसम्म सपोर्ट हेल्प गर्नेछु मबाट सकेको जति. र हजुरहरूले यसरी नै साथ सपोर्ट कहिले पनि नछोड्नुहोला, सधैँ साथ सपोर्ट दिनुहोला मलाई, र मेरो सानो भए पनि मैले बिजनेस स्टार्ट गरेको छु, हजुरहरूले साथ सपोर्ट दिइरहनु होला भन्न चाहन्छु.
1: हजुर, श्रोताहरू सुनिहाल्नु भयो, साथ सपोर्ट सबैलाई एकअर्कामा चाहिन्छ, हामी सबैलाई हाम्रो सजनालाई यसो साथ दिनुहोला. नेपाल छुट्टी आउँदाखेरि चाहिँ यसो गाईघाटतिर लाग्नुभयो भने यो सजनाज होममेड फुडमा गएर यसो हेल्दी हेल्दी खानेकुराहरू भनौँ लिएर जानुहोला. जे होस् सजना, आज समय दिनुभयो, आजको नारीमा धेरै कुराहरू राखिदिनु भयो होइन, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद र अल द बेस्ट।
2: थ्याङ्क यू सो मच म्याम, हजुरले पनि समय दिनुभयो होइन, मेरो जस्तो भए पनि मेरो स्टोरी होइन, मलाई कसैले मेरो स्टोरी सुनेर थोरै पनि प्रेरित हुन्छ भने म यतिमै धेरै खुसी हुनेछु म्याम। अनि अर्को भनेको म अर्को कुरा चाहिँ के जनचेतना फैलाउँछु भने जस्तै कि अब मैले जसरी नर्मल कुरा सोचेँ यस्तो त हुनै सक्दैन भनेर मैले सानो स्टुलरमा अब ब्लड आउँदा पनि मैले इग्नोर गरेँ, हजुरहरूले कसैले पनि यसरी इग्नोर नगरिदिनु होला। नर्मल होल बडी चेकअप चाहिँ प्रायः हामीले 3-3 वर्षमा प्रायः गराउनै पर्ने रहेछ भन्ने मैले मेरो लाइफको स्टोरीबाट चाहिँ मैले लेसन मैले यो पाएँ। हजुरहरूले पनि यस्तो केही समस्या देखेर परिरहेको छ भने हजुरहरूले इग्नोर नगरिकन त्यसलाई चाहिँ एकचोटि फुल बडी चेकअप अथवा त्यो केसमा चाहिँ चेकअप चाहिँ गराउनु होला, कुनमा चाहिँ

0: Sonia Samudayeva. So to live on smart speaker on host.
1: राजनीतिक र न्याय क्षेत्रमा समेत बहस तातिएको छ। नेपाल बार एसोसिएसनका पूर्व महासचिव लीलामणि पौडेल,
2: प्रधान न्यायाधीशको सिफारिसको विषयलाई लिएर यति बेला कार्यपालिका र न्यायपालिका आम्ने सामान्य पर्या जस्तो देखिन्छ, के भएको हो यो?
3: सबैका संविधानमा पनि यस्तो व्यवस्था रह्यो। अब योग्यता पुगेका 3 वर्षभन्दा बढी अनुभव भएको व्यक्ति प्रधान न्यायाधीशको लागि लायक योग्य हुने व्यवस्था संविधानमा राखियो र अब न्याय परिषदबाट तत्काल 6 जना योग्य भएको भन्ने जानकारी संवैधानिक परिषदलाई गराइयो। त्यो आधारमा चाहिँ विगतमा चाहिँ अब जो सिनियर छ, 1 नम्बरमा छ, उसैलाई गर्ने परम्परा थियो। अब यो नयाँ सरकार, सबै परिवर्तन गर्न आएको सरकार, उसले चाहिँ 6 जनाकै सबै विषय हेऱ्यो होला, अब के हेऱ्यो थाहा छैन। र 4 नम्बरको मनोज शर्माजीलाई प्रधान न्यायाधीशमा सिफारिस गर्यो। यो असंवैधानिक, गैर कानुनी भनेर यसलाई भन्न मिल्दैन, एकदम बिल्कुल संविधान कानुन अनुसारै छ। र अलिकति परम्परा चाहिँ अब सिनियरलाई जुनियरको तल बसेर काम गर्नको लागि अलिकति अप्ठ्यारो महसुस हुन्छ कि भन्ने कुरा एउटा त्यो रह्यो भने, अर्को चाहिँ हिजो पिक एन्ड चुज नगर्ने, अब अहिले पिक एन्ड चुज गर्दाखेरि चाहिँ कतै त्यो बिचमा भएका अन्य न्यायाधीशहरू ग्रुपिजम गर्ने, यो सरकारका मुद्दाहरूमा सरकारलाई सहयोग गर्ने, या भइरहेका प्रधान न्यायाधीशलाई सर्वोच्च अदालतको पूर्ण बैठकमा या यसलाई पनि अब असहयोग गर्ने खालको परिस्थिति बन्छ कि भन्ने एउटा शङ्का, यो चाहिँ चिन्ताको विषय हो। तर भयङ्करै ब्लन्डरै भएको भन्ने चाहिँ होइन।
2: बाहिर देख्दाखेरि त कार्यवाहक प्रधान न्यायाधीशले पनि अलि कडै अभिव्यक्ति दिनुभएको छ, अरूहरूलाई पनि भन्नुभएको छ, यसको अर्थ टकरारको स्थिति आयो भने के हुन्छ?
3: यस्तो अब सबै आफ्नो सीमाभित्र रहनुपर्छ। अब न्यायाधीशले मिडियामा बोल्ने होइन, न्यायाधीशलाई पनि चित्त दुख्या हुन्छ, ऊ पनि मानिस हो, उसको पनि मन छ, उसले चित्त दुखाउने या भन्ने ठाउँ सम्बन्धित ठाउँ मिटिङ भेटघाटमा भन्ने कुरा हुन्छ। तर सार्वजनिक सञ्चार माध्यम मार्फत अथवा सार्वजनिक कार्यक्रम मार्फत अलिक बढी राजनीतिक भाषण जस्तो लाग्ने गरी त्यो लेभलमा, त्यो तहको पदमा भएको व्यक्तिले चाहिँ बोल्न चाहिँ उपयुक्त थिएन। उहाँले बोल्नु आफ्नो पीडा राख्नुभयो, तर अब यसैलाई सधैँलाई त्यो पालेर बस्ने अथवा इगोको रूपमा लिने भइदियो भने त यसले निश्चित रूपमा अदालतलाई पनि नोक्सान गर्छ र सरकारलाई पनि अप्ठ्यारो पर्छ, र भोलि फेरि यसमा संसद पनि जोडिनुपर्ने अवस्था पनि आउन सक्छ। त्यस कारणले यो विषयलाई चर्काएर राज्यका 3 वटै निकायहरूको बिचमा चाहिँ शक्ति सन्तुलनको सिद्धान्त विपरीत हुने गरी जान चाहिँ दिनु हुँदैन। यसमा सरकार र कार्यान्वयन प्रधान न्यायाधीश र संसद सबै जिम्मेवार बन्नुपर्छ भन्ने मलाई लाग्छ।
1: नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले गरीब र निमुखामाथि बर्बरता अपनाएको आरोप लगाउनु भएको छ। 26 निर्मल लामा स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्ड,
4: श्रमजीवी वर्गमाथि प्रहार चाहिँ अहिले सरकारको तर्फबाट त्यहाँ सबभन्दा गरिबहरूमाथि, निमुखाहरूमाथि नै सबभन्दा बढी आहत दिने, पीडा दिने कोसिस भएको छ। सबभन्दा गरिब जसको तपाईँ हामी रूप वर्ग आधार भन्ने गर्छौँ, त्यही वर्गमाथि प्रहार भएको छ। जुन वर्गको पक्षमा हिजो हामीले लडाई लडेको हो, आन्दोलन गर्दै आएको, लामो इतिहास बनाएको हो, त्यही वर्गमाथि कसले प्रहार गर्दैछ भनेर हेऱ्यो भने देशी र विदेशी प्रतिक्रियावादी वर्गले त्यो वर्गलाई नेस्तनाबुद गरेपछि अथवा त्यो वर्गमाथि प्रहार गरेपछि मात्रै कम्युनिस्टहरूको आधार सिद्ध्याउन सकिन्छ भन्ने योजनाको साथ यो काम भइरहेको हुनाले पनि आजको हाम्रो तात्कालिक आवश्यकता अब सबै एकताबद्ध भएर आफ्नो वर्गसँगको सम्बन्धलाई सुदृढ गर्ने, वर्ग संघर्षलाई फेरि नयाँ सिराबाट अगाडि बढाउने आवश्यकता छ।
1: सार्वजनिक खरिद अनुगमन कार्यालयको इजिपी प्रणालीमा अनधिकृत पहुँच पुर्याइ ठेक्कापट्टा विवरण हेरफेर गरेको आरोपमा पूर्व मन्त्री एवं निर्माण व्यवसायी विक्रम पाण्डे सहित 27 जना विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सीआईबीले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अभियोग पत्र दायर गरेको हो। अभियोग पत्रका अनुसार यो कसुरमा सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका कम्प्युटर अपरेटर दिवाकर देउजा सहित 22 जना प्रतिवादी र फरार रहेका 5 जना गरी कुल 27 जना संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। मुख्य योजनाकार दिवाकर देउजाले सरकारी कर्मचारीका रूपमा पाएको प्रविधि को ज्ञान को दुरुपयोग गरेको पाइएको छ। अवस्था अहिले समाप्त खबर यति नै। नमस्कार।
5: BFBS गोर्खा रेडियो हो।

0: માં અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોખા રેડિયો હો ગોખા રેડિયો હો काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकमाथि कार्यवाही गर्दा 26,19,00,000 राजस्व संकलन गरेको छ।
1: उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले चैत्र मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने 3,73,562 चालकलाई कार्यवाही गरिएको बताउनु भएको छ। प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीका अनुसार एउटै कसुरमा पटक पटक संलग्न हुने चालकमाथि थप कडाई गरिएको बताउँदै 5 पटक भन्दा बढी कार्यवाहीमा परेका चालकको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा पत्र पठाइएको छ। हालसम्म 31 जना चालकको लाइसेन्स निलम्बनका लागि सिफारिश गरिएको उहाँले बताउनु भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख अधिकारीका अनुसार चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म काठमाडौँ उपत्यकाभित्र 4,631 सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर 174 जनाले ज्यान गुमाएका छन् भने 186 जना गम्भीर घाइते भएका छन्। साथै 4,927 जना सामान्य घाइते भएका छन्।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले हिजो कानून दिवसको अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। मल्लले प्रधान न्यायाधीश सिफारिश प्रक्रियासँग जोडेर न्यायपालिकामाथि दबाव सिर्जना गर्ने प्रयास भइरहेको संकेत गर्दै संविधानवाद विधिको शासन र न्यायपालिकाको स्वतन्त्रता संकटमा पर्न सक्ने चेतावनी दिनुभएको थियो। पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले प्रधान न्यायाधीश सिफारिशमा भएको टीका टिप्पणीबारे जवाब दिनुभएको हो।
2: संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्तिका विषयमा चर्चाहरू चलिरहेको कुरालाई लिएर मूर्धन्य मानिसहरूले, विभिन्न राजनीतिक दलका मानिसहरूले समेत यो असंवैधानिक भयो, अभ्यास यस्तो थिएन, परम्परा यस्तो थिएन, यो परम्पराभन्दा बाहिर गयो भनेको सुनियो। मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भयो, असंवैधानिक भएको भए 6-6 जना न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भनेर यो चाहिँ संवैधानिक परिषदमा सिफारिस किन गरिएको? त्यही असंवैधानिक काम भयो होला नि, त्यही संविधान विपरीत कार्यक्रम काम हो, संविधानको संविधान मिच्यो त्यसो गर्दा। 6 जनाको साथ हो संविधानमा वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै चुन्नुपर्नेछ भनेको भए संवैधानिक परिषदको बैठकको पनि आवश्यकता पर्दैन थियो, सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला, तर संविधानले त्यसो भन्दैन। अब परम्परा भत्काइयो भन्ने कुरा चाहिँ मैले एउटा के भन्नै पर्छ भने, यदि त्यही परम्परामा जाने भइदिएको भए अहिले 6 जनाको उपस्थिति भएको संवैधानिक परिषदमा आज 1 जना व्यक्ति नियुक्त हुने छलफल सकिँदैन थियो। यो बैठक कसलाई कतिजना भाग लगाउने भनेर भागभण्डाको छलफल चलिरहेको हुन्थ्यो साथी।
0: जनमत पार्टीले समर्थन फिर्ता गरे पनि मध्य प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई 4 दलले निरन्तरता दिने निर्णय गरेको छ। सत्तारूढ 4 दलले वर्तमान मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मत दिने निर्णय गरेका छन्। उनीहरूले विज्ञप्ति मार्फत छिट्टै विश्वासको मत लिने पनि निर्णय गरेको बताएका छन्। कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो। गत वैशाख 22 गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएको थियो। अब खबर फटाफट।
3: बागलुङको जैमिनी 3 देराली खानी माझगाउँमा धाराका लागि गोर्खा वेलफेयर ट्रस्टको 36,00,000 सहयोग। उपत्यका ट्राफिकले चोरी भएका 65 वटा 2 पाङ्रे साधन धनीलाई बुझायो। बबरमहलबाट हराएको 35,00,000 पर्ने मोटरसाइकल पनि रातो पुलमा फेला पार्यो। चोरिएका सवारी फिर्ता पाएपछि ट्राफिकलाई खादा सहित सम्मान। चालकले लागू पदार्थ खायो नखाएको पत्ता लगाउन रूपन्देही प्रहरीको डेल्टा अपरेशन। सिद्धार्थ राजमार्ग सहित भित्री सड़क खण्डमा आकस्मिक चेक जाँच गर्दा 17 जना चालक पक्राउ। काठमाडौँ गोठाटारको नागेश्वर महादेव मन्दिरमा चोर पसे 10,00,000 भएको भेटी बाकस गायो। चितवन भरतपुर 4 धर्मचोकको चौतारी पार्टी प्यालेसमा बिहेको भोज खाँदा 90 जना भन्दा बढी बिमार, 50 जनाको उपचार हुँदै। तनहु जलविद्युत आयोजनाको दमोली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि 1,000 बढी रुख काटिँदै भरतपुर 1 सतनचुली संरक्षित वन, सतनचुली सामुदायिक वन र वडा नम्बर 29 को अकाला देवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1,263 रुख काटिने। र झापाको 12.2 बुट्टाबारीमा जंगली च्याउ खाएका एकै परिवारका 11 जना बिमार, बिरामीको दमक र भद्रपुरमा उपचार हुँदै। नचिनेको च्याउ नखान प्रशासनको आग्रह।
0: यति बेला कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौँ लगायतका हिमाली र पहाड़ी जिल्लामा र लुम्बिनी प्रदेशको रुकुमपुर वा आसपासका जिल्लामा मेघगर्जन र चट्याङ सहित पानी परिरहेको छ।
4: यो PFBS, गोर्खा रेडियो हो।

0: गुना गर्यो गफ गफ गर्दै जाँदा दुई चार बोतल गयो दुख सुखको कुरा गर्दा आज रात भयो
1: तिम्रो खुसी चल्छ यहाँ खोल्दिन भनेपछि खोल्दै खोल्दिन के सोचेछौ तिमीले मलाई छाडा जोड्या

हार्ड खाएनी, सॉफ्ट खाएनी, रक्सी भने रक्सी, मिर्चा हस्ते रक्सी, होटल बाल्नी पुग्छी, सुरु सुरुमा जा

म्याग्दीको अन्नपूर्ण चारमा पर्ने 8,091 मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा नयाँ हिमताल देखिन थालेका छन्। 4,050 मिटरको उचाइमा रहेको आधार शिविर भन्दा केही माथि नयाँ हिमताल देखिन थालेका हुन्। ससाना आकारका तालको पछिल्ला केही साता आकार बढ़न थालेको छ। यो हिमताल पछिल्लो एक दशक यता विस्तार हुँदै गएको सैटेलाइट तस्विर तथा ड्रोनबाट खिचिएको तस्विरमा देखिएको छ। अन्नपूर्ण आधार शिविरमा विशाल पञ्चकुण्ड ताल छ। अहिले देखिएको नयाँ ताल भुस्केट मेलादेखि माथि अन्नपूर्ण हिमालको फेदीमा पर्छ। नीलगिरी पश्चिमतर्फ नीलगिरी हिमालको फेदीतर्फ पनि केही ससाना हिमतालहरू देखिन थालेका छन्। समुद्री सतहदेखि 4,050 मिटरमा अवस्थित पञ्चकुण्ड हिमताल भन्दा केही दक्षिण पूर्वतर्फ देखिएको हिमतालको आकार भने ठूलो छ। अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने क्रममा भुस्केट मेलादेखि उकालो लाग्दा बाटो